नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम अहिले सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ फुर्सदिलो हुनुहुन्छ र हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। मोनिका लिम्बुले गाउनु भएको गीत सायद भर्खरै सुन्नुभयो, मिठो गीत। मोनिका लिम्बु ब्रिगेड अफ गोर्खासँगै आबद्ध हाम्रो भान्जी हुनुहुन्छ। उहाँको बुवा पहिला सेभेन्थ गोर्खा राइफल्समा हुनुहुन्थ्यो र मोनिका लिम्बुलाई केही वर्ष अगाडि मैले गोर्खा वेलफेयर एडभाइस सेन्टर ओल्ड सर्टमा भेटेको थिएँ। त्यति बेला उहाँ त्यहाँ कार्यरत हुनुहुन्थ्यो, अहिले त हुनुहुन्छ या हुनुहुन्न त्यो थाहा भएन, तर त्यति बेला भेट्ने मौका पाएको थिएँ। उहाँले केही गीतहरू सार्वजनिक गर्नुभएको थियो तर त्यसपछि भने सुन्न पाइएका छैनन्, नयाँ गीतहरू उहाँका केही सुन्न पाइएका छैनन्। आशा गरौँ त्यो अवसर हामीलाई मिल्नेछ भविष्यमा। कार्यक्रमको यो दोस्रो घन्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि आज डेली सप्लिमेन्ट हुनेछ टेक्नोलोजी ट्रेन्ड्स। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरीकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ अनि अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला मेष राशि हुनेहरूले। वृष राशि, परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। मिथुन राशि, हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिएला। कर्कट राशि, अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ अनि प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ कर्कट राशि हुनेहरूलाई। सिंह राशि, परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइएला। विश्वास पात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला अनि निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिएला। कन्या राशि, चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ। तुला राशि, आत्मविश्वासको कमीले पछि परिएला। समयमा वचन पुर्याउन नसक्दा आलोचित भइएला अनि द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वृश्चिक राशि, पहिलेको सफलताले महत्वाकांक्षा बढाए पनि काम गर्न भने नसकिएला अनि हठात निर्णय गर्दा समस्या देखिन सक्छ। धनु राशि, आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। आफन्तबाट टाढिनु पर्ला अनि व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ धनु राशि हुनेहरूलाई। मकर राशि, प्रयत्न गर्दा आय स्रोत बढाउन सकिएला। व्यापारमा अड्किएको रकम उठ्ने देखिन्छ अनि भविष्यका लागि केही लगानी बढाउन सकिएला। कुम्भ राशि, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ अनि लगनशीलताले विभिन्न अवसर दिलाउनेछ कुम्भ राशि हुनेहरूलाई। मीन राशि, धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ अनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ मीन राशि हुनेहरूको। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो, अब गीत सङ्गीततर्फ नै लागौँ। सुजन चापागाईले गाउनुभएको यो निकै चर्चित गीत म टक्र्याउँछु, फुल।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हल्का हल्का टिका बमजन र अभिनय यादवलाई सुन्दै हुनुहुन्थ्यो। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 8:25 गएको छ। अब कार्यक्रममा आजको डेली सप्लिमेन्ट टेक्नोलोजी ट्रेन्ड्स। टेक्नोलोजीको कति कुरा गर्नु, जति कुरा गरे पनि कमै हुन्छ। हरेक दिन नयाँ नयाँ इनोभेसनहरू आइरहेका हुन्छन् र टेक्नोलोजीले एकदमै द्रुत गतिमा छलाङ मारिरहेको हामी देख्छौँ र त्यसलाई हामी पछ्याइ पनि रहेका छौँ र पछ्याउने क्रममा गाह्रो पनि भइराखेको छ, किनभने टेक्नोलोजीलाई पछ्याएर सकिँदैन, फेरि नपछ्याइ पनि नहुने। पछ्याइएन भने बिस्तारै विस्थापित हुँदै जाने सम्भावना बढेर जान्छ। त्यसर्थ टेक्नोलोजीलाई पछ्याउनै पर्छ, तर कहाँसम्म भन्ने कुरा हो त्यो भने भन्न सकिन्न। अहिले आर्टिफिसियल इन्टेलिजेन्सको जमाना छ र आर्टिफिसियल इन्टेलिजेन्सले जे जति गरिरहेको छ त्यो जग जाहेर नै छ सबै क्षेत्रमा। सानोतिनो कुरा हामीले पनि अनुभूति गरिरहेका छौँ, तर ठुलो स्केलमा हेर्ने हो भने आर्टिफिसियल इन्टेलिजेन्स अहिलेको नम्बर वान टेक्नोलोजी बन्न पुगेको छ। अब आर्टिफिसियल इन्टेलिजेन्ससँग नै सम्बन्धित कुरा हो ह्युमनोइड रोबोट्स। ह्युमनोइड रोबोट्स पहिला यसो तमासा हेर्नको लागि राम्रो लाग्थ्यो, कति कुराहरू देखिन्थे, नयाँ कुराहरू आउँदै रहेछ, है यस्तो पो गर्दो रहेछ रोबोटले, यस्तो पो यति गर्न सक्दो रहेछ भन्ने आदि इत्यादि कुराहरू हुन्थे। तर अब बिस्तारै त्यो स्पेक्टेकलबाट अगाडि बढेर रियल वर्कमा परिणत भएको छ। भन्नुको मतलब ह्युमनोइड रोबोटहरू काम गर्न थालिसके। पहिले जस्तो खालि त्यो प्रदर्शनीको लागि मात्रै होइन, अब काममै जुटिसकेका छन् र अहिले हटेस्ट टेक स्टोरी भएको छ ह्युमनोइड रोबोट सम्बन्धी, किनभने हिजोदेखि 19-23 अगस्तसम्मका लागि बेजिङमा वर्ल्ड रोबोट कन्फरेन्स हुँदैछ, अनि यो एक्सपो पनि हो, वर्ल्ड रोबोट कन्फरेन्स एन्ड एक्सपो 2026 चाइनाको बेजिङमा हुँदैछ। र यसमा के कुराहरू एक्जिबिसन हुन्छन् त, मुख्यतया ह्युमनोइड रोबोटिक्स, कम्प्लिट ह्युमनोइड रोबोट सिस्टम्स, बायोनिक लिम्स, इन्टरएक्टिभ सर्भिस रोबोट्स र ह्युमनोइड एआई इन्टिग्रेसन देख्न पाइन्छ त्यसमा। अनि अर्को इन्डस्ट्रियल रोबोटिक्स, अटोमेटेड रोबोटिक आर्म्स, कोलाबोरेटिभ रोबोट्स, वेयरहाउस रोबोटिक्स र म्यानुफ्याक्चरिङ अटोमेसन सिस्टम्स विस्तृत रूपमा हेर्न पाइन्छ। अनि स्मल टेक्नोलोजी एन्ड एप्लिकेसन्स, ब्रेन कम्प्युटर इन्टरफेसेस, इम्बेडेड आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक सफ्टवेयर प्लेटफर्म्स, स्मार्ट मोबिलिटी सोल्युसन्स अनि रियल वर्ल्ड एप्लिकेसन सिनारियोज त्यहाँ देख्न पाइन्छ। अनि रिसर्च एन्ड इनोभेसनका कुराहरू हुनेछन्, अनि रोबोटिक्स कम्पिटिसन पनि हुनेछ, कन्भर्ज्ड रोबोट च्यालेन्जेस, युथ डिजाइन कन्टेस्ट्स अनि बिसिआई कन्ट्रोल्ड रोबोट टुर्नामेन्ट्स पनि राखिएको छ, अनि रोबोटिक्स रेकर्ड सेटिङ इभेन्ट्स हामी त्यहाँ देख्न पाउँछौँ। यो वर्ल्ड रोबोटिक कन्फरेन्स एन्ड एक्सपो 2026 को कुरा हो, बेजिङमा हिजो सुरु भएको हो, आउँदो 23 अगस्तसम्म त्यहाँ जारी रहन्छ। र ह्युमनोइड रोबोटिक्सको मुख्य त्यसमा हामीले देख्न सक्छौँ यो एक्जिबिसनहरूमा, र अहिलेको हामीले भन्दै आएको कुरा पनि त्यही नै हो, एकदमै हटेस्ट टेक स्टोरी भएको छ यो। र बेजिङमा हुने यो कन्फरेन्समा झन्डै 300 कम्पनीहरूले सहभागिता जनाएका छन्,
र झन्डै 2000 जति रोबोटिक प्रोडक्टहरू त्यहाँ डेमोन्स्ट्रेट गरिने भएको छ र ह्युमनोइड रोबोटहरू फ्याक्ट्रिजका लागि लजिस्टिक्स पार्सल सोर्टिङ अनि हाउस होल्ड टास्कका लागि डिजाइन गरिएका छन् र ती सबै कुरा त्यहाँ देख्न पाइनेछ। हजुर, रोबोटिक्सको कुरा गर्दाखेरि अब एउटा प्रश्न खडा भएको छ यहाँ। आर ह्युमनोइड रोबोट्स अबाउट टु बिकम पार्ट अफ एभ्री डे लाइफ? यो सम्भव छ होला? सम्भव पहिला पहिला नलागे पनि अब त्यसमा विश्वास बढेको छ। मानिसहरूले बिस्तारै बिस्तारै अब ह्युमनोइड रोबोटहरूले काम गर्न सक्नेमा विश्वस्त भएका छन्। तर तपाईँले रोबोटलाई घरमा स्वागत गर्न सक्नुहुन्छ? अनि बिस्तारै बिस्तारै मानिसको जब रोबोटहरूले हत्याउने त होइन भन्ने यो प्रश्न पनि अगाडि आउन सक्छ हामी सामु। अनि इमोसनल अट्याचमेन्टको कुरा छ। अब रोबोट्सले जताततै काम गर्न थालेपछि हामी अब एउटा अफिस प्रेमिसेसमा किन नहोस् साथीभाइहरूसँग हाम्रो अट्याचमेन्ट हुन्छ, वर्क अट्याचमेन्ट, वर्क रिलेटेड अट्याचमेन्ट, अनि बिस्तारै बिस्तारै अब कलिग्सको बिचमा एउटा सम्बन्ध त्यो स्थापित हुन्छ। त्यसै गरी अफिसमा रोबोटहरूले काम गर्न थालेपछि रोबोटहरूसँगको अट्याचमेन्ट पनि त हुन्छ होला। हाम्रो इमोसनल अट्याचमेन्ट विशेष गरी नानी केटाकेटीहरूको त्यसलाई कसरी लिने भन्ने कुरा अब सोच्ने विषय बनेको छ। अनि रोबोटहरूले एल्डरली पर्सनलाई केयर गर्न सक्छन् त? सक्छ होला नि त, किनभने अहिलेसम्म त मानिसहरूले नै गरिरहेका छन्। अब बिस्तारै बिस्तारै रोबोटहरूले सबै कुरो टेक ओभर गर्दै जाने अवस्थामा एल्डरली पिपललाई केयर दिन सक्ला नि त रोबोटले? अनि रोबोट मानिस जस्तै कहिले हुन सक्ला? हुन त अहिले हामीलाई त्यो कुरा असम्भव लाग्न सक्छ, तर बिस्तारै बिस्तारै हेर्दै जाउँ। अब हाम्रो जीवनकालमा त त्यो सम्भव नहोला, तर हाम्रा भावी पुस्ताको जीवनकालमा भने यो सम्भव हुनसक्छ। र यी कुराहरू अहिले मनन गर्दै जाउँ, हेर्दै जाउँ टेक्नोलोजीले कत्तिको छलाङ मार्छ र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै यस्ता कुराहरू असम्भव भने अब नलाग्न सक्छन्। हजुर, आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब गीत सुनाऊ छेवाङ लामाको जाले रुमाल।

जाले रुमाल छेवाङ लामाको जाले रुमाल मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस बनाए स्पाउसेस कफी मर्निङ आउँदो 24 अगस्तमा सोमबारको दिन हो। 24 अगस्तमा हुँदैछ यो कार्यक्रम। चिट च्याट कम्युनिटी सेन्टरको मेन हलमा बिहान 9 बजेदेखि 10:30 बजेसम्म। र यो कफी मर्निङको मुख्य उद्देश्य, नयाँ गोर्खा मेजर साहेब अब आउँदै हुनुहुन्छ पल्टनमा 2RGRमा, र उहाँकी धर्मपत्नी महिमा लिम्बुलाई विधिवत रूपमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ब्रिटिस फोर्सेस बनाए स्पाउसेस कफी मर्निङमा। 24 तारिक 9 बजे सुरु हुन्छ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा। नछुटाउनुहोला। ग्रेट ब्रिटिस सर्कस अब सकिनै आँट्यो। ब्रुनाईमा 31 जुलाईदेखि सुरु भएको हो पहिलोपल्ट। जरुडङ पार्कमा सोहरू भइराखेका छन् र आउँदो 23 अगस्तसम्म जारी रहन्छ। भनेपछि अब 3 दिन मात्रै बाँकी छ। यदि हेर्न छुटाउनु भएको छ भने अझै अन्तिम मौका छ। सो टाइम्स सोमबारदेखि बुधबार बेलुकी 8:15 बजे हुन्छ, अनि शुक्रबारदेखि आइतबारसम्म 2 सो हुनेछन्। एउटा 4:15 बजे, अर्को बेलुकी 8:15 बजे जरुडङ पार्कमा हो। र यसका लागि टिकट अनलाइनमै खरिद गर्नुपर्ने हुन्छ greatbritishcircus.com गएर। र टिकट दर $15-$95 उपलब्ध छन् जरुडङ पार्क।

मा हुँदैछ ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी र अन्तिम दिन 23 अगस्त। अब पालो परेको छ सुशान्त केसीको झ्यालबाट।

0: FBS गोरखा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेटमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

विपुल छेत्रीको सिन्डिकेट. बिएफपिएस सुन्दै हुनुहुन्छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि सुन्दै हुनुहुन्छ विविध माध्यमबाट. मुख्यतया बिएफएस रेडियो एप मार्फत सुन्ने गर्नुहुन्छ 24/7 जहाँबाट पनि. र त्यो सुन्नको लागि यदि तपाईँले अहिलेसम्म एप डाउनलोड गर्नुभएको छैन भने बिएफएस रेडियोको एप निशुल्क हो र यो आइओएस होस् वा एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा निशुल्क डाउनलोड गर्न सकिन्छ अनि तपाईँले 24/7 सुन्न सक्नुहुन्छ जहाँबाट सुन्नुभए पनि हुन्छ. त्यसर्थ हाम्रो बिएफएस रेडियोको एप डाउनलोड गर्न नबिर्सनुहोला. त्यो एप फ्री डाउनलोड गरिसकेपछि त्यहाँ देख्न सक्नुहुन्छ बिएफएस गोर्खा रेडियो लगायत इङ्ग्लिस सर्भिसका थुप्रै च्यानलहरू छन्. प्री डिपार्चर क्लिनिक ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि हो यो. यदि तपाईँ ब्रुनाई छाडेर अब युकेतर्फ लाग्दै हुनुहुन्छ आफ्नो असाइनमेन्ट पोस्टिङ सकेर भने तपाईँको लागि यो अत्यन्तै जरुरी हुनसक्छ. आउँदो 2 सेप्टेम्बरमा बिहान 10 देखि 11 बजेसम्म 1 घन्टाका लागि यो कार्यक्रम मुमोङ हाइभ अफिसमा राखिएको छ. यो ड्रप इन क्लिनिक हो. अपोइन्टमेन्ट लिइराख्नु पर्दैन, सोझै जानुभयो हुन्छ. र यो कार्यक्रममा तपाईँको ट्रान्जिसन पिरियडमा के कुरा गर्नुपर्छ अत्यन्तै उपयोगी जानकारी प्राप्त गर्नुहुनेछ. त्यही भएर ब्रुनाई छाडेर युके जानुहुने महानुभावहरूले नछुटाउनुहोला यो प्री डिपार्चर क्लिनिक 2 सेप्टेम्बरमा बिहान 10 बजे मुमोङ हाइभ अफिसमा.

लासो सागर आलेको मिठो गीत सुन्दै हुनुहुन्थ्यो, रमाइलो गीत. तर त्यसभन्दा अगाडि केन्जुमा सुब्बाको सिरफुल सिरैमा ब्याक टु ब्याक गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. हामी यी गीतहरूको साथमा कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ र ब्रुनाईको समय बिहानको 9 बज्नको लागि 3:30 मिनट बाँकी रहेको छ. अब कार्यक्रमको यो दोस्रो घण्टालाई समापन गर्दैछु बियोन्ड एन्ड प्रविशा अधिकारीको एउटा गीतबाट, आइदेऊ न भन्ने गीत छ. इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ.

0: मिलाए भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा बन्न होस
2: प्ले बीएफबीएस
0: यू बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: नेपाली काँग्रेसको देउबा समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च जाने भएको छ। आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेको भन्दै इतर समूह सर्वोच्च जाने भएको हो। देउबा समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्मा,
4: यस्तो छ, नेपाली कंग्रेस केन्द्रीय कार्य समितिकै आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो बेलामा दुवै पक्षले दीर्घकालीन असर पर्ने वा सांगठनिक संरचनामा फेरबदल हुने गरी कुनै पनि वैधानिक काम कारवाही नगर्नु पर्ने सो त बुझ्नु पर्नेमा गगनजीको नेतृत्वको कांग्रेसले 15 महाधिवेशनको कार्यतालिका निकालेको सार्वजनिक गरेको हुनाले त्यसले अदालतको निर्णय प्रक्रियामा प्रभावित गर्छ। त्यसैले त्यो नगर्न नगराउनका लागि माग गर्दै निवेदन हाल्ने कुरा चलेको छ, गर्नुहुन्छ होला साथीहरूले।
5: अनि अस्तिको राष्ट्रिय भेलाले त संस्थापन तपाईँहरू आफैलाई डिक्लेयर गर्नुभएको होइन र?
4: हो, त्यसैले हामीले आफ्नो डिक्लेरेसन त्यहाँ गऱ्यौँ र त अदालतमा पनि हामी हो, हामीलाई मात्रै मान्यता दिनु पर्यो भनेर माग गरेका छौँ।
5: तपाईँहरूको राष्ट्रिय भेलाले सभापति थमौते गरेका देउबाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय पनि त गरेका छ नि होइन?
4: गरेका छ, त्यसो हो भने त हामीले पनि कार्यतालिका निकाल्न सक्छौँ। तर कानुनी विषय एउटा हो, राजनीतिक विषय अर्को हो। राजनीतिक रूपमा हामी दुवैले एक्सर्साइज गरिरहेछौँ, तर कानुनलाई नै प्रभाव पर्ने गरी त हामीले पनि गरेका छैनौँ। अदालतको निर्णय पर्खेर 15 महाधिवेशनको कार्यतालिका पर्खेर बसेका छौँ भने गगनजीहरूले पनि 15 महाधिवेशनका लागि अदालतको आदेश पर्खनु पर्ने हो भन्ने हाम्रो सोचाइ हो, ठहर हो।
5: अनि संस्थापन आफैलाई डिक्लेयर गरिसके पछाडि अर्को पक्षले तोकेको महाधिवेशन त त्यत्तिकै इन्भ्यालिड अवैध भइहाल्यो तपाईँहरूको अनुसार?
4: हाम्रो दृष्टिकोणमा इन्भ्यालिड भएकै हुनाले त इन्भ्यालिड गरियोस् भनेर विचाराधीन रहेका ठाउँबाट नै आदेश गराउन खोज्या हो।
5: अनि इन्भ्यालिड पक्षले गराउने महाधिवेशनको के अर्थ हुन्छ र रोक्न पर्यो त फेरि?
4: होइन, अर्थ हुँदैन, त्यसैले व्यर्थको महाधिवेशन नगरियोस् भनेर हो।
5: अनि त्यो त शुभेच्छा मात्रै हो, अदालतमै गएर रोकाउनु पर्ने भनेको त तपाईँहरूले गगन सभापति भएको कांग्रेसलाई नै आधिकारिकता मान्यता दिएको अर्थ लाग्दैन मिन्जी?
4: एकदम ठिक भन्नुभयो, हामी नेपाली कांग्रेसको आधिकारिक कार्य समिति हामी हौ, हामीसँगै नाम जुट्ने गरेको अर्को अवैधानिक कार्य समितिले काङ्ग्रेसको 15 महाधिवेशन पनि कार्यतालिका सार्वजनिक गरेको हुनाले त्यस्तो गैर अवैधानिक तथा गैर कानुनी काम कारवाही नगर्न नगराउनका लागि त गरिने हो नि माग।
5: अनि अहिलेसम्मको आधिकारिकता त फेरि गगनजीकै हो क्यारे?
4: हामी गर्नै सक्दैनौँ नि, वैधानिक वा कानुनी संरचनाभित्रको आधिकारिक कार्य समितिले गरेकोलाई त रोकाउन नै सकिँदैन र रोक्नु पनि हुँदैन।
5: अहिलेसम्मको अदालतको निर्णय अनुसार त अहिलेसम्मको आधिकारिक त गगनजीकै नेतृत्वको हो नि होइन?
4: अहिलेसम्मको अदालतको होइन, निर्वाचन आयोगको कारणले चाहिँ गगनजी हो। अदालतले त आफ्नो निर्णयलाई पुनरावलोकन सुरुदेखि नै गर्छु भनिहाल्यो नि, भनेको योभन्दा अगाडिको फैसला बदर भयो भनेको त हो नि।
5: अनि अदालत चाहिँ कहिले जाने हो त?
4: चाँडै जानुहुन्छ, हिजो मात्रै सार्वजनिक आयो, अब आजदेखि साथीहरूले त्यसको तयारी गर्नुहुन्छ। भ्याए त आज त गई निकै बेर भइसक्यो, अब भोलिसम्ममा जानु होला।
3: एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले विपक्षी दल एकजुट भएको दिन राष्ट्रपाको सरकार ढल्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता थापा,
6: म राष्ट्रपाका आदरणीय मित्रहरूलाई 182 तले काँचको घरमा बसेर अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न साथै प्रतिपक्षी नागरिकहरूमाथि ढुङ्गा प्रहार नगर्न पनि विनम्र आग्रह गर्न चाहन्छु। एक्कारोस्, यो सिसाको घर तपाईँहरूको रगत पसिनाको जगमा उभिएको छैन। जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनहरूलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन् त्यसै दिन यो गर्ल्याम गुर्लुम ढल्नेछ, चकनाचुर हुनेछ।
3: प्रधानमन्त्री बालेन्द्र शाह निरङ्कुशताको बाटो हिँडिरहेको आरोप लगाएका थापाले अब पनि संविधान बाहिर हिँडिरहने र सभामुख सहित राष्ट्रपा सभापतिले स्थिति सम्हाल्न नसके मुलुकमा आन्दोलनको आँधी बिहारी आउने चेतावनी समेत दिनुभएको छ।
6: प्रधानमन्त्री जनता तथा संसद प्रति पूर्णतः उत्तरदायी हुनै पर्दछ। नागरिकहरूको हत्या, आत्महत्या, आत्मदाह र झुट्टा मुद्दा, गैर कानून गिरफ्तारी तथा राज्य आतंकका लागि पूर्णतः जिम्मेवार हुनै पर्दछ। प्रधानमन्त्री संख्या र राज्य शक्तिको बलमा होइन, संविधान ऐन कानून अनुसार चल्नु पर्दछ। दोस्रो विकल्प, सभामुखजीले संसदको अभिभावकका हैसियतले नीति विधि निरूपण गर्न तथा राजनैतिक स्थायित्व कायम गर्न सत्ता पक्ष र प्रतिपक्षका बीच राष्ट्रिय सहमतिका लागि सक्रिय अगुवाई गर्नु पर्दछ। तेस्रो विकल्प, राष्ट्रपतिका सभापतिज्यूले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नु पर्दछ। अन्तिम विकल्प, अन्यथा
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत गरे फेरि पनि यहाँहरू सबैलाई आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रमको तेस्रो घन्टा पनि सुरु भयो प्रभातकालीन आवाजको, र भर्खरै सुन्नुभएको गीत दि एज ब्यान्डको रहेको थियो, तिम्रो याद। यो मिठो गीतबाट कार्यक्रमको तेस्रो घन्टा पनि अगाडि बढ्यो। र तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/सर्वेमा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। हो, बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pounds सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

मिठोगीत आउँदैछु म गङ्गादेव चौधरीको स्वरमा यहाँहरूले भर्खरै सुन्नुभयो बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा हामीले एक दुई दिन यता एग कन्टामिनेसनका कुराहरू उठाइरहेका छौँ र युएसएमा 11 स्टेटमा स्टोरहरूबाट एग रिकल गरिएको भन्ने खबर हिजो पनि हामीले प्रस्तुत गरेका थियौँ हिजो धनजीले पनि कार्यक्रममा समावेश गर्नुभएको थियो यो विषयवस्तु र युकेमा पनि त्यस्तै साल्मोनेला पोइजनिङको खतरा भएका कारण धेरैजसो स्टोरहरूमा अहिले एकदमै संयमता अपनाइएको छ भन्ने सुन्नमा आएको छ र त्यसैको सिलसिलामा अहिले फेरि साल्मोनेला पोइजनिङकै कुरा गरौँ र युएसएमा अहिले कति सालड ड्रेसिङहरू रिकल गर्न थालिएको भन्ने बुझिएको छ त्यसमध्ये एक हो ह्यालोपिनो एभोकाडो ड्रेसिङ र यसमा चाहिँ पोटेन्सियल साल्मोनेला कन्टामिनेसन भएका कारण युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले गत 14 अगस्तदेखि रिकल गर्न सुरु गरेको रहेछ र त्यसै कुरालाई त्यस कुरालाई अहिले जताततै प्राथमिकताका साथ हेर्न थालिएको छ अब बिस्तारै बिस्तारै सालड खानु पो अलिक खतरापूर्ण हो कि भन्ने पनि लाग्न पो थाल्यो हुन त सालड एकदमै अब स्वस्थकर हो तपाईँले राम्ररी धोई पखाली गरेर खानुहुन्छ भने त्यसमा कुनै समस्या हुँदैन तर त्यत्तिकै राम्ररी धोई पखाली नगरिकन खानुभयो भने त्यसले जोखिम बढाउँछ विशेष गरी साल्मोनेला कन्टामिनेसन भयो भने त्यसले तपाईँलाई एकदमै अप्ठ्यारो पार्छ तपाईँको पाचन प्रणालीलाई त्यसले बर्बाद बनाइदिन्छ त्यही भएर एकदमै होसियार रहनुहोला सबभन्दा सजिलो कायदा भनेको तपाईँले बजारबाट यदि सालड लिएर आउनुहुन्छ भने हुन त युकेमा रेडी टु इट भन्ने हामी देख्छौँ बाहिरै उसमा लेखिएको हुन्छ प्लास्टिकको त्यो कन्टेनरमै लेखिएको हुन्छ रेडी टु इट भनेर तर त्यसलाई तपाईँले त्यत्तिकै खान अलि मनले मान्दैन भने सबभन्दा सजिलो उपाय भनेको पानीमा बेकिङ सोडा लगाउनुहोस् एकछिन घोलेर अनि सालडलाई त्यहाँ हालेर तपाईँले 3-4 मिनट राखिदिनुहोस् त्यसपछि ड्रेन गरेर खान सक्नुहुन्छ बेकिङ सोडाको उपयोगिता एकदमै धेरै छ र यो फाइदाजनक पनि छ तपाईँले याद गर्नुभएको छ कि छैन सब्जीहरू पखाल्नको लागि एकदमै राम्रो उपाय हो त्यो त्यसमा भएका ब्याक्टेरियाहरू धेरैजसो मर्ने रहेछ त्यही भएर बेकिङ सोडाको प्रयोग बहुसङ्ख्यकले गर्न थालेको हामी बुझ्छौँ र अघि भन्यो हामीले ह्यालोपिनो एभोकाडो ड्रेसिङ त्यो अहिले रिकल हुँदैछ युएसएमा भन्ने कुरा र त्यसका अलावा अब सालड तपाईँले खाने गर्नुहुन्छ भने अलिकति सावधानी अपनाउनै पर्ने हुन्छ किनभने जताततै अहिले हल्ला त्यही नै चलेको छ फुड कन्टामिनेसनको त्यसले गर्दाखेरि तपाईँ अलिकति सावधान रहन जरुरी छ तपाईँलाई साल्मोनेला कन्टामिनेसनको विषयमा थप जान्न चाहनुहुन्छ भने सिम्पली तपाईँको शरीरमा डायरिया सुरु हुन्छ अनि कोही बेला रगत आउने डायरिया पनि हुनसक्छ नोजिया भोमिटिङ र एब्डोमिनल पेन एकदम बढी हुन्छ त्यही भएर होसियार रहनुहोला अब गीत सुनौ ब्रिजेश श्रेष्ठ एन्ड हकिमको चिसो चिसो

क्षमा चाहे श्रोता, यहाँ अलिकति सानो टेक्निकल ग्लिच भएकाले मैले चिसो चिसो भन्ने गीत सुनाउँछु भनेर भनिरहेको थिएँ, त्यो बजिरहेको छैन। एकैछिन प्रतीक्षा गर्दै गर्नुहोला।

0: रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
0: त्यसलाई सहेर नबसौ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

अरिजित सिंह र निकिता गान्धीको आवरण जावरण निकै रमाइलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। 9:30 बजेको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। सेप्टेम्बरको 3 तारिक बिहान 9:15 बजे सुरु हुनेछ योगा एन्ड मेडिटेशन विथ पण्डितजी। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो कार्यक्रम केही समय यता हरेक महिना हुँदै आइरहेको छ र धेरै लाभान्वित पनि भएका छन् र यसपल्ट 3 सेप्टेम्बरमा हुँदैछ। बिहिबारको दिन हो, 9:15 बजे सुरु हुन्छ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा र यसका लागि तपाईँले रेजिस्टर गर्नुपर्ने हुन्छ। क्युआर कोड स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गर्न नबिर्सनुहोला। यदि योगा एन्ड मेडिटेसन विथ पण्डितजी यो कार्यक्रममा मिल्दै हुनुहुन्छ भने 3 सेप्टेम्बरका दिन

आउँदैछु प्रशान्त लिम्बू र जेस्मी लिम्बूलाई सुन्दै हुनुहुन्थ्यो. प्रशान्त लिम्बू कुनै समय बिएफएस गोर्खा रेडियोसँग आबद्ध पनि हुनुहुन्थ्यो तर छोटो समयको लागि. ब्रिटिस फोर्सेस बनाई लेडिज तीज नाइट शनिबार 12 सेप्टेम्बरमा हुन गइरहेको छ. बेलुकी 5 बजे सुरु हुन्छ चितचाट कम्युनिटी सेन्टरमा र मध्यरात 12 बजेसम्म त्यो त्यहाँ जारी रहन्छ. तीज नाइटको लागि तपाईँहरू दिदीबहिनीहरू अब तयार रहँदै गर्नुहोला र टिकट किन्नुपर्ने हुन्छ. टिकट दर जसमा प्राइज ड्र पनि समावेश गरिएको छ $25 हजुर 25 ब्रुनाई डलर लाग्छ टिकट. अब टिकट बिक्री धमाधम सुरु हुनेछ. तपाईँहरू खरिद गर्दै गर्नुहोला र आफ्नो स्थान सुरक्षित गराउनुहोला बिएफपी लेडिज तीज नाइटका लागि. शनिबार 12 सेप्टेम्बर बेलुकी 5 बजे सुरु हुन्छ चिटचाट कम्युनिटी सेन्टरमा. सौर्य वास्तुलाको बत्तासिँदै अबको पालोमा

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो सोनाम शेर्पाको भाग्यमानी। ब्रिटिस फोर्सेस बनाइबासीका लागि मुमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम एउटा सेसन हुँदैछ आउँदो 1 सेप्टेम्बरमा। नव आगन्तुक सदस्यहरूको लागि यो अत्यन्तै जरुरी छ र जस जसले स्प्ल्यास पुल प्रयोग गर्नुहुन्छ मुमोङ कम्युनिटी सेन्टरमा उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ। त्यहाँ एक्सेस सिस्टम एन्ट्री एक्सेस सिस्टमको पनि बुझबुझारत गर्नुपर्ने हुन्छ, जानकारी लिनुपर्ने हुन्छ। त्यही भएर नछुटाउनु होला मुमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टमको इन्डक्सन सेसन हो यो, आउँदो 1 सेप्टेम्बरमा हुँदैछ र यो कार्यक्रम बिहान 10 बजे सुरु हुन्छ मुमोङ पुलमा। जस जसले पुल प्रयोग गर्नुहुन्छ उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ।

जीवन यात्रा हो इन्डिड. हजुर, सुगम पोखरेलले भन्नुभएको जस्तै यो जीवन यात्रा नै हो. गन्तव्य कहाँ हो भन्न सकिन्न, हामी त्यसतर्फ लागेको लागेकै लागेको लागेकै जीवन अन्त हुन्छ. कार्यक्रमको पुछारमा आइपुग्यौँ हामी आज. ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि अब 4 मिनट मात्रै बाँकी रहेको छ. मैले अब यहाँहरूसँग विदा लिनुपर्छ. जाँदा जाँदै दुर्गेश थापाको निकै जोसिलो गीत दुश्मन हेरेको हेरेकै यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट म छुट्टिन्छु पनि. यो गीतको समाप्तिपछि 10 बजेको समाचार सुन्नुहुनेछ ब्रुनाईको, अनि त्यसपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राईजी र साथमा वृन्दा राई. म भने बिदा भएँ, भोलि बिहान भेटौँला ठिक 7 बजे. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते, बाई.

0: भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमणका क्रममा अवकाश प्राप्त सैनिकहरूलाई भेट्न पोखरा पुग्नु भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पोखरा स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्दै उहाँले नेपाल भारत सम्बन्ध केवल दुई छिमेकी देशका रूपमा मात्र नभई परम्परा, संस्कृति, धर्म र आस्थासँग गहिरोसँग जोडिएको बताउनुभयो। उहाँले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक र उनीहरूका परिवारको हित तथा कल्याणलाई भारतीय सेनाले सधैँ प्राथमिकता राख्दै आएको बताउनुभयो।
2: भारत की देश की सेवा या भारत देश की सेवा में समर्पित किया है और आपका सम्मान और कल्याण इसीलिए हमेशा भारतीय सेना का फर्ज बना रहेगा।
1: भूतपूर्व सैनिक प्रकाश कुमार श्रेष्ठले सेना प्रमुख पोखरा आएर पूर्व सैनिक र उनीहरूका परिवारसँग प्रत्यक्ष भेटघाट गर्नुलाई अविस्मरणीय रहेको भनाइराख्नुभयो।
3: भूतपूर्व सैनिकहरूलाई भेट्नु, हामीसँग आत्मीयतापूर्वक कुराकानी गर्नु र हाम्रा कुरा सुन्नु हामीले अत्यन्तै सम्मानको रूपमा लिएका छौँ।
0: प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा आएका सेठ तथा श्रीमती कोमल सेठ हिजो स्वदेश फिर्ता हुनुभएको छ। भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो। कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 भन्दा बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
4: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो। उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो। कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो। कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीडा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको जरन अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1999 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो। मोन्ट्रियल महासन्धि अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनीको दायित्व हुने व्यवस्था छ। कतार एयरले भने यात्रुकै गल्तीले कफी पोखिएको जिकिर गरे पनि अदालतले क्याबिन क्रूले पर्याप्त सावधानी नअपनाएको र वीरको सुरक्षित नभएका कारण घटना भएको ठहर गरेको हो। थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आय आर्जनमा भएको क्षतिसहित $2,00,000 क्षतिपूर्ति दावी गर्नुभएको थियो। यो फैसला चित्त नबुझेमा कतार एयरले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछ।
0: दूरसञ्चार प्राधिकरणले ग्राहकको पैसा स्वचालित घट्ने गुनासोबारे एनसेलसँग स्पष्टीकरण माग्ने भएको छ। पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले ग्राहकको गुनासोको स्थलगत अध्ययन गरिएको बताउनु भयो।
5: एनसेलले लामो समयदेखि ग्राहकको ब्यालेन्स रकम अनधिकृत रूपमा कटौती हुन दिएको तथा गुनासो समयमै समाधान गर्न चासो नदिएको देखिएकोले दूरसञ्चार ऐन 2053 दफा 47(1) किन कारवाही नगर्ने भन्ने स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।
0: अनधिकृत पैसा गुमाउनु परेका ग्राहकको रकम फिर्ता गराउने निर्णय पनि गरिएको अर्यालको भनाइ छ।
5: उक्त समस्या आउन सुरु भएदेखि नै प्रभावित भएका सबै ग्राहकहरू तत्काल पहिचान गरी दूरसञ्चार ऐन 2053 दफा 47(1) अनुसार क्षतिपूर्तिको रूपमा काटिएको रकम ग्राहकलाई फिर्ता गर्न लगाउने र हाल त्यस्ता ग्राहक फेला नपरेमा त्यस्तो रकम राज्य कोषमा दाखिला गर्न लगाउने निर्णय भएको छ।
0: रासोपा सभापति रवि लामिछानेले मन्त्री परिषदका सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताउनु भएको छ। सिंहदरबार संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि उहाँले कुनै मन्त्रालय वा मन्त्रीले गरेकामा प्रश्न उठेकै आधारमा असहज रूपमा लिन नहुने दावी गर्नुभएको छ।
6: प्रकार सुन्दर छ तर जतिसुकै बलियो भए पनि सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या आउँदैन र समस्या त आउँछ, बलियो हुँदा पनि आउँछ, सुन्दर भए पनि आउँछ, पोल्युसन भए पनि आउँछ, समस्या आउँछ। समस्या समाधान गर्न सरकार काम गरिरहेको छ कि छैन भन्ने कुरा हो।
0: आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। आज दिउँसो देशभर सामान्यतया बदलिरहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
7: BFBS.

Radio. नमस्ते, गुड मर्निङ, शुभप्रभात। बीएफबीएस गोर्खा रेडियो सुनेर बसिराख्नु भएको सम्पूर्ण श्रोतामा ब्रुनाईबाट सञ्चालन हुने कार्यक्रम मजेरी लिएर उपस्थित भएका छौ म वृन्दा अनि दाजुधन तपाईँहरू माझ। कार्यक्रमको सुरुवात गर्यौं हामीले निकै नै सुमधुर सुदिङ सङ बोलन इन्दिरा जोशी र हर्कुलेस बस्नेतको आवाजमा। आशा छ हजुरहरूले यो गीत मन पराइदिनु भयो भनेर। अबको तीन घण्टासम्म तपाईँहरूलाई यस्ता मिठा मिठा गीत सङ्गीतहरू हामी अवश्य सुनाउने नै छौँ। तर यदि तपाईँहरू कसैलाई यो गीत सुनाउन चाहनुहुन्छ भने यस्तै गीतहरू हामीसँग सम्पर्कमा आउन सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 3224167 3220098, र यदि तपाईँहरूले ब्रुनाई बाहिरबाट फोन गर्दै हुनुहुन्छ भने 00673 पक्कै पनि डायल गर्न नबिर्सिनुहोला। या तपाईँले हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस रहेको छ bfbsgorkha@bfbs.com, र फेसबुक मार्फत पनि तपाईँहरूले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूले फेसबुकमा गएर बिएफबिएस गोर्खामा आएर चाहिँ हामीलाई मेसेज गर्न सक्नुहुन्छ। श्रोता, अहिलेको लागि फेरि सुनौ अर्को निकै नै डान्सिङ नम्बर रहेको छ तामाङ सेलो, सानोमा सानो शुभ तामाङ र इन्दिरा गुरुङको आवाजमा।

हजुर, एउटेपा हामी त आउँदैन भन्ने गीत सुन्यौँ तामाङ सेलो मिठो आवाजमा शुभ तामाङ र इन्दिरा गुरुङको। म धनराज राईको पनि हार्दिक नमस्कार आदरणीय श्रोता तपाईँहरू सम्पूर्णलाई। र वृन्दा बहिनीले कार्यक्रमको सुरुवात गर्नुभयो भने म अब फेरि बिचमा छिरेको छु। आज बिहिबार 20 अगस्त 2026 साल, तदनुसार भदौ 4 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम हामी दुईजनाले मिलेर सञ्चालन गरिरहेका छौँ। श्रोता हृदयमा अहिले बिहानको 10:14 गएको छ। 24 डिग्री सेल्सियस सेरिया ब्रुनाईको तापक्रम रहेको छ। श्रोता 31 डिग्री सेल्सियससम्मको अधिकतम तापक्रम प्रक्षेपण गरिएको छ आजका लागि। लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। छिटफुट वर्षा हुने सम्भावना रहेको छ। छिटफुट वर्षा भन्दा पनि हिजो बेलुकी भने अलिकति मजाले नै पानी पर्यो र हिजो बिहान लाल दाईले भन्दै हुनुहुन्थ्यो हाम्रो घर अगाडिको नालीहरू सुकेर पटपट भएका छन् भन्दै हुनुहुन्थ्यो। आज भने ती पटपट फुटेका नालीहरूमा पानी अलिकति जमेको छ, साह्रै धेरै माथिसम्म त आएको छैन, अलिकति चाहिँ भरिएको छ। माछाहरूलाई अलिकति हाई सन्चो भएको अवस्था छ सेरिया वरिपरि भने। अन्य स्थानमा के कसो छ ब्रुनाईको सुन्दै हुनुहुन्छ भने यसो जानकारी गराउनुहोस् है श्रोता। नेपालमा बिहानको 8 बज्यो, ठ्याक्कै 8 बज्यो श्रोता। 20 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ। 28 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने काठमाडौँमा पनि आज छिटफुट वर्षा हुने र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ भने बदली भई साँझ पख भने अलि भारी बर्सात हुने देखाइएको छ। काठमाडौँ उपत्यकाका श्रोताहरू तपाईँहरू अलि होसियार हुनुहोला। र ओभरअल नेपालमा अब बाढी पहिरोको कुराहरू हामीले समाचारहरूतिर दिनदिनै नै सुनिरहेका छौँ। एक ठाउँमा नगए नि अर्को ठाउँमा गइरहेको हुन्छ र यो के अरे गर्मी र पानी मिसिएर माटो गलेको हुन्छ, कतिखेर पहिरो जाने बाढी जाने भन्ने कुराहरू थाहा पत्तो हुँदैन। यसो यात्रा गर्दै हुनुहुन्छ भने अलिकति सावधानी अपनाउन चाहिँ मैले अनुरोध गरेँ। बेलायतमा बिहानको 3:16 गयो र अहिले लन्डनमा 15 डिग्री सेल्सियस छ। श्रोता चिसो सुरु भइसक्यो बेलायतमा पनि र आज दिनभरिमा लन्डनमा 13 डिग्री सेल्सियस न्यूनतम तापक्रम अनुमान गरिएको छ भने 22 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। गत हप्ता हेरी त यो हप्ता निकै शीतल अनुभव गरिराख्नु भएको छ लन्डनवासी श्रोताहरूले र आज दिनभरि जसो प्राय हल्का छिटफुट वर्षा हुने नै आकलन गरिएको छ र मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ मेट अफिसको मौसमी जानकारी अनुसार। र साँझ पख भने बदली भई केही भारी वर्षा हुने सम्भावनाहरू पनि रहेका छन् लन्डनमा। बेलायतका अन्य स्थानका श्रोता र अन्य श्रोताहरू यो यी तीन ठाउँका श्रोताहरू बाहेक अन्य ठाउँका श्रोताले पनि यसो तपाईँहरूको स्थानीय मौसम के कसो छ मौका मिलेको खण्डमा जानकारी गराउनुहोला। अब मिस्टर डी र रचना रिमाललाई सुनौ न त जादु भन्ने गीतमा।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: गुरा सैफुल्य सुनिता थेगिम र मिसन सिब्रिगोको आवाजमा निकै नै सुमधुर गीत सुन्नुभयो श्रोता तपाईँहरूले भर्खरै. र एउटा दाजु, त्यो दाँत माझ्ने प्रक्रिया चाहिँ नि होइन दुई मिनट भन्नुहुन्छ, तपाईँ दुई मिनट लगाएर गर्नुहुन्छ?
1: बहिनी, दुई मिनट होइन, कोही बेला एक मिनटमा नै सक्ने गरिन्छ, कोही बेला चाहिँ फेरि अलि धेरै पनि गरिँदो रहेछ दुई मिनटभन्दा. त्यो भर पर्दो रहेछ, आफ्नो हतार कतिको हुन्छ त्यो अनुसार फरक पर्दो रहेछ बहिनी, मेरो सन्दर्भमा चाहिँ.
0: हजुर दाजु, पक्कै पनि पक्का पक्की चाहिँ भनिन्छ नि डेन्टिस्टहरूको चाहिँ टू मिनट्स रुल हुन्छ अरे, टू टाइम्स अ डे टू मिनट्स, टू टू भन्ने एउटा रुल छ अरे. मैले हिजो भर्खर मात्रै सुनेको थिएँ, मैले नि यो रेडियोमा शिरीष दिदीले अन्तर्वार्ता लिनुभएको थियो एकजना डेन्टिस्ट हाइजेनिस्टको होइन. र यसै प्रसङ्गमा मलाई पनि केही कुरा राख्न मन लाग्यो, के तपाईँहरूलाई खाना लगत्तै दाँत माझ्नु ठिक हो जस्तो लाग्छ त श्रोता? हामी मध्ये धेरैलाई खाना खाएपछि तुरुन्तै दाँत माझ्दा दाँत अझ सफा र स्वस्थ हुन्छ भन्ने लाग्न सक्छ. तर दन्त चिकित्सकहरूका अनुसार खाना खाए लगातै ब्रस गर्नु उल्टै दाँतको लागि चाहिँ हानिकारक हुने रहेछ. विशेष गरी सुन्तला, कागती, फलफुलको जुस, सफ्ट ड्रिङ्क्स जस्ता एसिडिक खानेकुराहरू खाँदा मुखमा केही एसिडले चाहिँ दाँतको बाहिरी सुरक्षात्मक तह इनामेललाई चाहिँ केही समय नरम बनाउँछ. त्यही बेला चाहिँ ब्रस गर्दा चाहिँ इनामेलमा क्षति पुग्न सक्छ. त्यसैले खाना खाएपछि कम्तीमा पनि तपाईँहरूले चाहिँ 30 मिनटदेखि 1 घन्टा पर्खेर मात्र ब्रस गर्ने सल्लाह दिइन्छ. यदि तपाईँलाई खाना खाएपछि अलिकति अनकम्फर्टेबल जस्तो फिल भयो भने चाहिँ तपाईँको मुखमा यस बिचमा चाहिँ तपाईँले पानीले मुख कुला गर्न सक्नुहुन्छ या चिनी नभएको सुगर फ्री च्युइङगमहरू चपाउन सक्नुहुन्छ. अझ राम्रो उपाय भनेको त बिहानै ब्रेकफास्ट खाएर बिहान ब्रेकफास्ट गर्नु अघि र राति सुत्नु अघि 2 मिनटसम्म चाहिँ फ्लोराइड युक्त टुथपेस्टले दाँत माझ्नु राम्रो हुन्छ. त्यसैले दाँत सफा राख्ने नाममा हतार नगर्नुहोस् श्रोता. खाना खाएपछि दाँतलाई केही समय आराम दिनुहोस्, त्यसपछि मजाले 2 मिनटको लागि फ्लोराइड युक्त टुथपेस्टले चाहिँ आफ्नो दाँत माझ्न सक्नुहुन्छ. र हजुर दाजु,
1: होइन तपाईँले भन्दै गर्दाखेरि मलाई म आफैलाई पनि यहाँ त्यो ठाउँमा राखेर हेरिरहेको थिएँ क्या बहिनी. अब
0: हजुर,
1: डेन्टिस्टहरूले भन्नुभएको पछ्याउन फलो गर्न सक्यो भने त कति राम्रो हुन्थ्यो होइन?
0: पक्कै पनि
1: सधैँ अब त्यो सम्भव हुन्छ गर्यो भने त, तर विकेन्ड विशेष त अझै विकेन्डमा नि अझै बाहिर ननिस्किने कार्यक्रम छ भने, घरमै बसिराख्ने कार्यक्रम छ भने अल्छी लाग्छ, अनि कोही बेला त दाँत माझ्न नि बिर्सिँदो रहेछ. त्यही भएर म यहाँ आफैले आफैलाई सम्झेर कोही कोही बेलाको त आफ्नो एक्सन सम्झेर मुसुमुसु हाल्छु. तपाईँले त्यो भन्दै गर्नुहुँदा माफ गर्नुहोस् तपाईँको बोलीलाई, मैले इन्टरप्सन
0: होइन. ठिकै छ दाजु, पक्का पनि मलाई लाग्छ कति श्रोताहरू पनि यो हाम्रो कन्भर्सेसन सुनेर आफूलाई नि त्यो ठाउँमा राखेर हाँस्दै बसिराख्नु भएको होला भन्ने मैले आशा गर्दैछु. र यही जानकारीको साथै फेरि पनि लागौँ हामी अर्को गीत सुन्नतर्फ. अहिलेका लागि भने सुनौ पल्टनेको सुन्तली.

सुन्तली सुन्नुभयो श्रोता, भर्खरै तपाईँहरूले पल्टनेले गाउँदै हुनुहुन्थ्यो सुन्तली। श्रोता, यही आउँदो 24 अगस्त सोमबारको दिन बिएफबी स्पाउस कफी मर्निङ एन्ड वेलकम टु महिमा दिदी इन्कमिङ जिएम्स वाइफलाई कार्यक्रम हुन गइरहेको छ। कार्यक्रममा तपाईँहरूले सुन्न सक्नुहुन्छ निकै नै सुमधुर गीतहरू, र यसै गरी बिएफबी स्पाउस कफी मर्निङ एन्ड वेलकम टु महिमा लिम्बू दिदी इन्कमिङ जिएम्स वाइफ हुन गइरहेको छ यही 24 अगस्तको दिन सोमबार बिहान 9 बजीदेखि 10:30 बजीसम्म मेन हल चिटच्याट सेन्टरमा। श्रोता, यदि तपाईँहरूको नानीहरू यस यो इन्फर्मेसन चाहिँ बिएफबी वरिपरिका श्रोताहरूको लागि मैले भन्न गइरहेकी छु, ब्रुनाई सेल रिक्रिएसन क्लब बिएसआरसीले चाहिँ कलर्स अफ बिएसआरसी प्रोग्राम अर्गनाइज गर्न गइरहेको छ। यो चाहिँ मुरल पेन्टिङ हुने गइरहेको छ। बच्चाहरू यदि तपाईँहरूको 12 वर्षदेखि बिलो हुनुहुन्छ भने चाहिँ तपाईँहरूले ब्रुनाई सेल रिक्रिएसन क्लबमा लगेर चाहिँ तपाईँहरूले उहाँलाई चाहिँ कलरसँग कसरी पेन्टिङ गर्ने सिकाउने बेसिक कुराहरू जस्तो नलेजहरूको उहाँलाई एक्सपिरियन्स गराउन सक्नुहुन्छ। र रेजिस्ट्रेसन फी रहेको छ $25। र यही इन्फर्मेसनको साथै श्रोता, तपाईँहरू बिएफबी वरिपरिका श्रोताहरू ग्रेट ब्रिटिस सर्कस जानुभयो कि भएको छैन त? जेरुदुङमा ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी भन्ने सर्कस भइरहेको छ। सुरु भएको मिति थियो 31 जुलाई र यो हुनेछ 23 अगस्त 2026 सम्म। र सो टाइम्सहरू

ड्रिंक ड्राइभिङ को बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको

0: मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: BFPS गोर्खा रेडियो।

बीर तको चिनो बीरको सन्तान नारायण गोपालले गाउनु भएको यो मिठो गीत थियो श्रोता नेपाली चलचित्र लाहुरेबाट र यसमा शब्द थियो तुलसी घिमिरेको आवाज त अब नारायण स्वर सम्राट नारायण गोपालको भइगयो र यसमा सङ्गीत भर्नु भएको रहेछ रञ्जित गजमेरले। हजुर ब्रिटिस फोर्सेस ब्रुनाईमा आउँदो 26 अगस्तका दिन श्रोता बुधबार पर्छ र उक्त दिन चाहिँ विश्व चर्चित पर्वतारोही ब्रिगेड अफ गोर्खाजका भूपु सदस्य र ब्रिटिस स्पेसल फोर्सेसका सदस्य निर्मल दिम्सदाई पूर्जाको सम्झनामा चाहिँ रिमेम्बरेन्स सर्भिस हुन गइरहेको छ। यो कार्यक्रम तय गरिएको छ र यो कार्यक्रम चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईका सम्पूर्ण सदस्यहरूका लागि खुला छ। तपाईँहरू फुर्सद हुनुहुन्छ भने, हुन त फुर्सद भन्दा पनि अब सर्भिसमा हुने युनिफर्म लाउने श्रोतालाई त यो कम्पलसरी जस्तै हो, परेडै हो। तपाईँहरू अब छुट्टीमा हुनुहुन्न भने जानु नै पर्ने हुन्छ, जानुहुन्छ पनि, र अन्य श्रोताहरू पनि कोही इच्छा चाहना व्यक्त गर्नुहुन्छ भने सायद तपाईँहरूले कतै सोधखोज गरेर जान अवश्य पनि सक्नुहुन्छ। यसमा बन्देज नहुनुपर्ने हो र 26 अगस्तका दिन बिहानको 9:30 बजेदेखि सुरु हुन्छ यो कार्यक्रम र चाहिँ 1 घन्टा 10:30 बजे समापन हुने कार्यक्रम रहेको छ। र यहाँ चाहिँ विशेषतः मेरो इन्टेक 2003 लाई अलिकति बढी ग्राह्यता दिइएको छ किनभने निर्मल पूर्जा चाहिँ हाम्रो नम्बरी पनि हुनुहुन्छ इन्टेक 2003 ब्रिगेड अफ गोर्खाजमा। डिसेम्बर 2002 हामी सँगै भर्ती भएर नेपालबाट पोखराको यात्राबाट सुरु भएको बेलायतको यात्रासम्म हामी सँगै थियौँ र हिजो अस्तिसम्म पनि हामी सँगै थियौँ। तर अकल्पनीय घटना घटिहाल्यो, पाकिस्तानको नङ्गा पर्वत आएछ, ब्रोड पिकमा चाहिँ यो हिम पहिरोमा परेर उहाँ लगायत उहाँका टिमका अन्य सदस्यहरूको पनि मृत्यु भएको खबरले हामी सम्पूर्ण स्तब्ध छौँ र उहाँको सम्झनामा नै यो कार्यक्रम हुन गइरहेको छ। विभिन्न सिक्वेन्स अफ इभेन्टहरू छन् उक्त दिन तय गरिएका र तपाईँहरूले 1 घन्टा चाहिँ यो कार्यक्रम चाहिँ हेर्न अथवा एटेन्ड गर्न सक्नुहुनेछ, विशेषतः ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता। अब इथोस ब्यान्डलाई सुन्नौ, तिमीलाई चाहिसके मैले भन्दै हुनुहुन्छ। यो अलि पुरानो गीत हो तर मनपर्छ, तपाईँहरूलाई पनि पक्कै पनि मनपर्छ श्रोता। इन्जोय।

श्रोता भर्खरै सुनिहाल्नुभयो इथोस ब्यान्डको तिमीलाई चाहिसके मैले र पानागा क्लब समर फेस्ट 2026 हुन गइरहेको छ. यो इन्फर्मेसन चाहिँ हाम्रो बिएफबी वरिपरिका श्रोताहरूको लागि 3 दिने कार्यक्रम हुन गइरहेको छ. फ्रम 4 टिल 6 सेप्टेम्बर पानागा क्लब फिल्डमा बिहानको फ्राइडे र शनि स्याटरडे चाहिँ दिउँसोको 2 बजीदेखि राति 11 बजीसम्म हुन गइरहेको छ भने सन्डेको दिन बिहानको 10 बजीदेखि राति 8 बजीसम्म हुन गइरहेको छ. फेस्टमा चाहिँ तपाईँहरूले विभिन्न डिफ्रेन्ट डिफ्रेन्ट काइन्ड्स अफ एक्टिभिटी स्टल्सहरू देख्न सक्नुहुन्छ श्रोता, जस्तै कि फुड एन्ड ड्रिङ्क्स, मिनी वाटर पार्क, बबल फोम, सपिङ, लाइभ इन्टरटेनमेन्ट, फुड ट्रक्स, रेप्टाइल सोकेस, वाटर स्पोर्ट्स, ग्ल्याम्पिङ, गेम्स, निकै नै इन्ट्रेस्टिङ हुन गइरहेको छ जस्तै लाग्यो मलाई चाहिँ श्रोता. यदि बिएफबी वरिपरि हुनुहुन्छ भने चाहिँ अवश्य नछुटाउनु होला. फेरि पनि हाम्रो बिएफबीको श्रोताहरूको लागि जानकारी, पानागा डान्स सेन्टर ओपन टु पब्लिक नाउ भनेर भनेको छ. यदि तपाईँहरू डान्स सिक्न चाहनुहुन्छ या आफ्नो केटाकेटीहरूलाई डान्स सिकाउन चाहनुहुन्छ भने चाहिँ पानागा डान्स सेन्टरले चाहिँ हामीलाई सिकाउनलाई एकदम इच्छुक उहाँहरू चाहिँ एक्साइटेड हुनुहुन्छ. किड्स डान्स लेसनको लागि ब्यालेट, ज्याज, हिपहप, ट्याप, कन्टेम्परेरी जस्ता फर्महरू चाहिँ सिकाउने रहेछन् पानागा डान्स सेन्टरमा. यसै गरी एडल्टको लागि पनि ब्यालेट, ट्याप, हिपहप, ज्याज जस्ता फर्महरू सिकाउने रहेछन्. यदि तपाईँहरूको तपाईँहरूलाई कसरी कन्ट्याक्ट गर्ने भइरहेको छ भने चाहिँ तपाईँहरूले चाहिँ यो फोन नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ. +673 747 5754 चाहिँ तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ. श्रोता, अहिलेको लागि भने चाहिँ हामीलाई दोस्रो घन्टामा समयले चाहिँ दोस्रो घन्टामा जाने सङ्केत गराइरहेको छ है. दोस्रो घन्टापछि फेरि पनि म र धन्दाई उपस्थित पक्कै पनि हुने नै छौँ. अहिलेको लागि भने तपाईँहरूले सुन्नुहुन्छ नेपालबाट ताजा ताजा समाचार. यो अहिलेको लागि चाहिँ तपाईँहरूको लागि चाहिँ गीत छोड्दै चाहिँ दोस्रो घन्टातर्फ लागो भन्दै अहिलेको पालो भएको छ बेसी गाउँ गोठ अभय ढुङ्गेल, एलिना राई, सुस्मिता कटवालको आवाजमा स्वीकार्नुहोस् यो मिठो गीत.

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली काङ्ग्रेसको देउबा समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च जाने भएको छ। आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेको भन्दै इतर समूह सर्वोच्च जाने भएको हो। देउबा समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्मा,
4: यस्तो छ, नेपाली कङ्ग्रेस केन्द्रीय कार्य समितिकै आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो बेलामा दुवै पक्षले दीर्घकालीन असर पर्ने वा सांगठनिक संरचनामा फेरबदल हुने गरी कुनै पनि वैधानिक काम कारवाही नगर्नुपर्ने सो त बुझ्नुपर्नेमा गगनजीको नेतृत्वको काङ्ग्रेसले 15 महाधिवेशनको कार्यतालिका निकालेको सार्वजनिक गरेको हुनाले त्यसले अदालतको निर्णय प्रक्रियामा प्रभावित गर्छ। त्यसैले त्यो नगर्न नगराउनका लागि माग गर्दै निवेदन हाल्ने कुरा चलेको छ, गर्नुहुन्छ होला साथीहरूले।
5: अनि अस्तिको राष्ट्रिय भेलाले त संस्थापन तपाईँहरू आफैलाई डिक्लेयर गर्नुभएको होइन र?
4: हो, त्यसैले हामीले आफ्नो डिक्लेरेसन त्यहाँ गऱ्यौँ र त अदालतमा पनि हामी हो, हामीलाई मात्रै मान्यता दिनु पर्यो भनेर माग गरेका छौँ।
5: तपाईँहरूको राष्ट्रिय भेलाले सभापति थमौते गरेका देउबाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय पनि त गरेका छ नि होइन?
4: गरेका छ, त्यसो हो भने त हामीले पनि कार्यतालिका निकाल्न सक्छौँ। तर कानुनी विषय एउटा हो, राजनीतिक विषय अर्को हो। राजनीतिक रूपमा हामी दुवैले एक्सर्साइज गरिरहेछौँ, तर कानुनलाई नै प्रभाव पर्ने गरी छ, हामीले पनि गरेका छैनौँ। अदालतको निर्णय पर्खेर 15 महाधिवेशनको कार्यतालिका पर्खेर बसेका छौँ भने गगनजीहरूले पनि 15 महाधिवेशनका लागि अदालतको आदेश पर्खनु पर्ने हो भन्ने हाम्रो सोचाइ हो, ठहर हो।
5: अनि संस्थापन आफैलाई डिक्लेयर गरिसके पछाडि अर्को पक्षले तोकेको महाधिवेशन त त्यत्तिकै इनभ्यालिड अवैध भइहाल्यो तपाईँहरूको अनुसार?
4: हाम्रो दृष्टिकोणमा इनभ्यालिड भएकै हुनाले त इनभ्यालिड गरियोस् भनेर विचाराधीन रहेका ठाउँबाट नै आदेश गराउन खोज्या हो।
5: अनि इनभ्यालिड पक्षले गराउने महाधिवेशनको के अर्थ हुन्छ र रोक्न पर्यो त फेरि?
4: फेरि अर्थ हुँदैन, त्यसैले व्यर्थको महाधिवेशन नगरियोस् भनेर हो।
5: अनि त्यो त शुभेच्छा मात्रै हो, अदालतमै गएर रोकाउनु पर्ने भनेको त तपाईँहरूले गगन सभापति भएको काङ्ग्रेसलाई नै आधिकारिकता मान्यता दिएको अर्थ लाग्दैन मिन्जी?
4: भन्नुभयो, हामी नेपाली काङ्ग्रेसको आधिकारिक कार्य समिति हामी हो, हामीसँगै नाम जुट्ने गरेको अर्को अवैधानिक कार्य समितिले काङ्ग्रेसको 15 महाधिवेशन भनी कार्यतालिका सार्वजनिक गरेको हुनाले त्यस्तो गैर अवैधानिक तथा गैर कानुनी काम कारवाही नगर्न नगराउनका लागि त गरिने हो नि माग।
5: अनि अहिलेसम्मको आधिकारिकता त फेरि गगनजीकै हो, क्यारे
4: हामी गर्नै सक्दैनौँ नि। वैधानिक वा कानुनी संरचनाभित्रको आधिकारिक कार्य समितिले गरेकोलाई त रोकाउन नै सकिँदैन र रोक्नु पनि हुँदैन।
5: अहिलेसम्मको अदालतको निर्णय अनुसार त अहिलेसम्मको आधिकारिक त गगनजीकै नेतृत्वको हो नि होइन?
4: अहिलेसम्मको अदालतको होइन, निर्वाचन आयोगको कारणले चाहिँ गगनजी हो। अदालतले त आफ्नो निर्णयलाई पुनरावलोकन सुरुदेखि नै गर्छु भनिहाल्यो नि, भनेको योभन्दा अगाडिको फैसला बदर भयो भनेको त हो नि।
5: अनि अदालत चाहिँ कहिले जाने हो त?
4: चाँडै जानुहुन्छ, हिजो मात्रै सार्वजनिक आयो, अब आजदेखि साथीहरूले त्यसको तयारी गर्नुहुन्छ। भ्याए त आज त गई निकै बेर भइसक्यो, अब भोलिसम्ममा जानु होला।
3: एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले विपक्षी दल एकजुट भएको दिन राष्ट्रपाको सरकार ढल्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता थापा,
6: म राष्ट्रपाका आदरणीय मित्रहरूलाई 182 तले काँचको घरमा बसेर अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न साथै प्रतिपक्षी नागरिकहरूमाथि ढुङ्गा प्रहार नगर्न पनि विनम्र आग्रह गर्न चाहन्छु। हेक्कारोस्, यो सिसाको घर तपाईँहरूको रगत पसिनाको जगमा उभिएको छैन। जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनहरूलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन् त्यसै दिन यो गर्ल्याम गुर्लुम ढल्नेछ, चकनाचुर हुनेछ।
3: प्रधानमन्त्री बालेन्द्र शाह निरङ्कुशताको बाटो हिँडिरहेको आरोप लगाएका थापाले अब पनि संविधान बाहिर हिँडिरहने र सभामुख सहित राष्ट्रपा सभापतिले स्थिति सम्हाल्न नसके मुलुकमा आन्दोलनको आँधी बिहारी आउने चेतावनी समेत दिनुभएको छ।
6: प्रधानमन्त्री जनता तथा संसद प्रति पूर्णतः उत्तरदायी हुनै पर्दछ। नागरिकहरूको हत्या, आत्महत्या, आत्मदाह र झुट्टा मुद्दा, गैर कानून गिरफ्तारी तथा राज्य आतंकका लागि पूर्णतः जिम्मेवार हुनै पर्दछ। प्रधानमन्त्री संख्या र राज्य शक्तिको बलमा होइन, संविधान ऐन कानून अनुसार चल्नु पर्दछ। दोस्रो विकल्प, सभामुखजीले संसदको अभिभावकका हैसियतले नीति विधि निरूपण गर्न तथा राजनैतिक स्थायित्व कायम गर्न सत्ता पक्ष र प्रतिपक्षका बीच राष्ट्रिय सहमतिका लागि सक्रिय अगुवाई गर्नुपर्दछ। तेस्रो विकल्प, राष्ट्रपतिका सभापतिज्यूले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। अन्तिम विकल्प अन्यथा।
3: हवस् त, अहिलेसम्मका खबर यति नै।
0: BS Gorkha Radio.

0: यो BFBS गोरखा रेडियो हो।
1: नमस्ते, BFBS गोरखा रेडियो ब्रुनेको प्रस्तुति कार्यक्रम मझेरीको दोस्रो घण्टाबाट म धनराज राय अनि साथमा हुनुहुन्छ आज पनि हिजो र अस्ति जस्तै वृन्दा राई बहिनी, र उहाँले मलाई साथ दिइराख्नु भएको छ र प्रोग्राम उहाँले आज धेरै सहज रूपमा सञ्चालन गरिराख्नु भएको मैले चाहिँ अनुभव गरिरहेको छु। तपाईँहरूले सुन्दै हुनुहुन्छ पक्कै पनि कस्तो लाग्दैछ उहाँको प्रस्तुति र ओभरअल हाम्रो दुईजनाको नै प्रस्तुति कस्तो लाग्दैछ, यसो जानकारी गराउँदै गर्नुहोस् है श्रोता। जानकारी गराउनका लागि माध्यमहरू तपाईँलाई कण्ठस्थ छ, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, तपाईँले इमेल गर्न सक्नुहुन्छ अथवा अहिलेको निकै प्रचलित माध्यम फेसबुक मेसेन्जर मार्फत पनि हामीलाई भन्न सक्नुहुनेछ। हजुर, ब्रुनाईमा अहिले बिहानको 11:10 गएको छ। ब्रुनाई घमाइलो छ सेरियामा, विशेष त ब्रुनाई वरिपरि पनि घमाइलो नै छ होला भन्ने आशा गर्दछौँ हामी दुईजना। तर ब्रुनाईको मौसम भन्न सकिँदैन श्रोता, यहाँ मजाले घाम लागिरहेको छ, अलिकति पर केबीसम्म पुग्यो भने बा केबीमा पानी परिरहेको छ, अथवा यता लुमोतिर गयो भने अथवा उता बिएसबीतिर भारी बर्सात पो भइरहेको छ कि के कसो छ। सुन्दै हुनुहुन्छ, लोकल श्रोता पनि हुनुहुन्छ ब्रुनाईका, तपाईँहरूले पनि हामीलाई साथ दिनुहुन्छ सुनेर, यसो ताजा अपडेट दिनुहोस् है तपाईँहरूले पनि। दोस्रो घण्टाको कार्यक्रम सुरु गऱ्यौँ श्रोता हामीले कालीप्रसाद बास्कोटा अनि मिना निरौला र भानुभक्त ढकालले गाउनुभएको मिठो गीत ठमेल बजारबाट, चड्के गीतबाट नै हाम्रो कार्यक्रम चड्के मझेरी कार्यक्रम सुरु गऱ्यौँ। अब म तपाईँहरूलाई उर्गेन दोङ र मोनिका राईले गाउनुभएको पर्खाई भन्ने गीत सुनाउँदै कार्यक्रममा अगाडि बढाउन चाहेँ।

अर्खाइ सुन्ने श्रोता उर्गेन्दोङ र मोनिका राईको आवाजमा ब्रिटिस फोर्सेस ब्रुनाइका श्रोता तपाईँहरूको अब छुट्टी सकिने आँटेको छ। कति त छुट्टी सकेर फर्कि पनि सक्नुभएको छ ब्रुनाई, कति फर्किने क्रममा हुनुहुन्छ, कति चाहिँ अलिकति एक्सटेन्डेड लिभमा अर्को हप्ता पनि छुट्टीमै हुनुहुन्छ होला। तर अब नाफी चौतारीले चाहिँ एन्ड अफ समर फ्यामिली इभेन्ट गर्न आँटेको छ 27 अगस्त बिहिबारको दिन पर्छ अर्को हप्ता श्रोता। र यो राख्नुको मुख्य उद्देश्य भने छुट्टी पछाडि चाहिँ ग्यारिजनका सम्पूर्ण मेम्बरहरूलाई सदस्यहरूलाई चाहिँ एकै ठाउँमा ल्याउने प्रयास गर्नु हो र यसो क्याचअप जस्तो के कस्तो भयो, हाउ आर यु भन्ने कुराहरू र केही खाद्य पदार्थ र पेय पदार्थको साथमा यसो नानी केटाकेटीहरूलाई पनि रमाइलो हुने, धेरै पछाडि भेटघाट हुने, दुःख सुखको कुरा बाँड्ने, छुट्टी के कस्तो भयो भन्ने कुराहरू भन्ने, अनि त्यसका साथमा बिएबिएस क्विज पनि हुनेछ। त्यो भने 6:30 पछाडि हुन्छ। त्योभन्दा अगाडि स्क्याभेन्जर हन्ट, यो विशेष त केटाकेटीको लागि इङ्गित गरिएको छ, 4:30 बजेदेखि 6 बजेसम्म हुन्छ। त्यस पछाडि बिएबिएस क्विज पनि हुन्छ। हाम्रा अङ्ग्रेजी सर्भिस कि टामजिन रप्सनले यो कार्यक्रम सञ्चालन गर्नुहुन्छ र हामी गोर्खा सर्भिसको पनि उपलब्ध हुनेछौँ तपाईँहरूसँग बातचित गर्नका लागि। भ्याउनुहुन्छ भने अवश्य नै आउनुहोला। ल, आउनका लागि दर्ता गर्नुपर्ने हुन्छ र त्यो दर्ता गर्ने ठाउँ छ, एउटा क्युआर कोड उपलब्ध गराइएको छ हाई पेजमा। उक्त पेजमा भएको क्युआर कोडलाई दर्ता स्क्यान गरेर आफू आफ्ना साथीभाइहरू छोराछोरी परिवारलाई दर्ता गर्नुहोस्, आउनुहोस्, रमाइलो गरौँ एक दिन यो छुट्टी पछाडिको समयमा, दुःख सुखका कुरा गरौँ। अब दुःख सुखको कुरा गर्दै गर्दै हामी सबिन राई एन्ड द फेरोले गाउनुभएको मलाई हेर भन्ने गीत सुन्नतर्फ लागौँ।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

अमित राई जसलाई आम नेपालीले जन्तरीय मामा भनेर चिनिन्छ उहाँको आवाजमा सुन्नुभयो फुलै फुलको। श्रोता लागो आजको हाम्रो सेगमेन्ट तर्फ र आजको हाम्रो सेगमेन्टमा रहेको छ इनोभेसन र इनोभेसनमा मैले आज फ्यासन सम्बन्धी केही कुरा भन्न गइरहेको छु। आज चाहिँ मलाई टेक्सटाइलको बारेमा कुरा गर्न मन परिरहेछ है। हरेक वर्ष 7 मिलियन टन्स मेटेरियल्स र टेक्सटाइलहरू चाहिँ फ्यालिने गरिन्छ अरे, तर त्यसको बावजुद पनि अझ बढी पूर्ण प्रयोग गर्न गरिएको सबै प्रयासहरू बावजुद पनि चाहिँ केवल मात्र 12 सामग्रीहरू चाहिँ वास्तवमा पूर्ण प्रयोगमा चाहिँ आउँछ अरे। यो चाहिँ एकदम दुःखको कुरा लाग्यो मलाई श्रोता, यत्रो नाश है मेटेरियल्सको यत्रो नाश सुन्दाखेरि चाहिँ अलिकति नरमाइलो लाग्दो रहेछ। र तर यो सब कुरालाई चाहिँ ईयुका नियमहरूले चाहिँ प्रेरित भएर चाहिँ कति टेक्सटाइल्स कम्पनीहरूले चाहिँ बायो बेस्ड मेटेरियल्स जस्ता माइसिलियम लेदर र रिसाइकल फाइबर्स अत्यन्त औद्योगिक स्तरमा पुगेका छन् अरे है। र एआई र 3D स्याम्पलिङसँग जोड्दाखेरि चाहिँ ब्रान्डहरूले फोहोर र उत्पादन समय दुवैलाई चाहिँ निकै कम गरिरहेका छन् अरे। र यस्तो कुरा हामीले पनि सिक्नुपर्ने कुराहरू हो, जस्तै यो रिसाइक्लिङहरू टेक्सटाइल्सको मात्र नभएर चाहिँ हामीले घरमा हुने चिज वस्तुहरूको पनि चाहिँ रिसाइकल गरेर चाहिँ हामीले प्रयोगमा ल्याउन सक्यौँ भने चाहिँ यो अझ उचितको कुरा हुनसक्छ। श्रोता अहिलेको लागि भने लागो अर्को गीत सुन्नतर्फ, अहिलेको लागि भने अमर गुरुङले गाउनु हुँदैछ नौलाखे तारा।

श्रोता, भर्खरै सुनिहाल्नुभयो अम्बर गुरुङको आवाजमा 9 लाखे तारा। श्रोता, हामी सबैजना एचएनएम एचएनएम एचएनएम भनेर यो शब्दसँग हामी सबैजना एकदम फेमिलियराइज छौँ, होइन? तर एचएनएमको स्थापना कसरी भयो, कहिले भयो भन्ने कुरामा त पक्कै पनि हामी अज्ञान छौँ। एचएनएमको स्थापना चाहिँ अर्लिङ पर्सनले 1947 स्विडेनमा गर्नुभएको थियो रहेछ। र पहिला चाहिँ एचएनएम चाहिँ एचएनएम यत्तिकै भएको होइन रहेछ। उहाँले चाहिँ पहिला चाहिँ यो कपडा दोकान चाहिँ खोल्दाखेरि चाहिँ छोरी मान्छेको लागि मात्रै चाहिँ उहाँले कपडाहरू बेच्ने गर्नुहुन्थ्यो अरे। पहिला चाहिँ स्टोरको नाम चाहिँ हेन्स मात्रै थियो अरे, जुन चाहिँ स्विडिस भाषामा रहेको छ, र अङ्ग्रेजीमा चाहिँ हेन्सलाई चाहिँ हर्स भनिने गरिँदो रहेछ। तर विस्तारमा उहाँको बिजनेसले साथ दिँदै गएपछि उहाँले फेरि अर्को बिजनेसमा पनि हात हाल्नु भएछ। र अर्को बिजनेस उहाँको रहेको थियो हन्टिङ एन्ड फिसिङमा। उहाँले हन्टिङ एन्ड फिसिङको पनि स्टोर खोल्नु भएछ र त्यस स्टोरको नाम चाहिँ माउरिज विथ फोरस राख्नुभएको रहेछ। र पछि गएर चाहिँ उहाँले यो दुइटै स्टोरलाई चाहिँ मर्ज गरेर चाहिँ हेन्स एन्ड मारुज भनेर चाहिँ उहाँले नामकरण गर्नुभएछ। र यसैले एचएनएम भएर हामी मास चाहिँ एचएनएम भएर चाहिँ आएको यो जानकारी जनाउन चाहन्छु तपाईँहरूलाई श्रोता। र एचएनएमको स्टोर्सको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ श्रोता, वर्ल्ड वाइडली चाहिँ एचएनएम चाहिँ 4,465 स्टोर छ अरे वर्ल्ड वाइडमा। तर युएसमा मात्रै चाहिँ 520 अफ देम चाहिँ छ अरे श्रोता। श्रोता, सुनिहाल्नुभयो एचएनएमको बारेमा विस्तृत जानकारी। र अहिलेको लागि भने लागो हाम्रो फरमाइसतर्फ। हामीसँग सम्पर्कमा आउनुभएको छ परदेशी घिमिरे माइला दाजु। नमस्ते बोथ अफ यु राई ज्यूहरू, नमस्ते दाजु। हाम्रो धन दाजुको पनि नमस्कार मैले भनिदिए। र हजुरहरूको लभली प्रोग्राम मजेरी सुरुदेखि सुन्दैछु। 6.79 किलोमिटर जगिङ पुरा गरेर वही साउको मेलोको तयारीमा छु है हजुर। अब हजुरहरूको समय मिले एउटा गजल तिमी तारे भीर म त लहर सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा। ह्याभ अ वन्डरफुल डेज अहेड, थ्याङ्क्स, सबैको जय होस् भनेर उहाँले हामीलाई मेसेज पठाउनु भएको छ। अब अहिलेको लागि भने लागौ हाम्रो परदेशी घिमिरे माइलो दाजुको रोजाइमा रहेको यो गीत, फरमाइसमा रहेको यो गीत, तिमी तारे भीर, पवित्र सुब्बाको आवाजमा।

0: स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: दर्शन सलामा डेभिड शङ्कर र सहिमा श्रेष्ठको आवाजमा सुन्नुभयो निकै नै रमाइलो गीत श्रोता. अहिलेको लागि भने फेरि कन्टिन्यू गरौँ हाम्रो फेसन इनोभेसन तर्फ. फेसन म्यागजिन्सहरू तपाईँहरू कतिको हेर्ने गर्नुहुन्छ श्रोता? उमेरमा हुँदा चाहिँ म एकदम फेसनको म्यागजिनहरू हेर्ने गर्थेँ, तर अब अहिले अलिक कमै हेर्ने गर्छु आजभोलि. हरेक वर्ष हजारौँ फेसन म्यागजिनहरू चाहिँ बिक्री हुने गर्छ अरे, तर पहिलो फेसन म्यागजिन चाहिँ जर्मनीमा 1586 जर्मनीमा चाहिँ सोल्ड भएको थियो अरे पहिलो फेसन म्यागजिन चाहिँ श्रोता. अनि यद्यपि है आजभोलि चाहिँ धेरै महिलाहरू फेसन पत्रिकाहरूको सञ्चारमा हुनुहुन्छ, तर फ्रान्समा भने चाहिँ पहिलो फेसन पत्रिका 1968 चाहिँ पुरुषहरूलाई लक्षित गरिएको थियो हरे श्रोता. श्रोता तपाईँहरूसँग कतिवटा जिन्स प्यान्ट छ सोद्धा अलिकति तपाईँलाई पनि अचम्म पर्नुभयो होला है. युनाइटेड स्टेट्समा चाहिँ हरेक मान्छेको चाहिँ एभरेजमा चाहिँ 7 ब्लू जिन्स हुने गर्छ अरे, त्यो चाहिँ हरेक दिनको लागि, एक हप्तामा हुने 7 हरेक दिनको लागि चाहिँ उहाँले चाहिँ 7 पेयर ब्लू जिन्स चाहिँ राख्ने गर्छन् अरे युनाइटेड स्टेट्समा. श्रोता हामी डक्टर मार्टिन्स पनि एकदम लगाउने गर्छौँ है, तर डक्टर मार्टिन्स अब हेर्दा त बलियो देखिन्छ है, तर मलाई चाहिँ अस्ति भर्खरै चाहिँ सिङ्गापुरमा चाहिँ डक्टर मार्टिन्सले धोका पनि दिएको छ दाजु
1: है. धोका दियो भन्नुभयो बहिनी अचानक?
0: मैले यसो बनावट हेरेँ डक्टर मार्टिन्सको, किन्दाखेरि एकदम बलियो लाग्यो, अनि जहाँ पनि लगाएर हिँडे जहाँ पनि लगाएर हिँड्दै अस्ति छुट्टीमा सिङ्गापुर जाँदाखेरि त मेरो त्यो सुलै नि दाजु यसरी कसरी नै भाँचिदिइरहेको डक्टर मार्टिन्सको, अब म कसरी हिँडेँ होला
1: सायद त्यो गर्मीको के अरे भार थेक्न नसकेर पो हो कि बहिनी, गर्मीको लागि बनेको थिएन कि त्यो जुत्ता. डक्टर मार्टिन्स भन्ने ब्रान्ड त पक्का अब भरपर्दो ब्रान्डमै गनिन्छ जस्तो लाग्छ मलाई पनि.
0: पक्कै पनि दाजु, अन्त अब डक्टर मार्टिन्सको चाहिँ यसो हेर्दा बलियो देखेर किन्यो, तर अब सायद गर्मीको कारणले पनि हुनसक्छ दाजु, अब यहाँको मौसम भनेको गर्मी घाम पानी सधैँभरि त्यस्तै हो, सायद त्यसै कारणले पनि होला दाजु.
1: अनि अर्को कुरा चाहिँ त्यसमा तपाईँको थप्नु पर्दाखेरि यो वेदरिङ भन्छ नि बहिनी, हामीले किनेर दराजमा सु ऱ्याकमा सजाएर राख्छौँ र कति समय लाउने मौका पाइँदैन विशेष त ब्रुनाईको मौसममा, अनि त्यो दराजमा राखिराख्दा पनि त्यो मोइस्चरले अनि त्यो बाहिरको ह्युमिडिटीले चाहिँ यस्तो सामानहरूमा निकै असर पार्दो रहेछ भन्ने कुरा यो तपाईँले भन्दै गर्दाखेरि मैले सम्झिँदैछु क्या बहिनी. तपाईँको डक्टर मार्टिन डिएम भन्ने थियो पहिला डिएम जुत्ता पनि सायद त्यसकै शिकार पो भएको हो कि, धेरै पछाडि तपाईँले सु ऱ्याकबाट निकालेर अब हलिडेमा लाउनु भयो अनि टेम्परेचर नमिलेर पो हो कि भन्ने चाहिँ मेरो बुझाए बहिनी.
0: हजुर त्यो पनि मलाई अहिले सम्झिँदाखेरि चाहिँ छस्स मलाई पनि त्यो पहिला मैले दाजु स्टोरमा चाहिँ हाम्रो घरको तलमुनिको स्टोरमा जुत्ताहरू राख्दाखेरि चाहिँ कति चाहिँ जुत्ताको सुलहरू होइन एकदम मोइस्टले नै होला पुरै ढुटेको के दाजु, एकदम मसिनो
1: हजुर
0: ढुसी आउने
1: अनि त्यसरी नै होला सायद सायद त्यो पनि त्यसकै शिकार
0: त्यही कारण पनि हुनसक्छ.
1: कन्भर्सेसनमा एउटा समरी चाहिँ त्यही जस्तो भयो बहिनी. हजुर
0: हजुर, र यो डक्टर मार्टिनको चाहिँ धेरै कलर साइजेसहरू आउँछ होइन, तर पहिलो डक्टर मार्टिन चाहिँ केले बनेको थियो तपाईँलाई केही आइडिया या केही गेस गर्न सक्नुहुन्छ दाजु?
1: अब पहिला छालाकै थियो होला नि बहिनी
0: पहिलो डक्टर मार्टिन चाहिँ पुरानो टायर्सहरूले चाहिँ युज गरेर चाहिँ बनाइएको थियो अरे दाजु.
1: सोचभन्दा परको कुरा रहेछ यो त बहिनी.
0: त्यो पनि फर्स्ट पेयर चाहिँ डक्टर मार्टिन्सको फर्स्ट पेयर चाहिँ युजिङ ओल्ड टायर्स ले चाहिँ बनिएको थियो रहेछ श्रोता. र यही जानकारीको साथै फेरि पनि लागौ अर्को गीततर्फ. अहिलेको लागि पालो भएको छ यम बरालको आवाजमा बादलको घुम्टोले.

निकै नै मिठो गीत सुन्नुभयो र यम्बरालको आवाजमा बादलको घुम्टुले श्रोता. ब्रिटिस फोर्सेस ब्रुनाईमा बीएफबी लेडिज तीज नाइट हुन गइरहेको छ. यही आउने 12 सेप्टेम्बर शनिबारको दिन बेलुका 700 आवर्सदेखि 2359 आवर्ससम्म श्रोताहरू तपाईँहरू कसैको काम सुरु भइसक्यो होला, कसै छुट्टीबाट आइराख्नु भएको होला, होइन, ठ्याक्क 12 सेप्टेम्बरको दिन चाहिँ शनिबारको दिन चाहिँ तपाईँहरूको थकान मिटाउनलाई दिदीबहिनीहरूको लागि, स्पेसली बिएफबी लेडिज दिदीबहिनीहरूको लागि चाहिँ तपाईँहरूको लागि एउटा थकान मिटाउने, दुःख सुखको गफसफ गर्ने, रमाइलो गर्ने, ड्रिङ्क्स खाना, मिठो मिठो खानाहरू, होइन, दिदीबहिनीहरू एकदमै सजेर आउनुहुन्छ यो दिनमा चाहिँ. र प्लिज नछुटाउनु होला तपाईँहरूले यो पालिको तिज पनि. यदि कसैको पहिलोचोटि हुँदैछ भने चाहिँ उहाँहरू पक्कै पनि एकदम एक्साइटेड हुनुहुन्छ. र तपाईँहरूले चाहिँ पहिलोचोटि आउनुहुँदैछ भने चाहिँ तपाईँहरूले पक्कै पनि बहिनी दिदीहरूले चाहिँ यो चाहिँ मिस आउट गर्नै हुँदैन, किनभने वान अफ द बिगेस्ट पार्टी अफ बिएफबी भनेर भन्न चाहन्छु. ब्रिटिस फोर्सेस ब्रुनाईको चाहिँ यो वान अफ द बिगेस्ट पार्टी पनि भन्न चाहे मैले श्रोता. र यदि तपाईँहरूले टिकट लिनुभएको छैन भने चाहिँ आफ्नो रेस्पेक्टिभ डिपार्टमेन्टबाट लिन सक्नुहुन्छ, या तपाईँहरूको कम्पनीबाट लिन सक्नुहुन्छ, या वरिपरि तपाईँहरूको साथी दिदीहरू कोही हुनुहुन्छ भने उहाँहरूलाई पनि तपाईँले कुरा राखेर टिकट चाहिँ खोज्न सक्नुहुन्छ. भन्दै अहिलेको लागि भने म बिदा लिन चाहन्छु र तेस्रो घन्टामा हाम्रो पक्कै पनि भेट हुने नै छ. र अहिलेको लागि भने यो गीत छोड्दै तपाईँहरू माझबाट ओझेल हुन चाहे तिमीलाई पिरतीले बाँधौला 1974 एडीको आवाजमा.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमणका क्रममा अवकाश प्राप्त सैनिकहरूलाई भेट्न पोखरा पुग्नु भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखरा स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्दै उहाँले नेपाल भारत सम्बन्ध केवल दुई छिमेकी देशका रूपमा मात्र नभई परम्परा संस्कृति धर्म र आस्थासँग गहिरोसँग जोडिएको बताउनुभयो। उहाँले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक र उनीहरूका परिवारको हित तथा कल्याणलाई भारतीय सेनाले सधैँ प्राथमिकता राख्दै आएको बताउनुभयो।
5: भारत की देश की सेवा या भारत देश की सेवा में समर्पित किया है और आपका सम्मान और कल्याण इसीलिए हमेशा भारतीय सेना का फर्ज बना रहेगा।
4: भूतपूर्व सैनिक प्रकाश कुमार श्रेष्ठले सेना प्रमुख पोखरा आएर पूर्व सैनिक र उनीहरूका परिवारसँग प्रत्यक्ष भेटघाट गर्नुलाई अविस्मरणीय रहेको भनाइ राख्नुभयो।
6: भूतपूर्व सैनिकहरूलाई भेट्नु, हामीसँग आत्मीयतापूर्वक कुराकानी गर्नु र हाम्रा कुरा सुन्नु हामीले अत्यन्तै सम्मानको रूपमा लिएका छौँ।
3: प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा आएका सेठ तथा श्रीमती कोमल सेठ हिजो स्वदेश फिर्ता हुनुभएको छ। भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो। कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 भन्दा बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
7: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो। उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो। कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो। कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीडा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको जरन अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1979 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो। मोन्ट्रियल महासन्धि अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनीको दायित्व हुने व्यवस्था छ। कतार एयरले भने यात्रुकै गल्तीले कफी पोखिएको जिकिर गरे पनि अदालतले क्याबिन क्रूले पर्याप्त सावधानी नअपनाएको र वीरको सुरक्षित नभएका कारण घटना भएको ठहर गरेको हो। थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आय आर्जनमा भएको क्षतिसहित $2,00,000 क्षतिपूर्ति दावी गर्नुभएको थियो। यो फैसला चित्त नबुझेमा कतार एयरले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछ।
3: दूरसञ्चार प्राधिकरणले ग्राहकको पैसा स्वचालित घट्ने गुनासोबारे एनसेलसँग स्पष्टीकरण माग्ने भएको छ। पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले ग्राहकको गुनासोको स्थलगत अध्ययन गरिएको बताउनु भयो।
8: एनसेलले लामो समयदेखि ग्राहकको ब्यालेन्स रकम अनधिकृत रूपमा कटौती हुन दिएको तथा गुनासो समयमै समाधान गर्न चासो नदिएको देखिएकोले दूरसञ्चार ऐन 2053 दफा 47(1) किन कारवाही नगर्ने भन्ने स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।
3: अनधिकृत पैसा गुमाउनु परेका ग्राहकको रकम फिर्ता गराउने निर्णय पनि गरिएको अर्यालको भनाइ छ।
8: उक्त समस्या आउन सुरु भएदेखि नै प्रभावित भएका सबै ग्राहकहरू तत्काल पहिचान गरी दूरसञ्चार ऐन 2053 दफा 47(1) अनुसार क्षतिपूर्तिको रूपमा काटिएको रकम ग्राहकलाई फिर्ता गर्न लगाउने र हाल त्यस्ता ग्राहक फेला नपरेमा त्यस्तो रकम राज्य कोषमा दाखिला गर्न लगाउने निर्णय भएको छ।
3: रासोपा सभापति रवि लामिछानेले मन्त्री परिषदका सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताउनु भएको छ। सिंहदरबार संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि उहाँले कुनै मन्त्रालय वा मन्त्रीले गरेकामा प्रश्न उठेकै आधारमा असहज रूपमा लिन नहुने दावी गर्नुभएको छ।
9: प्रकार सुन्दर छ तर जतिसुकै बलियो भए पनि सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या आउँदैन त? समस्या त आउँछ, बलियो हुँदा पनि आउँछ, सुन्दर भए पनि आउँछ, कोल्युसन भए पनि आउँछ, समस्या आउँछ। समस्या समाधान गर्न सरकार काम गरिरहेको छ कि छैन भन्ने कुरा हो।
3: आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: रेडियो हो।
1: सुनिहाल्नुभयो श्रोता अंकिता पुनको आवाजमा माइली निकै नै सुमधुर गीत। श्रोता तपाईँहरूलाई अहिलेको लागि भने फेरि पनि स्वागत गर्न चाहन्छु हाम्रो कार्यक्रम मजेरीको तेस्रो घण्टामा। तपाईँहरूले यतिखेरसम्म हामीलाई सुनेर साथ दिनुभएको छ त्यसको लागि म लगायत धन दाजु धेरै धेरै आभारी व्यक्त गर्न चाहन्छु। श्रोता लागो सेरियाको मौसमतर्फ अहिलेको लागि सेरियामा अधिकतम तापक्रम 30 डिग्री रहनेछ भने न्यूनतम तापक्रम 24 डिग्री रहनेछ र सेरियामा साथ घमाइलोको साथै जेन्टल ब्रिजको अनुमान लगाइएको छ।
2: हजुर बहिनीले नेपालको समय भन्न खोज्दै हुनुहुन्छ र टाइम उहाँले अलिकति नभेट्नु भएकोले मोबाइल अलिकति यता अगाडि रहेकोले देख्नु भएन रहेछ बहिनी। नेपालमा अहिले बिहानको 10 बज्नका लागि 4 मिनट बाँकी रहेको छ अनि बेलायतमा 5 बजेर 11 मिनट बिहानको समय भएको छ। बेलायतमा त बहिनी अब हाम्रा मान्छेहरू हाम्रा श्रोता उठिसक्नु भएको छ, कति जगिङ जान तर्खर गर्दै हुनुहुन्छ होला अर्ली मर्निङ वक, अनि कति लेट नाइट सिफ्ट गर्ने श्रोता चाहिँ अब ड्युटी सकेर घर फर्किने क्रममा हुनुहुन्छ होला, उहाँहरूलाई पनि स्वागत गरौँ होइन बहिनी।
1: हजुर दाजु पक्कै पनि हाम्रो
2: त्यसै गरी अन्य ठाउँका श्रोताहरू पनि आफ्नो आफ्नो समयमा आफ्नो आफ्नो तरिकाले विभिन्न माध्यम मार्फत हामीसँग जोडिराख्नुहुन्छ, कतिले सुनिराख्नुहुन्छ, कतिले चाहिँ अब यसो हामीसँग सम्पर्कमा आएर गीत सङ्गीतहरू सुन्ने अनुरोध गर्नुहुन्छ।
1: हजुर दाजु
2: नगर्ने श्रोताहरूले पनि यसो कहिलेकाहीँ चाहिँ गर्नुहोस् है, हामीलाई सम्पर्क गर्नुहोस् होइन बहिनी।
1: पक्कै पनि
2: हामी तपाईँलाई चाहिँ हामीसँग जोडिएको हेर्न सुन्न र देख्न अवश्य नै मन पराउँछौँ र जोडिने श्रोताहरूसँग आभारी त सधैँ नै छँदैछ
1: छँदैछ दाजु हाम्रोबाट। दाजु अहिले जस्तै अब बिहान कति ठाउँमा अब हाम्रो श्रोताहरू भर्खर बिहान उठ्दै हुनुहुन्छ होला होइन, कोही अब यसो आज के सब्जी खाने भन्ने तर्खरमा हुनुहुन्छ होला, कोही सब्जी लिनतिर जानुहुँदैछ होला होइन। तपाईँ चाहिँ युकेमा हुँदाखेरि दाजु कहाँबाट सपिङ गर्नुहुन्थ्यो?
2: युकेमा हुँदा प्रायः अब घरको नजिक जुन छ त्यही चलाइन्छ के अरे प्रायः जसले पनि, र म पनि अब प्रायः टेस्को, कोही बेला टेस्को ठुलो टेस्को भेटिन्छ, कोही बेला टेस्को एक्सप्रेस जो चाहिँ ओपनिङ आवर्स अलि लामो हुन्छ
1: त्यहीबाट
2: नै ल्याउने गर्दछु प्राय ग्रोसरिजहरू, र कोही कोही बेला अलिक पर पुगेको बेलामा अन्य कुनै सेन्सबरिजहरू भेट्यो भने, आजडाहरू भेट्यो भने तिनीहरू नै हो बहिनी प्रयोग गर्ने मैले चाहिँ।
1: हजुर दाजु यसै प्रसङ्गमा चाहिँ मलाई एउटा रोचक समाचार जोड्न मन लागिरहेको छ, तर त्योभन्दा अगाडि चाहिँ हामी गीत सुन्नतर्फ लागौँ है दाजु।
2: हजुर बहिनी त्यो सब्जी तरकारीहरू एकछिनमा हेर्न
1: पक्कै पनि। हजुर दाजु र अहिलेको लागि भने सुनौ एकदेव लिम्बू र जे अथरको आवाजमा फनफनी।
2: पक्कै।

फनफनी एक दिल ब्लिम्बु र जय अथर को आवाज में सुन्नुभयो श्रोता भर्खरै बीएफ ब्रिटिश फोर्सेस ब्रुनाई को बासीहरुको लागि अर्को सूचना यदि तपाईले भर्खरै ब्रुनाई आउनु हुँदाखेरि तपाईहरुले बीएफ बीएसटीबी बक्स इश्यू गर्नु भएको थियो भने चाहिँ र यदि तपाई अहिले ब्रुनाई छोड्नु हुँदैछ भने चाहिँ पक्कै पनि बीएफ बीएस बक्स रिटर्न गर्नु चाहिँ नबिर्सिनु होला यदि तपाईले बिर्सिनु भएको खण्डमा चाहिँ तपाईलाई $500 को जरिमाना लाग्न सक्छ र बक्स रिटर्न गर्दाखेरि चाहिँ त्यसमा डिफरेंट डिफरेंट आइटमहरू रहेको हुन्छ जस्तै कि रिमोट एसडीएमआई केबल अक्सिलरी केबल स्मार्ट कार्ड बक्सहरू रहन्छ यदि तपाईले यो आइटमहरू कुनै मध्ये एक पनि मिस गर्नुभयो भने चाहिँ तपाईँहरूलाई आइटमाइज बिलको चाहिँ इस्यु हुन्छ प्लिज यदि ब्रुनाई छोड्नु हुँदैछ भने पक्कै पनि नबिर्सिनु होला श्रोता लागू फेरि अर्को गीत सुन्नतर्फ तारा प्रकाश लिम्बु र अनु चौधरीको आवाजमा दुःखसँग

0: यो BFBS गोरखा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: हितकान्छी चक्रबम मल्ल अनि तनु राणाभाटले गीत गाउनुभयो श्रोता. यो हितकान्छी यसो भाका सुन्दा पनि पश्चिमेली, अझै सुदूरपश्चिमेली लोकलयमा आधारित अनि मौलिक स्वाद बोकेको गीतका रूपमा मैले चाहिँ बुझेँ. तपाईँहरूले पनि यो पक्कै बुझ्नुभयो होला. चक्रबम मल्ललाई नचिन्ने त अब थोरै मात्रै छौँ. लोकगायकमा निकै नाम चलेका कलाकारका रूपमा चाहिँ स्थापित छन् उनी. र अब अघि वृन्दा बहिनीले केही समय अगाडि मलाई ग्रोसरी सपिङ कहाँ गर्नुहुन्छ भन्दै र सोध्दै हुनुहुन्थ्यो. केका लागि बहिनीले मलाई सोध्नुभयो भनेर यो गीत बजिन्जेलसम्म पनि मैले मनमा गमिरहेको थिएँ. बहिनी मलाई खास केका लागि चाहिँ युकेको विशेषतः कहाँ सपिङ गर्नुहुन्छ भनेर सोध्नुभएको थियो बहिनी.
1: हजुर दाजु, यो एउटा रोचक समाचार भेटियो है. र अब कस्तो भने, अब हामीले महँगो सुपर मार्केटबाट ताजा खाना किन्दैछौँ होइन, या किन्ने गर्छौँ होइन, र हामीलाई विश्वास छ र हामीले चाहिँ के एक्सपेक्ट गर्छौँ भने चाहिँ लामो महँगो ठाउँमा किन्यो भने चाहिँ अलिक ताजा रहन्छ लामो बेर भन्ने हाम्रो त्यो मनसाय हुन्छ नि त होइन दाजु.
0: हजुर, पक्कै पनि. भनेपछि तपाईँले तत्सम्बन्धमा केही लेखहरू आजको लागि श्रोतालाई सुनाउने विचार गर्दै हुनुहुँदो रहेछ. प्लिज क्यारी अन. हजुर
1: हजुर. तर बेलायतमा चाहिँ हालै गरिएको नयाँ अनुसन्धानले चाहिँ के भनेको छ भने चाहिँ यहाँ उनीहरूले चाहिँ एकदम फरक तस्विर देखाइएको छ. र उपभोक्ता संस्था विचले चाहिँ, जुन एउटा अनलाइन सपिङ छ विचले चाहिँ, छवटा ठुलो सुपर मार्केटका ताजा तथा के पो छिट्टै बिग्रिने 29 प्रकारका खाद्य सामग्रीहरूको परीक्षण गरेका थिए दाजु है. हजुर. अनि दुई हप्ता हजुर अनि दुई हप्तासम्म 12 मिस्ट्री सपरले चाहिँ 2000 भन्दा बढी चाहिँ सामानको चाहिँ जाँच गरेका थिए अरे दाजु.
0: हजुर.
1: है, र नतिजामा चाहिँ वेट्रेसको चाहिँ ताजा खाद्य सामग्रीमा चाहिँ एभरेजमा केवल 7.7 दिन मात्र प्रयोग गर्न बाँकी समय रहेको पाइएको रहेछ.
0: ओहो.
1: र यसै गरी 6 सुपर मार्केट मध्ये सबैभन्दा कम चाहिँ वेट्रोजमा चाहिँ मासुको प्याकेट तथा डेली यो जुन चाहिँ डेरी प्रोडक्टहरू हुन्छ हो, त्यसमा पनि चाहिँ युज डेटहरू जुन लेखिएको अवस्था पुगेको हुन्छ नि होइन, त्यो भन्दा चाहिँ अगाडि चाहिँ एक्सपायर हुने भनेर पनि यहाँ अनुसन्धानमा आएको छ.
0: निकै थोरै पो हुँदो रहेछ है.
1: यसको विपरीत आज्दा सबैभन्दा अगाडि रहेको छ है, जहाँ सामानहरू औसत 11 दिनको समय बाँकी देखाइएको छ. र यसै गरी टेस्कोको औसत चाहिँ 8.8 दिन र सेन्सबरीको चाहिँ 10.2 दिनसम्म चाहिँ यसको एक्सपायरी डेट रहने चाहिँ देखाइएको छ. र अनुसन्धानले देखिएको अर्को रोचक कुरा भनेको चाहिँ 16% ग्राहकहरूले चाहिँ अनलाइन किनमेल गर्दा छोटो सेल्फ लाइफ भएको खाना पाउनु अनि आफ्नो मुख्य गुनासो चाहिँ त्यसलाई नै बताएका छन् दाजु है. र त्यसैले चाहिँ जहाँसम्म लाग्छ, अब हामीले कुनै सामान किन्दाखेरि ग्रोसरीबाट चाहिँ हामीले सुपर मार्केट जाँदाखेरि चाहिँ मूल्य होइन चाहिँ हामीले चाहिँ युज बाई या बेस्ट बिफोर मिट ती चाहिँ हेर्नु पर्ने रहेछ दाजु.
0: ए हजुर, निकै रोचक जानकारी दिनुभयो र इन्फर्मेटिभ नै जानकारी रहेछ बहिनी. हुन त हामी अहो यो त महँगो रहेछ यो त सस्तो रहेछ भन्छौँ, अनि कति चाहिँ अब अलिकति इकोनोमिक सुपर मार्केटतिर पनि जाने गर्दछौँ, तर त्यो नहेरेर हामीले चाहिँ यो के अरे मिति गुज्रिने समय चाहिँ याद गर्नुपर्ने. तपाईँको यो भनाइबाट मैले पनि बुझेँ बहिनी, धन्यवाद तपाईँलाई.

भर्खरै सुनिहाल्नु भयो श्रोता तिमी आउने खुसीमा विश्व लिम्बुको आवाजमा, र यस गीतमा शब्दकार हुनुहुन्थ्यो नूतन भुषालजी, जो चाहिँ हाम्रो रेगुलर लिसनर पनि हुनुहुन्छ। नूतनजीलाई धेरै धेरै धन्यवाद भन्दै यो गीतको लागि लागौँ हाम्रो अर्को जानकारीतर्फ। ब्रिटिस फोर्सेस ब्रुनाईमा योगा एन्ड मेडिटेसन विथ पण्डितजी हुन गइरहेको छ। यही आउँदो बिहिबारको दिन 3 सेप्टेम्बरको दिन बिहान 9:15 र योगा हुनेछ 10:45 र यो योगा हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा, र कृपया गरेर आफ्नो योगा म्याट चाहिँ लान नबिर्सिनुहोला। श्रोता लागौ अर्को गीततर्फ। अहिलेको लागि भने दिनेश उपाध्यायको आवाजमा देउडा गीत सुनौ, नम्बरी सुन।

0: ओर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: यो PFBS गोर्खा रेडियो।

केसी र आसबहादुर गुरुङले गाउनुहुँदै थियो रिमा श्रोता. बीएफबी लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजार हुन गइरहेको छ छिटछाट कम्युनिटी सेन्टरमा यही आउँदो 25 सेप्टेम्बर शुक्रबारको दिन. र यस बजार खुला रहनेछ दिउँसोको 2 बजेदेखि साँझ 5 बजेसम्म. बीएफबी न्यू एराइबल्स इन्डक्सन ब्रिफ हुन गइरहेको छ. ब्रुनाईमा जाने आउने क्रम त भइ नै रहेको हुन्छ र यसै गरी यसै सन्दर्भमा न्यू अराइबल इन्डक्सन ब्रिफ हुन गइरहेको छ 17 सेप्टेम्बर बिहिबारको दिन बिहान 9 बजेदेखि 12:30 बजेसम्म मेन हल चिटच्याट सेन्टरमा. श्रोता, यो थियो जानकारी हाम्रो बीएफबीको श्रोताहरूको लागि. र अहिलेको लागि भन्ने लागौँ हाम्रो यहाँ खर्क गुरुङ मामा आउनु भएको छ हाम्रो सम्पर्कमा. उहाँले लेख्नु भएको छ, नमस्कार भान्जा, रेडियो सुन्दैछु, रमाइलो भइरहेछ सदाझै. समय मिले एउटा लोकदोहोरी गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भनेर भन्नुभएको छ उहाँले. लोकदोहोरी गीत 2015 गाउँको हल्ला भन्ने जुना सिरिजले गाउनुभएको गीत उहाँले फरमाइस गर्नुभएको छ. सम्झनाहरू लगायत सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भन्दै उहाँले यो गीत चाहिँ हामी सम्पूर्ण श्रोता लगायत हामीलाई, दाजुलाई, मलाई पनि भनेर भन्नुभएको छ. धेरै धेरै धन्यवाद खर्कमामा हाम्रो सम्पर्कमा आइदिनु भएकोमा. अहिलेको लागि भने खर्कमामाको रोजाइमा गाउँको हल्ला जुना सिरिज मगरको आवाजमा.

0: हजुर, गाउँको हल्ला सुन्यौँ। खर्क गुरुङ मामाको अनुरोधमा जुना श्रीष मगरले गाउनु भएको थियो यो गीतलाई, उहाँले हामी सम्पूर्णलाई चाहिँ डेडिकेट गर्न चाहनु भएको थियो यो गीत। हामीले नेपालमा फलाम खानी छ, फलाम थुप्रो छ भनेर पहिलादेखि नै सुन्दै आएको श्रोता, र अब नयाँ लेटेस्ट अपडेट चाहिँ भर्खर भेटेको छु मैले श्रोता। यो सामाजिक सञ्जालमा आएको थियो हिजो अस्ति, र तपाईँहरूसँग कहिले सेयर गरौँ भनेर यसो पर्खिराखेको थिएँ। आज यसो मौका मिलिहाल्यो। यसै सन्दर्भमा चाहिँ यो रुकुम पूर्वमा रहेछ नेपालको सबैभन्दा ठुलो फलाम खानी भन्नु परेको, खोजेको फलामे खानी भयो तर शब्द मिलिहाल्यो, फेला परेको रहेछ। यो रुकुम पूर्वमा रहेको भूमे गाउँपालिका 3 झुम्लाबाङ भन्ने ठाउँमा चाहिँ करिब 20 करोड मेट्रिक टन फलामको कच्चा ओर भनौँ न श्रोता रहेको चाहिँ अध्ययनबाट देखिएको रहेछ। यो परिणाम यसअघि पूर्वी नवलपरासीको धौबारीमा पहिचान गरिएको फलाम खानी भन्दा करिब दोब्बर रहेछ श्रोता। अब यो फलामको कुरा गर्दा यसमा रोचक कुरा त के छ भने, झुम्लाबाङमा फलाम खानीको खोजी योजना बनाएर गरिएको भने थिएन रहेछ। सन् 2023 सालमा भूगर्भविदहरू तामा खोज्ने क्रममा झुम्लाबाङ पुगेका रहेछन्, र त्यही बेला त्यहाँ फलामको सङ्केत भेटिएको थिएछ। त्यस पछाडि खानी तथा भूगर्भ विभागले विस्तृत अध्ययन, भूगर्भीय नक्साङ्कन र नमुना परीक्षण गरेको थिएछ, र करिब 1100 नमुना परीक्षण गर्दा चाहिँ त्यो ओरमा औसत करिब 45% फलाम भेटिएको पाइएको थियो। हजुर, अब यो सञ्चालनमा आए भने चाहिँ करिब करिब दैनिक 4000 मेट्रिक टनसम्म फलामको त्यो कच्चा पदार्थ चाहिँ उत्खनन गर्न सकिने अनुमान गरिएको छ। र यसरी फलाममा नै निर्भर हुन सकियो भने पनि देशले कति का पलट फेर्न सक्थ्यो होला, यसो हामी सजिलै अन्दाज अनुमान लगाउन सक्छौँ श्रोता। हाम्रो देशमा नि फलामको खानी छ नि, हामी आफै फलामको परिपूर्ति गर्न सक्छौँ नि भन्न कति सजिलो हुन्छ हामीलाई पनि साथीभाइहरूसँग कुरा गर्दा। र आशा गरौँ यो फलामे खानी भेटियो, अब यो भेटिएको खानीमा प्रशोधन र उत्पादन छिटै सुरु हुन्छ, गर्छ नेपाल सरकारले, हाम्रो सरकारले। हजुर, अब हामी कार्यक्रम मझेरीको अन्तमा पनि आइपुगिसकेका छौँ, र बहिनी अब हिजो आज र अस्तिका दिन मसँग बसेर केही सिक्न चाहनु भएको थियो, र आज त झन्नै सम्पूर्ण कार्यक्रम पनि सञ्चालन गर्न सक्नुभयो। कस्तो अनुभव रह्यो त यो 3 दिन तपाईँको मसँगको?
1: दाजु, अनुभव एकदमै राम्रो भइरहेको छ होइन। जस मैले नयाँ दिनदिनै नयाँ नयाँ कुराहरू सिकिरहेछु, जुन चाहिँ मलाई एकदमै खुसी पनि लागिरहेको छ, र सायद अबको अलिक समय लाग्ला मलाई अझै, तर सिक्छु होला जस्तो चाहिँ महसुस चाहिँ भइरहेछ दाजु।
0: अवश्य पनि बहिनी, तपाईँको यो भोइसमा नै हामीले पत्ता लगाइसकेका छौँ। कम्पन पहिलो दिनमा जति थियो त्यो भोइसमा कम्पन आज त्यति धेरै भएको छैन। अब यो इक्विपमेन्टहरू भन्ने कुराहरू त बिस्तारो नै हराउँदै नै जान्छन्, र तपाईँलाई शुभकामना छ, छिट्टै नै तपाईँ आफैले सोलो प्रोग्राम चलाउन सक्नुहोस् भन्ने शुभकामना। हामी सम्पूर्ण श्रोता र हामी बिएफबिएस टिमबाट तपाईँलाई शुभकामना छ बहिनी।
1: धन्यवाद दाजु।
0: हजुर, अब यति भन्दै हामी आजको कार्यक्रमको बसाइको सम्पूर्ण सामग्रीहरू सकिएको घोषणा गरौँ बहिनी, र बिदा पनि मागौँ। अब भने हामी भोलि भेट्नेछौँ। भोलि भने तपाईँ लाल दाजुसँग बिहान प्रभातकालीन आवाजमा आउनुहुन्छ जस्तो लाग्यो, त्यहाँ पनि तपाईँलाई शुभकामना छ। र म भने भोलि फेरि मझेरी कार्यक्रममा नै आउनेछु श्रोता। तबसम्म मलाई बिदा दिनुहोस्। तपाईँहरूको दिन शुभ रहोस्, स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्। सी यु अल टुमरो।

0: नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिजा लिनुपर्ने छैन। अध्यागमन विभागले भदौ 15 गतेदेखि ई भिजा लागू गर्ने तयारी गरेको छ। विभागका अनुसार ई भिजाका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको छ। विदेशी नागरिकले नेपाल आउनु अघि नै अनलाइनबाट आवेदन र भुक्तानी गरेर भिजा लिन सक्नेछन्। नेपाल पुगेपछि अध्यागमन अधिकारीले ई भिजा जाँच गरी आगमनको छाप लगाउनेछन्। यसले अध्यागमनमा हुने भीडभाड घट्ने र विदेशी पर्यटकलाई पनि सहज हुने विभागले जनाएको छ। यस्तै भिजा नवीकरण का लागि पनि अध्यागमन कार्यालय पुग्नु पर्ने छैन। नेपालकै जुनसुकै ठाउँबाट अनलाइन मार्फत भिजा अवधि थप गर्न सकिनेछ। ई भिजाका लागि विभागले 2080 सालदेखि तयारी गर्दै आएको थियो। कानूनी तथा प्राविधिक तयारी पूरा भएपछि अब पूर्ण रूपमा कार्यान्वयन गर्न लागि हो। नेपालमा ज्यापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पछिल्लो 5 वर्षमा 110 जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष मात्रै 466 जनामा संक्रमण पुष्टि हुँदा 17 जनाको मृत्यु भएको छ। 23 जिल्लाका 51 स्थानीय तहमा जेई संक्रमण देखिएको छ। जेईबाट हुने मृत्युदर करिब 30% रहेको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा बढी झापामा 5 जनाको मृत्यु भएको छ। जेई लामखुट्टेको टोकाइबाट सर्ने भाइरस जन्ने रोग हो। यसको सिधै उपचार गर्ने औषधि छैन। उच्च ज्वरो, टाउको दुख्ने, होस गुम्ने तथा गम्भीर अवस्थामा पक्षघात समेत हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्। मनसुनसँगै जेईको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट बस्न र खोप लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। आज विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। लामखुट्टेको टोकाईबाट हुने रोगबारे जनचेतना फैलाउने र जोखिमबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औलो, डेङ्गी, चिकनगुनिया, कालाजार, हात्तीपाइले र ज्यापानिज इन्सेफ्लाइटिस लगायतका रोग लाग्ने गर्दछ। नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे पहिचान भएका छन्। स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य किटजन्य रोगबाट करिब 18,710 जना प्रभावित भएका छन्। सरकारले शिक्षण सहयोग अनुदान कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले माध्यमिक तहका शिक्षकको तलब 48,058 र आधारभूत तहका शिक्षकको 38,203 रुपियाँ कायम गर्ने निर्णय गरेको छ। यसअघि उनीहरूले 43,669 र 34,730 पाउँदै आएका थिए। यस्तै ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुगेको छ। तलब वृद्धि कार्यान्वयन गर्दा सरकारलाई वार्षिक 4,68 करोड रुपियाँ भन्दा बढी थप आर्थिक भार पर्नेछ। बाराको जितपुर सिमरा 1 मा 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयले सड़क अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका छन्। आज बिहान बालिकालाई न्याय दिलाउन माग गर्दै स्थानीयले त्रिभुवन राजमार्गको सड़क ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्। दाङको घोराही 7 बेसाहीमा ट्र्याक्टर र अटो ठोकिँदा 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। गैराती सौडियारबाट सर्रातर्फ आउँदै गरेको ट्र्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको अटो ठोकिएका हुन्। दुर्घटनामा घाइते भएका अटो चालक घोराही 5 का 45 वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान कोहलपुर स्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिष्ट पार्टीका 3 मन्त्रीको नाम आज टुङ्गो लाग्ने भएको छ। नेकपा र नेकपा एमाले बीचको सत्ता समीकरण अनुसार कर्णालीमा दुवै दलबाट 3-3 जना मन्त्री सरकारमा सहभागी हुने सहमति भएको छ। सर्लाही प्रहरीले करिब 300 किलो गाजा बरामद गरेको छ। कोडैना 1 लक्ष्मीपुर स्थित बाँसघारीमा रहेको घरबाट प्रहरीले गाजा बरामद गरेको हो। ललितपुरको चक्रपथ खण्ड रातको समयमा झिलिमिली र उज्यालो हुन थालेको छ। ललितपुर महानगरले बल्कुदेखि बालकुमारी पुलसम्मको चक्रपथ खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रीट लाइट सञ्चालनमा ल्याएपछि सडक उज्यालो भएको हो। सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्था अनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई आग्रह गरिएको हो। काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई 24 घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषदको नयाँ टोलीले प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलसँगको भेटमा ठमेललाई पारिवारिक, सुरक्षित र मर्यादित रूपमा 24 घण्टा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको पोस्टमार्टम रिपोर्ट आए पनि मृत्युको कारण खुलेको छैन। साउन 22 गते गोरुसिङ्गे जंगलमा सम्पर्कविहीन भएका सिंहको शव साउन 24 गते झाडीमा फेला परेको थियो। पोस्टमार्टम रिपोर्ट अनुसार शव भेटिनुभन्दा करिब 36 घण्टा अगावै उहाँको मृत्यु भएको देखिएको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो।
1: BFBS, Gorkha Radio.

बीएफबीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफ बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र कुनै न कुनै विषय बिन्दुलाई आधार बनाएर हामी जागृत हुने चेष्टा गरिरहेका छौँ। त्यसैले त्यतैतर्फ हामी अग्रसर हौँ। आजको यस कार्यक्रममा विषय बिन्दुको रूपमा रहेको छ पिताजीले पुत्रहरूलाई दिएको एउटा आशीर्वाद अथवा उपदेश अथवा ज्ञानको प्रदान। अब यसलाई जे भने पनि बाबुले छोराहरूलाई यसो गर हो, यसो गरेपछि तिम्रो कल्याण हुन्छ, तिमीहरूले सुख र आनन्द प्राप्त गर्छौ भनेर भन्नुभएको छ। त्यस्ता पिता को हुनुहुँदो रहेछ र यो प्रसङ्ग कहाँको रहेछ, तिनै कुराहरूको हामी संक्षिप्तमा चर्चा गरौँ। यो प्रसङ्ग हो श्रीमद् भागवतमा आएको प्रसङ्ग। यो ऋषभदेव जो एकजना पिता हुनुहुन्छ, जो भगवानको अवतारको रूपमा मानिनुहुन्छ र उहाँले आफ्ना छोराहरूलाई कल्याण प्राप्तिका लागि गर्नुभएको ज्ञानोपदेश भागवतमा आउँछ र त्यसैको हामी संक्षिप्तमा चर्चा गरौँ। पञ्चम स्कन्दमा भागवतको यो प्रसङ्गहरू आउँछ। पञ्चम स्कन्दको 5 अध्यायमा यी प्रसङ्गहरूलाई उल्लेख गरिएको छ, त्यसमा पनि हामी हेर्न सक्छौँ। र ऋषभदेव भन्नुहुन्छ, महत् सेवाद्वारा माहुर विभुक्ते स्तमोद्वारम योषिताम सङ्गी सङ्गम महान्तस्ते समचित्ता प्रशान्ता विमन्वय सुहृदः साधवो अये एवा मयिषे कृतसौहृदार्था जनीषु देहं भरवार्तिकेषु गृहेषु जायात्मजरातिमत्सु न प्रीतियुक्ता यावदर्थाश्च लोके भनेर ऋषभदेवले आफ्ना पुत्रहरूलाई उपदेश दिनुभएको छ। उहाँ भन्नुहुन्छ, विद्वानहरूले महापुरुषहरूको सेवालाई मुक्तिको द्वार तथा स्त्री सङ्गी पुरुषहरूको सङ्गलाई नरकको द्वार भनेका छन्। महापुरुष ती हुन् जो समदर्शी, शान्त, क्रोधशून्य, मैत्री युक्त र परहित साधक हुन्छन्। जो म परमेश्वरमा सुहृद भाव राख्छन्, देहको भरण पोषण मात्रमा आसक्त स्त्री पुत्र धनद्वारा सम्पन्न घरमा जसको प्रीति छैन र शरीर निर्वाह बाहेक कुनै पनि वस्तुमा जसको चाहना छैन ती महापुरुष हुन्। आदरणीय श्रोता, ज्ञानको खानी भनेर भनिन्छ भागवतलाई। जति उगाए पनि सिद्धिँदैन, जति खाए पनि घट्दैन, बढेरै जान्छ, त्यसमा सन्देह छैन भनिएको छ। रामायणलाई पनि त्यही रूपमा लिइन्छ। महाभारत पनि ज्ञानको भण्डार हो भनिएको छ। ती सबै भण्डारहरू उपनिषद पनि वैदिक ज्ञानको भण्डार हो र ती सबैलाई दोहन गरेर भगवान्ले एकै ठाउँमा ज्ञानहरूको थुप्रो लगाइदिनु भएको छ। त्यो हो श्रीमद् भगवद् गीता। त्यसैले यी शास्त्रहरूलाई सत्शास्त्र भनिएको छ र सत्य शास्त्रको सङ्गतले मनुष्यले आफूलाई सत्यमा रूपान्तरण गर्ने अवसर प्राप्त गर्दछ र त्यसको सङ्ग भनेको त्यसको श्रवण, त्यसमा भएका विषयवस्तुहरूको अध्ययन, स्वाध्यायन, चिन्तन, मनन र त्यसैमा आफूलाई डुबाउने एउटा प्रक्रिया हो भनिएको छ। जसले जति डुबाउन सक्छ त्यति ऊ भिज्ने हो। त्यसैले त आफ्नो क्षमता, आफ्नो अवस्था र आफ्नो संस्कारले प्रदान गर्ने हो। तर भागवतको सेवन मनुष्यको लागि हितकारक छ। त्यो जस्तो सुकै अवस्थामा, जहाँ सुकै, जसले सुकै गरोस्, त्यसमा कुनै दुविधा छैन भनेर भनिएको छ। यही भनाइलाई आश्रय लिएर हामी पनि भागवत भएका केही पद्यहरूको चर्चा जीवनलाई सुधार्ने चेष्टाका रूपमा गरिरहेका छौँ। त्यसैले यो हामीलाई भगवत कृपाबाट प्राप्त भएको एउटा विशेष अवसर हो शास्त्रका भावमा। आदरणीय श्रोता, हामी बिएफ बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र ऋषभदेवले श्रीमद् भागवतमा उल्लेख गरिएको आफ्ना पुत्रहरूलाई दिएको उपदेशको हामी चर्चा गर्दैछौँ। हामीले दुईटा पद्य
एकै पटक वाचन गरेर त्यसका अर्थहरूको सामान्य चर्चा गरेका छौँ। अब त्यसलाई अलिकति हामी हाम्रै भाषामा अलिकति फराकिलो चर्चा गरौँ, जसबाट हामीलाई यसको मर्मलाई पक्रने एउटा आधार मिलोस्। विद्वानहरूले महापुरुषहरूको सेवालाई मुक्तिको द्वार मानेका छन्। विद्वानहरूले जसले जानेका छन्, जसले देखेका छन्, जसले त्यो कुराको अनुभव गरेका छन्, तिनीहरू नै विद्वान हुन्। विद्वान को हुन्? अहिले तल आउँछ। महापुरुषहरूलाई नै विद्वान भनिन्छ, महात्माहरूलाई नै विद्वान भनिन्छ। महात्मा, विद्वान, महापुरुष एउटै हो। भगवान्का भक्त यी शब्दहरूले एउटै प्रकृतिका व्यक्तिहरूलाई बुझाउने गर्दछ। विद्वानहरूले महापुरुषहरूको सेवालाई मुक्तिको द्वार तथा स्त्री सङ्गी पुरुषहरूको सङ्गलाई नरकको द्वार भनेका छन्। महापुरुषहरूको सेवालाई मुक्तिको द्वार, मुक्ति भनेको आनन्दको प्राप्ति कै अर्थमा मुक्तिलाई लिनु पर्दछ र महापुरुषहरूको सेवा नै मुक्तिको द्वार हो। अब महापुरुषहरू चाहिँ को हुन् भनेर भन्दा, महापुरुषहरू ती हुन् जो समदर्शी छन्, शान्त छन्, क्रोध शून्य छन्, मैत्रीयुक्त छन् र परहित साधक छन्। त्यस्ता मात्रै महापुरुष हुन्। पहेँलो लगाए, तिलक लगाए अथवा अरू विभिन्न वेशहरू धारण गरेर आफूलाई महापुरुषमा गनाए त्यो पनि निन्दनीय छैन, त्यसको पनि पूजा गरिन्छ, त्यसलाई पनि प्रणाम गरिन्छ, त्यसबाट पनि प्राप्त हुने लाभ प्राप्त गरिन्छ। तर तिनीहरूलाई महापुरुष भनेर श्रद्धा गर्नु आफ्नो बडप्पन हुँदै हो। तर जो समदर्शी सबैलाई समान देख्छन्, जो शान्त छन्, केही चाहिएकै छैन, कतै यताउता तडक भडक छैन, क्रोध शून्य छन्, रिस राग छैन, मैत्रीयुक्त छन्, सबैसँग मित्रता गर्छन् र परहित साधक छन्, परोपकारमा तल्लीन रहन्छन्, त्यस्ता व्यक्तिहरू महापुरुष हुन्। तिनीहरूको सेवा नै मुक्तिको द्वार हो भनिएको छ। सेवा भनेको वास्तवमा उनीहरूको भोजन पानीको प्रबन्ध गरिदिनु, उनीहरूको बस्ने ठाउँको व्यवस्था गरिदिनु, उनीहरूलाई आवश्यक परेका सामग्रीहरू उपलब्ध गराइदिनु, त्यो सेवाको एउटा प्रकार हुँदै हो, त्यो प्रमुख सेवाभित्रै पर्छ। तर खासमा यहाँ सेवा भनेको महापुरुषहरूले जो आज्ञा दिन्छन् त्यसको पालना गर्नु नै महत् सेवा हो। यसबाट मुक्ति अवश्य प्राप्त हुन्छ भनेर यहाँ छोरा हरूलाई एउटा पिताले बताइरहनु भएको छ, यो उद्धार उपदेश गरिरहनु भएको छ र सँगै भन्नुहुन्छ, स्त्री सङ्गी पुरुषहरूको सङ्गलाई नरकको द्वार भनेका छन्। यदि कुनै व्यक्ति स्त्रीसँग गर्दैन अथवा कुनै स्त्री पुरुषको सँग गर्दिनन्, उनीहरू एकअर्कामा मैथुन आदि यी चेष्टाहरू नगरिकन एकदम आफू अलग्गै बसेर आफ्नो स्थितिमा आफ्नो चित्तलाई नियन्त्रणमा राखेर जो सम हुने प्रयास गरिरहेका छन्, त्यस्ता स्त्री पुरुषहरूले यदि पुरुषहरू हो भने स्त्रीहरूसँग सँग गर्ने व्यक्तिसँग पनि सङ्गत गरियो भने त्यो पनि बर्बादीको कारण हुन्छ, नरक जाने कारण हुन्छ, त्यसबाट मोक्ष प्राप्त हुँदैन। स्त्रीको सिधा सिधा सङ्गत अथवा पुरुषको सिधा सिधा सङ्गत त्यो त सिधै गइहालो नरकमा, त्यसमा कुनै पनि दुविधा छैन। त्यसैले महापुरुषहरूको आज्ञालाई मान्नु र मान्ने चेष्टा गर्नु र स्त्री सङ्गी भनेको स्त्री संसारमा स्त्री नै प्रमुख सुखको साधन हो, अरू केही पनि छैन भन्ने जो मूल भावलाई लिएर संसारमा निरन्तर अगाडि बढिरहेका पुरुषहरू छन् तिनीहरू अत्यन्तै तल झर्छन्। तिनीहरूको सङ्ग गरियो, तिनीहरूको विभिन्न किसिमले बढाइ गरियो, तिनीहरूसँगको एउटा उल्लासमय वातावरणमा समय बिताइयो भने त्यो सङ्ग हो, त्यसबाट ठुलो नोक्सान हुन्छ भनेर यहाँ उपदेश गर्नुभएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा श्रीमद् भागवतमा उल्लेख भएको पिता ऋषभदेवले आफ्ना पुत्रहरूलाई गर्नुभएको उपदेशको यो केही प्रसङ्गहरू हामी चर्चा गरिरहेका छौँ र ऋषभदेव स्वयं भगवत अवतार हो, त्यसैले उहाँले भन्नुहुन्छ जो परमेश्वरमा सुहृद भाव राख्छन्, सुहृद भनेको आफ्नो मित्र, आफ्नोपन जसले भगवान्मा राख्छन्, परमेश्वरमा राख्छन्, देहको भरण पोषण मात्रमा आसक्त, स्त्री पुत्र धनद्वारा सम्पन्न घरमा जसको प्रीति छैन, अर्थात् देह भनेको शरीरलाई भरण पोषण, शरीरलाई राम्रो बनाउने, शरीरलाई पुष्ट बनाउने, शरीरलाई मोटोघाटो तगडा बलियो बनाएर संसारका पदार्थहरूको भोग गर्ने भाव भएका स्त्री श्रीमती अथवा श्रीमान, पुत्र, धन सम्पत्ति, गाडी घोडा, बिजनेस व्यापार, यस्ता जो व्यवस्था छन् यी सबैले सम्पन्न भएको घरप्रति, गृहस्थ जीवनप्रति जो आसक्त छैन र शरीर निर्वाह बाहेक, शरीरको रक्षण बाहेक, शरीरको रक्षा गर्न लुगा लगाउँछ, शरीरको रक्षा गर्न खाना खान्छ, शरीरको रक्षा गर्न पानी पिउँछ र शरीरको रक्षा गर्न एउटा काहीँ कुटीमा अथवा घरमा आश्रममा बस्छ, त्योभन्दा अरू चाहना नभएको जो पुरुष छ त्यही महापुरुष हो। त्यस्तो महापुरुषलाई प्रणाम गर्नु पनि मनुष्य जन्मको सफलताको एउटा कारण हो, त्यसैले त्यतातर्फ तिमीहरू अग्रसर भएर आफूलाई सुधार गर, सुधारको मार्गमा अग्रसर गराऊ भनेर ऋषभदेवले उपदेश दिनुभएको छ। धेरै प्रसङ्गहरू छन् तर यो हामी निश्चित थोरै समयमा एक केही दुईवटा पद्यको हामीले चर्चा गर्यौँ। वास्तवमा महापुरुषहरूको भगवान्को बाणी हो, यो सुन्दा पनि हामीलाई धेरै ठुलो लाभ हुन्छ। भलै हामी सब घर छोडेर सब हिँडिहाल्नुपर्ने कुनै स्थिति छैन, केवल इमान्दारिताका साथ सुनियो भने पनि भगवान्ले त्यो हेर्नुहुन्छ, त्यसबाट हुने लाभ अवश्य प्राप्त हुन्छ। यसमा भगवान्ले आफैले भन्नुभएको छ, त्यसैले भगवान्को चरणमा प्रणाम गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

हजुर, मेरो गीतमा शान्ति हुन्छ युद्ध हुँदैन. मिठो गीत अहिले पुष्पन प्रधान र साथीहरूको आवाजमा हामी सुन्दै थियौँ यतिखेर प्रिय श्रोता मृन्द्र. यही गीतको साथमा आजको हाम्रो कार्यक्रम रहेको छ. हाम्रो प्रभावकारी प्रस्ति नमस्ते युके तपाईँको सेवामा म यतिखेर राख्दैछु. म शिरेश सनवार तपाईँको सेवामा रहेकी छु. तपाईँहरू सबैले पक्कै पनि यो गीतलाई इन्जोय गर्नुभयो होला. हजुर, आजको दिनको यो प्रस्तिमा अब अगाडि के कस्ता सर सामग्री छन् यिनको विषयवस्तुमा केही जानकारी तपाईँसँग सेयर गर्ने मेरो तयारी यतिखेर रहेको छ. सधैँ चाहिँ कार्यक्रममा मिठा मिठा गीत सङ्गीत त छन् नै, यसको अलावा तपाईँलाई अगाडि म लिएर जान्छु अहिले एकैछिन पश्चात चाहिँ नि हाम्रो अर्को चरणतर्फ, हाम्रो 7 बजेको समाचार सँगसँगै. र 7 बजेको समाचार पश्चात भने तपाईँलाई अगाडि म फेरि पनि कार्यक्रमको दोस्रो चरणमा लिएर जान्छु. कार्यक्रमको दोस्रो चरणमा के कस्ता सरसामग्री छन् त्यसतर्फ तपाईँको ध्यान म आकर्षण गराउन चाहन्छु यो बेलामा प्रिय श्रोताबृन्द. र उक्त चरण अन्तर्गत भने तपाईँको लागि म राख्नेछु सधैँ चाहिँ हाम्रो जति पनि रेगुलर सरसामग्री हुन्छन् तिनलाई राख्ने नै छु, जस्तो कि हाम्रो मौसमको विस्तृत जानकारी अनि नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकेको वैदेशिक विनिमय दर सुन चाँदीको दरमा हुन बिर्सिकन भन्नुपर्दा, अनि यसै गरिकन तपाईँलाई अगाडि तपाईँको राशिफल मेषदेखि मीन राशिसम्मको राशिफलको पनि म केही जानकारी गराउने तयारीमा रहेकी छु. र ठिक 8 बजेसम्मको यो प्रस्ति रहनेछ भने 8 बजेको समाचार सँगसँगै कार्यक्रमको अन्तिम चरण, जस अन्तर्गत आज भने हाम्रो भान्जी गौमाया गुरुङसँग गरेको कुराकानी सुन्न सक्नुहुनेछ. त यो कुराकानीको विषयवस्तु चाहिँ उहाँको लेटेस्ट प्रोजेक्ट चलचित्र पेन्सन पट्टा, जुन अब छिटै नै रिलिज हुन गइरहेको छ नेपालमा, अनि युकेमा पनि प्रिन्सेस हलमा चाहिँ नि यसको प्रिमियर हुन्छ भन्ने कुरा उहाँले गर्नुभएको छ. यिनै यावत विषयवस्तुमा आजको कुराकानी केन्द्रित रहनेछ, सुन्दै गर्नुहोला. र यसको साथसाथमा ठिक 9 बजीसम्म तपाईँलाई साथ दिनेछु. तपाईँकै रेडियो मित्र म शिरेश सनवार, तपाईँहरू सबैले पनि पूर्ण रूपमा सुनेर साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु यतिखेर. अनि नबिर्सि भन्नुपर्दा नेक्स्ट आवरमा चाहिँ नि अभियसली तपाईँहरूको लागि रहनेछ ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न पनि, र यो प्रश्न तपाईँको लागि म राख्नेछु जुन चाहिँ सोमबारदेखि सुरु गरेका छौँ. बडो इन्ट्रेस्टिङ, बडो रमाइलो खालको प्रश्न छ, सजिलो पनि छ भन्दा फरक नपर्दा. थुप्रै श्रोताहरूले अहिलेसम्म हामीलाई उत्तर पनि दिइसक्नु भएको छ, र उहाँहरूको उत्तर चाहिँ मैले मिलेको उत्तरहरू भनौँ न विशेष गरिकन टिपेर पनि राखिरहेकी छु. र भोलि बिहान यसको छिनफानो हुन्छ, जस्तो कि तपाईँलाई थाहा छ सधैँ नै हाम्रो चाहिँ शुक्रबारको दिन बिहान यसको चाहिँ छिनोफानो हुने गर्दछ भनेर. र हाम्रो खिमबहादुर मामा पनि आइसक्नु भएको रहेछ फेसबुकले, यसो पल्टाएर हेरेको थिएँ है. लेख्नुहुन्छ, नमस्ते शिरीष भान्जी, सुन्दैछु. अहिले म मेचुरमा आफ्नै घरमा परिवारको साथमा छु, केही दिनपछि रेडिङ फर्किन्छु, र यो हप्ताको प्रश्नको उत्तर चाहिँ पठाएको छु है भनेर भन्नुभएको छ. त्यही त म भन्छु, खिम गुरुङ मामा चाहिँ प्रायः चाहिँ मेचुरमा त आउनुहुन्न, तर कसरी अहिले मेचुरबाट आउनुभयो भन्दाखेरि उहाँ यहाँ भिजिटमा आउनु भएको छ जस्तो लाग्यो मलाई है. र उहाँले पठाउनु भएको छ उत्तर, खिमामा तपाईँले पठाउनु भएको उत्तर अलिकतिले मिलेन, फेरि पनि ट्राई गर्नुहोला भनेर मैले उहाँलाई भन्न चाहे यतिखेर है. यति भन्दै अगाडि बढ्छु, र अगाडि बढ्नु पर्दाखेरि म तपाईँलाई फेरि पनि अर्को एउटा मिठो गीत सुनाउन चाहन्छु, र यो गीतको साथसाथमा तपाईँलाई अगाडि म लिएर जान्छु अब भने 7 बजेको हाम्रो समाचार तर्फ. र यो गीतको कुरा गर्नुपर्दा, यो गीतमा अहिले आवाज तपाईँले सुन्न सक्नुहुन्छ नुमा लिम्बूको, निकै नै मिठो गीत छ, तपाईँले पहिला पनि सुनिसक्नु भएको गीत नै हो. अहिले यो गीत एकपटक फेरि पनि सुनाएर तपाईँलाई अगाडि 7 बजेको समाचारतर्फ डोऱ्याउँछु है त.

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पूर्वाञ्चल विश्वविद्यालयले सर्वोच्च अङ्क ल्याउने विद्यार्थीलाई नै स्वर्ण पदक दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीशले टेक्टोछा ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले एलएलएममा सर्वाधिक 83.12% अङ्क ल्याउने मनिता गुरुङलाई स्वर्ण पदक दिन आदेश दिएको हो। विश्वविद्यालयले 76.25% अङ्क ल्याएका योगबहादुर पाललाई स्वर्ण पदकका लागि सिफारिस गरेको हो। स्वर्ण शोधपत्र सम्बन्धी प्रक्रिया समयमै पूरा नभएको भन्दै गुरुङलाई पदक दिन अस्वीकार गरिएको थियो, तर सर्वोच्चले गुरुङले तोकिएको समयभित्रै शोधपत्र बुझाएको ठहर गरेको छ। त्यसपछि बाह्य परीक्षक नियुक्त गर्ने र भाइभा लिने काम विश्वविद्यालयको प्रशासनिक प्रक्रियाभित्र पर्ने भन्दै त्यसको ढिलाएको दोष विद्यार्थीलाई दिन नमिल्ने अदालतले स्पष्ट पारेको छ। सर्वोच्चले पाललाई पदक दिने निर्णय बदल गर्दै गुरुङको नाम स्वर्ण पदकको सूचीमा कायम गर्न आदेश दिएको हो। भविष्यमा शोधपत्र बुझाउने विद्यार्थीलाई विश्वविद्यालयकै ढिलाइका कारण स्वर्ण पदकबाट वञ्चित नगर्न उपकुलपति, रजिस्ट्रार र परीक्षा नियन्त्रकका नाममा निर्देशनात्मक आदेश समेत जारी गरिएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको कालीगण्डकी 4 सौरेनी भाङखर्कमा एक घर एक धारा अन्तर्गत खानेपानी योजना निर्माण गरेपछि 25 घरधुरीका करिब 150 जनसङ्ख्यालाई खानेपानीको सुविधा पुगेको छ।
4: सौरेनीका स्थानीय होमबहादुर राणाले एक महिना अघि गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताउनुभयो। उहाँका अनुसार सौरेनी भाङखर्कका सबैको घरमा धारा पुगेको छ। राणाका अनुसार पुरानो खानेपानी आयोजना पहिरोका कारण सञ्चालनमा समस्या भएपछि गोर्खा वेलफेयर ट्रस्टले नयाँ खानेपानी आयोजना बनाइदिएको हो। अहिले घर घरमा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन्।
5: लगभग कति 70-75 घर भन्दा अलि धेरै छ। काम सम्पन्न भएछ, पानी खाइरहेछ। पानी त थियो छ, त्यही त थियो। पहिला गाविस हुँदाखेरि बनाएको थियौँ जिल्लादेखि, त्यो थिएन, जति उठेन सर। अहिले बिपिसी वेलफेयरबाट राम्रो बनाइदिनु भयो। पानी एक घर एक धारा भएपछि त सुविधा हुने भयो नि त सर। ए खुसी छ।
4: खानेपानी आयोजना उपभोक्ता समितिका सदस्य ओमन पुनले गोर्खा वेलफेयर ट्रस्टले खानेपानी बनाइदिएपछि 24 घन्टा उपलब्ध भएको बताउँदै आगामी 10 वर्षमा खानेपानीका लागि ढुक्क भएको बताउनुभयो। उहाँले मुहान समय पाइप संरक्षण गर्न गोरेटो बाटो समेत बनेको र उपभोक्ता समितिले 2 जना हेरालु राखेर खानेपानीको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो।
6: पानी त 24 घन्टा आगो आइयो, चालु गर्ने होइन, बन्द हुन्न, त्यो त 24 घन्टा आगो आइयो। लगभग हामी भाङखर्क सौरनी गरेर 25 धारा हो। पहिलाको पनि थियो, अहिलेको राम्रो बनाएको छ। यो 10 वर्षसम्म त हिँड्दैन, 10 वर्ष त केही नै हुन्न। ओभर गरेर गएपछि 2 जनालाई राखिएछ, बिग्रियो भने बनाउने उठाने 100 रुपियाँ पर मन्थ सबैले। अहिले त जस्तै परामा नि हेर्नु, त्यो सिमेन्टेड बाटोमा त केही डराउनै परेन।
3: सरकारले अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले मावि शिक्षकको तलब 48,058 र आधार भत्ताका शिक्षकको 38,200 रुपियाँ कायम गर्ने निर्णय गरेको हो। यसअघि उनीहरूले 43,600 र 34,700 रुपियाँ पाउँदै आएका थिए। त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुगेको छ। तलब वृद्धि कार्यान्वयन गर्दा सरकारलाई वार्षिक 4,68,00,00,000 थप आर्थिक भार पर्नेछ। बाँकेको कोहलपुर नगरपालिक नगर क्षेत्रमा सञ्चालन हुने अटो तथा ई रिक्सा अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको छ। नगरपालिकाले 7 दिने सूचना जारी गर्दै सूचीकृत नभएका अटो ई रिक्सा सञ्चालन गर्न नदिने जनाएको छ। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार सूचीकृत सवारी साधनमा नगरपालिकाले पहिचानका लागि स्टिकर टाँस्नेछ, अनुमति नलिई चलाउने सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरिनेछ। सूचीकरणका लागि सवारी दर्ता किताब, बिमा, चालक अनुमति पत्र र सवारी धनीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। नगरपालिकाले अटो तथा ई रिक्साको अभिलेख राख्न, पहिचान गर्न र सञ्चालनलाई व्यवस्थित बनाउन सूचीकरण अनिवार्य गरिएको जनाएको छ। दाङको घोराई 7 बेसाहीमा ट्र्याक्टर अटो ठोकिँदा 1 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। गैराती सौडियारबाट सरतर्फ आउँदै गरेको ट्र्याक्टर र गोराईबाट बसन्तपुरतिर जाँदै गरेको अटो ठोकिएका हुन्। दुर्घटनामा घाइते भएका अटो चालक गोराई 5 का 45 वर्षे विनोद पौडेलको उपचारको क्रममा आज बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुईजनाको अवस्था मध्यम छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

जाउँ कान्छी भागी नौडाँडा पारी बिहानै बिहानै भागेर जाने यो सरसल्लाह भइरहेको थियो निर्मल दियाली र त्रिशला गुरुङको आवाजमा आदरणीय सुधारबिन यो चड्के मिठो गीतले पक्कै पनि तपाईँहरू सबैको जे जति रहेको अलिकति आलस्य हुन्छ नि बिहान उठ्दाखेरि त्यसलाई भगाइसकेको छ होला भन्ने आशा गर्दछु। एकदमै गीतमा यस्तो प्रकारको एनर्जी थियो कि भनौँ न अल्छी लागेर बसिरहेको अवस्थामा पनि एकदम उठेर एक्टिभ हुन मन लाग्ने है, त्यो कारण गर्दाखेरि पक्कै पनि तपाईँहरू सबजना फ्रेस भइसक्नु भएको छ होला भन्ने म आशा गर्दछु यतिखेर। कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्रिय रेडियो स्टेसन बिएपिएस कर्खा रेडियोबाट प्रभातकालीन प्रस्तुति नमस्ते युके र म शिरी सनवार तपाईँको सेवामा छु सधैँ यो कार्यक्रम लिएर। हाम्रो आशाजी आउनुहुन्छ भने यो सप्ताह चाहिँ उहाँको सट्टामा म आइरहेकी छु र आजसम्म मेरो साथमा तपाईँले यस कार्यक्रमलाई इन्जोय गर्नुभयो भने अब भोलि चाहिँ बहिनी सोनिया बिहानको सो लिएर आउँदै हुनुहुन्छ है, त भोलि शुक्रबारको दिन अनि नेक्स्ट विक अनवर्स फेरि पनि हाम्रो आशाजी आइ नै हाल्नुहुन्छ। त कार्यक्रममा तपाईँ सबैलाई एकपटक फेरि पनि मैले स्वागत युवान तकराई सकेकी छु। समय बिहानको 7 बजेर अहिले 12 मिनट गएको छ। कार्यक्रम अन्तर्गत विभिन्न सर सामग्रीहरू तपाईँको लागि राख्दै अगाडि बढ्ने मेरो तयारी रहेको छ। यही सिलसिलामा सबैभन्दा पहिला त मैले तपाईँलाई अगाडि लिएर जान चाहेँ हाम्रो चाहिँ आजको मात्र होइन यो सप्ताहभरिकै लागि राखिएको ब्रेकफास्ट प्रिन्ट टिजरको प्रश्नपट्टि। बडो सजिलो छ, रिडल हामीले राखेका छौँ र यो चाहिँ गाउँ खाने कथा भनेर भनौँ, जति तान्यो उति सानो के हो भन्ने प्रश्न चाहिँ मैले राखेको छु। हजुर, जति तान्यो उति सानो के हो भनेर यो प्रश्न मैले राखेँ। थुप्रै श्रोताहरूले उत्तर पनि पठाइसक्नु भएको छ र हाम्रो श्रोताहरूले पठाउनु भएको उत्तर पनि मैले टिपेर राखिसकेको छु। जसको मिलेको छ उहाँहरूको चाहिँ नाम हाम्रो लकी ड्रमा परि पनि सकेको छ, गइ पनि सकेको छ र यतिखेर हामीलाई श्रोताहरूले उत्तर पनि पठाइरहनु भएको छ। एकपछि अर्को तपाईँहरूको उत्तर पनि म हेर्दै गइरहेकी छु। पक्कै पनि तपाईँहरूलाई अगाडि अब उत्तर अझै पठाउँदै गर्नु होला, भोलि बिहानसम्म मौका छ भनेर मैले भन्न चाहेँ। हाम्रो मामा बोम गुरुङज्यू पनि आउनुभएको छ ग्रिनफोर्डबाट, लेख्नुहुन्छ भान्जी नमस्कार अनि शुभ बिहानी, आज एउटा चड्के गीत लिएर हाजिर भएको छु भनेर भन्नुभएको छ। आफ्नै अभिरुचिमा सुन्न चाहनुभएको छ उहाँले, त म यो गीत तपाईँको लागि सुनाउनेछु तर एकैछिन धैर्य धारण गर्नु होला मामा भनेर भन्छु र यो गीत तयारी पनि गर्नु पऱ्यो हामीले होइन। र यसै गरिकन हाम्रो मामा खर्क गुडगाउनु भएको छ, गुड मर्निङ नमस्कार सिरिज भान्जी, ह्याप्पी थर्सडे भन्नुहुन्छ। थ्याङ्क यू सो मच हजुरलाई मामा, हजुरलाई पनि ह्याप्पी थर्सडे। आशा गर्दछु आराम कुशलै हुनुहुन्छ, एकदमै बिहानै हामीलाई सुनेर साथ दिनुहुन्छ, सधैँ नै आज पनि आउनुभएको छ। आइ एम भेरी ह्याप्पी फर द्याट र साथ यसै गरिकन राखिरहनु होला भनेर भन्न चाहन्छु। अनि अर्को श्रोता रुद्र खोत्ता नै आउनुभएको छ, सिरिजी जदौ भन्नुहुन्छ, लेख्नुहुन्छ उत्तर पनि उहाँले पठाउनु भएको छ तर यो उत्तर अलिकति यसलाई चाहिँ फेरि पनि मोडिफाई गरेर पठाउनु होला भनेर भन्न चाहे मैले उहाँलाई। थ्याङ्क यू, शुभ दिन लेख्नुहुन्छ, शुभ दिन टु यु एज वेल भन्न चाहन्छु। अनि दिपेन्द्र प्रजापति भाइ आउनुभएको छ र उहाँले चाहिँ आफ्नो उत्तर पठाउनु भएको छ यट अर्को रिडलको साथमा, रिडलभन्दा पनि फिल इन द ब्ल्याङ्क्सको साथमा पठाउनु भएको छ र म फिल इन द ब्ल्याङ्क्समा चाहिँ एकदम राम्रो छु है भाइ भनेर भन्न चाहेँ। पहिला बच्चा बेलामा हामीले चाहिँ स्कुलमा होइन फिल इन द ब्ल्याङ्क्स भन्ने एउटा एक्सर्साइज गर्नुपर्ने हुन्थ्यो, त्यो एउटा टेस्टको चाहिँ भनौँ अंश हुन्थ्यो होइन। मैले त्यसमा सधैँ नै 100% मार्क्स लिएर आउने गर्थेँ। सो या तपाईँको उत्तर ठिक मिलेको छ, तपाईँले उत्तर त पठाउनु भएको छ नि तर फिल इन द ब्ल्याङ्क्स गर्नको लागि मलाई एउटा टास्क दिनुभएको छ, तपाईँको उत्तर चाहिँ के हो भनेर मैले भुइसकेको छु। सो या इट्स करेक्ट आन्सर अनि तपाईँको उत्तर चाहिँ हाम्रो छिटा भएको छ, तपाईँको नाम चाहिँ भनौँ मैले राखिसकेको छु, पठाइसकेको छु र उहाँले भन्नुभएको छ ब्राकेटमा लेख्नुहुन्छ बेसार भनिसकेपछि कोट्याएर त देखाउनु पर्दैन होला है सिरिज दिदी भन्नुहुन्छ। अफकोर्स भाइ, मैले चिनिसकेको हुन्छु तपाईँले बेसार देखाउने बित्तिकै होइन, त्यसलाई कोट्याएर पहिला सके छैन भित्र भनेर हेर्नु पर्दैन र तपाईँले जुन पठाउनु भएको छ फिल इन द ब्ल्याङ्क्सको लागि एउटा चाहिँ फ्रेज, डेफिनेटली त्यो त्यसमा एउटै मात्र शब्द जान्छ जुन चाहिँ तपाईँको लागि मिल्छ। हुन त अब एक्ज्याक्टली त्यही नै भन्नु त मिल्दैन है, तपाईँले यस्तो दिमाग चलाएर हेर्नु हो भने जुन फ्रेज छ नि त्यो फ्रेजमा जुन तपाईँले फिल इन द ब्ल्याङ्क्स राख्नु भएको छ नि होइन त्यसमा चाहिँ अर्कै शब्द जान्छ। तर तपाईँले भन्नु खोज्नु भएको उत्तर चाहिँ के हो भन्ने बुझेँ भनेर भन्न चाहेँ मैले यतिखेर। सो तपाईँलाई पनि एउटा टास्क है त, यसलाई चाहिँ फेरि पनि तपाईँले चाहिँ हेरेर फेरि पनि फिल इन द ब्ल्याङ्क्स गरेर पठाउनुहोस् मलाई, कसरी मिल्छ त त्यो हाम्रो उत्तरको चाहिँ त्यहाँनिर भनौँ न होइन शब्द विचार गर्नुहोस् त, तर उत्तर चाहिँ
चाहिँ तपाईँको के हो भन्ने कुरा मैले बुझिसकेको छु. सो आई विल गिभ यु द्याट मच भनेर भन्छु है म दिपेन्द्र प्रजापति भाइलाई. एनिवे यति भनिरहँदाखेरि अब अगाडि तपाईँलाई फेरि पनि कार्यक्रम अन्तर्गतका सर सामग्रीको कुरा गर्नुपर्दाखेरि अब बाँकी रहेको समयमा चाहिँ मौसमको जानकारी अनि आजको हाम्रो सुनचारीको दर भाउ, नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर, अनि यसै गरिकन हाम्रो चाहिँ जुन छ राशिफल त्यो पनि सुनाउनु पर्ने हुन्छ. तपाईँको लागि राख्दै नै जानेछु. अहिलेको लागि मौसमको अलिकति कुरा गर्छु. आज येल्लो वेदर वार्निङ जारी गरिएको छ केही भूभागहरूमा. स्पेसियली यो चाहिँ नि हाम्रो चाहिँ विशेष गरिकन माथि अप नर्थतिर जाँदै गर्दाखेरि परेको छ, मिडल्यान्ड्सभन्दा अलिकति माथितिर होइन. र यसमा चाहिँ थन्डरस्टर्मको लागि चाहिँ हामीलाई येलो वेदर वार्निङ मेट अफिसले जारी गरेको छ. अनि वर्षाको क्रम आज धेरै ठाउँमा जारी रहनेछ. कहीँ कहीँ त एकदमै मेघगर्जनको साथमा असिना वर्षा पनि हुनसक्छ, भारी वर्षा पनि हुन सक्छ. इङ्ल्यान्ड र वेल्समा धेरै ठाउँमा चाहिँ एकदमै धेरै पानी पर्ने देखिन्छ, स्पेसली उत्तरी अनि मध्यवर्ती भूभागहरूमा. अन्यत्र हल्का फुल्का वर्षा भइहाले तापनि धेरै वर्षा त हुने छैन, तर हिजोको तुलनामा शीतल अलिक बढी भएको महसुस गर्न सकिनेछ. आज राति वर्षाको क्रम बिस्तारै बिस्तारै कम भएर जाने देखिन्छ. तटवर्तीय क्षेत्रतिर भने अलिकति हावाको साथसाथमा केही वर्षा बाँकी नै रहन्छ. अन्यत्र आकाश खुला रहने देखिएको छ. अनि टेम्परेचर पनि हिजो अस्तिको तुलनामा अलिकति यसमा गिरावट आउने जानकारी पनि हामीलाई मेट अफिसले दिएको छ. आफ्टर वाइल हामीले अलिकति शीतल महसुस चाहिँ पक्कै पनि गरिरहेका छौँ जस्तो मलाई लागिरहेको छ यतिखेर. त मौसमी विवरण यतिमै सीमित गर्न चाहेँ अहिले मैले तपाईँलाई. अब अगाडि एउटा मिठो गीत सुनाउन चाहेँ. हरिलम्साल र मेलिना राईले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ. यस गीतलाई सुनाउँदै तपाईँलाई अगाडि लिएर जान चाहन्छु. अब भने

0: रेडियो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफपिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर बिजुली बलेको होला मैजाने पुतली रेलमा निकै नै चर्के, यो एकदमै चर्के भन्दाखेरि पनि एकदमै चर्चित गीत हो। मिठो सुन्दर गीतको साथमा कार्यक्रमलाई अगाडि बढाइसके अभिज्ञा घिमिरे र स्वप्न सुमनको आवाज यसमा तपाईँले सुन्दै हुनुहुन्थ्यो। समय पनि अगाडि बढेको छ, बिहानको 7 बजेर अहिले 30 मिनट गएको छ। कार्यक्रममा तपाईँहरू सबैलाई अब अगाडि लिएर जान चाहन्छु र यतिखेर सबैभन्दा पहिला चाहिँ मैले तपाईँसँग नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर सेयर गर्न चाहेँ र यसमा चाहिँ नि आजको कुरा गर्नुपर्ने हुन्छ र आज नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर यस प्रकार रहेको छ। अमेरिकी डलर एक खरिदर 152.91 रुपियाँ, बिक्रीदर 153.51 रुपियाँ, युरो एक खरिदर 177.46 रुपियाँ, बिक्रीदर 178.16 रुपियाँ र पाउन्ड स्टर्लिङ एक खरिदर 207.29 रुपियाँ र बिक्रीदर 208.11 रुपियाँ रहेको छ। र यो बेलामा अब भने तपाईँहरू सबैको लागि चाहिँ सुन चाँदीको दरभाव पनि राख्ने बेला भएको छ, अथवा भनौँ सुन चाँदीको दरभावको कुरा म सधैँ नै गर्छु, तपाईँहरूलाई पनि थाहा छ होइन, हाम्रो कार्यक्रम अन्तर्गत यो प्रायः हुन्छ नै। र आज त एकदम मुटुलाई एकदमै दरो बनाएर बस्नु साधारण यसोदा पनि बढेको छ, निकै नै बढेको छ है। र अहिले चाहिँ नि आज चाहिँ नि भनौँ छापावाला सुन प्रति तोला नेपालमा अहिले कारोबार भइरहेको छ 313,400 रुपियाँमा। ओ माई गड, 313,400 रुपियाँ! अहो, हिजोभन्दा त लगभग 10,000 नै बढ्यो है, र आज चाहिँ हिजोभन्दा 9,300 रुपियाँले बढेको छ। यति धेरै यो बढ्नु भनेको एकदमै आफैमा एउटा रेकर्ड हो, हुन त योभन्दा अगाडि पनि यसरी एकदमै हत्तु हतमाथि बढेको हामीलाई थाहा छँदै थियो होइन, फेरि तल आयो र आशा गरौँ फेरि तल आउँछ भनेर। अब अहिले सुन चाँदी त छुनै नसक्ने अवस्थामा पुगिसकेको अवस्था छ है, चाँदी पनि प्रति तोला 4,855 रुपियाँमा पुगेको छ आज, 260 रुपियाँ हिजोभन्दा आज बढेको छ। भनिसकेपछि सुन चाँदी अब किनेर सकियो त हजुर, छुन सकिएला, किन्न सकिएला, लाउन सकिएला, यो प्रश्न तपाईँ हामी सबैलाई प्रायः चाहिँ दिमागमा आएको नै छ होला है। त्यो कारणले गर्दाखेरिमा यो बेलामा चाहिँ नि अब अफकोर्स भेरी एक्सपेन्सिभ, यो तलमाथि हुने क्रम त जारी नै रहन्छ, लेट्स होप यो फेरि पनि तल आउँछ भनेर। र सुन चाँदीको दरबाउ भन्दाखेरि तपाईँहरूलाई सुनाउँदाखेरि पनि कहिले काहीँ त दिक्कै लाग्छ, यो अलिकति घटेको अलिकति भनौँ न सुपथ मूल्यमा पाउने समाचार खबर सुनाउन पाउँदा पनि रमाइलो हुन्छ त है, दिनै पछि बढेको छ, दिनै पछि बढेको छ। सो यो सुनाउ सुन्नुभन्दा नसुन्ने बेस जस्तो लाग्छ मलाई, तर पनि के गर्ने, तपाईँहरूको पनि भनौँ क्वेरी सधैँ रहन्छ होला, त्यसर्थमा हामी तपाईँहरूसँग सेयर गर्ने पनि गर्छौँ यसरी। त यो चाहिँ सुन चाँदीको दरभावको पनि मैले कुरा गरिसकेको छु, यतिखेर केही श्रोताले पठाउनु भएको चाहिँ भनौँ मेसेजहरू पनि तपाईँहरूसँग म सेयर गर्दै जान चाहन्छु। यतिखेर हाम्रो दाजु नरेन्द्र गुरुङ आसपुरबाट आउनु हुन्छ सधैँ नै, र आज पनि आउनुभएको छ, लेख्नुहुन्छ नमस्कार बहिनी, लिस्निङ नमस्ते युके एन्ड इन्जोइङ अ लट भन्नुहुन्छ। थ्याङ्क यू दाजु, हजुरलाई सुनेर साथ दिनुभएकोमा, ह्याप्पी वेन्सडे एन्ड ह्याभ अ वन्डरफुल डे टु यु बहिनी एन्ड अल भन्नुहुन्छ है दाजु, थ्याङ्क यू सो मच। र हजुरलाई पनि धेरै धेरै धेरै नै आजको दिनको शुभकामना मैले टक्राउन चाहेँ, र तपाईँको आजको दिन राम्रो रहोस्, सफल रहोस्, मेरो यही शुभकामना भन्न चाहन्छु है। त उत्तर त तपाईँले हिजो सही उत्तर पठाइन सक्नु भएको छ होइन, त्यो कारणले गर्दाखेरि साह्रै खासै उत्तरको त यहाँ कुरा भएन, तर तपाईँले चाहिँ सधैँ नै हामीलाई चाहिँ राम्रो दिन रहोस् भनेर जुन पठाउनुहुन्छ तपाईँको ब्लेसिङ, त्यसको लागि धेरै धेरै धन्यवाद। शोभा गुरुङ दिदी पनि आउनुभएको छ र उहाँले मेरो उत्तर के भयो, मिल्यो मिलेन होला भनेर भन्नुभएको छ, मैले हिजो नै भनेको थिएँ तपाईँको उत्तर मिलेको छ भनेर, तपाईँले सायद अलिकति सुन्न मिस गर्नुभयो होला दिदी भनेर भन्न चाहे। अनि दीपक कुमार प्रधान फानब्रोबाट आउनुभएको छ, हाम्रो दाजु लेख्नुहुन्छ, गुड मर्निङ नमस्ते शिरीष बहिनी, प्रोग्राम सुन्दैछु र यो हप्ताको प्रश्नको उत्तर पठाएको छु भन्नुहुन्छ। तपाईँको प्रश्नको जुन उत्तर पठाउनु भएको छ तपाईँको एकदमै ठिक मिलेको छ दाजु भनेर भन्न चाहे। तुलपुन दाजु पिटरब्रोबाट आउनुभएको छ, गुड मर्निङ नमस्कार शिरीष बहिनी, बिहानीको लोकप्रिय कार्यक्रम सुनेर आनन्द पनि लिइरहेको छु, पुरै साथ पुरै समय साथै रहनेछु भनेर भन्नु भएको छ। र उहाँले अर्को एउटा अनुरोध पनि गर्नुभएको छ, बट प्रोग्राम रिलेटेड नभइकन हाम्रो अलिकति अन्य कुराहरू छ, दाजु सुन्दै हुनुहुन्छ भने म तपाईँलाई चाहिँ नि छुट्टै त्यसलाई त्यसको लागि उत्तर दिनेछु, चाहिँ वेट गर्दै गर्नुहोला भनेर भन्न चाहेँ। र यति भन्दै अगाडि बढ्नुपर्ने हुन्छ, अगाडि बढ्नु पर्दाखेरि अब हाम्रो
भाइ दिपेन्द्र प्रजापतिले चाहिँ नि फेरि पनि पठाउनु भएको छ एउटा चाहिँ फ्रेज, तर मैले पढेर तपाईँलाई सुनाउन सक्दिनँ किनभने यो उत्तरसँग रिलेटेड छ। ल त तपाईँको कुरा उत्तर त मैले पाइसकेको छु, मिलिसकेको छ भनेर मैले भनिसकेको छु। सो यस त्यही नै हो भनेर भन्न चाहे हाम्रो दिपेन्द्र भाइलाई। र अगाडि राजमन गुरुङ उहाँ पनि आउनुभएको छ, लेख्नुहुन्छ गुड मर्निङ बेबिस गोर्खा रेडियो प्रेजेन्ट, आइ एम राजमन गुरुङ फ्रम पोर्टस्माउथ। र ब्रेन टिजरको आन्सर चाहिँ यो हो है भन्नुहुन्छ। थ्याङ्क यू हजुर, तपाईँलाई धेरै धेरै धन्यवाद। ठिक उत्तर पठाउनु भएको छ, तपाईँको नाम पनि हाम्रो चिठा बक्समा पुगिसकेको छ, परिसकेको छ लकी ड्रको लागि। र गुड मर्निङ हजुर, गुड डे टु अल अफ यु भन्दै हाम्रो बहिनी निता कोही राई पनि आउनुभएको छ, र तपाईँलाई पनि गुड डे भनेर भन्न चाहन्छु म यतिखेर। देवेन्द्र गुरुङ दाजु नन्चनबाट आउनुहुन्छ, तपाईँको सुन्दर प्रस्तुति अघि बिहान धनराज भाइको प्रस्तुतिदेखि नै सुनिरहेको छु शेष बहिनी, र मेरो यसपटकको उत्तर चाहिँ यस्तो छ भनेर पठाउनु भएको छ उहाँलाई। दाजु थ्याङ्क यू सो मच, र तपाईँको उत्तर टिपेर मैले राखिसकेँ, र इनफ्याक्ट यो मिलिसकेको कारणले गर्दाखेरि लकी ड्रमा तपाईँको नाम परिसक्यो। अनि स्विडनबाट झुमबहादुर गुरुङ मामाले ह्याप्पी थर्सडे भन्दै एउटा सुन्दर तस्विर पठाउनु भएको छ, थ्याङ्क यू सो मच। अनि हेरोबाट केबी तामाङ भाइ आउनुभएको छ, नमस्ते शिरीष दिदी, तपाईँको नाम कति साह्रो राम्रो सिरी भन्नुहुन्छ, सिरी नभएको नै एसआइआरआईको पछाडि एस पनि थप्नु पऱ्यो, एच पनि थप्नु पऱ्यो, सिरिस्ट भन्नु पऱ्यो भाइ, किनभने सिरी भन्दाखेरि फेरि यो हाम्रो चाहिँ आइफोनको कमान्ड लिने सिरी जस्तो लाग्छ होला तपाईँहरूलाई, होइन, बट इट्स नट सिरी, इट्स सिरेस है। र तपाईँको वन्डरफुल स्वर सुन्दै पार्कतिर मर्निङ वकमा छु भन्नुभएको छ, कति राम्रो, तपाईँ दिनै पछि मर्निङ वकमा जानु हुँदो रहेछ, विच इज अ भेरी गुड थिङ, हेल्दी हेबिट होइन, र तपाईँको यो हेबिटलाई चाहिँ हामी सबैजनाले पनि अनुसरण गर्नै पर्ने चाहिँ लाग्छ मलाई, किनभने हेल्थ इज वेल्थ, र हल्का एक्सर्साइज सबैले गर्नै पर्छ होइन। एनिवे यतिमै म अब हाम्रो श्रोताहरूको यो मेसेजहरूलाई स्थगित गर्न चाहन्छु, बाँकी रहेको म्यासेजहरू फेरि पनि म अगाडि वाचन गर्ने नै छु, अहिलेको लागि समय निकै नै अगाडि घर्किसकेको छ। सुगम पोखरेलले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा तयार छ, सुनाउँछु।

0: CFVS गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ.

हजुर त्यहाँ यसलाई ब्रेन निशा देशारको आवाजमा एउटा गीत सुनाउँदै तपाईँलाई अगाडि लिएर आइसकेँ मैले कार्यक्रममा. अब भने हाम्रो राशिफलको पालो परेको छ. विभिन्न राशिका राशिफलहरू हामी सधैँ नै यो कार्यक्रम अन्तर्गत सुन्ने गर्छौँ. मेषदेखि मीन राशिसम्मको राशिफलको कुरा गर्नुपर्दा सबैभन्दा अगाडि मेष राशिकै कुरा गरौँ है. त शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ मेष राशि हुनेहरूको लागि. अरूका लागि समय धन र बुद्धि खर्चनु पर्ला. श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि समय पर्खनु पर्नेछ. आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ. सरसापटमा धन बाहिरिने सम्भावना छ. आम्दानी रोकिनाले कर्जाको रकम लिन पर्ला. अनि प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्. वृष राशिको लागि भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ. मन मिल्ने साथी भेटिनका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ. कामको चापबाट फुर्सद पाइनेछ. व्यवसायले आम्दानी दिलाउनेछ. विभिन्न सहयोग र उपहार हात लागि हुनेछ. रमाइलो यात्रा गर्ने साहित जुड्नेछ. अनि अतिथिका रूपमा मान सम्मान पनि पाइनेछ. एउटै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ वृष राशि हुनेहरूको लागि. अनि मिथुनको लागि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ. पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ. पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्. अवसरवादीहरूबाट अलिक सजग रहनुहोला. अनि मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ. काम पुरा नभए पनि आंशिक लाभ पनि अवश्य होला यो मिथुन राशिको लागि. कर्कट राशि हुने श्रोताहरूको लागि भने अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ. बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ. प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ. अनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ. प्रयत्न गरेका काम सजिलै सम्पादन पनि हुनेछन्. अनि सेवामूलक कामबाट धन लाभ हुनेछ भने स्वास्थ्य सबल रहनेछ. पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ. सन्तान तथा अनुयायीले साथ दिनेछन् कर्कट राशिको लागि आज. हामी लागौँ सिंह राशितर्फ. परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ. विश्वासपात्रबाट धोका हुनसक्छ. सजग रहनुहोला. निर्णय लिएर शङ्का गर्ने बानीले पछि परिनेछ. महत्त्वाकांक्षी योजना कार्यान्वयन आफ्नैले बाधा पुर्याउन सक्छन्. बेसुरमा दिएको वचनले अप्ठ्यारोमा पार्नेछ. कन्याहरूको लागि चाहिँ नि आज चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ. दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ. व्यवसायको लगानी मनग्ञ धन लाभ हुनेछ. पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ. आलस्य त्यागेर मेहनत गर्नुपर्ने समय छ कन्या राशिको लागि. तुला राशिको लागि पनि आत्मविश्वासको कमीले पछि परिएला. समयमा वचन पुर्याउन नसक्दा आलोचित भइनेछ. दुविधा बढ्नाले निर्णायक क्षमता कमजोर हुनेछ भने खर्च हुने डरले सताउला. वाद विवादबाट टाढा रहनुहोला. अर्थ अभावले काममा बाधा पुग्नेछ. अनि आफ्ना सूचना सम्बन्धी गोपनीयतामा पनि ध्यान पुर्याउनुहोला. वृश्चिक राशिको लागि पहिलेको सफलताले महत्त्वाकांक्षा बढाए पनि काम गर्न चाहिँ नसकिएला. हठात निर्णय गर्दा समस्या देखिन सक्छ. खानपान र भेटघाटको आत्मा अलमलले बाधा पुग्न सक्छ भने प्रयास गर्दा चाहिँ नि दिगो काममा जग बसाउने अवसर भने जुट्ने देखिन्छ. मेहनत गर्दा नामधाम र इनाम हात पर्न सक्ने सम्भावना पनि रहेको छ. यस्तो योग जुडेको छ वृश्चिक राशिको लागि आज. अब हामी लाग्छौँ धनु राशिहरूतर्फ. आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ. आफन्तबाट टाढिनु पर्ला. व्यवसायमा अगाडि बढाउनु पर्ने परिस्थिति आउन सक्छ. अनि लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनसक्छ. अवसरका लागि कडा परिश्रम गर्नु पर्ला. देश विदेशको यात्रा गर्ने प्रक्रिया अगाडि बढ्नेछ भने छरछिमेकमा असमझदारी देखिन सक्छ. मकर राशि हुनेहरूको लागि प्रयत्न गर्दा आय स्रोत बढाउन सकिनेछ. व्यापारमा अड्किएको काम उठ्नेछ. अनि भविष्यका लागि केही लगानी बढाउन सकिनेछ. तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्. आंशिक फाइदा भए पनि काम पुरा गर्न अनुमानभन्दा बढी नै लगानी र समय लाग्नेछ. लाभांश अरूका लागि खर्चनु पर्ला. सरसापटमा पनि रकम बाहिरिन सक्छ. यसै गरिकन कुम्भ राशि हुनेको लागि चाहिँ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ. लगनशीलताले विभिन्न अवसर दिलाउनेछ. प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ. विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ. भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ. अनि व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ. मेहनत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ.
यो कुम्भ राशिको लागि भने अब हामी मीन राशितर्फ लाग्छौँ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आश मारेको काम भन्नाले उत्साह जाग्नेछ अनि सानो प्रयत्नले ठुलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू पनि बन्नेछन् र व्यवसायमा पनि लाभ हुनेछ। भाग्योन्नतिको समय छ अनि रोकिएको काम बन्नेछ र नयाँ कामको थालनी पनि हुनेछ। कति राम्रो दिन रहेछ त आज मीन राशिहरूको लागि, सबै राम्रै राम्रो है। त मेषदेखि मीन राशिसम्मको राशिफलको कुरा गरिसकेँ मैले आदरणीय श्रोतावृन्द, र भने अगाडि बढ्नुपर्ने हुन्छ र अगाडि बढ्नुपर्दा हाम्रो केही श्रोताहरूको फेरि पनि यहाँनिर मैले अलिकति भनौँ टेक्स्टहरू पढ्न चाहेँ, मेसेजहरू पढ्न चाहेँ। र हाम्रो दाजु लाल भन्दा पनि दाजु ललित र दिदी सती, उहाँ दुईजना सधैँ नै आउनुहुन्छ र आज पनि आउनुभएको छ। लेख्नुहुन्छ, डियर सिरिज बहिनी नमस्कार, अनि हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ। बहिनी, यो हप्ताको प्रश्न, एउटा सानो मुक्तको जन्म भयो, हजुरलाई कस्तो लाग्छ, यदि मिल्छ भने वाचन गरिदिनु होला भनेर भन्नुभएको छ होइन। र यो अलिकति क्लु जस्तो पनि हुन्छ हाम्रो श्रोताहरूको लागि, हुन त क्लु चाहिएको छ जस्तो त लाग्दैन हाम्रो श्रोताहरूलाई, तर पनि केही श्रोताहरूले बारम्बार रङ आन्सर पठाइरहनु भएको हुनाले मेबी यो मुक्तकै हिसाब किताबले पनि हाम्रो श्रोताहरूलाई हिन्ट केही मिल्नेछ कि। दाजु अनि दिदी, तपाईँहरू दुवैजनाले पठाउनु भएको यो मुक्तक अब वाचन गर्छु है। त लेख्नुहुन्छ उहाँले, जति ताने उति नै सानो घट्दै जाने रहेछ। क्षणिक आनन्दभित्र लुकेको दुःख रहेछ। आजको मजाले भोलिको पछुतो नबनोस्, सानो कुराले पनि ठुलो मूल्य राख्ने रहेछ भनेर भन्नुभएको छ उहाँ ले। हस् त, सबैको पल सुखमय रहोस्, शुभ दिन भन्नुहुन्छ, साँच्चै नै हो। र उहाँले चाहिँ नि यो जुन लेख्नु भएको छ एकदमै सठिक, एकपल्ट फेरि पढ्न मन लाग्यो। जति ताने उति नै उमेर घट्दै जाने रहेछ। क्षणिक आनन्दभित्र लुकेको दुःख रहेछ। आजको मजाले भोलिको पछुतो नमनोस्, सानो कुराले पनि ठुलो मूल्य राख्ने रहेछ। थ्याङ्क यू सो मच यो सुन्दर भनौँ चार लाइनको लागि, जुन चाहिँ एउटा हिन्टको रूपमा हाम्रो श्रोताहरूको लागि पनि रहनेछ भन्दा सायद फरक नपर्ला जस्तो लाग्छ। दाजु ललित र दिदी सती, उहाँहरू दुईजनाको लागि मैले यो राखेको छु। र यसै गरिकन अर्को श्रोता आउनुभएको छ, टिका पूर्जा, र उहाँ पनि हाम्रो नियमित श्रोता। गुड मर्निङ सिरिज बहिनी, सुन्दैछु है हजुर भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच दाजु हजुरलाई। अनि हाम्रो अर्को श्रोता ब्लान्डफोर्डबाट भाइ विष्णु गुरुङ, सुन्दैछु सिरिज दिदी भनेर आउनुभएको छ। थ्याङ्क यू सो मच भाइ तपाईँलाई पनि। र यसै गरिकन हाम्रो अर्को श्रोता ज्ञान गुरुङ आउनुभएको छ, नमस्ते सिरिजी, एन्डोबरबाट सुन्दैछु। मेरो आन्सर चाहिँ यो छ, मिल्यो कि मिलेन होला भनेर भन्नुभएको छ। पक्कै पनि मिल्यो, तपाईँको आन्सर, तपाईँको नाम पनि चिटा बक्समा गइसक्यो है भनेर भन्न चाहेँ मैले यतिखेर। अनि यसै गरिकन लन्डन वेस्ट ड्रेटनबाट आउनुभएको श्रोता हुनुहुन्छ मिलन गुरुङ, गुड मर्निङ सिरिज दिदी, आजको भन्दा पनि यो सप्ताहको उत्तर लिएर आएको छु भनेर उत्तर पठाउनु भएको छ। उहाँले उत्तर तपाईँको ठिक मिलेको छ, त्यो लकी ड्रमा गइसक्यो है भनेर भन्न चाहेँ यतिखेर। अब यति नै गर्छु अहिलेको लागि, र यस पश्चात चाहिँ अब हाम्रो 8 बजेको समाचारतर्फ पनि लाग्ने बेला भइसकेको छ। त्यसतर्फ लाग्न पूर्व एउटा गीत चाहिँ फेरि सुनाउनै पर्ने हुन्छ तपाईँहरूलाई होइन, र एउटा म्युजिकल ब्रेकको साथसाथमा अगाडि तपाईँ लिएर जान्छु। 8 बजेको समाचार पश्चातको अन्तिम चरणमा चाहिँ नि तपाईँहरूलाई म सुनाउने छु हाम्रो भान्जी गौमाया गुरुङसँग गरिएको कुराकानी, र तपाईँहरू सबैले इन्जोय गर्नुहुन्छ उक्त कुराकानीलाई। र पेन्सन पट्टा चलचित्र जसमा चाहिँ उहाँले लिड रोलमा भूमिका निर्वाह गर्नुभएको छ, त्यसको विषयमा हामी केही चर्चा परिचर्चा पनि गर्नेछौँ। यति नै भन्छु अहिलेको लागि आदरणीय श्रोतावृन्द। अब भने तपाईँहरूलाई अगाडि लिएर जान्छु यो झिल्के एन्ड द कम्पनीको प्रस्तुतिमा रहेको गीत मेरो प्लेलिस्टमा रहेको छ यतिखेर, र यो गीत नै म तपाईँलाई सुनाउँदै अब अगाडि कार्यक्रममा तपाईँलाई लिएर जान चाहन्छु 8 बजेको हाम्रो समाचारतर्फ। इन्जोय गर्नुहोस् यस गीतलाई।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाल आउने विदेशी पर्यटकले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको छ। अध्यागमन विभागले भदौ 15 गतेदेखि ई भिजा लागू गर्ने तयारी गरेको हो।
4: विभागका अनुसार ई भिजाका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको छ। विदेशी नागरिकले नेपाल आउनु अघि नै अनलाइनबाट आवेदन र भुक्तानी गरेर भिजा लिन सक्नेछन्। नेपाल पुगेपछि अध्यागमन अधिकारीले ई भिजा जाँच गरी आगमनको छाप लगाउनेछन्। यसले अध्यागमनमा हुने भीडभाड घट्ने र विदेशी पर्यटकलाई पनि सहज हुने विभागले जनाएको छ। यस्तै भिजा नवीकरणका लागि पनि अध्यागमन कार्यालय पुग्नु पर्ने छैन। नेपालकै जुनसुकै ठाउँबाट अनलाइन मार्फत भिजा अवधि थप गर्न सकिनेछ। ई भिजाका लागि विभागले 2080 सालदेखि तयारी गर्दै आएको थियो। कानुनी तथा प्राविधिक तयारी पूरा भएपछि अब पूर्ण रूपमा कार्यान्वयन गर्न लागि हो।
3: सत्तारूढ राजसभा सांसद खगेन्द्र सुनारले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दावी सहित प्रहरी मुख्यालय बिचौलियाको कब्जामा रहेको आरोप समेत लगाउनु भएको छ। 15 दिन अघि मागिएको प्रहरी पोसाक खरिदको कागजात अहिलेसम्म नपाएको र यही बीचमा समेत कोरोनाको टेन्डर आह्वान गरिएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भएको छ। आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले भ्रष्टाचारको विषयमा आफू प्रमाणसहित अडिग रहेको दावी गर्नुभएको छ। आफूले उठाएको प्रश्नमा कुनै सम्झौता नगर्ने भन्दै सांसद सुनारले आफ्नो अभिव्यक्तिले कसैलाई चित्त नबुझेको र मान मर्दन भएको लागेमा अदालत जान समेत चुनौती दिनुभएको छ। सार्वभौम समितिमा आएर सरकारको मान मर्दन गर्ने र जुवारी खेल्ने काम नगर्न समेत उहाँले चेतावनी दिनुभएको छ। यसैको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरी पोसाक खरिदको विषयलाई लिएर चर्का चर्की परेको थियो। ललितपुरको चक्रपथ खण्ड रातको समयमा झिलिमिली र उज्यालो हुन थालेको छ। ललितपुर महानगरले बल्खुदेखि बालकुमारी पुलसम्मको चक्रपथ खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रिट लाइट सञ्चालनमा ल्याएपछि सडक उज्यालो भएको हो। हिजोदेखि सञ्चालनमा आएका स्मार्ट बत्तीले रातको समयमा सडक सुरक्षा बढाउने र पैदल यात्री तथा सवारी साधनको यात्रा सुरक्षित बनाउने महानगरको भनाइ छ। स्मार्ट सडक बत्ती प्रणालीको शुभारम्भ गर्दै मेयर चिरीबाबु महर्जनले यो प्रविधि नेपालमै पहिलोपटक ललितपुर महानगरले भित्राएको दावी गर्नुभएको छ। महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो। सरकारले अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास सहकर्ता र विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले मावि तहका शिक्षकको तलब 48,058 र आधारभूत तहका शिक्षकको 38,200 रुपियाँ कायम गर्ने निर्णय गरेको छ। यसअघि उनीहरूले 43,600 र 34,700 रुपियाँ पाउँदै आएका थिए। त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुर्याइएको छ। तलब वृद्धि कार्यान्वयन गर्दा सरकारलाई वार्षिक 4,68,00,00,000 भन्दा बढी आर्थिक भार थपिनेछ। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको पोस्टमार्टम रिपोर्ट आए पनि मृत्युको कारण खुल्न सकेको छैन। साउन 22 गते गोरुसिङ्गे जङ्गलमा सम्पर्कविहीन भएका सिंहको शव साउन 24 गते झाडीमा फेला परेको थियो। पोस्टमार्टम रिपोर्ट अनुसार शव भेटिनुभन्दा करिब 36 घण्टा अघि नै उहाँको मृत्यु भएको देखिएको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभएको छ। सिंहको शरीरमा चोटपटक देखिएको छैन। मृत्यु स्वाभाविक हो वा हत्या भयो यकिन नभएको विषय र रिपोर्ट कोर्नुपर्ने प्रहरीले जनाएको छ। प्रहरीले मोबाइल परीक्षण र विभिन्न व्यक्तिसँग सोधपुछ गर्दै घटनाको अनुसन्धान गरिरहेको छ। सम्पर्कविहीन भएको दिन सिंहले केही व्यक्तिलाई फोन गरेर बाटो बिर्सिएको र बचाउन आउन आग्रह गर्नुभएको थियो। सिंहको मोटरसाइकल भेटिएको ठाउँभन्दा करिब 700 मिटर पर मोबाइल, हेलमेट, पर्स र बाइकको चाबीसहित उहाँको शव फेला परेको थियो। सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनी व्यवस्था अनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, पालिका र विदेशसहित नेपाली नियोगलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई प्राथमिकता दिन अनुरोध गरेको छ। सरकारले बैठक, समारोह, कोसेली, उपहार र सजावटमा सम्भव भएसम्म नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि अनुरोध गरेको छ। त्यस्तै स्टेसनरी, फर्निचर, निर्माण सामग्री, मसिनरी उपकरण, कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ खरिदमा पनि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने सरकारको भनाइ छ। बोलपत्र सम्बन्धी कागजातमै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने सरकारले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

Au priya angalo ma shiva pariyar ko awaz ma yo mitho sangitik kusali ko saath ma aaj ko hamro yo morning show namaste UK agadi badi sahayak cha karyakram ko antim charan ma hamile pravesh gari sahayaka chhau priya shravendra yati khera tapai ko lagi aba bhane यस्तै मिठा मिठा गीत सङ्गीतहरूको अलावा कार्यक्रम अन्तर्गत हाम्रो भान्जी गौमाया गुरुङज्यूसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ त यतिखेर अगाडि तपाईँ सबैलाई फेरि पनि मैले स्वागत विवादन गराउन चाहे समयको कुरा गर्नुपर्दा बिहानको 8:12 गएको छ र एकपटक फेरि पनि प्रश्न ब्रेकफास्ट ब्रेन टिजरको लागि जुन राखेका छौँ यसको चाहिँ तपाईँलाई फेरि पनि रिमाइन्ड गराउन चाहे अथवा फेरि पनि एकपटक तपाईँहरूलाई सुनाउन चाहे प्रश्न यस्तो रहेको छ यसपटकको लागि चाहिँ रिडल रहेको छ अथवा गाउँखाने कथा भनेर भनौँ न होइन दिमागको अलिकति कसरत गराउनु पर्ने हाम्रो चाहिँ यो उद्देश्य हो यही अनुरूप चाहिँ राखेको प्रश्न यस्तो छ जति तान्यो उति सानो के हो छोटो सजिलो प्रश्न यस्तो छ जति तान्यो उति सानो के हो धेरै श्रोताले प्रश्नको उत्तर दिइसक्नु भएको छ मिलाइ पनि सक्नु भएको छ अझै पनि आउने क्रम उहाँहरूको जारी नै रहेको छ तपाईँलाई अझै भोलि बिहानसम्म पनि उत्तर दिन सक्नुहुन्छ भनेर मैले भन्न चाहेँ यतिखेर भोलि बिहानको कार्यक्रम छिनोफानो अगाडि यसको चाहिँ छिनोफानो हुन्छ कार्यक्रम समापन गर्नुभन्दा अगाडि है त यति भन्दै अगाडि बढ्न चाहेँ प्रिय श्रोतावृन्द आजको दिनमा अब अगाडि हाम्रो अझै पनि श्रोताहरूले चाहिँ पठाउनु भएको चाहिँ मेसेजहरू मैले तपाईँहरूलाई पढेर सुनाउन बाँकी नै रहेको छ हाम्रो दिदी मनु राणा आउनुभएको छ लेख्नुहुन्छ गुड मर्निङ डियर सिस्टर जस्ट ट्युन्ड इन यु साउन्ड सो मच बेटर टुडे भन्नुभएको छ अफकोर्स दिदी मलाई पनि आफैलाई यस्तो फिल भइरहेको छ हुन त अलिअलि पनि यसको चाहिँ असर बाँकी नै छ यो अलिक घाँटीहरू चिलाउँछ नि भित्रभित्र अनि एकदम खोक्नु मनपर्छ हो त्यस्तो चाहिँ भइरहेछ बट लट बेटर देन मन्डे होइन मन्डे बिहान त यति गाह्रो भएको थियो मलाई तर अहिलेसम्म चाहिँ नि एकदमै राम्रो भइसकेको छ र मलाई एकदम गाह्रो भएर आवाजले साथ नदिनुहुँदाखेरि पनि तपाईँहरूले चाहिँ साथ दिनुभयो सबभन्दा ठुलो कुरा त्यो हो र यति माया दिनुभयो यति कन्सर्न देखाउनु भयो एकदमै आइएम ओभरवेल्म्ड यो माया यो कन्सर्न तपाईँहरूको म प्रतिको देखेर हामी प्रतिको भनौँ न इनफ्याक्ट बिएपिएस गोर्खा रेडियोप्रति अनि हामी चाहिँ प्रस्तुताहरूप्रति तपाईँहरूको माया देखेर तपाईँहरूको कन्सर्न देखेर एकदमै ओभरवेल्मिङ यो एउटा चाहिँ फिलिङ मलाई भएको छ थ्याङ्क यू सो मच यहाँ सबै सबैलाई र अगाडि लेख्नुहुन्छ प्लेजर टु हियर यु इन द मर्निङ प्रोग्राम एनी वे सिस्टर आई वुड लाइक टु डेडिकेट झ्याप्पै भयो बाहुन्दाई भन्ने गीत टु माई लवली सिस्टर धनु माई हस्बेन्ड नुर एन्ड अल द लवली सिस्टर लिसनर्स प्लिज मलाई चाहिँ यो सुनाइदिनु भयो भन्नुभएको छ एन्ड आई अल्सो सेन्ट एन आन्सर भनेर भन्नुभएको छ जुन चाहिँ यस्तो छ भनेर लेख्नु भएको छ उहाँले र उहाँको यो गीत अब म सुनाउँछु दिदी सुन्दै हुनुहुन्छ भने सुन्दै गर्नु होला एकैछिन पछाडि सुनाइहाल्छु र तपाईँको उत्तर पनि ठ्याक्कै मिलेको छ तपाईँको नाम गइसकेको छ हाम्रो लकी ड्रको लागि सो प्लिज स्टे ट्युन टुमोरो एज वेल भोलि बिहान पनि तपाईँले सुन्नु होला किनभने तपाईँको नाम पनि निस्किन सक्छ अथवा कुनै पनि श्रोता जसको चाहिँ उत्तर मिलेर चाहिँ लकी ड्रमा त नाम गएको छ उहाँहरू सबैको मध्ये कसैको पनि नाम निस्किन सक्छ सो तपाईँको उत्तर मिलेको छ भनेर मैले भनिरहेको छु भने चाहिँ सुन्दै गर्नु होला भनेर भन्न चाहन्छु र हाम्रो दिदीको गीत एकैछिन पश्चात सुनाउँछु त्योभन्दा अगाडि हाम्रो अर्को श्रोता हुनुहुन्छ शान्ति मल्ल स्विन्डनबाट आउनुभएको छ सिरिज बहिनी नमस्कार अनि शुभ प्रभात भन्नुहुन्छ यो सप्ताहको उत्तर लिएर आएको छु भन्नुभएको छ उहाँले उत्तर पठाइसक्नु भएको छ टिभी सकेको छ लकी ड्रमा तपाईँको नाम पसिसक्यो दिदी भनेर भन्न चाहन्छु ननिटनबाट ताराप्रसाद चेम्जोङ दाजु आउनुभएको छ सेवारो शुभ बिहानी सिरिज बहिनी भनेर आउनुभएको छ सेवारो दाजु हजुरलाई शुभ बिहानी हाम्रो तर्फबाट पनि भन्न चाहन्छु अनि अर्को श्रोता नारायण सापकोटा फिनल्यान्डबाट आउनुभएको छ गुड मर्निङ सिरिज दिदी दर्शन नमस्कार सुन्दैछु है भन्नुभएको छ थ्याङ्क यू सो मच भाइ फिनल्यान्डदेखि हामीलाई सुनेर साथ दिइरहनु भएकोमा र तपाईँको दिन पनि शुभ रहोस् मेरो यही शुभकामना गङ्गा थापा आउनुभएको छ उत्तर पनि पठाउनु भएको छ उत्तर चाहिँ मैले टिपेर राखिसकेँ तपाईँको नाम लकेटरमा परिसक्यो भनेर भन्न चाहेँ यतिखेर अनि यसै गरिकन अर्को श्रोता हाम्रो आउनुभएको छ टङ्क सेर्चन फार्मबाट फानब्रो भन्दा पनि फानहामबाट र तपाईँको उत्तर मैले टिपेर राखेको छु र यो उत्तर चाहिँ के हो भनेर चाहिँ तपाईँले जुन पठाउनु भएको छ त्यो सही नै उत्तर छ जुन चाहिँ हाम्रो चाहिँ भनौँ लकडाउनमा परिसकेको छ भनेर भन्न चाहेँ मैले यतिखेर यति भन्दै अगाडि बढ्न चाहन्छु अब भने हाम्रो दिदी मनु राणाले रोज्नुभएको गीत बद्रीकुमार पङ्गिनी र ज्योतिमरको आवाजमा सुनाउँछु अनि त्यस पश्चात यहाँ भनौँ यो म्युजिकल ब्रेक पश्चात सिधै हाम्रो कुराकानीतर्फ लागिहाल्नेछौँ आज

0: गोरखा रेडियो 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: गोर्खा रेडियो.
1: हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर. र अब भने तपाईँको सेवामा कुराकानी राख्ने बेला भएको छ. जस्तो म के मैले तपाईँलाई आज यो कुराकानी राख्छु भनेर अघि नै सुनाइसकेको छु, भनिसकेको छु. सोही अनुरूप हाम्रो भान्जी हुनुहुन्छ गौमाया गुरुङ, उहाँलाई आज म स्वागत गर्दैछु. र गौमाया गुरुङ यो नाम नौलो पक्कै पनि होइन तपाईँहरूको लागि. धेरै साल अगाडिदेखि हामीले बिएबिएस गोर्खा रेडियो मार्फत पनि समय समयमा यो नाम सुन्दै आएको र यो यस्तो व्यक्तित्व जोसँग हामीले धेरै पटक कुराकानी पनि गरिसक्यौँ. र हाम्रो भान्जी गौमाया गुरुङलाई आज धेरै पछाडि कार्यक्रममा रेडियोमा स्वागत गर्ने मौका पाइरहेको छु. स्पेसली आज चाहिँ उहाँले भर्खरै मात्र चाहिँ जुन चलचित्रमा अभिनय गर्नुभएको छ पेन्सन पट्टा, जुन छिट्टै नै नेपालमा रिलिज हुँदैछ अनि युकेमा पनि रिलिजको तयारीमा छ, यसै विषयवस्तुमा केन्द्रित रहेर केही कुराकानी हामी गर्नेछौँ. सुन्दै गर्नुहोला आदरणीय श्रोता पनि. सबैभन्दा पहिला त मैले भान्जीलाई स्वागत गर्न चाहेँ. गौमाया भान्जी, तपाईँलाई धेरै धेरै स्वागत छ अनि समयको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु. वेलकम टु बिएबिएस गोर्खा रेडियो.
2: थ्याङ्क यू सो मच आन्टी, यस्तो मिठो इन्ट्रोडक्सन दिनुभएकोमा अनि अहिले बिएबिएस रेडियो गोर्खा रेडियो सुनिराख्नु भएको सबैजनालाई पनि मेरो नमस्ते अनि थ्याङ्क यू सो मच तपाईँलाई पनि तपाईँको टाइमको लागि आन्टी.
1: हजुर, यो मिठो इन्ट्रोडक्सन त यु डिजर्भ इट भनेर भन्न चाहन्छु मैले. जसले राम्रो काम गर्छ, जसले चाहिँ निरन्तर मेहनत गर्छ होइन, जसले आफ्नो यात्रालाई चाहिँ जस्तो सुकै भनौँ न अप्ठ्यारोहरूको बावजुद पनि अगाडि बढाइरहन्छ, मिठो उसको नै कुरा हुन्छ क्या भान्जी है. त्यो कारण गर्दाखेरि गौमायासँग पहिला पनि मैले कुरा गरेकै हो र त्यति बेला र अहिलेसम्मको यो जुन टाइम पिरियडमा गौमायाले आफ्नो यात्रालाई धेरै अगाडि बढाइसकेको रहेछ, त्यो कारण गर्दाखेरि यु डिजर्भ अ ह्युज कङ्ग्रेचुलेसन्स फ्रम मी है. र मलाई पनि एकदमै खुसी लागिरहेको छ आज गौमायालाई यसरी स्वागत गर्न पाउँदा. सो मैले पहिला गौमायालाई चिन्दाखेरि, गौमायासँग कुरा गर्दाखेरि, त्यति बेला त गौमायाले आफ्नो यो अभिनयको यात्रा सुरु गरिसकेको पनि थिएन होइन, यस कारण गर्दाखेरि मैले गौमायालाई चाहिँ फर्स्ट टाइम देख्दाखेरि चाहिँ यु वर कम्पेयरिङ, एउटा सो होस्ट गर्दै थियो तिमीले है, र त्यति बेलाको त्यो एउटा चाहिँ भनौँ न मलाई त्यो एउटा छाप भनौँ मेरो दिल दिमागमा गौमाया भन्ने बित्तिकै मलाई त्यही पोइन्ट अफ टाइममा पुग्छु क्या म. तर गौमायाले त त्यहाँदेखि अहिलेसम्म यात्रा अगाडि धेरै निरन्तर बढिसकेको छ. त्यो कारण गर्दाखेरि सबैभन्दा पहिला अब यो कुराकानी पेन्सन पट्टा आदि इत्यादिको कुरा गरौँभन्दा अगाडि चाहिँ नि गौमायाको आफ्नो यात्राको मैले अलिकति हामीलाई संक्षिप्त विवरण दिनको लागि आग्रह गर्न चाहेँ. आफू त अब करियर वाइज अथवा एउटा पेसाको हिसाब किताब पढाइको हिसाब किताबले अप्टोमेट्रिस्ट पनि हो होइन, र त्यो एउटा आफ्नो क्षेत्र छँदैछ. त्योभन्दा बाहेक अब अभिनय त्यो पनि नेपाली चलचित्रमा स्पेसली नेपालै गएर अभिनय गर्नुपर्दाखेरि त्यो इन्टायरली अर्को एउटा क्षेत्र भयो. सो यो कसरी यतातिरको यात्रा सुरु भयो, कसरी यतातिर आयो गोमायाको यो अलिकति जर्नी मलाई एकदमै इन्ट्रेस्टिङ छ जस्तो लागिरहेछ. क्यान यु सेयर द्याट विथ अस?
2: थ्याङ्क यू सो मच आन्टी. होइन मेन त आन्टी, आई थिङ्क हामी तपाईँले भन्नुभयो नि त अघि हाम्रो भान्जा भान्जीहरूले केही सानो ठुलोदेखि ठुलो कुरा गर्दाखेरि हामीले आफैले गरेको जस्तो अचिभ गरे जस्तो फिल हुन्छ भन्ने, त्यो हाम्रो एउटा कम्युनिटीमा त्यो खालको त्यो माया, जुन खालको मैले आशीर्वादहरू अहिलेसम्म पनि मामा माइजहरू जहाँ जाँदा पनि पाइरहेको हुन्छु होइन. एकदमै प्रिभिलेज भनौँ न हामी, अब बाबा आमा लाउरे लाउरेनी हुनुभएको कारणले गर्दाखेरि अब यहाँको युनिभर्सिटीमा एउटा वर्ल्ड क्लास रेकग्नाइज सर्टिफिकेट हातमा पार्नु पायौँ हामीले होइन, एउटा फाइनेन्सियल सिक्युरिटी पायौँ भनौँ न. जस्तो मैले अप्टोमेट्रीमा मास्टर्स गरेपछि मैले अहिले पनि यहाँ म यहाँ काम गर्नको लागि र जुन खालको मैले भनौँ मेरो आमा बाबाहरू युनिभर्सिटी जान पाउनु भएन, जुन कुरा उहाँहरूको सेक्रिफाइसेसले चाहिँ जुन मैले पाएँ र हामी धेरैजना भाइ बहिनीहरू दाईहरू भनौँ न हामी लाउरेको भान्जा भान्जीहरूले पाएको छौँ, एकदमै एकदमै ग्रेटफुल हो. किनभने अहिले मेरो आफ्नै स्टुडेन्ट साथीहरू कतिजनाको स्ट्रगल्सहरू सुन्छु म होइन, त्यो सुन्दाखेरि पनि एकदमै ग्रेटफुल फिल हुन्छ आफूलाई पनि. र त्यो मेन चाहिँ आई थिङ्क तपाईँले भन्नुभएको छ त्यो होस्टिङबाट नै सुरु भएको आन्टी. र शान्ति दिदी हाम्रो मिसिके नेपालको नन्दा आमा भयो, उहाँहरूलाई मैले जहिले पनि सम्झिनै पर्छ. मिसिके नेपाल 2011 को उपाधि पाएपछि चाहिँ मैले धेरै अझै अपर्च्युनिटिजहरू पाएँ, जस्तै चारिटी जुन काम हामीले माइती नेपाललाई गरिरहेको थियौँ, जाजरकोटमा गरिरहेको थियो, त्यसलाई चाहिँ अझै एउटा वाइडर कम्युनिटी र नेपालसँग अझै कनेक्ट हुने धेरै बाटोहरू खुल्यो भनौँ होइन. र मेरो काम सँगसँगै म लगायत हाम्रो साथीहरू हुनुहुन्छ भावना लिम्बुदी, डेल हावर्ड, सेन दिवस, हामी मिलेर चाहिँ सी नेपाल फाउन्डेसनबाट चाहिँ हामीले नेपालमा अछाम, गोर्खा, लमजुङ, डोल्पाहरूमा आई क्याम्पहरू गरिराख्छ एभ्री इयर, फ्री क्लासेसहरू दिने आफ्नो ठाउँमा छँदैछ. किनभने हामीले हाम्रो जन्मभूमिलाई चाहिँ कसरी हुन्छ गिभ ब्याक गर्नु चाहिँ पर्छ जस्तो चाहिँ लाग्छ आफूलाई भनौँ, जुन माटोबाट हाम्रो बाजे बोजूहरू आउनुभयो अनि त्यही त्यही रिजनले होला मलाई अब एउटा फिल्म स्टोरी टेलिङ बाट चाहिँ आफ्नो जन्मभूमिलाई कर्मभूमि कसरी बनाउन सकिन्छ र मेन चाहिँ हाम्रो स्टोरीहरू चाहिँ आउनु पर्यो. जस्तै हाम्रो अझै पनि लाउरेको कति कथाहरू हाम्रो अहिलेको कम्युनिटीमा पनि कति रेसिजमको कुराहरू आउँछ होइन, हाम्रो भेटरन्सहरूलाई जुन खालको ट्रिटमेन्टहरू भइरहेको छ र त्यो चाहिँ हाम्रो मिडिया भनौँ न हजुरहरूले यस्तो वन्डरफुल काम गर्नुहुन्छ बिएफबिएस गोर्खा रेडियोबाट. तर एज अ सरी एज अ म क्रिएटिभले पनि हामीले कसरी चाहिँ आफ्नो कथाहरू ल्याउन सक्छौँ भन्नेमा चाहिँ आई थिङ्क पेन्सन पट्टा चाहिँ त्यसरी जोडिन्छ होला. यस्तो खालको कथाहरू हाम्रो कथाहरू पनि इम्पोर्टेन्ट छ, हाम्रो आइडेन्टिटी पनि इम्पोर्टेन्ट छ र हामीले चाहिँ त्यसलाई ओन अप गर्नुपर्छ र हामीले चाहिँ त्यसलाई आफ्नो कम्युनिटी आफ्नो देशलाई चाहिँ कुन रूपमा चिनाइरहेछौँ भन्ने चाहिँ त्यो चाहिँ मलाई जहिले पनि भइरहेको थियो भनौँ न. एन्ड आई थिङ्क यो जुनै पनि कामहरू छ त्यो चाहिँ आई थिङ्क इट्स अ रिफ्लेक्सन अफ त्यो एउटा फिलिङ पनि होला.
1: र अहिलेसम्म त यो फिल्मोग्राफी हेर्दाखेरि क्वाइट अ फ्यु गाउँमा आएको नाम आइसकेको छ. कतिवटा जस्तो चलचित्रहरूमा चाहिँ काम गरिसकेको छ गाउँमा अहिले सो फार?
2: आई थिङ्क अहिले ओभर 10 जस्तो भयो होला. मलाई अगेन कबड्डी 4 हाम्रो रामबाबु दाई त्यहाँबाट चाहिँ मैले डेब्यू गरेको थिएँ. एकदमै रमाइलो क्यारेक्टरमा उहाँले मलाई विश्वास गर्नुभएको थियो होइन. त्यसै गरी हाम्रो यहीँको भान्जा अर्को होइन प्रदीप उसले चाहिँ गोर्खा बिनिथ द ब्रेभरी त्यो फिल्ममा पनि मैले काम गर्नु पाएको थिएँ. सेम इयरमै थियो त्यो. र अहिले फर्केर हेर्दा जस्तै 10-12 फिल्महरू भइसकेछ. आई थिङ्क पेन्सन पट्टा इज 12 फिल्म होला अहिले मेरो. र रिसेन्टली अस्ति सेप अफ मुङ्गो जसले चाहिँ एकदमै राम्रो फेस्टिभल रामहरू गर्यो त्यो चाहिँ सिक्किमको प्रोजेक्ट थियो. सो लकिली एकदमै ग्रेटफुल फिल हुन्छ मलाई आन्टी. जस्तै मैले लास्ट भनौँ न 6 जस्तो खालको प्रोजेक्टहरू गर्नु पाइरहेको छु. आई फिल भेरी ग्रेटफुल.
1: हजुर, अब अघि नै अब हामीले कुरा गरि नै हाल्यौँ, इस्टाब्लिस गरिसक्यो यु आर एन अप्टोमेट्रिस्ट, फेरि यु आर बेस्ड इन लन्डन होइन यहाँनिर. तर अब काम चाहिँ धेरै, अब जन्मभूमिलाई कसरी कर्मभूमि बनाउन सकिन्छ भनेर मैले सोचेँ भनेर अघिको जुन स्टेटमेन्ट आई रियली लाइक द्याट होइन. मान्छेहरू अब जन्मभूमिलाई छोडेर चाहिँ अन्यत्र चाहिँ कर्मभूमि खोजेर हिँडिरहेको बेलामा अब गोमाया जस्तो चाहिँ भनौँ न पुस्ताका मान्छेहरू जो चाहिँ बाहिर नै अलरेडी एकदमै प्रिभिलेज्ड एउटा चाहिँ नि भनौँ कामको लागि करियरको लागि फ्लरिस गर्ने ठाउँमा भएको मान्छे फेरि गोइङ ब्याक टु द रुट्स होइन, आफ्नो जन्मभूमिमा नै गएर केही गरौँ भन्ने खालको एउटा चाहिँ भावना यस्तो हुनु भनेको एकदमै राम्रो कुरा पनि हो. त्यो कारणले गर्दाखेरि अब यहाँ भएर पनि अब नेपालमा नै अब धेरै कामहरू आफ्नो हुन्छ भने हाउ डु यु म्यानेज टाइम वाइज कस्तो हुन्छ? अब त्यो नेपालको कामले गर्दाखेरि यो एक्टिङ करियरको जुन काम छ त्यसले गर्दाखेरि आफ्नो यहाँको मेन अब मेन लाइन भनौँ न आफ्नो लाइफको त्यसमा असर पुग्छ पुग्दैन, हाउ डु यु म्यानेज भनेर सोध्नु मन लाग्यो मलाई गाउँमा आएर. किनभने हामी भौतिक रूपमा पनि धेरै टाढा छौँ नि त युके एन्ड नेपाल त इट्स लाइक 13-14 आवर्स अफ जर्नी होइन. त्यो पनि अलिक सेयर गर्नुहोस् न. आई थिङ्क इट मस्ट बी इन्ट्रेस्टिङ टु अस.
2: यसो होला, आई थिङ्क आफ्नो त्यो प्रायोरिटिज पनि होला होइन, आफूले त्यसलाई प्रायोरिटी गर्ने भन्ने पनि होला. अनि तपाईँले भन्नुभयो जस्तै हामी चाहिँ अब भनौँ न अब म 2007 आएको यहाँ मेरो फ्यामिलीसँग, अनि अब जुन स्ट्रगलहरू चाहिँ अहिले मेरो अहिले जुन कतिजना तपाईँले भन्नुभयो नि नेपाल छोडेर गइराख्नु भएको युथहरूले जुन स्ट्रगल गर्नुभयो त्यो स्ट्रगल चाहिँ हाम्रो पेरेन्ट्सहरूले गरिदिनु भयो नि त. बिचरा रिटायर हुने एजमा उहाँहरू फेरि आएर नयाँ देशमा नयाँ भाषा नयाँ कल्चर, सो हामी चाहिँ एकदमै एउटा छहारीमा एकदमै प्रोटेक्टेड एकदम केयर्ड इन्भाइरोमेन्टमै हुर्किनु पाएँ नि त. अनि त्यसले गर्दाखेरि पनि चाहे त्यो फाइनेन्सियल रेस्पोन्सिबिलिटी होस् घरको रेस्पोन्सिबिलिटिजहरू होस् त्यो अफकोर्स आफ्नो ठाउँमा छँदैछ. तर हामी चाहिँ एकदमै प्रिभिलेज हो क्या हामी लाउरेको छोरीछोरीहरू त्यस्तो लाग्छ मलाई एकदमै क्या एकदम धेरै रूपमा भरिपूर्ण भएको होइन. अनि त्यो हिसाबले पनि आई थिङ्क हामीले चाहिँ अब हामीले जस्तै हाम्रो बाबाहरूको कमाइले पहिला यति धेरै मलाई याद भएको चाहिँ आमाले कसरी म्यानेज गर्नुहुन्थ्यो कि त्यो पैसाले कि एकजनाको कमाइले. र हामी चाहिँ भनौँ न अहिले म 30s छु, यो एजमा चाहिँ हामीले आफ्नो चाहे त्यो प्रपर्टीमा इन्भेस्ट गर्न सक्ने हो कि कति धेरै एक्सेसहरू छ क्या. जस्तै म एज अ फिमेल भनौँ न जुन मेरो फुपूहरूले जुन मेरो आमाहरूले नपाउनु भएको अपर्च्युनिटिजहरू नि त, अब त्यो त्यसलाई चाहिँ आफूले कसरी युज गर्ने भन्ने कुरा होला. सो म आई थिङ्क मेरो केसमा चाहिँ अब मैले चाहिँ बरु हाम्रो लाइफस्टाइललाई चाहिँ बरु अलिकति सिम्पल लाइफस्टाइल गर्ने होइन, तर इन्भेस्टमेन्ट चाहिँ आई थिङ्क द्याट्स भेरी इम्पोर्टेन्ट एज वेल. हामी चाहिँ कसरी फाइनेन्सियली इन्डिपेन्डेन्ट हुने, कसरी हामी फाइनेन्सियली अर्ली रिटायरमेन्टहरू गर्ने, त्यो फाइनेन्सियल नलेज पनि एकदम इम्पोर्टेन्ट रहेछ स्पेसली झन् क्रिएटिभहरूको लागि चाहिँ. अनि त्योमा चाहिँ आई थिङ्क मैले आई थिङ्क अर्ली एजमा लकिली मेरो हेल्थ प्रोफेसनल कामले गर्दाखेरि पनि मैले राम्रै सेभहरू गर्न पाएँ, म पेरेन्ट्सहरूसँग बसिरहेको थिएँ, त्यही हिसाबले मैले इन्भेस्टहरू गर्न पाएँ त्यो प्रपर्टीको कुरा होस्. अनि अहिले कामकोमा चाहिँ मैले चाहिँ एज अ सेल्फ इम्प्लोइड चाहिँ अब मान्छेहरूको हलिडेजहरू मान्छेहरू सिकनेसहरू हुँदाखेरि कभर गरेर आउँछु युजली समरमा चाहिँ, किनभने युकेमा समर एकदमै रमाइलो हुन्छ. र मैले रियलाइज गरेको चाहिँ नेपालमा चाहिँ यो टाइममा चाहिँ अलिकति मनसुनले गर्दाखेरि पनि स्याडली त्यो प्रोजेक्टहरू चाहिँ अलिकति ट्रिकी हुने यो फिल्मको कुराहरू चाहिँ. अनि सो म विन्टरमा चाहिँ म नेपालमा हुन्छु, त्यसले गर्दा मैले यहाँको पनि पनि जाडो चाहिँ स्केप गर्छु होइन अलिकति त्यो एउटा त्यो खालको चाहिँ ब्यालेन्स गरेको छु. लकिली अब मेरो अब अहिले भनौँ न हस्बेन्ड भनौँ मेरो फ्यामिलीहरू चाहिँ एकदमै त्यहाँ फेरि अन्डरस्ट्यान्डिङ उहाँले ट्रस्ट गर्नुहुन्छ मेरो आफ्नो यो प्रोसेस मेरो लाइफ चोइसेसहरूलाई अनि त्यो त्यो हिसाबमा पनि एकदमै लकी छु भनौँ होइन. तर हामीले चाहिँ अलिकति सेक्रिफाइसेसहरू चाहिँ गर्नु पर्यो अनि आफूले आफूलाई चाहिँ जहिले पनि अलिक अपडेट गर्नुपर्छ होला फाइनेन्सियलको मनीको कुराहरूमा त्यही लाग्छ मलाई चाहिँ एकदमै क्या त्यो मनी भनेको चाहिँ नराम्रो कुरा होइन यसलाई चाहिँ हामीले लाइफलाई कसरी इजी पार्न सक्छौँ त अलिकति गयो होला म बिचमा चाहिँ त्यस्तो लाग्यो.
1: ओके एकदमै भेरी वाइज वर्ड्स है गौमायाले एकदमै अर्ली एजमा नै यस्तो राम्रो कुराहरू चाहिँ नि बुझेर चाहिँ इम्प्लिमेन्ट गरेको रहेछ आफ्नो लाइफमा. र यो नोटमा चाहिँ हामी एउटा छोटो विश्राम लिन्छौँ त्यस पश्चात चाहिँ हामी पेन्सन पट्टाको कुराकानी गर्छौँ है त.

0: यो BFBS गोरखा रेडियो हो।
1: बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS गोरखा रेडियो।

0: आदरणीय श्रोतावृन्द बिएपिएसको रेडियोलाई सुन्दै हुनुहुन्छ र आज हामी यो कुराकानीमा हाम्रो भान्जी हुनुहुन्छ गौमाया गुरुङ, उहाँसँग कुरा गर्दैछौँ। र यो छोटो ब्रेकभन्दा अगाडि हामीले गौमाया भान्जीसँग चाहिँ नि उहाँको आफ्नो अलिकति पर्सनल जुन उहाँको जर्नी छ यस विषयवस्तुमा कुरा गऱ्यौँ। र अब भने हामी अगाडि आज चाहिँ पेन्सन पट्टाको बारेमा कुरा गर्छौँ भनेर तपाईँलाई भनेकी थिएँ, त्यसतर्फ लाग्छौँ। र भान्जी ल वेलकम ब्याक भन्नु पऱ्यो, फेरि यो छोटो ब्रेक पश्चात अब हाम्रो कुराकानीलाई अगाडि बढाउँ। अब यो पेन्सन पट्टाको नै कुरा गर्नुपर्दाखेरि चाहिँ कसरी यो चलचित्रमा खेल्ने मौका मिल्यो, अनि यो चलचित्र चाहिँ अब कस्तो खालको चलचित्र हो? अब आई थिङ्क इट हेज समथिङ टु डु विथ आर्मीको फ्यामिली, त्योभन्दा बाहेक चाहिँ के छ भन्न मिल्ने जति भनिदिनुहोस् हामीलाई आज।
1: यो फिल्ममा चाहिँ मिल्ने चाहिँ आन्टी आई थिङ्क म एकदमै लकी पनि मान्छु आफूले आफूलाई। कामहरू चाहिँ मैले नेपालमा चाहिँ भनौँ न कबड्डीदेखि लिएर अहिलेसम्म चाहिँ मैले पाएको चाहिँ अब प्रड्युसर डिरेक्टर चिनेर भन्दा पनि त्यो टिममा काम गर्ने हुने, आर्टमा काम गर्ने भनौँ न कस्ट्युममा काम गर्ने एक्सनमा काम गर्ने उहाँहरूलाई चाहिँ अब मेरो काम र म जस्ट एज अ पर्सन उहाँहरूले चाहिँ अब सहज लागेर इजी टु वर्क लागेर चाहिँ धेरै ठाउँमा चाहिँ रेकमेन्ड गरिराख्नु हुन्छ लकली भनौँ न। अनि मलाई चाहिँ कता कता त्यो प्रोजेक्टहरू आउँदाखेरि चाहिँ मोस्टली चाहिँ उहाँले यो तिमी उसँग काम गरेको रहेछ यसरी टिमले रेकमेन्ड गर्यो भन्ने खालको। सो इभन पेन्सन पट्टामा मैले माछा मामाको उहाँको पुरानो डुङ्गा फिल्मदेखि लिएर एकदमै उहाँको त म एडमायररै हो, डिरेक्टर उहाँ हुनुहुन्छ हाम्रो यो फिल्ममा तर अब ब्रिलियन्ट एक्टर होइन। सो मामासँग चाहिँ मलाई याद भएको चाहिँ कबड्डीमा भेट्दाखेरि मामाले ल समाज सेवामा हिँड्ने हाम्रो भान्जी ल कलाकारिता क्षेत्रमा आउनु भएछ, खुसी लाग्यो तपाईँलाई, होपफुली तपाईँको राम्रो होस् यो जर्नी भन्नुभएको थियो होइन। त्यतिखेर त्यो सुरुदेखि अहिले मामाले चाहिँ मलाई यो प्रोजेक्टमा सम्झिनु भनेको आई फिल भेरी भेरी ग्रेटफुल। र मामाले चाहिँ यो अरू कलाकार चाहिँ हङकङको माया दिदी हुनुहुन्छ होइन, विश्वास सोल्की हुनुहुन्छ, नेपालबाट अब हाम्रो एकदम दयादायहरू भइहाल्यो, बुद्धि दायहरू सबैजना त हुनुहुन्छ नै पशुपति, तर हामी चाहिँ अब भनौँ न स्वदेशमा नभएको मान्छेलाई पनि सम्झिनु भएको मामाले चाहिँ म एकदमै मामाप्रति अलवेज ग्रेटफुल। र यो फिल्म चाहिँ मामाले पनि आफ्नो स्टोरीबाट पनि उहाँको कान्छी बजेको स्टोरीबाट पनि इन्सपायर्ड, त्यसपछि यो चाहिँ भइरहेको कथा पनि यो आई थिङ्क उहाँले पछि रिसर्च गर्दाखेरि चाहिँ यो इन्डियन पेन्सन त्यो क्याम्पमा जाँदाखेरि चाहिँ अलमोस्ट 14,000-15,000 यस्तो केसेसहरू जहाँ चाहिँ पेन्सनको पट्टामा नाम अर्कै छ तर अब आफ्नो जो चाहिँ हकदार हो भनौँ न उहाँको लाउरिनीको नाम अर्कै छ होइन, त्यो पहिलाको नामहरू चेन्ज नभएको कि त नेम मिस्टेक्सहरू भएको कि त पहिलाको वाइफ बितेर जाँदा हो त्यो नामहरू चेन्ज नभएको, अनि त्यसले गर्दाखेरि चाहिँ अब भनौँ न अहिले पो धेरै अरू सोर्सेसहरू पनि भयो होला के अरे इन्कमको होइन। र हामी पनि भनौँ न पहिला अब याद भएको मम्मीहरू जहिले पेन्सन थाप्न जानुहुन्थ्यो त्यो पेन्सन भनेको त हाम्रो कम्युनिटीको लागि त एउटा जीवन चलाउने ठुलो आधार थियो नि त, हो अहिले पनि होइन, त्यही सराउन्डिङमा चाहिँ छ। र अरू लाउरे जस्तो अब अहिले कतिजना फ्यामिलीहरूको अब कतिजना फ्यामिलीहरू छुटेर बस्नु परेको छ, कति बाजे बज्यूहरू यहाँ हुनुहुन्छ उहाँको फ्यामिली नेपालमा हुनुहुन्छ होइन, कति एजको रिस्ट्रिक्सन्सदेखि लिएर लिगल रिस्ट्रिक्सन्सहरूले गर्दाखेरि सो धेरै कथाहरू यो हङकङ युके यो लाउरे कम्युनिटीको स्टोरी चाहिँ यो फिल्ममा चाहिँ देख्न सक्नुहुन्छ।
0: ओके, क्वाइट इन्ट्रेस्टिङ। र गमाले भने जस्तै नै जुन पेन्सन पट्टामा नाम तलमाथि हुँदाखेरि अब पेन्सन नपाउने स्थितिले चाहिँ अब अभियसली त्यो एकदमै नरमाइलो खालको एउटा चाहिँ सिचुएसन, नरमाइलो मात्र होइन एकदमै कठिन एउटा फाइनेन्सियली त्यसमा चाहिँ डिपेन्डेन्ट हुने फ्यामिलीलाई त आफ्नो अब रोजीरोजी नै गएको जस्तो हुन्छ। त्यो कारण गर्दाखेरि मैले छोटो यसको ट्रेलर हेरेको थिएँ जुन रिलिज भएको छ अहिले युट्युबमा होइन, र त्यसबाट पनि मैले मोरलेस स्टोरी लाइन चाहिँ यस्तो होला भनेर चाहिँ सोचेको छु। अब लेट्स सी, अब यहाँ युकेमा पनि यसको चाहिँ स्क्रिनिङ हुन्छ भन्ने रमाइलो समाचार गमाएले मलाई अफेयरमा पनि भनिसकेको नै हो है। त्यो कारण गर्दाखेरि आइ एम रियली लुकिङ फोर्ड टु वाचिङ दिस मुभी भन्छु म आफै पनि, र यो ट्रेलर हेर्दाखेरि पनि एकदमै यो मुभी चाहिँ हेर्नै पर्छ जस्तो लागिरहेछ मलाई। यो चलचित्र अहिलेसम्म रिलिज त भइसकेको छैन, नेपालमा चाहिँ कहिले रिलिज हुन्छ?
1: यहाँ रेडियोबाट नै एकदमै इन्भिटेसन, हाम्रो स्पेसल इन्भिटेसन आन्टीलाई, हाम्रो प्रिमियर चाहिँ नेपालमा चाहिँ 11 सेप्टेम्बरमा हुँदैछ अल ओभर नेपाल, र युकेमा चाहिँ हाम्रो 12 सेप्टेम्बर त्यसको भोलिपल्ट नै 3 बजे प्रिन्सेस हल अल्डर सर्टमा हुँदैछ। र यसमा हाम्रो स्पेसल अपियरेन्स चाहिँ गेस्ट अफ अनर चाहिँ हामीले पशुपति राईजी उहाँको चाहिँ अहिले भिजाको प्रोसेस भइरहेको छ, होपफुली त्यो दिनमा पनि सँगै फिल्म हेर्ने चाहिँ हाम्रो अब म त डेफिनेटली भइहाल्छु तपाईँहरूसँग.
0: हजुर
1: हजुर.
0: ल त्यसो भए एकदमै स्पेसल प्रिमियर स्क्रिनिङ जुन प्रिन्सेस हलमा हुँदैछ 12 सेप्टेम्बर भने शनिबार दिउँसोको 3 बजेबाट होइन? हजुर 3 बजे हो. र त्यस पश्चात पनि अन्यत्र थुप्रै ठाउँमा चाहिँ पक्कै पनि यसको स्क्रिनिङ हुन्छ होला, किनभने अब अहिले त नेपालीहरू हामी गोर्खालीहरू कम्युनिटी भनौँ न हाम्रो धेरै ठाउँमा छरिएर बसेका छौँ, र अब टाढा टाढा भएको हुनाले सबैजनाले अब जहाँ जहाँ यो मुभी स्क्रिनिङ गरिन्छ त्यहीँ त्यहीँ आएर हेर्न सक्ने भन्ने पनि छैन. त यो तपाईँहरूको टिमको प्लानिङ के छ त, सबैतिर लानुहुन्छ तपाईँहरूले युकेमा?
1: आन्टी हाम्रो चाहिँ अहिलेसम्मको लागि चाहिँ ननिटन अनि फोक्सटोन. फोक्सटोनमा चाहिँ हाम्रो चन्द्रबहादुर मामा उहाँले चाहिँ उहाँ गोर्खा हिलको ओनर हुनुहुन्छ, उहाँले गर्दै हुनुहुन्छ. त्यसै गरी हाम्रो 19 सेप्टेम्बरमा चाहिँ सेन्ट माइकल चर्च त्यहाँ पनि हुँदैछ प्लम्स्टेडमा. त्यसको लागि चाहिँ डेट्सहरू यस्तो छ, तर अझै नयाँ डेट्सहरू पनि रिलिज हुन्छ भनेर भन्नुभएको छ उहाँले चाहिँ.
0: हजुर, भनेपछि जहाँ जहाँ यो चलचित्र लाग्छ त्यति त्यति बेला चाहिँ अब अभियसली हामीलाई पनि प्रमोसनको लागि उहाँहरूले सम्पर्क गर्नुहुन्छ होला, कहाँ कहाँ हुँदैछ भनेर जानकारी गराउने चाहिँ क्रममा चाहिँ अब श्रोताहरूले पनि थाहा पाइहाल्नुहुन्छ. अहिलेसम्म अब डेट्सहरू यति नै यहीँ यहीँ हुन्छ भनेर फिक्स नभइसके तापनि अब फिक्स हुँदै जाँदाखेरि हाम्रो चाहिँ माध्यमद्वारा श्रोताहरूले थाहा पाउनु पनि हुन्छ, त्यहीँ त्यहीँ गएर हेर्नु पनि हुन्छ होला. र अब जहाँ जहाँ स्क्रिनिङ हुन्छ त्यहाँ त्यहाँ गएर इन्जोय गर्नु होला यो मुभीलाई भनेर मैले पनि यति बेला फेरि पनि भन्न चाहेँ. र हाम्रो गौमाया भान्जीको अब एक्टिङ स्किल त पक्कै पनि एकदमै तिखारिसकेको छ अहिलेसम्म 11-12 मुभी खेलिसक्दाखेरि गर्दाखेरिमा. मैले कबड्डी त हेरेको हो गौमायाको मुभी, अब यो पेन्सन पट्टा चाहिँ अरूको लागि नभए पनि गौमायाको एक्टिङ हेर्नुको लागि पनि जानु मन लागिरहेको छ मलाई. त्यसमा पनि पक्कै राम्रो काम नै होला, लिड रोलमा नै होला नि गौमाया होइन यो चलचित्रमा.
1: धेरैजना मेरो भनौँ न माइजहरूले एकदमै सोध्ने थिए भान्जी कहिले हो जहिले पनि साइड रोल गर्ने भन्नुभएको होइन, अब हामी कलाकारहरूलाई चाहिँ कथालाई अगाडि बढाउने पात्र भनेर हामीले चाहिँ त्यो हिसाबमा सोध्छौँ होइन. तर मेरो मम्मी पनि एकदमै एक्साइटेड किनभने सेप अफ मोमोमा मेरो लिड क्यारेक्टर भए पनि अब यो पेन्सन पट्टामा चाहिँ कस्तो हुने भयो भने अब मम्मीले चाहिँ एकदमै धेरै अपडेटहरू हेरिराख्नु भएर अब यो पोखरा काठमाडौँ कता कता अब बोर्डहरूमा मेरो छोरीको फोटो देख्यो, अब यो जुनी जाला भन्ने सङहरू आइरहेको छ होइन. टिचर एकदमै एक्साइटेड हुनुहुन्छ, मेरो फ्यामिलीहरू पनि एकदम मेरो वेल विसर्सहरू भनौँ न. त्यही भएर हो हामी यसमा
0: चाहिँ
1: अपोजिट हजुर
0: त्यही त अब दया हाङ राई जस्तो एकदमै माझिएको कलाकारसँग चाहिँ अपोजिट रोल खेल्न पाउनु अथवा त्यो एउटा स्क्रिन सेयर गरेर आफ्नो कला देखाउन पाउनु पनि एकदमै ठुलो कुरा हो. त्यो कारणले गर्दाखेरि एकदमै यो मुभीको लागि हामी सबजना एकदम एक्साइटेड छौँ. वन्स अगेन कङ्ग्रेचुलेसन्स गौमायालाई मैले एडभान्समा नै दिन चाहे, पक्कै पनि यो मुभीले राम्रो बजार लिन्छ पनि होला नेपालमा पनि. र अघि गौमायाले नै भनेको जस्तै पक्कै पनि हाम्रो कम्युनिटीहरूको यस्तो प्रकारको चाहिँ नि स्टोरिजहरू चाहिँ आउनुपर्छ. कति स्टोरिजहरू इन्ट्रेस्टिङ छन्, कति स्टोरिजहरू चाहिँ नि अलिकति हामीले अवेरनेस अभिवृद्धिको लागि पनि हामीले त्यो स्टोरीहरू सेयर गर्नुपर्ने हुन्छ. तर ती कुराहरू चाहिँ स्पेसली नेपाली मेन स्ट्रिम जुन मुभी मेकिङ छ नि होइन, त्यसमा चाहिँ अलिकति आइरहेको जस्तो लाग्दैन कि, जति आउनुपर्ने हो त्यति. तर गौमायालाई भने जस्तै हाम्रो कम्युनिटीको स्टोरिजहरूलाई चाहिँ नि भोइस गर्नको लागि पनि म यस्तो प्रोजेक्ट्सहरू गर्छु भनेर भन्दाखेरि अब अगाडिको प्रोजेक्ट्सहरू पनि गौमायाको यस्तै यस्तै आउँछ होला. र अब मेन स्ट्रिम सिनेमा जुन छ नेपालमा त्यहाँ चाहिँ भनौँ जति पनि आर्टिस्टहरू हुनुहुन्छ, कलाकारहरू हुनुहुन्छ, फिल्म मेकर्सहरू हुनुहुन्छ, उहाँहरूको ध्यान पनि यसतिर जाओस् भन्ने म यति बेला कामना पनि गर्छु गाउँमा होइन.
1: अघि हजुरले भन्नुभयो त्यहाँदेखि अब हाम्रो पनि यहाँ पनि कतिजना अहिले होइन राइटिङमा अब फिल्म मेकिङ पढिराख्नु भएको भाइ बहिनीहरू हुनुहुन्छ होइन, अनि उहाँहरूलाई पनि त्यही म चाहिँ त्यही इन्करेज गर्न पनि चाहन्छु. र हुन त तिजको माहौल छ, धेरैजना चाहिँ तिज पार्टीहरू छ भन्नुभएको छ होइन. होपफुली तपाईँहरू चाहिँ 3-5 चाहिँ फिल्म हेरेर तिज पार्टीहरू स्टिल तपाईँ एटेन्ड गर्न सक्नुहुन्छ, र आफ्नो नानी बाबुहरूलाई पनि ल्याउनु भन्छु. किनभने अहिले चाहिँ कस्तो पनि मैले मलाई लागेको अनि नथिङ रङ विथ देट होइन, हाम्रो कतिजना नानी बाबुहरू अब भनौँ न कोरियन सिनेमादेखि लिएर अहिले चाइनिज सिनेमाले यति साह्रो इन्फ्लुएन्स छ नि त होइन. त्यस तारिक कार्यको कुरा होस् चाहे त्यो कोरियन बार्बिक्यूको कुरा होस्, त्यो कुराहरू चाहिँ फिल्मको त्यस्तो साह्रो इन्फ्लुएन्स हुन्छ नि त होइन. जुन हिसाबले मान्छेहरू कोरियामा ट्राभल गर्छन् होइन त्यो एक्सपिरियन्सको लागि, अनि त्यो हिसाबले फिल्म भनेको चाहिँ जस्ट हाम्रो इन्टरटेनमेन्ट आफ्नो ठाउँमा छँदैछ, तर हाम्रो समुदायको हाम्रो ठाउँको त्यसलाई चाहिँ हाम्रो नानीहरू जुन हुनुहुन्छ उहाँहरूलाई पनि बुझ्ने एउटा मौका हो. जस्तै फिल्ममा चाहिँ तपाईँले सिनहरू छ होइन, त्यो के अरे भेडा बाख्राहरू माथिदेखि तल लिएर आउने जुन माइग्रेसन गर्छन् होइन, त्यो धेरै कुराहरू छ. जस्तै यो पेन्सनको कुराहरू, कति सिचुएसनहरू र लाउने ब्याकग्राउन्डमा नभएको हाम्रो नेपाली दाई दिदीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि त्यो एउटा प्लेस अफ एम्पथी चाहिँ हुन्छ कि बुझ्नको लागि, ए यस्तो रहेछ र किनभने हामी किन यस्तो छौँ, हामी किन यसरी सोच्छौँ, लाउरेहरू किन यस्तो छ उस्तो छ भन्छ भन्ने हिसाबमा चाहिँ उहाँको त्यो स्ट्रगल्सको कुरा पनि धेरै कुराहरू चाहिँ यो कथा यो फिल्मले भन्न खोजेको छ. तर अलि अझै हाम्रो यङ आइराख्नु भएको अहिले भाइ बहिनीहरू जसले पढिराख्नु भएको छ यो फिल्ममा, त्यसले चाहिँ उहाँहरूलाई पनि इन्करेज गर्यो. किनभने यहीँ युकेमा पनि कति कथाहरू छ नि त हाम्रो, जस्तै अब हेर्ने कथाबाट कति राम्रो डकुमेन्टेसन भइरहेछ अहिले होइन,
0: एकदमै सही कुरा हो गौमाया. र अब आजको लागि चाहिँ अब यो कुराकानीलाई यतिमै आएर सम्पन्न गर्नुपर्छ होला, समयलाई पनि हामीले ध्यान दिनै पर्यो भन्दै अब लुकिङ फर टु अब 12 सेप्टेम्बर र प्रिन्सेस हलमा यसको प्रिमियर जुन हुँदैछ, एकदमै यसको सफलताको लागि शुभकामना. र हामी त्यति बेला भेट्ने कोसिस गर्नेछौँ है त गौमायालाई, अहिलेको लागि छुट्टिनुपर्छ होला.
1: So much, auntie, for your time. Hey, thank you so much.
0: Thank you. Bye-bye. EFBS Gorkha Radio. Gorkha.

0: हजुर, भुल्यौ थप्पड गाराको भनेर बडो चड्के यो गीत तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू, जुन गीत सँगसँगै हामी अगाडि बढिसकेका छौँ, कार्यक्रमको अन्तिम चरणमा पनि आइसक्यौँ। यहाँहरू सबै सबैलाई अब भने बिदा माग्दै तपाईँहरूबाट छुट्टिने बेला भइसकेको छ र समय अब 9 बज्नको लागि मात्र 1 मिनट बाँकी छ। कार्यक्रममा पूर्ण रूपमा साथ दिनुभयो यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहेँ मैले। र अब भोलि चाहिँ नि बिहानको कार्यक्रम लिएर बहिनी सोनिया आउनुहुनेछ, म पनि तपाईँसँग भेट्न दिउँ कसैले लिएर हाजिर हुन्छु। र अब यति भन्दै अहिलेको लागि बिदा पनि लिन चाहन्छु। प्रिय श्रोताहरू, तपाईँको आजको दिन शुभ रहोस्, मेरो शुभकामना। अब आज बिहिबार भइसक्यो, भोलि शुक्रबार फेरि पनि कार्यक्रमको साथमा दिवाकोसिलीमा आउनेछु। त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला अनि बिएबिएसको रेखा रेडियोलाई यसै गरिकन माया गर्दै गर्नुहोला, सुन्दै गर्नुहोला। हस्त, नमस्ते, बाई बाई।
1: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।
2: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री गोकुल बास्कोटाको नाम जोडिएको सेक्युरिटी प्रेस खरिदका लागि 70 करोड कमिसनको मोल मलाई भएको उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियारकी निमित्त सचिव पद्मा मैनालीले सेक्युरिटी प्रेस खरिदको कमिसन वार्ताबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको हो। पूर्व मन्त्री गोकुल बास्कोटा समेत जोडिएको सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा 70 करोड रुपियाँ कमिसनको मोल मोलाई गरेको भनिएको अडियो सार्वजनिक भएको थियो। 76 फागुनमा सार्वजनिक भएको अडियोमा बास्कोटा र मुद्रण प्रेसका लागि स्विस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीच कमिसनबारे कुराकानी भएको थियो। अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। लेखा समितिको 80 सालको बैठकमा पनि अख्तियारका तत्कालीन प्रमुख आयुक्त प्रेम कुमार राईले यो घटनामा अनुसन्धान भइरहेको जानकारी दिनुभएको थियो। सत्तारूढ राष्ट्रपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको मुख्यालय बिचौलियाले कब्जा गरेको आरोप लगाउनु भएको छ। उहाँले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको पनि दोहोऱ्याउनु भएको छ। आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले प्रहरी पोसाक खरिदमा भएको भ्रष्टाचारको विषयमा आफू प्रमाणसहित अडिग रहेको दावी पनि गर्नुभएको छ। 15 दिन अघि मागिएको प्रहरी पोसाक खरिदको कागजात अहिलेसम्म नपाएको र यी बीचमा समेत करोडौँको टेन्डर आह्वान गरिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। आफूले उठाएका प्रश्नमा कुनै सम्झौता नगर्ने भन्दै सांसद सुनारले आफ्नो अभिव्यक्तिले कसैलाई चित्त नबुझेको र मानमर्दन भएको लागेमा अदालत जान चुनौती समेत दिनुभएको छ। सार्वभौम समितिमा आएर सरकारको मानमर्दन गर्ने र जुवारी खेल्ने काम नगर्न समेत उहाँले चेतावनी दिनुभएको छ। यसैको बैठकमा सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरी पोसाक खरिदको विषयलाई लिएर सरकार चर्की परेको थियो। राष्ट्रपाकै अर्का सांसद अमरेश कुमार सिंहले अख्तियारको स्वतन्त्रता खोसेको भन्दै प्रधानमन्त्रीसँग आक्रोश पक्नु भएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग भन्दै प्रश्न उठाउनु भएको हो। अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय जानु गलत हुने समेत उहाँको भनाइ थियो। गएको असार पहिलो साता अख्तियारको टोलीलाई नै प्रधानमन्त्री कार्यालय झिकाइएको थियो। सरकारी निकाय र कर्मचारीमाथि निगरानी राख्ने निकायलाई नै प्रधानमन्त्री बालन शाहका सहयोगीले कार्यालयमा घन्टौँसम्म केरकार गरेको खबर सार्वजनिक भएपछि आलोचना भएको थियो। कुखुरा व्यवसायीले फेरि पनि अण्डाको भाउ बढाएका छन्। अण्डाको भाउ साउन लागे यता 5 पटक बढाइएको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजदेखि लागू हुने गरी सबभन्दा ठुलो एक्सेल अण्डाको भाउ क्रेटको 590 रुपियाँ, ठुलो अण्डाको 575, मिडियमको 535 र सानो प्रति पेटीको 3200 रुपियाँ तोकेको हो। सङ्घले एक साता नबित्दै प्रति क्रेट 15 रुपियाँ भाउ बढाएको छ। व्यवसायीहरूले उत्पादन कम भएका कारण भाव बढाउनु परेको तर्क गर्दै आएका छन्। बर्ड फ्लू संक्रमणका कारण कुखुरा नष्ट गर्नु परेकाले अण्डा उत्पादन कमी भएकाले भाव बढाउनु परेको लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलको भनाइ छ। नेपालमा 168 प्रजातिका लामखुट्टे फेला परेका छन्। विश्व लामखुट्टे दिवसको सन्दर्भ पारेर स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट औलो, डेङ्गी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस लगायतका रोग लाग्ने जानकारी पनि दिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट 78,700 भन्दा बढी नागरिक बिमार परेको छन्। पछिल्लो समय उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको विभागको भनाइ छ। किट रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पछिल्लो समय किटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ। विभागले 7 प्रदेशमा किटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला राखेर काम भइरहेको जनाएको छ। नेपालमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पछिल्लो 5 वर्षमा 110 ज्यान गएको छ।
3: स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष मात्रै 466 जनामा संक्रमण पुष्टि हुँदा 17 जनाको मृत्यु भएको छ। 23 जिल्लाका 51 स्थानीय तहमा जेई संक्रमण देखिएको छ। जेईबाट हुने मृत्यु दर करिब 30% रहेको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा बढी झापामा 5 जनाको मृत्यु भएको छ। जेई लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। यसको सिधै उपचार गर्ने औषधि छैन। उच्च ज्वरो, टाउको दुख्ने, होस गुम्ने तथा गम्भीर अवस्थामा पक्षघात समेत हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्। मनसुनसँगै जेईको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट बस्न र खोप लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
2: बाराको जितपुर सिमरा 1-10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या भएको विरोधमा आज पनि स्थानीयले पथलैया बिरगान सडक बन्द गराएका छन्। स्थानीयवासी हिजो बिहानदेखि यातायात रोकेर सडक बन्द गराएर प्रदर्शनमा उत्रिएका हुन्। सडक अवरुद्ध भएपछि बिरगन्ज पथलैया सडक खण्डमा
1: BFBS, Gorkha Radio.

हजुर, सुगममा पोखरेलको आवाजको गीत साथमा हुनुहुन्थ्यो अन्जु पन्त। यो मिठो भनौँ न युगल गीतबाट आजको कार्यक्रम काठमाडौँको सौगात सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर हजुरको सेवामा आज बिहिबारको दिन उपस्थित छु। आजको दिन भन्नाले श्रोताहरू भदौ महिनाको 4 गते हो, विक्रम सम्बत 2083, 20 अगस्त आज 2026 दिन। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। समयको कुरा गरौँ, मौसमको कुरा गरौँ, इभेन्टको कुरा गरौँ, नेपालका महत्त्वपूर्ण कुराहरू पत्र पत्रिका र विगतका कुराहरू यहाँलाई अपडेट पनि गराउँ श्रोताहरू। समयको कुरा ठिक, नेपालमा अहिले दिनको 1 बजेर ठ्याक्कै 55 मिनट जाँदैछ श्रोताहरू, र अमेरिका, जापान, बेलायतदेखि लिएर तपाईँहरू विभिन्न अफ्रिकी मुलुक, नर्दर्न हेमिस्फियर र सदर्न हेमिस्फियरमा हुनुहुन्छ, तपाईँहरूलाई कार्यक्रममा स्वागत छ। जहाँ जहाँबाट हुनुहुन्छ, विभिन्न टाइम जोनमा हुनुहुन्छ, तर हामी चाहिँ दिउँसोको समय खाजा खाने, चिया खाने समयमा हाम्रो कार्यक्रम हुन्छ। किनभने हामीले युकेको समयलाई हेर्छौँ, बिहान त्यहाँ 9 बजिसकेको छ, बिहानीको कार्यक्रम नमस्ते युकेलाई लिएर युकेका हाम्रा साथीहरू आउनुहुन्छ। कोही कोही छुट्टी भएको हुनाले, हिजो शिरीष बहिनीले सपोर्ट गर्नुभएको थियो आशा बहिनीलाई भने, आज मैले कार्यक्रम सुन्न पाइनँ, कसले गर्नुभयो होला। एनिवे, यहाँ तपाईँहरूले इन्जोय गर्नुभयो होला, पार्टिसिपेट गर्नुभयो होला, अन्तर्क्रिया गर्नुभयो होला, गीतको छनौट गर्नुभयो होला, माग्नुभयो होला, प्रश्न उत्तरी कार्यक्रममा भाग दिनुभयो होला भन्ने आशा गरौँ। र अब हामी चाहिँ यहाँबाट काठमाडौँबाट नेपाल समग्र कुरा गर्छौँ, देश विदेशका पनि कहिलेकाहीँ कुरा गर्छौँ। फेरि पनि यहाँलाई स्वागत छ। समाचारतर्फ लागौँ श्रोताहरू। सबभन्दा पहिला नेपालको हेडलाइन्सहरू के के छन् त? रौतहटमा अदालतबाट दोषी ठहरिएका 13 फरार प्रतिवादी पक्राउ भन्ने खबर मैले राखेँ रातो पार्टीबाट। रौतहट प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका 13 जना प्रतिवादी पक्राउ गरेको छ, र बुधबार विशेष अभियान अन्तर्गत टोलीले जिल्लाका विभिन्न स्थानमा उनीहरूलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत गौरमा पेश गरेको प्रहरीले जनाएको छ। विद्युतीय अपराध, लागु औषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार र बहुविवाहका आरोप उनीहरूमाथि थिए श्रोताहरू। अन्य खबरतर्फ सरस्वती आँखा दौडाउँ श्रोताहरू। नेपालगञ्ज पोखरा उडान पुनः सुरु हुँदैछ भन्ने नेपालगञ्जको फोटो, यानि कि एयरपोर्टको फोटो राख्दै समाचार लेख्दैछ लोकान्तर.com। बुद्धहरूले लामो समयदेखि रोकिएको नेपालगञ्ज पोखरा नियमित हवाई सेवा भदौ 31 गतिदेखि, यसै भदौको अन्तिम सातादेखि पुनः सञ्चालन गर्ने जनाएको छ। यात्रुको माग बढेकोले उडान फिर्ता गर्न निर्णय भएको कम्पनीले बताएको छ। गत Z5 गतिदेखि स्थगित भएको यो उडान आइतबार, बुधबार, शुक्रबार चल्नेछ। पुनः सुरु हुँदा पश्चिम नेपालका धार्मिक तथा पर्यटक क्षेत्रमा पहुँच सहज हुने विश्वासले पर्यटन व्यवसाय उत्साहित छन् भन्ने खबर श्रोताहरू। देश विदेशका खबरहरू हेर्ने क्रममा म यहाँलाई सबभन्दा पहिला लगाउन त अब आजको राक्षसको उसमा अनलाइन संस्करणमा अमेरिकी रिडको कुरा हो। $40 ट्रिलियनको कुरा मैले बिबिसीमा सुनिरहेको थिएँ काममा आउँदाखेरि, र सरकारमाथि लागेको ऋण यति रहेछ $40 ट्रिलियन। हामीले इमेजिन पनि गर्न सक्दैनौँ कति होला नेपाली रुपियाँ, होइन, क्यालकुलेटरमा अट्दा पनि अट्दैन। खैर, अमेरिकी ऋण $400 खर्ब नागेछ राक्षस लेख्दछ यसलाई। अमेरिकी कुल राष्ट्रिय ऋण पहिलो पटक $400 खर्ब नागेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मङ्गलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण $400 खर्ब 50 अर्ब डलर पुगेको हो। बढ्दो सरकारी खर्च, ऋणको ब्याज तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कृतिमान चुम्न पुगेको हो। यो रकम कङ्ग्रेसनल बजेट कार्यालयले आर्थिक वर्ष 2026 अन्त्यसम्म कुल ऋण $394 खर्ब पुग्ने गरेको अनुमान पूर्व अनुमान भन्दा समेत बढी हो। ऋण तीव्र रूपमा बढेपछि मुद्रास्फीति, सरकारी खर्च र बढ्दो ब्याज लगायत लागत प्रति लगानीकर्ताहरूको चिन्ता थपिएको छ। चिन्ता हुने भयो, चान्चुने रकम त होइन यो, यानि कि हामीले यसलाई चाहिँ मोटामोटी रूपमा भन्दाखेरि $40 ट्रिलियन भन्दा सजिलो होला बुझ्नलाई। अब ह्यारी र मेगनको पनि समाचार छ, राक्षस लेख्दछ। ह्यारी मेगन बेलायत फर्किने रे, राजपरिवारका
राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको 6 वर्षपछि बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कल आफ्ना 2 सन्तानसहित बेलायत फर्किने तयारीमा हुनुहुन्छ। बेलायती संचार माध्यमका अनुसार दम्पतिले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डन बाहिरको निजी तथा गैर शाही निवासमा बसोबास गर्ने योजना बनाउनु भएको छ भन्ने खबर छ। द टेलिग्राफका अनुसार उहाँहरूले नयाँ घर समेत छनौट गरिसक्नु भएको बताइएको छ। बीबीसी सहितका संचार माध्यमले ह्यारी मेगन का 7 वर्षीय राजकुमार आर्ची र 5 वर्षीय राजकुमारी लिलीबेटलाई सेप्टेम्बरमा सुरु हुने शैक्षिक सत्रका लागि बेलायती विद्यालयमा भर्ना गरिसकेको जनाइएको छ। श्रोताहरू, यद्यपि ह्यारी मेगन बेलायत फर्कने कुरा भने अन्यमा तपाईँलाई सुनाऊ, सुरक्षा परिषद सुधार गर्न भारतको माग, यो चाहिँ युनाइटेड नेसन अर्गनाइजेसन युएन हो भनेर भन्छौ। कुरा यस्तो छ समाचारमा, त भारतले संयुक्त राज्य यसलाई फेरि सुनौ, भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद यानि कि युएनएसीको वर्तमान संरचनाले बदलिँदो विश्वको राजनीतिक तथा भूराजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न नसकेको भन्दै तत्काल सुधार गरी विकासोन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढाउन माग गरेको छ। सुरक्षा परिषदको कार्यविधि सम्बन्धी खुला बहसलाई बुधबार सम्बोधन गर्दै संयुक्त राष्ट्र संघका लागि भारतको स्थायी नियोगकी कार्यवाहक राजदूत योजना पटेलले सन् 1945 यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त राष्ट्रसङ्घको सदस्य संख्या 4 गुणाले बढिसकेको बताउनुभयो। 80 वर्ष अघि बनेको संरचनाले वर्तमान विश्वको शक्ति सन्तुलन र आवश्यकतालाई निरन्तर निर्धारण गर्न नसक्ने उहाँको भनाइ थियो। त पटेलले सुरक्षा परिषदको स्थायी र गैर स्थायी दुवै सदस्यतामा विकासोन्मुख देश तथा ग्लोबल साउथको प्रतिनिधित्व बढाउने पर्ने भारतको धारणा दोहोऱ्याउनु भयो। स्पष्ट लक्ष्य माइलस्टोन र समय सीमा सहित पाठमा आधारित वार्ताबाट सुधार अघि बढाउनु पर्ने उहाँले तर्क गर्नुभयो। श्रोताहरू, विदेशका समाचार, नेपालको अलिकति समाचार सुन्नुभयो भने अब यहाँलाई मौसम सम्बन्धी अपडेट अलिकति राखौँ। काठमाडौँमा आज के छ त, 28 डिग्री सेल्सियस तापक्रम, पार्टली सनी यानि कि पार्टली क्लाउडी भन्दा पनि हुन्छ अहिले त। हावा भने दक्षिणी 11 किलोमिटर प्रति घन्टाको वेगमा बहँदैछ। आज यहाँ धरानमा 41 डिग्री सेल्सियस तापक्रम, अधिकतम 43, न्यूनतम 32। भोलि पनि घमाइलो हुने प्रक्षेपण गरिएको छ। पोखरामा 31 डिग्री सेल्सियस, हल्का रूपमा वर्षा, अधिकतम 32, न्यूनतम 26 डिग्री सेल्सियस तापक्रम छ। श्रोताहरू, हाईमा 32। ओके, यति भन्दै अब हामीले समाचार पनि राख्यौँ अलिअलि। राजसभालाई कोट गर्दै केही समाचार राख्यौँ, देश विदेशका भनेर देशको आजको र पुराना गतिविधि पनि हामी राख्छौँ केही क्षणपछि। यो बिचमा तपाईँलाई एउटा मिठो गीत सुनाऊ, त्यसपछि आजको मेरो पहिलो पाहुना हुनुहुन्छ। खेलकुदमा नेपाल अब जापानमा हुने 20औं एसियन गेम्समा नेपालबाट जाने खेलाडीहरू र खेलका कुरा गर्नुहुन्छ। विशेष गरी कराँतेको कुरा आएको रहेछ र विभिन्न विधाहरू छन् कराँतेमा, त्यसमा खेलाडीहरू सहभागी हुन्छन्, यस्तै अन्य कुराको पनि गर्नुहुन्छ। अहिलेलाई एउटा मिठो गीत छ अर्जुन सापकोटा र मिलेन राईको, यो गीत सुन्दै उहाँकोलाई टेलिफोनमा सम्पर्क स्थापित गरौँ है त। प्रकाश तिमीसँग चाहिँ पर्खेर बस्नुभएको छ।

0: ए अर्जुन सापकोटा र मेलिना राय गाउँदै थियो यस गीतलाई श्रोताहरू. अब अर्को गीत पछि हाम्रो आजको पहिलो पाहुना ल्याउनेछु. त्यो बिचमा आजको दिन तर विगतमा भएको महत्त्वपूर्ण घटना नेपालमा के होला भनेर यसो खोजेँ मैले. तपाईँले सुनेकै हो नेपालका वैज्ञानिकहरू अहिले पनि थुप्रै छन्, विदेशमा नाम कमाउनु भएको छ. तर उहिले उहिलेका वैज्ञानिकहरूको कुरा गर्दाखेरि एकजना व्यक्तिको नाम आउँछ, गेहेन्द्र शमशेर जङ्गबहादुर राणाको सदारू. त अगस्त 20 को कुरा हो होइन, तर धेरै वर्ष अगाडि भन्नुपर्छ र आजको इतिहासमा गेहेन्द्र शमशेरको चर्चा गर्न पर्छ. सदारू विक्रम सम्बत 1964 भदौ 4 गते, जुन आजको दिन हो तर धेरै वर्ष अगाडि भनौँ, नेपालका प्रारम्भिक वैज्ञानिक तथा आविष्कारक गेहेन्द्र शमशेर जङ्गबहादुरको निधन भएको रहेछ. श्रोताहरू निधन भएको उल्लेख पाइन्छ कता कता. उनलाई नेपालमा आधुनिक विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिको रूपमा स्मरण गर्ने गरिन्छ. गेहेन्द्र शमशेरले तत्कालीन समयमा हात हतियार तथा विभिन्न यान्त्रिक उपकरणहरूको निर्माण र प्रयोगमा अनुसन्धान गरेका थिए. नेपालमा विज्ञान तथा प्रविधि प्रतिको प्रारम्भिक रुचि विकास गराउन उनको योगदान महत्त्वपूर्ण मानिन्छ. आजको ऐतिहासिक सन्देश पनि यस्तै छ, विज्ञान र प्रविधिमा आफ्नै देशमा अनुसन्धान र आविष्कार गर्न सकिन्छ भन्ने सोचको प्रारम्भिक उदाहरण गेहेन्द्र शमशेर जङ्गबहादुर राणाको योगदानै देखाउँछ भनेर नोट गरौँ. ओके, अब केही जानकारी, त्यसपछि एउटा मिठो गीत अनि खेलकुदको चर्चा गर्न आउनुहुन्छ हाम्रा मित्र हुनुहुन्छ प्रकाश तिमिल सिन्हा.
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्, त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ. मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्. वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ. थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk.
2: यो BFBS गोर्खा रेडियो हो.

0: ओके निकै लामो गीत रहेछ यो गीत झन्डै 6 मिनट गीत अलिकति मैले काटेँ बडो राम्रो छ गाउने कलाकार शिव परियार र साथीहरू भन्नुपर्छ आउ प्रिय श्रोताहरू अब खेलकुदको चर्चा आजको विषयमा पर्यो हाम्रो किनभने खेलाडीहरू तयार भएर अब 20 एसियन गेम्समा जानुको लागि एकदम तयार छन् कतै पुगिसके पनि होलान् यो बारेमा अलिकति हाइलाइट गर्न मन लाग्यो र आज हाम्रा साथ दिनको लागि आइसक्नु भएको छ प्रकाश तिमिल सेनाजी नमस्ते स्वागत छ यहाँलाई
1: हजुर धन्यवाद नमस्कार
0: फुटबल पछि वर्ल्ड कपको मेला पछि कुम्भ मेला पछि हामीले लामो कुरा गर्न पाएको छैनौँ नि प्रकाशजी होइन एनिवे फुटबल सकियो त्यसको बातचित अझै पनि बाँकी छ होइन त
1: अब युरोपियन फुटबलहरू पनि सुरु हुन थाल्यो
0: हो नि अब कहिलेदेखि छ अब अगस्तको यो तेस्रो साता पनि
1: सुरु भइसक्यो
0: अनि बेलायती लिग पनि अब 22-23 कहिलेदेखि सुरु हुन्छ भन्ने जस्तो लाग्छ
1: हजुर
0: ओके तपाईँको टिममा राम्रो राम्रो खेलाडी आयो त बेलायतमा
1: बेलायतमा ठिकै छ अब म त म्यान्चेस्टर युनाइटेड फरेभर परे
0: तपाईँ अब फरेभर नै त्यहीमा बस्नु होला जस्तो भयो खै कहिले पनि अगाडि आउनु सकेन त म्यान्चेस्टर युनाइटेड द रेड डेभिल्स कति म्यान युका फ्यानहरू मसँग चिडिनु भयो होला होइन अलिअलि ब्यान्टर हो केही छैन पहिला कुनै जमाना म पल्टनमा हुँदाखेरि म म्यान युको फ्यान थिएँ जब रोय किनदेखि लिएर डेभिड बेकन र अरू अरूले रेफ्रीलाई चाहिँ अगेन्स्टमा फुक्नु फुके कि पिट्न लागि गोलबद्ध भए त्यो बेलादेखि दिस इज नट फुटबल दिस इज मनी भने जस्तो लागेर मैले छोडेर म आर्सेनलतिर लागेँ है एनिवे त्यही मात्रै सानो इभेन्ट थियो होइन त्यो मजा आएन फुटबल इज जेन्टलमेन्स गेम हो एक्चुली होइन त ओके अब नेपालतिरको कुरा गर्दाखेरि त्योभन्दा पहिला अलिकति छोइहालौँ इन्फ्रान्टिनोको भविष्य के छ त अनि प्राइभेटाइजेसनतिर लाग्नुभयो उहाँ होइन
1: अलिकति बिजनेस मोटिभबाट अलिकति चाहिँ कसैलाई व्यक्तिगत रूपमा फाइदा कसैको कुनै संस्थालाई भनौँ न कुनै कम्पनीलाई फाइदा हुने गरी गर्न खोजेको भन्ने एउटा खालको उहाँको बारेमा जुन खालको एउटा कन्सेप्सन सुरु भयो त्यो चाहिँ वर्ल्ड कपको वरिपरिबाटै सुरु भएको कुरा हो त्यो हामीले देख्न सक्छौँ डोनाल्ड ट्रम्पसँगको एउटा सम्बन्ध को कारणले हो कि भन्ने एउटा आशंकाहरू पनि गरिया छ अब त्यो हुन त विथड्र गरिसकिया छ अहिले अब तर त्यसले चाहिँ एउटा तरङ्ग चाहिँ के ल्यायो भने एउटा लामो समयसम्म एउटा व्यक्ति जतिसुकै राम्रो भए पनि एउटा लामो समयसम्म एउटा व्यक्ति शीर्षमा रहँदाखेरि चाहिँ काहीँ न काहीँ त्यसमा अलिकति मोनोपोली अलिकति आफ्नो स्वेच्छा पनि हुनसक्छ भन्ने एउटा सम्भावना चाहिँ बढेर गएको त्यो जहाँ कहीँ पनि हामी देख्न पाउँछौँ सायद त्यो फिफामा पनि त्यसको काहीँ न काहीँ असर हो कि जस्तो लाग्छ मलाई चाहिँ एउटा मान्छे सधैँ एउटै पदमा सधैँ बसिराख्नु चाहिँ अब उहाँको चौथो कार्यकाल जस्तो लाग्छ मलाई अब उहाँ हुनुभयो भने चौथो कार्यकाल हुन्छ होइन
0: योभन्दा अगाडि को हुनुहुन्थ्यो मलाई ठ्याक्कै नाम बिर्सेँ सम्झन खोज्दैछु म उहाँलाई अपदस्थ गरियो नि होइन
1: हो सेप ब्ल्याटर हुनुहुन्थ्यो
0: ब्ल्याटर हो कि मैले उहाँलाई भेट्ने मौका पाएको थिएँ नेपालमा आउनु भएको थियो होइन एकछिन उहाँलाई मैले ठ्याक्कै कुपुन्डोलको हाम्रो ऊ छ नि पुल बागमती पुलमा त्यहाँ एकछिन रोकेर क्लबमा जानुभएको थियो सायद अब त्यो त्यस्तो संस्था फिफाको चाहिँ भनौँ न टप म्यान नेपाल आएर एउटा क्लबमा गएको त्यो एउटा युनिक घटना हुनु अनि मैले पनि एक शब्द चाहिँ उहाँसँग अन्तर्वार्ता नलिउँ भन्दा भन्दै मैले लिइदिएको थिएँ मैले बदमासी गरेँ होइन तर हि वाज ह्याप्पी टु टक टु मी होइन त्यो चाहिँ मेरो एउटा चाहिँ भनौँ फेदर इन द क्याप भन्छ नि मैले ठुलो मान्छेलाई लिएकोमा उहाँ पनि पर्नुहुन्छ खैर त्यो कुन प्रसङ्गमा थियो अर्कै हो आजको प्रसङ्ग चाहिँ हाम्रो नेपालको एसियन गेम्सको सहभागितामा के विशेष हुनुहुन्छ खेलाडीको कुरा गर्नुहुन्छ हाम्रो तयारीको कुरा गर्नुहुन्छ होला सुरु गर्नुहोस् न प्लिज
1: अब यस्तो छ अब हाम्रो तयारीको सङ्ख्याको हिसाबले पनि अस्ति भर्खरै 125 राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक सम्पन्न भएको थियो हुन त यसको प्रोसेस त अब लामो समयदेखि चलि नै रहेको छ अब तयारीहरू पनि चलि नै रहेको थियो तर अन्तिम एउटा सरकारले आफ्नो तर्फबाट डेलिगेट्सहरू यति हुने भनेर जुन निर्णय गर्दाखेरि चाहिँ अब अरू कोचेसहरूको म्यानेजर्सहरूको भनौँ न अनि अरू निर्णयहरू त हुन बाँकी छ कोचेसहरूको पनि अलमोस्ट भइसकेको छ तर खेलाडीको सङ्ख्या चाहिँ 137 खेलाडीको सङ्ख्या चाहिँ तोकिया छ 22 खेलमा त्यो चाहिँ अप्रुभ भएको छ सरकारबाट जसमा 80 चाहिँ ऊ हुनुहुन्छ हाम्रो पुरुष खेलाडी हुनुहुन्छ भने 57 चाहिँ महिला खेलाडीहरू हुनुहुन्छ
0: ओके अब सधैँ देखिने चाहिँ खेलाडी भन्दा चाहिँ पदाधिकारीहरूको सङ्ख्या बढ्दो भनेर सुनिन्थ्यो यसपालि के छ त इक्वेसन मिल्या छ
1: त्यो चाहिँ यसपटक अलिक कमै होला सायद, किनभने ओलम्पिक कमिटी लेभल आफ्नो डेलिगेट्सहरू त उहाँहरूको त अब इन्टरनेसनली नै अप्रुभ भएको डेलिगेट्सहरू आफ्नो एउटा हुन्छ, अनि केही जर्नलिस्टहरू हुनुहुन्छ, बाँकी चाहिँ राष्ट्रिय खेलकुद परिषद या मन्त्रालयसँग सम्बन्धित व्यक्तित्वहरू केही हुनुहुन्छ। अरू चाहिँ मलाई लाग्छ त्यस्तो पहिलाको जस्तो एकदमै लाभा लस्कर लगाएर
0: छोरी जाने श्रीमती जाने भन्ने त छैन, होइन अनअथोराइज र सम्बन्धित सम्बन्ध नभएको व्यक्तिहरू चाहिँ छैनन्, होइन त उसमा
1: छैन यसपालि त्यो चाहिँ छैन जस्तो लागेको छ मलाई। अब अन्तिमसम्ममा अब आन्तरिक रूपमै तयारी गरेर जानु भएको छ कोही त भने त बेग्लै हो, तर अब सरकारले जाने बेलामा डेलिगेट्सहरूको आफ्नो सबै फुल स्क्वाड नै निकाल्छ होला सायद, त्यो निकाल्यो भने चाहिँ एउटा ट्रान्सपेरेन्सीको कुरा पनि हुन्छ र असम्बन्धित मान्छेहरू जानको लागि चाहिँ रोकिन्छ होला जस्तो लाग्छ मलाई। ओलम्पिक कमिटीको हकमा चाहिँ ओलम्पिकले चाहिँ आफ्नो उहाँहरूको प्रोटोकल हुन्छ, त्यो प्रोटोकल अनुसारको केही मान्छेहरू जाने आउने क्रम चाहिँ चलिरहन्छ।
0: तपाईँहरूको जाने सम्भावना कति छ त?
1: म पनि जाँदैछु, म पनि जाँदैछु।
0: कहिले जानुहुन्छ तपाईँ?
1: हजुर हजुर यसपालि जाँदैछु म पनि, एसियन गेम 2014 कभर गरेको थिएँ पहिलोचोटि, त्यसपछि अहिले 12 वर्षपछि फेरि जाने लाग्छ।
0: तपाईँ आफ्नै आफ्नो कम्पनीको तर्फबाट हो कि सरकारको तर्फबाट?
1: हजुर हजुर आफ्नो तर्फबाट, आफ्नै
0: मित्रलाई अब जापानमा अलिअलि कनेक्ट गर्ने मौका पाइन्छ होला होइन त? ल त्यो चाहिँ तपाईँले आफ्नो प्रायोरिटी त दिनु पर्यो, तर बेबेसँग आबद्ध हुनुहुन्छ, तपाईँको टिमले हाम्रोसँग राम्रोसँग सहकार सहकार्य गर्नुभएको छ, गर्दाखेरि महत्त्वपूर्ण कुराहरूलाई चाहिँ यसो अस्ति उसको के भन्छ बम्बईबाट गरेको जस्तो गर्नु होला होइन? त्यतिखेर कति 4 रनले नेपालले झन्डै झन्डै इतिहास लेख्न थालेको थियो नि होइन, 4 रन हो क्यारे होइन इङ्ल्यान्डसँगको त्यो रोमाञ्चकको खेलको कुरा चाहिँ तपाईँले मुम्बईको वाङ्खडे स्टेडियम होइन त
1: वाङ्खडे स्टेडियम
0: दिनुभएको थियो।

0: अलिकति छोइदिएर हाल्नुहोस् न प्लिज.
1: हजुर, यस्तो छ, अब उहाँले त्यो बेलामा राख्नु भएको चाहिँ 2:15:03 जुन रेकर्ड थियो, त्यो रेकर्डको एकदमै नजिक पुग्नु भएको थियो. खड्ग सिंह चाहिँ यो खड्ग बहादुर खड्गा बोरा खड्गा चाहिँ यो लास्ट इयरको नेपालगञ्ज म्याराथनमा त्यो चाहिँ सायद उहाँको नोटिसमा हुन्थ्यो भने उहाँले त्यो सायद कोसिस पनि गर्नुहुन्थ्यो होला. अब किनभने 2:15 भनेको चाहिँ हाम्रो अहिलेसम्म त्यो वैकुण्ठ महानन्दर पछि कसैले एटेन्ड पनि गर्न नसकेको थियो. त्यो 2:18 त त्योभन्दा पछिको बेस्ट टाइम देखिया थियो. त्यसपछि धेरै नेपाली खेलाडीहरूले चाहिँ त्यो एटेम्प नै गर्न सकिँदैन भन्ने एउटा सन्दर्भ थियो. त्यो कारणले सायद उहाँको दिमागमा त्यो कुरा पनि थिएन. सायद कसैले 4-5 सेकेन्डले तिमी भ्याउन सक्ने सम्भावना छ भनेर भनिदिएको भए, या उहाँको नोटिसमा चाहिँ 2:15 त्यो स्ट्राइक गरेको भए त उहाँले सायद त्यसको लागि ट्राई पनि
0: गर्नुहुन्थ्यो.
1: हजुर, मलाई लाग्छ नेपाली खेलाडीले अब यो एसियन गेमको क्रममा त ब्रेक गर्नुहुन्छ गर्नुहुन्न म भन्न सक्दिनँ, तर नेपाली खेलाडीले नै ब्रेक गर्ने त्यो एउटा नजिक नजिक चाहिँ पुग्नु भएको छ. अब त्यो कति समय लाग्छ, फेरि अर्को सिजन दौड्दा कस्तो हुन्छ त्यो त म अहिले भन्न सक्दिनँ. किनभने अब भनिन्छ म्याराथनमा 4 सेकेन्ड पनि धेरै ठुलो हो भनिन्छ, तर सम्भावना छ कि त्यो देखाउनु भएको छ. हामीले धेरै लामो समयसम्म आशा नगरेको चिज गत वर्ष त्यति नजिक पुग्दाखेरि चाहिँ अब सम्भावना छ, र त्यो नेपालगञ्ज म्याराथनमै तोडिन्छ किनभने त्यहाँको रुट चाहिँ एकदम
0: रुट राम्रो छ, फेभरेबल छ,
1: अरूको भन्दा राम्रो पनि छ भन्ने.
0: तर त्यसलाई अन्तर्राष्ट्रिय मान्यता दिएको रहेछ, होइन त? अन्तर्राष्ट्रिय मान्यता दिएको छ. ओके, ल ठिक छ, त्यो पछि कुराकानी गरौँला. अब सम्भावना के छ त हाम्रो यसपालिको यो 20 एसियन गेम्समा सम्भावना के छ होला, र आशा केमा गर्न सकिन्छ, तयारी के छ, अलिकति हाइलाइट गरिदिनुहुन्छ कि?
1: यस्तो छ, अब जस्तो के भने हामीले लास्ट टाइम जितेको भनेको 2 मेडल जितेका थियौँ. एउटा कबड्डीमा कास्य पदक जितेका थियौँ हामीले, त्यो चाहिँ हाम्रो पहिलो सहभागिता थियो कबड्डीमा, हामीले पहिलोचोटि नै मेडल जित्यौँ. र अर्को हामीले आशा गरेको भनेको चाहिँ यसपटक पनि त्यो महिलाको दोहोरिन्छ, र पुरुषको पनि सहभागिता यसपटक गरेको छ, त्यसमा पनि पदक जित्न सकिने सम्भावना छ भनेर चाहिँ उहाँहरूको पदाधिकारीले भन्नुभएको छ. अब कति सत्य हुन्छ त्यो समय आएपछि थाहा नै भइहाल्छ. र अर्को एउटा हामीले आशा गरिएको भनेको चाहिँ एरिका गुरुङ, जसले चाहिँ लास्ट टाइम रजत पदक जित्नुभएको थियो कराँतेमा, त्यो चाहिँ नेपालले कराँतेमा अहिलेसम्म जितेको सबैभन्दा ठुलो पदक पनि र पछि धेरै पछि जितेको मेडल थियो, र त्यहाँ उहाँसँग चाहिँ अलिक बढी आशा गरिएको छ. यसपटकको राष्ट्रिय खेलकुद परिषदले आशा गरेको भने चाहिँ 1 स्वर्णसहित कम्तीमा 1 स्वर्णसहित दोहोरो अङ्कमा पदक भरेर एउटा मिसन 2026 भनेर उहाँहरूले सुरु गर्नुभएको त लामो समय भइसक्यो. तर अब रियालिटीमा जाने भने चाहिँ हामीले अब अर्को एउटा आशा गर्न सकिने, अलिकति कराँतेको एउटा काँतामा अलिकति आशा गर्न सकिन्छ भनिएको छ. बाँकी चाहिँ हामीले त्यति धेरै ठुलो आशा गरेका छैनौँ. अब हुन्छ, नेपालको अहिलेसम्म चाहिँ के भने लगातार कुनै न कुनै एडिसनमा एउटा मात्रै पदक भए पनि कन्टिन्यू भए भएर कुनै कुनै खेलाडी खेलले सरप्राइज गर्न सक्छ कि भन्ने हो. जस्तो हामीले 2006 पछि चाहिँ हरेक एडिसनमा एउटा एउटा कम्तीमा जितिरहेको छौँ, त्यसले गर्दाखेरि अब उही कहिलेकाहीँ आशा गऱ्यो भन्दा पनि फरक खेलमा आउन सक्ने भन्ने कुरा बेग्लै हुन होला. नत्र चाहिँ हामीले पछिल्लो इतिहासलाई हेऱ्यौँ भने कराँतेमा कबड्डीमा महिला कबड्डीमा अब पुरुष कबड्डी पनि उहाँहरूले आशा गर्नुभएको छ, कराँतेमा चाहिँ पदक आउँछ कि भन्ने एउटा आशा चाहिँ गरिएको छ.
0: ओके, तयारी गर्ने मौका कतिको पाएका छन् देशको तर्फबाट? राष्ट्रिय खेलकुद परिषदले के कस्तो सपोर्ट गरेको छ, इन्करेज गरेको छ, त्यो भन्नुहोस् न.
1: त्यस्तो छ, अब लामो समय नै भयो तयारीको चाहिँ, अलिकति बिचमा चाहिँ एकचोटि आर्थिक कारणले गर्दाखेरि गएको मार्चदेखि चाहिँ फागुनदेखि चाहिँ केही समय रोक्यो भनेको उहाँहरूले आफ्नो इन्टरनल तयारी त गरेर राख्नुभएको छ, रेगुलर ट्रेनिङ त गर्न, तर जुन राष्ट्रिय खेलकुद परिषदले उहाँहरूलाई भत्ता दिएर गरिराखेको एउटा ट्रेनिङ थियो त्यो चाहिँ बिचमा रोकिएको थियो. नभए 3 वर्षदेखि उहाँहरू लगातार ट्रेनिङमा हुनुहुन्छ. तर एउटा यो बिचमा चाहिँ के भने ट्रेनिङमा भए पनि इन्टरनेसनल एक्सपोजरहरू यो बिचमा जति पनि हुनुपर्ने त्यसमा चाहिँ केही न केही म कमी देख्छु. सायद त्यो एक्सपोजर भएको भए हामीले योभन्दा पनि बढी आशा गर्न सक्ने ठाउँ हुन्थ्यो होला. अब अहिले केही खेलको खेलाडीहरू चाहिँ जस्तो बक्सिङको हामीले बाहिर जानुभएको छ, टेनिसको बाहिर जानुभएको छ, कबड्डीको बाहिर जानुभएको छ, उहाँहरू चाहिँ अहिले इन्डियामा हुनुहुन्छ, कोही कोही बङ्गलादेश के अरे कोही चाइनामा हुनुहुन्छ, कोही चाहिँ मलेसियामा हुनुहुन्छ. यो बिचमा केही थोरै समय बाँकी रहँदा त पठाउनु त भएको छ, तर त्यसले उहाँहरूको त्यो अब अन्तिम समयमा त्यो कम्पिटिसन लेभल कतिको मिट गर्न सक्नुहुन्छ, सायद यो खालको तयारी चाहिँ हामीले बिचबिचमा अलिअलि पठाइराख्न सकेको भए चाहिँ मलाई लाग्छ योभन्दा हामी राम्रो गर्न सक्यौँ होला. अलिकति हाम्रो अन्तिम समयमा मात्रै तयारी गर्ने त्यो जुन इन्टरनेसनल भनौँ न एक्सपोजरको हिसाबले चाहिँ, अरू तयारी आन्तरिक रूपमा त उहाँहरूले यहाँ जुन नियमित गर्नुभएको छ त्यो त गर्नै भएको छ, तर इन्टरनेसनल रूपमा हामीले एउटा एक्सपिरियन्सको हिसाबले नयाँ ठाउँ नयाँ लोकेसनमा नयाँ प्लेयरहरूसँग कम्पिटिसन गरिराख्ने हो भने चाहिँ त्यसले उहाँहरूको स्ट्यान्डर्ड बढाउँथ्यो. त्यो अवसर चाहिँ अलिकति काहीँ न काहीँ कम भयो कि भन्ने लाग्छ मलाई.
0: ओके, अब यस्तो खेलमा जाँदाखेरि के चिफ अफ द मिसन है के भन्छ नि एउटा, होइन एकजना
1: सेफ द मिसन
0: त्यो उहाँ चाहिँ नेपाल को हुनुहुन्छ यसपालि?
1: यसपालि यस्तो छ, यो सेफ द मिसन तोक्ने जिम्मेवारी चाहिँ

0: नेपाल ओलम्पिक कमिटीकै हुन्छ र उहाँहरूले यसपटक चाहिँ राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रामचरित्र मेहतालाई चाहिँ शब्द मिसन तोक्ने भन्नुभएको छ. अफिसियल त आएको छैन तर मलाई लाग्छ उहाँ नै हुनुहुन्छ होला.
1: ओके, गर्दाखेरि खेलसँग सम्बन्धित नै व्यक्ति भए राम्रो हो होइन, नभए चाहिँ फेरि यताउतिबाट गयो भने उसले केही बुझ्या हुन्न, खालि एउटा नाम मात्रै हुन्छ होइन. ओके, यो बाहेक अब खेल त तपाईँ उड्ने कहिले हो प्रकाशजी?
0: म त 17-16 सेप्टेम्बरको 16 जान्छु यहाँदेखि.
1: ओके, त्यसपछि म तपाईँलाई फलो गर्छु, तपाईँको वाट्सएप चल्छ भन्ने आशा गरौँ होइन त, किनभने वाट्सएपले फलो गर्छ नि, अस्ति पनि गरेकै हो, नभए तपाईँको टेलिफोन त्यहाँ पुगेपछि यदि त्यहाँको लोकल नम्बर पाउनुहुन्छ त्यो पनि दिनु होला, विल ट्राई टु कनेक्ट. भन्दै अब अरू कुरा गर्दाखेरि एनपिएल पनि आउँदैछ नि होइन, अब सुरु हुँदैछ खेरि,
0: उहाँहरूको पनि तयारी सुरु गरिसक्नु भएको छ. अब यो कार्तिकको 9 गतेदेखि मङ्सिरको 5 गतेसम्म हुँदैछ, यो पटक चाहिँ त्यो तिहार दसैँ तिहारको बिचमा पनि हुँदैछ.
1: केही छ नयाँ कुराहरू एकदम यसमा, नयाँ रोचक कुराहरू, नयाँ एडिसनहरू, वर्ल्ड रिनाउन्ड प्लेयर्सहरू आउने केही कुरा हल्ला चलाएको छ?
0: अब यस्तो छ, धेरैले चाहिँ कन्टिन्यू नै गर्नुभएको छ पुरानो खेलाडीहरूलाई, र सायद अब त्यो थपिने क्रम जारी छ. कोहीले एकजना, कोहीले दुईजना विदेशी खेलाडीहरू चाहिँ अपोइन्ट गरिसक्नु भएको छ. सायद अझै केही दिनपछि चाहिँ त्यो नामहरू अझै क्लियर भएर आउँछ होला, अरू ठुलो नामहरू पनि सायद हामीले सुन्न पाउँछौँ जस्तो.
1: त्यो भयो भने अलिकति फ्लेभर पनि हुन्छ, र धेरैले भनौँ न अब कृतिमानी खेलाडीहरू, नाम चलेका खेलाडी आयो भने उहाँहरूसँग उठबस गर्दाखेरि धेरै कुरा सिक्ने पनि मौका पाउनुहुन्छ नि त.
0: सकिब अल हसन यो बङ्गलादेशको क्याप्टेन चाहिँ यसपालि पोखराले ल्याउँदैछ, त्यो अनाउन्स गरिसकेको छ.
1: ओके,
0: यसपालि पोखरा एभेन्जर्सले चाहिँ, जो अब सकिब अल हसन भनेको त बङ्गलादेशको सफल क्रिकेटर हुनुहुन्छ, फेरि वर्ल्डको सबै खाले फ्रेन्चाइज लिग खेलिसकेको एक्सपिरियन्स उहाँसँग छ.
1: फेरि बङ्गलादेशको कुरा गर्दाखेरि फर्स्ट टाइम बङ्गलादेशले अस्ट्रेलियालाई अस्ट्रेलियाको भूमिमा टेस्टमा हरायो भने त यो त इन्क्रेडिबल रेकर्ड भने, अथवा चाहिँ एउटा चाहिँ माइल स्टोन हो नि त बङ्गलादेशको लागि. अब अस्ट्रेलिया जस्तो महारथी नम्बर वान टेस्ट प्लेइङ नेसनलाई उसकै गृह मैदानमा, गृह नगरमा, सहरमा चाहिँ हराउनु ठुलो कुरा हो, त्यो पनि एउटा नोटको कुरा हो. भन्दै अब क्रिकेटको कुरा गर्दाखेरि हाम्रो नेपाली क्रिकेटमा क्याप्टन मध्ये परिवर्तन मात्रै समाधान हो कि अझै यसलाई चाहिँ राम्रोसँग अगाडि बढाउनलाई अरू धेरै एरियामा जानुपर्छ, के छ तपाईँको विचारमा?
0: त्यो मात्रै लिडरसिप मात्रै चेन्ज त हो मलाई लाग्दैन, त्यसले मात्रै कुनै ठुलो परिवर्तन आउँछ. अब सन्दीप लामिछाने हामीले चाहिँ योभन्दा अगाडि पनि उहाँ क्याप्टनकै रूपमा हुनुहुन्थ्यो, पछिल्लो पटक उहाँको अब त्यो केसले गर्दाखेरि उहाँ लाई क्याप्टनबाट हटाएर रोहित पौडेललाई बनाएको थियो. फेरि अब अहिले यो चाहिँ के भने, अब भोलि उहाँ हुँदाखेरि आउने रिजल्टले चाहिँ फेरि उहाँ फायर हुने हो कि फेरि अर्को समयमा पाउने कि नपाउने भन्ने कुरा पनि होला. मलाई चाहिँ लाग्दैन कि त्यो एउटा सोल्युसन त्योबाट मात्रै टिमको पुरै संरचनामा या प्रदर्शनमा फरक आउँछ जस्तो मलाई चाहिँ, त्यो मैले चाहिँ सोचिरहेको छैन. अब हेरौँ, त्यसको लागि रिजल्ट नै कुर्नुपर्ने हुन्छ होला जस्तो लाग्छ मलाई.
1: संरचनागत सुधार हुनु पर्यो, चयन प्रक्रिया ठिक हुनु पर्यो, ट्रेनिङ हुनु पर्यो, तयारी हुनु पर्यो होइन, इन्करेजमेन्ट हुनु पर्यो, धेरै चिज फ्याक्टर छ नि. त्यो बेस्ट अफ द खेलाडीलाई निकाल्नु, खेलाडीबाट प्रोडक्टिभिटी निकाल्नुको लागि, रिजल्ट निकाल्न त धेरै चिज मिल्नुपर्छ, अलिअलि कता कता लक पनि चाहिन्छ नि होइन र. ओके, आजलाई यति नै गरौँ, थ्याङ्क यू सो मच तपाईँलाई. अब अन्तर्राष्ट्रिय मञ्चबाट अथवा खेल मञ्चबाट कहिले कुराकानी गर्न सकिन्छ गरौँला, तपाईँले यो जानकारी दिनुभयो, थ्याङ्क यू सो मच. हस् त, मैले बिदा लिए, केही छ अरू कुरा सम्झेको कुराहरू?
0: होइन, ठिकै छ, अब अहिले फेरि हामी फेरि पछि फेरि कुरा गरिहाल्छौँ.
1: ज्यू, हस् धन्यवाद, हस् थ्याङ्क यू सो मच. आज श्रोता यहाँ हुनुहुन्थ्यो प्रकाश तिमिलसेनाजी, इन्टरनेसनल रिपोर्टर भन्नुभएको छ, स्पोर्ट्सको फिल्डमा उहाँको ठुलो दखल छ र बिएबिएसलाई साथ सहयोग दिनुभएको छ. रेशम गुरुङजीले मलाई चिनाइदिनु भएको थियो, भलिबलसँग आबद्ध हुनुहुन्छ, आफ्नो भनौँ न आफ्नो आफ्नै प्रकारको काम पनि गर्नुहुन्छ, तपाईँहरूलाई हरेक लाइभ इभेन्ट्सको अपडेट दिनुहुन्छ. भन्दै अब लागौँ न त एउटा मिठो गीततर्फ. समीक्षा अधिकारी गाउनुहोस् यस गीतलाई.

0: यो BFBS गोरखा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर, सपना सुमन र निकिता थापा यस गीत लगाउँदै हुनुहुन्थ्यो भने अब हामी लागौँ अर्को गीत. तर अलिकति इन्फर्मेसन दिनु मन लाग्यो आजको दिन संसारमा कहाँ कहाँ के भइरहेको छ भनेर पनि यसो जानकारी गराउन यहाँलाई. अमेरिका इरान तनावका कारण हर्मुज जल डमरु मध्यमा विश्वको ध्यान केन्द्रित भइरहेको छ. सुतारू तपाईँ हामी सबैले रेडियो टेलिभिजनमा के भयो आज कहाँ कहाँ बम बर्सियो भनेर कुरा हेर्छौँ होइन. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जल डमरू मध्यलाई लिएर गरेको दावीपछि अमेरिका र इरानबीच तनाव थप बढ्न पुगेको छ. इरानले ट्रम्पको दावीको कडा आलोचना गर्दै आफ्नो जलमार्गमाथि आफ्नो अधिकार कायम नै रहने बताएको छ. यस क्षेत्रको अनिश्चितताले विश्वव्यापी तेल आपूर्ति र मूल्यमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ. भने अर्को विश्व समाचार द इभेन्टमा, यसैबीच चीनका विदेश मन्त्री वाङ यी दक्षिण कोरियाको भ्रमणमा रहेका छन्. 5 वर्षपछि भएको उनको यो पहिलो औपचारिक भ्रमणमा चीन दक्षिण कोरिया सम्बन्ध, कोरियाली प्रायद्वीपको सुरक्षा तथा क्षेत्रीय विषयमा अहिले छलफल भइरहेको छ. श्रोताहरू, अनि अन्य कुराहरू के छ त आजको इतिहासमा पनि यसो हेर्दाखेरि विश्वको इभेन्टलाई 1968 आजको दिन सोभियत सङ्घ नेतृत्वको वर्षसन्धि सेनाले चेकोस्लोभाकियामाथि सैन्य हस्तक्षेप गरेको थियो. यसको मुख्य उद्देश्य भने त्यहाँ चलेको प्राग स्प्रिङ नामक राजनीतिक सुधार उदारीकरणको आन्दोलनलाई रोक्नु थियो. प्राग स्प्रिङलाई रोकेको दिन आज हो. त्यहाँबाट वर्ष प्याक्टको सुरुवात भएको पनि मानिन्छ. यो जानकारीको साथमा अब तपाईँलाई एउटा गीत राखौँ, अवे एन्ड द स्टिम इन्जिनको. यसपछि हामी समाजबाट जान्छौँ अर्को चरणमा. इन्फर्मेटिभ रमाइला गीतहरू कुराकानी ल्याउँछौँ. ओके, मैले म आज अर्को चरणमा मोनालिसा फेमस चित्र र त्यसलाई चोरी कसरी भयो, कसले चोरी त्यो पनि कुरा सुनाउँछु है.

0: ओके रमाइल देउन हामीलाई गाउन देउन हामीलाई ओके भन्ने कलाकार हुनुहुन्छ अब यहाँ द स्टिम इन्जिन हेभी रक मेटल ब्यान्ड को प्रस्तुति. यही गीतबाट अब हामी लाग्छौँ समाचारतर्फ. समाचार तर जाने बेला भइहाल्यो श्रोताहरू.
1: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस. यो बीएफबीएस गोर्खा रेडियो हो. गोर्खा रेडियो हो.
2: सत्तारूढ राजोपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको मुख्यालय बिचौलियाले कब्जा गरेको आरोप लगाउनु भएको छ. उहाँले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दावी पनि दोहोऱ्याउनु भएको छ. आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनार,
3: हामीले 15 दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन. फेरि यही बिचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ. निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्. अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु. कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला. कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु. तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन.
2: यसअघिको बैठकमा सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरी पोसाक खरिदको विषयलाई लिएर चर्का चर्की परेको थियो. राजोपाकै अर्का सांसद डाक्टर अमरेश कुमार सिंहले अख्तियारको स्वतन्त्रता खोसिएको भन्दै आपत्ति जनाउनु भएको छ. अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभएको भन्दै उहाँले प्रधानमन्त्रीले बोलाउँदा नजान समेत सुझाव दिनुभएको छ. संसदको राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद सिंह,
4: यसलाई अख्तियार बनाउँदै यो संविधानै निकाल, संविधान निकालेर कुनै मन्त्री प्रधानमन्त्री बोलायो भने तपाईँ नजानु. समिति पार्लियामेन्ट्री ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ, तर प्रधानमन्त्रीको मातहतको संस्था होइन. किनकि तपाईँले त्यो वर्ष राख्नुपर्छ. जान जान प्रधानमन्त्री राज्यमा तपाईँको मातहतमा चाहिँ मलाई चिठी दिनु, के आधारमा चिठी दिन्छ? संविधान निकालेर बोलाउनु. निर्वाचन आयोग हुने कि निर्वाचन प्रायः कोर्डिनेसन गर्नको लागि बोलाएको, कोर्डिनेसन गर्ने संस्था हुन्छ. अख्तियारको मर्यादा दिन प्रतिदिन समाप्त हुँदैछ र मर्यादा समाप्त भएपछि आफै त्यसको कसैले भ्याल्यु गर्छ. प्रधानमन्त्री नजरमा अख्तियारको भ्याल्यु छैन त सांसदको नजरमा किन हुनुपर्छ? सांसदको नजरमा छैन मेरो गाउँको मान्छेहरू किन नजरमा भ्याल्यु हुनुपर्छ? त्यसलाई प्रधानमन्त्री बन्ने बित्तिकै कोही राजा हुँदैन. राजा र प्रजाको सिस्टमै गणतन्त्र आएर सकिसकेका छ. अख्तियारले आफ्नो दायित्व पुरा गरिरहेको छैन, त्यो पनि अख्तियारको पदाधिकारीको आफ्नै कारणले हो र जुन नियुक्तिको कारण पनि हुनसक्छ.
2: गएको असार पहिलो साता अख्तियारको टोलीलाई नै प्रधानमन्त्री कार्यालय झिकाइएको थियो. सरकारी निकाय र कर्मचारीमाथि निगरानी राख्ने निकायलाई नै प्रधानमन्त्री पालिनी शाहका सहयोगीले कार्यालयमा घन्टौँसम्म किरकार गरेको खबर सार्वजनिक भएपछि आलोचना भएको थियो. भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले धनुषाको मिथिलामा 310 परिवारलाई जग्गाको लालपूर्जा दिइएको जनाएको छ. विभागीय मन्त्री प्रतिभा रावलको सचिवालयले नापजाँच सकिएको 10 वर्षपछि ती परिवारलाई लालपूर्जा दिइएको बताएको छ. नापी कार्यालय धनुषाले मिथिला बिहारी नगरपालिका वडा नम्बर 3 का 310 परिवारलाई लालपूर्जा दिएको छ. सो स्थानमा सोबासी जग्गाको नापजाँच आर्थिक वर्ष 2072-73 सम्पन्न भएको थियो. नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पूर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो. नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिजा लिन नपर्ने भएको छ. अध्यागमन विभागले भदौ 15 गतेदेखि ई भिसा लागू गर्ने तयारी गरेको छ.
5: विभागका अनुसार ई भिजाका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको छ. विदेशी नागरिकले नेपाल आउनु अघि नै अनलाइनबाट आवेदन र भुक्तानी गरेर भिजा लिन सक्नेछन्. नेपाल पुगेपछि अध्यागमन अधिकारीले ई भिजा जाँच गरी आगमनको छाप लगाउनेछन्. यसले अध्यागमनमा हुने भिडभाड घट्ने र विदेशी पर्यटकलाई पनि सहज हुने विभागले जनाएको छ. यस्तै भिजा नवीकरणका लागि पनि अध्यागमन कार्यालय पुग्नुपर्ने छैन. नेपालकै जुनसुकै ठाउँबाट अनलाइन मार्फत भिजा अवधि थप गर्न सकिनेछ. ई भिजाका लागि विभागले 2080 सालदेखि तयारी गर्दै आएको थियो. कानुनी तथा प्राविधिक तयारी पूरा भएपछि अब पूर्ण रूपमा कार्यान्वयन गर्न लागि हो.
2: नेपालमा 168 प्रजातिका लामखुट्टे फेला परेका छन्। विश्व लामखुट्टे दिवसको सन्दर्भ पारेर स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट औलो, डेङ्गी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफलाइटिस लगायतका रोग लाग्ने जानकारी पनि दिएको छ. स्वास्थ्य सेवा विभागका अनुसार गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट 18,700 भन्दा बढी नागरिक बिमार परेका छन्। पछिल्लो समय उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको विभागको भनाइ छ. किट रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पछिल्लो समय किटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ. विभागले 7 प्रदेशमा किटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला राखेर काम भइरहेको पनि जनाएको छ. राजकुमार हेरी र उहाँका परिवार केही हप्ताभित्र अमेरिकाबाट बेलायत फर्किने खुलासा भएको छ। ड्युक र डचेस अफ ससेक्सले राजदरबारको जिम्मेवारी भने लिनुहुने छैन। लन्डन बाहिर निजी निवासमा बस्ने गरी हेरी दम्पत्ति आउँदा नयाँ जन्मिएका नाति समेत हेर्ने गरी राजाले स्वागत गर्ने बताइएको छ। राजकुमार हेरीले स्थापना गरेको इन्भेक्टस गेम्स फाउन्डेसनका डेभिड वाइजम्यानले अनपेक्षित खबर नै भए पनि स्वागत योग्य भन्नुभएको छ।
6: That's just excellent news for us at the Invictus Games Foundation. And for me personally, as a former officer who was wounded in Afghanistan, it's fantastic for us as the veterans community.
2: Khabar etti nai. Namaskar. Mam Mahendra.

0: ke zau zau timi zau mele na bhetne thama zau re sudaru bhetne thama au bhancha ki bhaneko ta na bhanne rahechan kalakar khair aba hami telephone sambad ma chhau aaja hami feri pani purva tarfa jandai chhau hijo asti hami tablajung tirpo gathe bhane aba aaja hami teratum terajau jaha hunu cha hamro sambadata bhavita rai waha ko report sunau lakhe nas tyaha pani nachido rahecha manglung ma lakhe jatra ko ranukta gunjidai cha paramparagat baja gaja ko dhun ani newar samuday ko maulik parva tyaha manaido rahecha hamro sanskriti hamro paichan शुरू भएको रहेछ त्यो अपडेट दिनको लागि मैले उहाँलाई स्वागत गरिहाले बबिताजी नमस्ते स्वागत छ यहाँलाई ओके सबभन्दा पहिला मौसमबाटै कुरा गरौँ ल भन्नुहोस् तेह्रथुमतिरको मौसम के कस्तो छ झरी बादल बाढी पहिरो के स्थिति भनिदिनुहोस् त प्लिज
1: सर अब केही समय अगाडि चाहिँ एकदमै धेरै यहाँ झरी बादल एकदमै धेरै झरी थियो आजको दिन चाहिँ उज्यालो रमाइलो महसुस भइरहेको छ होइन र मौसम पनि एकदमै खुलेको छ घाम मजाले लागेको छ अनि त्यो सँगसँगै हाम्रोमा चाहिँ यहाँनिर म्याङ्लुङ बजारमा चाहिँ भाद्र एक गतिदेखि चाहिँ लाखे नाच निकालिएको छ नेवार जातिको जुन परम्परागत सांस्कृतिक नाच होइन जसले चाहिँ म्याङ्लुङ बजार चाहिँ केही समय अगाडिदेखि एकदमै सिमथान सिमथान म्याङ्लुङ बजारमा चाहिँ रौनकता खाएको छ भेबारहरू चाहिँ बढेका छन् ढोलक र झ्यालीको धुनहरू गुन्जिरहेका छन् सर त्यस्तै छ अहिले म्याङ्लुङ बजारमा एकदमै धेरै
0: मैले अस्ति हाम्रो मित्र कृष्ण फोरमलाई पनि सोधेँ त्यहाँ पनि लाखे नाच नाचिँदो रहेछ विभिन्न ठाउँमा होइन अनि कहिलेदेखि सुरु भयो होला त्यहाँ एउटा कुनै भनौँ न समुदायले सुरु गर्नुभयो कि भनेर सोद्धाखेरि पहिला पहिला आएका नेवार समुदायहरूले सुरु गरेको 29 सालदेखि फेरि पछि आएर 54 सालदेखि चाहिँ त्यो संस्थागत रूपमा मनाइँदैछ भन्नुभएको थियो तपाईँले त्यहाँको बारेमा त्यहाँ पुराना समुदायका अग्रजहरूसँग कुरा गर्ने मौका पाउनुभयो बहिनी
1: त्यस्तो त मैले पाइनँ सर तर अहिले चाहिँ नेवादिया दबु म्याङ्लुङ नगर समितिले चाहिँ अहिले मनाइरहेको छ यहाँनिर लाखेहरू निकालेर चाहिँ उसको आयोजनामा चाहिँ यहाँ लाखे नाचहरू प्रदर्शन भइराखेका छन् अब यो जात्राभरि यो अवधिभरि चाहिँ लाखे नाच प्रदर्शन हुन्छन् अहिले आयोजक चाहिँ नेवादिया दबु म्याङ्लुङ नगर समिति भन्ने छ यहाँनिर अनि त्यसको अध्यक्ष पनि मसँग यहाँनिर
0: ए कुरा गर्नु सोध्नुहोस् न उहाँले अलिक पुरानो कुराहरू अपडेट दिनुहुन्छ कि सोध्नुहोस् न प्लिज अध्यक्ष को हुनुहुन्छ चिनाउनुहोस्
1: हाम्रो यहाँनिर नेवादेवा दबु म्याङ्लुङ नगर समिति अध्यक्ष सुरज प्रधानाङ्ग हुनुहुन्छ दाई अब यो लाखे नाच चाहिँ अहिले यहाँनिर जुन भइरहेछ नि त म्याङ्लुङ बजारमा अब यो चाहिँ सुरुवात कहिलेदेखि कसरी मनाउँदै हुनुहुन्छ भनिदिनुहोस् न हाम्रो यहाँ अन्यहरूमा
2: नमस्कार मेरो नाम चाहिँ सुरज प्रधानाङ्ग म यस तेह्रथुम जिल्लाको नेवादेवा दबु नगर समितिको अहिले अध्यक्ष है पुरा हाम्रो चाहिँ लाखे नाच चाहिँ पहिला नेवार बस्ती सुरु भएपछि चाहिँ यहाँ सुरु गरेको हाम्रो बाजेहरूदेखि नै हो पछि पछि आएर चाहिँ अलिक यो टिभीहरूको जमाना आयो त्यसपछि मोबाइल आयो त्यसपछि मान्छेहरू अर्कैतिर इङ्गित हुनु थालेपछि अनि अलिक चलपल पनि कम कम भइसकेपछि चाहिँ हामीले संस्थागत रूपमा चाहिँ अब झिङ्गू समाजबाट पनि गर्दै आएका थियौँ पछिबाट चाहिँ हाम्रो नेवादिया दबु नगर समिति चाहिँ 78 सालमा स्थापना गरियो त्यसबाट हामी अहिले लाखे नाच प्रदर्शन गर्दैछौँ
0: प्रधानाङ्गजी तपाईँको नाम के भन्नुभयो मैले अलिक मिस गरेँ
2: मेरो फिरोज भगत प्रधानाङ्ग
0: फिरोज होइन
2: हजुर हजुर
0: ओके अब अलिकति म पुरानो कुरा सोध्न खोज्न चाहन्छु तपाईँहरू नेवार समुदाय धेरै जस्तो कथाबाट बसाइ सराई गर्दै तेह्रथुमतिर आउनुभयो म्याङ्लुङतिर आउनुभयो तपाईँको अब 3-4 जेनेरेसन होला उहाँको के छ तपाईँहरूको हिसाब किताब के छ त
2: हामी चाहिँ यो हाम्रो चाहिँ प्रनाङ चाहिँ भक्तपुरदेखि मल्ल राजाको हामी सन्तान हौ हामी चाहिँ भक्तपुरदेखि आएको कोही टोलाखादेखि आएको छ कोही हाम्रो यो उता पश्चिमहरूबाट पनि यहाँ धेरै ठाउँबाट जम्मा भएर यहाँ एउटा बस्ती बसेको थियो त्यसबाट चाहिँ अनि न्याजहरूको चाहिँ अब मुख्य जात्राहरू अब मनोरञ्जन गर्ने पहिला पहिला अब इन्टरटेनमेन्ट थिएन त्यसपछि के गर्ने भन्दाखेरि लाखे जात्रा गर्ने भनेर चाहिँ मनाउनु थालेको थियो हामीभन्दा हाम्रो बाजेहरू म अहिले 53 वर्ष भए म सानो हुँदा पनि हाम्रो दाउहरू तन्मेरी अवस्थादेखि नाचेको भन्ने हामीले सुनेको छौँ अहिले पनि हामी त्यो परम्परालाई जोगाउँदै गर्दैछौँ
0: अब उतातिर ताप्लेजुङतिर मैले सोद्धाखेरि त्यहाँका साथीलाई सोद्धाखेरि 29 सालमा हामी पहिलो लाखे नाच गरेको भनेर उहाँले उहाँ सुनाउनु भयो. अझ संस्थागत चाहिँ 53-54 भन्नुभयो हगि गर्दाखेरि तपाईँहरूको त्यस्तो कुनै रेकर्ड छ?
2: यति साल रेकर्ड त छैन. म नै 53 वर्ष भए, म जन्मिनु भन्दा हाम्रो बुवाहरू 15-16 वर्षदेखि नै लाखी नाच नाचेको भन्नु भन्नुहुन्थ्यो. त्यतिखेर त ताप्लेजुङ अनि पाँचतर अनि उता इलाम अनि चेनपुरहरूबाट यो 13 थुम्काबाट चाहिँ जम्मा हुने ठाउँ भएको हुनाले पहिला पहिला त्यहाँदेखि नै यहाँ 7 दिन 7 रातसम्म चाहिँ लाखी नाच र लिम्बूहरूको कल्चरको धान नाच पनि नाचिन्थ्यो.
0: तेह्र थुमबाट आउने हुनाले 13 विभिन्न थुमबाट आएको हुनाले 13 थुम भएको.
2: हजुर हजुर, 13 थुमकाको चाहिँ यहाँनिर मालपुटु ठाउँ थियो.
0: मालपुटु
2: ठाउँदाखेरि यो चाहिँ 13 थुमाको मालपुट उठाउने भएको ठाउँलाई चाहिँ 13 थुम
0: रहेको हो. ओहो ल, यो पनि हामीले जानकारी पायौँ. अनि तपाईँहरू जब तपाईँको पुर्खाहरू त्यहाँ भक्तपुर अन्य ठाउँबाट आउनुभयो, बेसिकली उहाँहरू के व्यापार गर्नुहुन्थ्यो कि खेती किसानी गर्नुहुन्थ्यो कि के गर्नुहुन्थ्यो, कसरी सुरु भयो सुरुवात भयो?
2: हाम्रो बाजेको सिलसिलामा मालपोतको अधिकृत भएर आउनु
0: भएको थियो.
2: बाजेको पनि
0: त्यसपछि
2: केही सिलसिलामा यही 13 बस्नुभयो. अब हामी 3 पुस्ता भइसक्यौँ. अहिले पनि अब बाजेहरू हुनुहुन्न, बाउहरू पनि अदालतमा काम गर्नुहुन्थ्यो. हामी चाहिँ पछि पछि व्यापार व्यवसाय अनि अब व्यापार व्यवसाय चलाउनुको लागि चाहिँ के गर्ने भनेर पहिला सोच्दाखेरि चाहिँ अब लाखे जात्रादेखि यसो त्यतिखेर इन्टरटेन्मेन्टको साधन थिएन. लाखे जात्रा निकाल्ने अनि गाउँघरको सबै झोला झ्याली बजाएर रमाइलो गर्ने, यहाँका अब सबै जातिहरूको राई लिम्बूहरू पनि आएर लाखे नाचमा सरिक हुने, मनोरञ्जन गर्ने, उहाँले पनि लाखेलाई मनोरञ्जन दिनुहुन्थ्यो, उहाँले पनि सघाउनुहुन्थ्यो. त्यसरी हामी भेला भएर लाखे नाच्थ्यौँ
0: सबैजना मिलिजुली, होइन त मिलिजुली. अब तपाईँहरू त्यहाँ बसेर अब हुर्किएपछि धान नाच पनि नाच्नुहुन्छ होला, होइन त? अब सबै सबै चाड मनाउने कति भाग्यमानी हुँदो रहेछ. मलाई के अर्को सोध्न मन लाग्यो भने नि प्रधानजी, फिरोज भन्नुभयो नि तपाईँले नाम, होइन? ओके, अब तपाईँहरूको पुर्खाहरू आएको भक्तपुरबाट, भक्तपुरमा बिस्किट जात्रा भव्य मानिन्छ, एकदमै तल्लो टोल र माथिल्लो टोलको बिचमा घमासान हुन्छ, एकदम सिरियसली मनाउनुहुन्छ. तपाईँहरूले त्यो बिस्किट जात्रालाई त्यहाँ कुनै न कुनै रूपमा ल्याउनु भएन?
2: हाम्रो बिस्किट जात्रा मनाउन सकिने यो पाहाडमा चाहिँ अलिक मान्छेहरू पनि अलिक कम हुन्थ्यो, त्यही भएर हाम्रो चाहिँ त्यतिखेर चाहिँ अब लासीमा चाहिँ भयो. लासीमा पनि हामी धेरै कार्यक्रम गर्छौँ.
0: ओके, त्यो अलिक सजिलो भयो, नभए फेरि बिस्किट जात्रामा त रथ तान्नुपर्ने, अनेक गर्नुपर्ने हुन्छ, त्यसको अलिकति प्रक्रिया अलि धेरै छ होला. एनिवे, तपाईँहरू त्यसरी बसोबास गर्नुभयो, अब कति जनसङ्ख्यामा हुनुहुन्छ भन्ने हेक्का छ तपाईँहरूलाई?
2: हामी यो 13 बजारमा चाहिँ 13 जिल्लामा चाहिँ हामी हरारी 4000 छौँ.
0: हजुर,
2: पहिला चाहिँ हामी यो बजारमा चाहिँ लगभग 90-100 घर जति थियौँ. आगे लागि भएपछि चाहिँ यहाँदेखि विस्तारित भएर काठमाडौँ, कोही विराटनगर, कोही धरान जानु भएर अहिले चाहिँ यो बजारमा 60 घर गृह जति छौँ.
0: अनि यहाँको चलन त आफ्नो चलन चाहिँ छोड्नु भएको छैन होला, तर पनि विवाह यताउति नाता गाँस्नको लागि त्यही बिचमा हुन्छ कि यता अलि तल तराईतिर भनौँ न अब झापातिर विराटनगरतिर आउनुहुन्छ कि काठमाडौँसँग भक्तपुरसँग नै जोडिन्छ, के छ त?
2: यो चाहिँ अब
0: काठमाडौँतिर अलिक बेसी जोडिन्छ. ओके, अनि उता चयनपुरतिरको चयनपुरको करुवाको हामीले सुन्छौँ, होइन? एउटा ठाउँको फेमस चिजहरू छ नि, तपाईँहरूले भाँडाकुँडामा समय दिनुभयो, टाइम दिनुभयो, त्यसमा ध्यान दिनुभयो भन्नु पर्यो. तपाईँहरूको परिवारले चाहिँ के गर्नुहुन्छ?
2: हाम्रोमा त्यस्तो केही छैन सर, हाम्रो चाहिँ यहाँनिर अब व्यापार व्यवसाय हो र 13 चाहिँ मेन भनेको चाहिँ अब हाम्रो ढाका नै हो सर.
0: ओके, ढाका
2: ढाकाको टोपी भयो, सल भयो, अनि साडी भयो सर, अनि कौसा सुरुवालहरू यहाँनिर हातले नै बुनेको एकदम प्रचलित छ सर
0: त्यसको. अनि के डम्बर कुमारी भनेको त्यहीबाट निस्क्या हो कि के हो त? मैले कता कता डम्बर कुमारी भनेर पनि सुन्छु होइन, के हो यो ढाका र डम्बर कुमारीको के रिलेसन के छ त?
2: त्यो त्यसमा चाहिँ थाहा भएन सर. त्यो ढाका चाहिँ हाम्रो एकदम प्रख्याति हो सर.
0: ओके,
2: तेर्सुङको राजधानी नै ढाका भनिन्छ सर. त्यसपछि आएर चाहिँ हाम्रो यो चाहिँ तेर्सुङ जिल्लालाई चिनाउने भनेको ढाका पहिलो हो.
3: ढाकाको
0: फ्याक्ट्री तानहरू यताउति सबै घर घरमै छ कि फ्याक्ट्रीको रूपमा छ त?
3: फ्याक्ट्रीको रूपमा पनि छ, घर घरमा पनि तानहरू छ. अनि यहाँनिर नेवार समुदायहरू चाहिँ त्यो ढाकाको टोपीहरू यहाँदेखि सप्लाई गर्ने, धागोहरू ल्याउने गर्ने चाहिँ त्यस्तो चाहिँ छ सर, त्यस्तो प्रचलन छ. र हाम्रो फिरोज दाईको पनि आफ्नो ढाकाकै छ,
0: आफ्नै छ ढाका टोपी. ओके, तपाईँको ढाकाको अब त्यतिर आउने मौका भए पनि तपाईँले तपाईँको घरको तानमा बनेको ढाकाको टोपी किनेर ल्याउँला है त फिरोजी. ल आज अलिकति गाउँ घरको विशेष गरी तेह्रथुमको रहन सहन पनि बुझ्यो. बसाई सराईको कारणले, विभिन्न कारणले मान्छेहरू बसाई सराई हुन्छ, समुदायको सराई हुन्छ, अर्को ठाउँमा गएर इस्टाब्लिस भएर बस्नुहुन्छ, उन्नति प्रगति गर्नुहुन्छ. तपाईँहरूले त्यो भेगमा पुऱ्याएको योगदान सबैले कदर गर्नुभएको छ होला. हामी यहाँ बसी काठमाडौँ बसी बसी गर्छौँ, किनभने समुदायमा एउटै ठाउँमा बस्यो भने, एउटै थरी मात्रै बस्यो भने त्यसको उन्नति प्रगति अलि स्लो हुन्छ भनिन्छ होइन. अलि इन्टरेक्सन हुन्छ, उसको कुरा उसले सिक्ने, उसको कुरा उसले सिक्ने, त्यसरी त अगाडि बढ्ने हो समाज. तपाईँहरूले जे गर्नुभएको छ असाध्यै राम्रो गर्नुभएको छ, हामीले यहाँ बसेर धन्यवाद भन्छौँ. र देश विदेशमा अहिले यो तपाईँ र मेरो संवाद, हाम्रो बबिता बहिनीको कुरा सुनेर इन्जोय पनि गर्नुहोला, उहाँका पनि कति प्रश्न थियो होला. खैर आज यति गरौँ. अब चाडपर्व आयो त होइन, गाई जात्रा मान्नु चाहिँ हुँदैन तपाईँहरू? सुरु भइसक्यो
2: हजुर. हाम्रो त यो जात्रामा सर धेरै किसिमको हामी अब लाखे जात्रा मात्रै हुँदैन सर, त्यसमा रोपाई जात्रा हुन्छ, अनि गोरु जात्रा हुन्छ, रामायण हुन्छ, अनि कृष्ण अष्टमीको दिन कृष्ण मार्ने हुन्छ. हजुर, हाम्रो यहाँ यसको पनि धेरै छ सर. बाह्र गते चाहिँ गोरु पूर्णिमा भनेको चाहिँ हाम्रो भुरे जात्रा हुन्छ सर. घुडे जात्रामा चाहिँ हामी क्वाटी भन्ने छ,
0: क्वाटी खाने, क्वाटी खाने,
2: क्वाटी खानेको दिन चाहिँ हामी क्वाटी खान्छौँ र अनि पेट ठुलो बनाएर भुडे जात्रा मनाउँछ.
0: भुडे जात्रा यो पनि नाटक जस्तो हुन्छ कि कस्तो हुन्छ? अब अलिक वाओ राइट. अब बबिता बहिनीले
2: सर हाम्रो
0: भन्नुहोस् भन्नुहोस् भन्नुहोस् तपाईँ भन्नुहोस्.
2: 13 गते चाहिँ हाम्रो यो गाई जात्रा हुन्छ सर. गाई जात्रामा चाहिँ जो मरेको घरबाट फेरि सम्झनाको लागि चाहिँ त्यो घरबाट गाई निकाल्ने चलन छ सर.
0: ओके, झन्डै झन्डै काठमाडौँको जस्तो
2: रहेछ. अनि बेलुका चाहिँ सर त्यो घरको चाहिँ त्यो जुन बित्नु भएको हुन्छ नि सर, बित्नु भएको उहाँको चाहिँ जीवनी जस्तो
0: अनि उहाँको योगदान, उहाँको सम्झनामा कुराकानी गर्ने रामायण गान भन्नुभयो तपाईँले. अब बबिता बहिनीलाई एउटा अनुरोध गर्नु पर्यो, यो गाई जात्रा, भुडे जात्रा आदिको चाहिँ फोटो सोटो खिचेर पठाउनुहोस् है.
3: लोपोन्मुख अवस्थामा छ, तर त्यो धाननाथ जोगाउन चाहिँ लाखे जात्राले पनि एकदमै धेरै योगदान पुगेको छ. अहिलेसम्म पनि यो लाखे जात्रामा चाहिँ धाननाथ परम्परा होइन, धाननाथ प्रतियोगिताहरू हुने चाहिँ भइरहेको छ.
0: कति राम्रो कुरा, सहिष्णु भने त्यही हो, एक अर्कामा एडप्टेसन मात्र होइन एक्सेप्टेन्स र सहकार्य पनि सुने मैले बुझेँ. अब त्यस ती इभेन्टहरूको फोटो खिचेर पठाउनुहोस्, छ भने भिडियो पठाउनुहोस् ताकि देश विदेशमा भएका त्यो भेगका मात्र नभएर हामी सबैले हेरौँ न त कसरी तेह्रथुममा भुडे जात्रा, धान नाच होइन, गाई जात्रादेखि लिएर अरू जने पूर्णिमाका कुराहरू त उहाँले भन्नुभएको जस्तै हेरौँ कस्तो मनाउनु हुँदो रहेछ. अनि रिपोर्ट पनि दिनुहोस्, हामीसँग यसरी कुरा पनि गर्नुहोस्. आज नयाँ एङ्गल मैले थाहा पाएँ, थ्याङ्क यू सो मच तपाईँलाई. र फिरोजी ल त तपाईँलाई अब मैले काठमाडौँको नेवारी बोले पनि तपाईँले बुझ्नुहुन्न होला. के बुझ्नुहुन्छ? थ्याङ्क यू सो मच बहिनी, तपाईँको तपाईँको कुरा बेलायततिर अमेरिकातिर हङकङतिर चारैतिर पुगेको छ, कोही हुनुहुन्छ आफ्नो तपाईँको नाता गोता छोरा छोरी? ल साथीभाइको नामै लिएर सम्झना गर्नुहोस् त।
2: नाम त अहिले त्यति थाहा भएन सर,
0: जापानतिर हुनुहुन्छ,
2: तर हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद।
0: अनि तेह्रथुमका तेह्रथुममा सुन्नुहोस् न फिरोजी, सुन्नुहोस् है, तेह्रथुमतिरका धेरै साथीहरू पल्टनमा ब्रिटिस आर्मीमा हुनुहुन्छ, कोही ब्रिटिस आर्मीमा हुनुहुन्छ तपाईँको साथीभाइहरू, स्कुल पढेका साथीहरू?
2: अहिले त रिटायर भएर भइसक्नुभयो
0: सर। पनि त नाम लियो भने बेलायतमा सुन्नुहुन्छ होला, सम्झना छ?
2: हजुर
0: सम्झना छ साथीको। ओके, बिर्सिनु भएछ उहाँले साथीको
3: नाम,
0: त्यही त स्कुलको एउटा नाम होला, पल्टनको अर्को नाम होला, खैर आज तपाईँसँग चिन्जानुभयो बहिनी, थ्याङ्क यू भेरी मच। तपाईँको अरू केही छ बहिनी?
3: दाइलाई थाहा नभए पनि यहाँबाट हाम्रो क्षेत्रबाट चाहिँ धेरैजना हुनुहुन्छ ब्रिटिस आर्मीमा, होइन, त्यही भएर अब नाम यो यो भन्ने नआए पनि एकदमै धेरैजना हुनुहुन्छ, उहाँले सबैलाई चाहिँ हाम्रो जिल्लाबाट एकदमै सम्झेका छौँ, यो जात्रामा चाहिँ आउनु होला भनेर हामी रिक्वेस्ट पनि गर्छौँ।
0: ल बहिनी मैले बिदा लिएँ है त, थ्याङ्क यू सो मच,
3: हस्
0: नमस्कार नमस्कार। त जात्रा यसरी इन्जोय गरेको, लाखे नाचदेखि लिएर अन्य जात्राको कुरा सुन्यौँ हामीले तेह्रथुम म्याङलुङ आवासी फिरोज प्रधानाङ्गजीबाट, कसरी बसाई सराई भयो, बाजेको पनि बुवा भनेर भन्दै हुनुहुन्थ्यो, मालपोतमा काम गर्ने कर्मचारीको रूपमा जानुभएको रहेछ, त्यहीँ बसाई आफ्नो सार्नुभयो र परिवारलाई यसरी त्यहाँ इस्टाब्लिस गर्नुभयो भन्ने कुरा हामीले सुन्यौँ। छोटो जानकारी लिइहाल्नु, अन्य जानकारी
4: BFBS गोर्खा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्, यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au।
5: BFBS गोर्खा रेडियो हो।

0: हजुर पुरानो नेपाली नेवारी पुरा गीत मिश्रित रहेछ यो गीतमा गाउने कलाकार हुनुहुन्छ उहाँको नाम भनिहाल्यो उज्जन साक्य भने श्रोताहरू अब हामी कुराकानीमा जाउँ तर अघि नै मैले प्रमिस गरेको थिएँ यहाँलाई कि आज तपाईँलाई मोनालिजाको बारेमा कुरा गर्छु अलिकति इन्फर्मेसन र त्यो चोरी भएको कुरा के रहेछ यहाँलाई राखौँ है त त्यसपछि हामी धनकुटातिर जान्छौँ हाम्रा मित्रले धनकुटाको महत्त्वपूर्ण कुरा छ भन्दै हुनुहुन्छ भने आजको इतिहासमा 21 अगस्त आजको दिन हो तर धेरै वर्ष अगाडि 115 वर्ष अघि 1911 अगस्तको 21 तारिकमा विश्व प्रसिद्ध चित्रकार लियोनार्डो दा भिन्सीको मोनालिसा चित्र फ्रान्सको पेरिस स्थित लुभ्र सङ्ग्रहालयबाट चोरी भएको कथा अलिकति सुनाऊ है त त्यति बेला मोनालिसा आज जस्तो संसारभर प्रसिद्ध थिएन श्रोताहरू ओके लुभ्रमा रहेका करिब 2,50,000 कलाकृति मध्ये एउटा चित्र मात्रै थियो त्यतिको नोटमा आएको रहेनछ र यसको मुख्य यसको त चर्चा चाहिँ मुख्यतः फ्रान्सेली कला क्षेत्रमा मात्रै सीमित रहेको रहेछ त्यो दिन सोमबारको दिन थियो तर र लुभ्र सङ्ग्रहालय सर्वसाधारणको लागि बन्द गरिएको थियो आइएम टकिङ अबाउट 1911 सताहरू बिफोर फर्स्ट ग्रेट वार ओके 3 वर्ष अगाडि हो 1914 चाहिँ फर्स्ट ग्रेट वार यानि कि पहिलो विश्वयुद्ध सुरु भएको थियो सो अब अगाडि बढौँ सोमबारको दिन थियो लुभ्र सङ्ग्रहालय सबैको लागि बन्द गरेको थियो बिहान 3 जना मानिस सङ्ग्रहालयको एउटा कोठाबाट निस्किएछन् अनि उनीहरू सफाई कर्मचारीको पोसाकमा थिए उनीहरूले मोनालिसा भित्ताबाट निकालेर त्यसलाई सुरक्षित राखिएको काँचको बाकसबाट समेत बाहिर निकालेछन् तीमध्ये एकजनाले चित्रलाई आफ्नो काम गर्ने पोसाकभित्र लुकाएछन् र उनीहरू सङ्ग्रहालयबाट मजाले बाहिर निस्किए केही विवरण अनुसार उनीहरूले सुरुमा एउटा बन्द कोठाबाट बाहिर निस्कन खोजेका थिए संयोगले त्यहाँ आएका एक प्लम्बरले ढोका खोलिदिएछन् त्यसपछि चोरहरू बिहान 7:47 पेरिसमा बाहिर निस्के र पेरिसबाट छुटेको रेलमा चढ्न भ्याएछन् श्रोताहरू त सबैभन्दा अचम्मको कुरा के थियो भने चित्र चोरी भएको कुरा पुरै एक दिनसम्म कसैले थाहा पाएनन् अर्को दिन मात्रै भित्तामा चित्र टाँसेको ठाउँमा 4 खाली हुक देखिए मतलब किलाहरू देखेपछि मात्रै चोरी भएको पत्ता लागेछ चोरी गर्ने मुख्य व्यक्ति थिए भिन्सेन्जो पेरुजिया उहाँको नाम हो र इटालियन मूलका घर रङ्गाउने यानि कि पेन्टर तथा मर्मत सम्हार गर्ने उनी कामदार थिए उनी पहिल्यै लुभ्रमै काम गरिसकेका व्यक्ति थिए र मोनालिसालाई सुरक्षित राख्ने काँचको बाकस जडान गर्न समेत सहयोग गरेका रहेछन् ती व्यक्तिले उनका 2 सहयोगी पनि थिए यानि कि चोर्नको लागि आएका 2 अन्य थिए र पेरुजियाले चित्र बोकेर पैसा कमाउने योजना बनाएका थिए तर चोरीपछि मोनालिसाको चर्चा विश्वभर फैलियो यसले चित्रलाई पहिलेभन्दा अत्यन्तै प्रसिद्ध बनाइदियो र त्यसैले चोरले केही समय चित्रलाई एउटा बाकसभित्र लुकाएर राखेछन् र अवस्था शान्त हुने प्रतीक्षा गरे सन् 1913 उनले इटालीको फ्लोरेन्समा एक कला व्यापारीलाई मोनालिसा बेच्ने प्रयास गरे तर व्यापारीले चित्र पहिचान गरिहाले अनि पेरिजियालाई प्रहरीको जिम्मा लगाएछन् यानि कि चोरी भएको 2 वर्षपछि मात्रै मोनालिसाको चित्र फेरि फेला पर्यो र लुभ्र सङ्ग्रहालयमा फर्काइयो र त्यस बेलासम्म भने यो चित्र अन्तर्राष्ट्रिय सेलिब्रिटी बनिसकेको रहेछ चोरीपछि सङ्ग्रहालयले यसको सुरक्षामा अझ बढी कडाई गरेछ रोचक तथ्य सुनिहाल्नुभयो र मोनालिसा चोरी भएको घटनामा पाब्लो पिकासो र जेपी मोर्गन जस्ता प्रसिद्ध व्यक्तिहरूमाथि पनि केही समय शङ्का गरिएको रहेछ विश्व प्रसिद्ध पाब्लो पिकासो चित्रकारलाई माथि पनि शङ्का गरिएको यति भनौँ अब हामी कुराकानीतर्फ जाउँ सताहरू यहाँलाई मैले आज एउटा रोचक कुरा सुनाउँछु भनेको सुनिहाल्नुभयो हाम्रो मित्रले पनि सुन्नुभयो होला हेलो नमस्ते मलाई सुन्नु भएको छ गोपालजी नमस्कार नमस्कार तपाईँले पनि अलिकति सुन्न पाउनुभयो मोनालिसाको बारेमा होइन ल तपाईँको तपाईँले अनलाइन सुन्नुहुन्छ नि हामीलाई होइन र तपाईँहरूका पनि त म्युजियमहरू अस्तिको कुरा गराएको थियो नि त होइन म्युजियम पुस्तकालय तपाईँले कवि सम्मेलन गजब गजब गर्नुहुन्छ धनकुटामा आज चाहिँ के छ तपाईँको कथा सुनाउनुहोस्
1: दाई मैले आज चाहिँ खास गरी अहिले धनकुटामा धन उद्योग वाणिज्य सङ्घको निर्वाचन लागेको छ। 25 शनिबार चाहिँ यसको निर्वाचन हुँदैछ। करिब करिब एक महिना अगाडि यसको उद्घाटन सत्र सुरु भएर अब अहिले निर्वाचन हुन लागेको छ। मैले चाहिँ आज यसै विषयमा अलिक बढी केन्द्रित रहेर केही कुराकानी गरौँ भने
0: धनकुटामा
1: पछिल्लो समय चाहिँ के भइरहेको छ भने साना उद्योगहरू छन् ती चाहिँ बन्द भइरहेको छ, स्थापना कम र बन्द हुने क्रम धेरै छन्। यहाँ ठुला उद्योगहरू छैनन्। ठुला उद्योगमध्ये एउटा निगाले सिमेन्ट उद्योग त्यो जुन त्यो पनि बन्द भइरहेको छ। सबैभन्दा ठुलो उद्योग त्यही नै थियो भने यहाँ साना सबै साना साना र मजौला खालका मात्रै उद्योगहरू छन्। यी उद्योगहरू तपाईँ पनि धमाधम बन्द भइरहेछन्। प्रत्येक वर्ष नवीकरण गर्नु परेमा नवीकरणको सङ्ख्या पनि घटिरहेको छ होइन। जस्तो धनकुटामा अहिले उद्योगतर्फ 4,260 र वाणिज्यतर्फ 1,718 गरी 5,977 फर्म जुन उद्योगको रूपमा साना उद्योगको रूपमा दर्ता भएका छन्। तर त्यतिमध्ये पनि यो पछिल्लो 3 वर्षको केही 8 वर्षकोलाई हेर्ने हो भने चाहिँ यसको बन्द हुने क्रम नवीकरण नहुने क्रम चाहिँ अलिक घटेको छ। जस्तो मानौ 2080-81 हेर्ने हो भने 122 नयाँ उद्योग दर्ता भयो भने 84 त खारेज मात्रै भएको थिए। जस्तो 81-82 9,000 उद्योग साना उद्योग दर्ता हुँदा 140 उद्योगहरू चाहिँ दर्ता खारेज भयो। हो यसरी नै हेर्दै जाँदा चाहिँ के देखिन्छ भने अहिले पछिल्लो चरणमा चाहिँ उद्योगहरू दर्ता गर्ने भन्दा पनि खारेज हुने क्रमहरू बढिरहेको छ। यही बेलामा चाहिँ अब अहिले उद्योग वाणिज्यको निर्वाचन भइरहेको छ। यो निर्वाचनको बेला सबै राजनीति अब अहिले चाहिँ अब धनकुटामा पहिलो अब दोस्रो पटक यो सङ्घ स्थापना भइसके पछाडि अहिले चाहिँ दोस्रो पटक निर्वाचन हुँदाखेरि लामो समय भइसक्यो। अरू बेला चाहिँ मिला सबै सङ्गठनहरू पार्टीहरू भनौँ न राजनीतिकरण जाहि पनि भइहाल्छ। राजनीतिक पार्टीहरूकै उम्मेदवारहरू मिलेर उद्योग वाणिज्यमा गठन हुने चलन थियो भइरहेको थियो। तर 2070 सालको निर्वाचनमा त्यति बेला र अहिले यो अब

0: सरकारले पनि के देख्छ भने राजनीतिक दलहरूबाट चाहिँ राजनीतिक दलहरूको तर्फबाट उम्मेदवारी बन्ने, तर उद्योग समस्या चाहिँ जस्ताको तस्तै, जस्तो विगतमा पनि उद्योगीहरूले समस्या, जस्तो अब यति धेरै उद्योगीहरूको समस्या छन्, दैनिक रूपमा अनुगमन भएको भएकै छन्, दैनिक रूपमा अनुगमन हुँदाखेरि अब व्यवसायीहरू केही न केही रूपमा सरकारले कार्य गरिरहेको छ, जरिमाना तिराइरहेको छ, हो त्यो तर्फ चाहिँ उद्योगिक व्यवसायीहरूको व्यवसायिक सङ्गठनको ध्यान गएन, तर अहिले चाहिँ उद्योगिक व्यवसायीहरूले मैले साँच्चै नै उद्योगिक व्यवसायीहरूको नै सबै कुरा नै गर्न सक्छु, उनीहरूको संरक्षणका लागि म नै लाग्न सक्छु, मभन्दा बाँकी विकल्प छैन भनेर उम्मेदवारहरू लागिराख्नु भएको छ। यसलाई हेर्दा के देखिन्छ भने चुनाव आउँदाखेरि मिठा कुरा गर्ने, मतदातालाई प्रभावित पार्नका लागि म संसारै ढाल्छु, म संसारै जित्छु, अथवा मैले नै म बाइक छैन भनिदिने, तर निर्वाचन सकिसके पछाडि अथवा आफू निर्वाचित भइसके पछाडि त्यो नहेर्ने रोग जुन राजनीतिक दलहरूमा छ त्यही रोग चाहिँ उद्योग वाणिज्यसँग छ, अन्य सङ्घ सङ्गठनमा पनि छ। जस्तो अब हामीले त्यहाँ दुवै प्यानलका टिमहरूसँग पनि कुरा गरेका थियौँ, कुरा गरिरहेका छौँ, उहाँहरूले जस्तो धनकुटाको हिलेमा एक करोड 30 लाख कति भन्दा बढीमा चाहिँ एउटा वायर हाउस बनेको छ, जुन चाहिँ उद्योग वाणिज्य सङ्घकै नाममा बनेको, उद्योग वाणिज्य सङ्घले सुरुवात गरेको, त त्यो चाहिँ करिब करिब 12-13 वर्षदेखि अलपत्र अवस्थामा छ, सञ्चालन हुन सकेको छैन। त्यहाँ रहेका त्यसको रहेको जुन किसानको लागि प्रयोग हुने सामग्री सबै खिया लागिसके, चलाउन नसक्ने अवस्था भइसक्यो हो। त्यसलाई सञ्चालन गर्नको लागि चाहिँ यी सङ्गठनहरूले जुन अहिले प्यानल बनिरहेको छ यिनीहरूले त्यति ध्यान दिएका छन्, तर अहिले चुनावी एजेन्डा बनाएर जस्तो त्यसै लगायत अब करको दायरामा उद्योगिक व्यवसायहरूलाई करको दायरामा ल्याउने, उनीहरूको जीवन बिमा अथवा पसलहरूको व्यवसायको बिमा गरिदिने लगायतका आश्वासनहरू चाहिँ बाँडिरहेका छन्। यसले चाहिँ अब खासै उद्योगिक व्यवसायहरूलाई हितकर हुँदैन होला जस्तो लाग्छ, हुँदैन पनि, किनभने विगत पनि भएन, अहिले पनि भएन, धनकुटामा त्यतै पनि साना उद्योगहरू मात्र छन्, ठुला उद्योगहरू छैनन्। भएको एउटा निगाले सिमेन्ट उद्योगलाई यहाँका अब सबै राजनीतिक सामाजिक आर्थिक सबै कुराबाट त्यहाँ वातावरण नबन्दाखेरि त्यो उद्योग बन्द गर्नुपर्ने अवस्था आयो हो। त्यस कारण हो त्यसतर्फ चाहिँ ध्यान दिए हुन्थ्यो कि भनेर हामीले प्रश्न उठाइरहेका छौँ उहाँलाई, तर यो चाहिँ राजनीतिको विशुद्ध उद्योग व्यवसायहरूको अथवा साना व्यवसायहरूको हकितको लागि भन्दा पनि राजनीतिक पार्टीहरूको संरक्षणको लागि यो गठन भइरहेको छ कि भन्ने त्यो किसिमको आवाज पनि भएको छ। तर अब दुःख साथ भन्नुपर्छ, राजनीतिक दलहरूमै आबद्ध व्यवसायीहरूले अब उनीहरूलाई यसलाई चाहिँ अब हामी उनीहरू स्वीकार गर्न तयार छौँ, उनीहरू चाहिँ हामी व्यवसायिकै सङ्गठन हो, हामी जुन पार्टीसँग आबद्ध भए पनि अहिले हामी यता सङ्घ्रेस छौँ भनेका छन्, यता हामी उद्योग व्यवसायसँग नै लाग्छौँ भन्नुहुन्छ उहाँहरूले। तर यहाँ उठेका उम्मेदवारहरूमध्ये धेरै जस्तो चाहिँ राजनीतिक पार्टीका जे त्यही पनि जिम्मेवार पदमा छन्, केही अब पार्टीका जिल्ला कमिटीमा पदाधिकारीसम्म पनि हुनुहुन्छ भने, केही चाहिँ युवा सङ्घ होइन जनवर्गीय सङ्गठनका प्रमुखहरू छन् पनि निर्वाचनमा लडेका छन्। त्यस कारणले गर्दा यो उद्योग वाणिज्य सङ्घ होइन, यो चाहिँ निर्वाचनमा मिनी राजनीतिक पार्टीहरूको मिनी चुनाव हो कि भन्ने चाहिँ त्यो किसिमको आवाज पनि भएको छ। हामीले धनकुटामा त्यही
1: किसिमले
0: गरेका छन्, उहाँहरूलाई हामीले जानकारी यो चाहिँ भएन कि भनेर हामीले प्रश्न उठाउँदाखेरि यो यस्तै हुन्छ भनेर उहाँले त्यति सामान्य कुरामा कन्टिन्यू गर्नुभएको छ। दाइ मैले यो उद्योग वाणिज्यको यति जानकारी गराएँ।
1: मुख्य पेसा आफ्नो व्यवसायलाई ध्यान दिएको भए राम्रो हुन्थ्यो, राजनीति पछि गरे पनि हुन्थ्यो, अरूलाई गर्न दिए पनि हुन्थ्यो भन्ने कुरा त हो नि होइन, किनभने सबै दलहरूसँग आबद्ध नभएर आफ्नो मुख्य मुद्दातिर गए त राम्रो हुन्थ्यो। खैर, आजलाई यति नै गरौँ। तपाईँले अस्ति जुन चाहिँ हाम्रो जोशीजीले ल्याइदिनु भयो होइन, अस्ति तपाईँले त्यो भीमनारायण श्रेष्ठ हो सही भीमनारायण श्रेष्ठको सुपुत्र ल्याइदिनु भयो, तपाईँले उहाँले गरेको कामको पनि हामीले सुन्यौँ, प्रशंसा योग्य छ उहाँको काम, र उहाँले तमसुक जुन चाहिँ गिरिजा प्रसाद कोइरालाले साइन गरेको तमसुक कुरा पनि गर्नुभयो होइन, बन्दुक फर्काइदिन्छु भनेको मुसुक्क मात्रै हाँस्नुभयो रे भनेर बडो इन्ट्रेस्टिङ कुरा गर्नुभयो होइन, यो चाहिँ अब आन्दोलन अथवा चाहिँ क्रान्तिको क्रममा प्रयोग भएको त्यो तमसुकको फोटो पनि हेर्न मैले मौका पाएँ। थ्याङ्क यू सो मच। यति भन्दै अब इन्ट्रेस्टिङ कुराहरू खोज्दै गर्नुहोला, माथि हिलेतिर पनि जानुहोला, त्यहाँ पनि राम्रो एउटा होटेल बनेको रहेछ होइन, हिलेको होटेल होराइजन, त्यहाँ गएर कफीसम्म खान्न पाइएको थियो, अब कुनै दिन चाहिँ बस्न पनि पाइन्छ होला छिटै आशा गरौँ है। त्यो राम्रै चलेको छ त्यो होटेल,
0: ठिकै छ। अहिले उहाँहरूले भर्खर अलिक थप व्यवस्थित गरेर चलाउनको लागि केही कर्मचारीहरू पनि अब खोजिराख्नु भएको छ, किनभने अब धनकुटा पहाडी ठाउँ अब त्यति धेरै अलिक माथि चिसो ठाउँमा छ, अलिक बढी ढुसी लागिराख्ने अब त्यस्तो होटलको
1: लागि। तर अब वेस्ट बङ्गालदेखि लिएर डुवर्स र चाहिँ भनौँ इन्डियाका

0: कस्टमरहरूलाई ल्याउन सके त त्यो त उनीहरूको लागि त स्वर्ग हो नि अहिले गर्मीमा, होइन त?
1: अन्तखेरि स्वाभाविक रूपमा अब त्यसको सञ्चालक अब रेवतदार थापा हुनुहुन्छ, होइन? उहाँले अब विराटनगर रत्न होटल त्यति राम्रोसँग चलाइराख्नु भएको छ, त्यसको नि सञ्चालक हो उहाँ, उहाँ मुगाकै हो फेरि उहाँ चाहिँ, होइन?
0: मामाजी मामाजी पर्नुभयो, होइन? कफी खाएको पैसा नै लिनु भएन, नाता पर्दो रहेछ, त्यही भएर सम्झा पनि आइहाल्यो। खैर
1: हजुर
0: ठिकै छ, जे होस् एउटा व्यवसाय पुलिसबाट चाहिँ व्यवसायमा पुलिस कर्मबाट व्यवसायमा उम्मिनु भएको छैन त। हस् त, अब त्यहाँतिरको अब बन्द व्यापार व्यवसायको कुरा गर्दाखेरि मैले त्यहाँ पनि व्यापार फर्स्ट आओस्, होटेलहरू इन्फ्रास्ट्रक्चरहरू राम्रो बनोस्, ब्रिटिसले बनाइदिएको त्यस्तो राम्रो बाटो छ त्यसको सदुपयोग होस् भन्न चाहेको। जाँदा जाँदै तपाईँसँग मैले विदा लिनु भन्दा पहिला एउटा सम्झना सोधौँ, सोधिहालौँ है। त्यो बाटो 50-60 वर्ष अगाडि बनाउँदा एउटा लिम्बू आमाको कथा सुनेको थिएँ, होइन? एउटा बेलायतीसँग विवाह गरेर बेलायतमा बसेर धेरै वर्ष बस्नुभयो, छोरा पनि जन्मियो, तर उहाँलाई अचानक मतलब भनौँ न व्यवस्था गरेर नेपाल ल्याएर थन्काइयो भनेर कुरा सुनेको थिएँ। त्यो कथा त मलाई थाहा छ कि छैन त?
1: मलाई त्यो चाहिँ थाहा छैन दाइ, तर त्यति बेला ब्रिटिसले जुन बेला नेपालमा बाटो बनायो नि, बाटो बनाउँदाखेरि विभिन्न ठाउँबाट आएर बाटो बनाउँदा बनाउँदै त्यति बेलाको बाटो खन्नेहरू जो चाहिँ डोकोमा माटो बोकेर उसार्नुहुन्थ्यो, बाटो फाल्ने ढुङ्गा चाहिँ उसबाट उसबाट फाल्ने ती कामदारहरू, त्यति बेलाको कामदारहरू चाहिँ अझै पनि थुप्रैजना जीवित हुनुहुन्छ।
0: एउटा चाहिँ कथा चाहिँ के छ भने त्यतिखेर काम गर्ने लेबरको रूपमा आउनुहुने युवतीलाई मन पराएर बेलायती इन्जिनियरले बिहा गर्नुभयो, बेलायत लानुभयो, छोरा जन्मियो, तर के भएर उहाँलाई चाहिँ नेपाल फर्काइदिनु भयो। त्यसपछि न छोरा त पछि खोज्न आयो क्यारे, तर श्रीमान चाहिँ कहाँ जानुभयो, जानुभयो, तर पछि बुझ्दातिर उहाँ चाहिँ साउथ अफ्रिका जानुभएको रहेछ भन्नेसम्म मलाई चाहिँ हाम्रो योभन्दा अगाडि तपाईँभन्दा पहिलाका मित्रले सुन्नु भएको त्यो कथा, त्यो चाहिँ फेरि यसो खोज्नुहोस् न के कसो छ स्थिति है, इन्ट्रेस्टिङ छ। हस् मैले तपाईँसँग बिदा लिइहालेँ, थ्याङ्क यू सो मच।
1: हस्
0: ओके, कुरामा अलिकति लम्बियो, भीमजी आइसक्नु भएको छ, ढिलो नगरौँ, भीमजीलाई स्थान दिइहालौँ। भीमजी नमस्ते।
2: नमस्कार विनोदजी, धन्यवाद यहाँलाई।
0: यो कथा मैले भन्दाखेरि तपाईँ हाँस्नुभयो, होइन? धेरै वर्ष अगाडि हो अर्का मित्रले चाहिँ यो कुरा सुनाउनु भएको थियो, होइन? उहाँसँग अन्तर्वार्ता पनि गर्नुभएको थियो, त एकदमै दुःखदायक कथा छ यो चाहिँ।
2: म हाँसेको चाहिँ यो होटलको कुरा गरेर, यो निशुल्क विज्ञापन
0: होइन, त्यो नाम चाहिँ बिर्सिएको थिएँ मैले, होइन? तर डाँडामा यति राम्रो छ त्यो होटल,
2: होइन?
0: होइन मैले चाहिँ के भने तलबाट त्यो म हिलेक फर्स्ट टाइम गएको, होइन? माथि डाँडामा यस्तो राम्रो रहेछ, के रहेछ, ठुलो संरचना भनेको होटेल रहेछ, गएर चिया खाएर त्यति मात्रै हो। ओके, मलाई होटेलको नाम पनि थाहा छैन, होराइजन रहेछ। ओके, अगाडि बढौँ।
2: आजको समीक्षामा कान्तिपुरले आज तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारले छानबिन सुरु गर्दैछ, यो विषयमा खबर छापेको छ। तत्कालीन प्रधानमन्त्री पूर्व प्रधान निवर्तमान अझ होइन निवर्तमान त योभन्दा अगाडि सुशील कार्की हुनुहुन्थ्यो, केपी ओलीको पालामा जेएनजी आन्दोलनबाट विस्थापित प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव राजेश भट्टाचार्य उहाँ एकजना, अनि प्रचण्डको स्वकीय सचिव उहाँले त आफ्नै छोरीलाई राख्नु भएको थियो गङ्गा दाल, र लामो समयदेखि देउबाको के भन्छ स्वकीय सचिव बन्या भानु देउबा उहाँहरू तिनजनालाई चाहिँ अख्तियारले ताकेता गर्न थालेको छ, उहाँहरूलाई बयानका लागि बोलाउने पनि भनेर भनेको छ। अलिकति म हाइलाइट
0: हेर्छु
2: यहाँ, राजेश भट्टाचार्यको चाहिँ दरबार मार्गको सरकारी जग्गा स्वस्थमा यति समूह र लिजमा दिएको, यति समूहबाट बालकोटमा 4 करोड रुपियाँ पर्ने जग्गा र रोज भिलेज हाउसिङको घर लिएको र नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत नाम जोडिएको, यो चाहिँ मुख्य बोधाहरू छ उहाँको आर्थिक गतिविधिको बारेमा। भने किन भन्दाखेरि सरकारी काम लिइसके पछाडि र एक्सेस भइसके पछाडि अख्तियारले नै हेर्ने मुद्दा भएको कारणले उहाँलाई बोलाउन खोजिएको छ भनेर आज कान्तिपुरले छापेको छ। अर्को गङ्गा दालको चाहिँ 24 पदकको विध्वंसकको घटनामा ललितपुरमा दाल निवासमा सुन र अवैध नगद भेटिएको, त्यहाँ त एकजना मरे जस्तो पनि लाग्छ मलाई, त्यहाँ जलेर त्यहाँ आग लागि भयो, त्यहाँभित्र नै एकजना मरे भन्ने आएको थियो त्यति बेला,
0: एकदम झट्ट आयो, त्यसपछि त्यो कसैले फलोअप गरेको जस्तो लाग्दैन।
2: अनि त्यति बेला आगजनी हुँदाको खरानी परीक्षण गराउँदा चाहिँ नगदको अवशेष पुष्टि भएको भनेर भनेको छ। भानु देउबाको केसमा चाहिँ 24 गतको घटनामा देउबा निवासमा नेपाली र विदेशी मुद्रा भेटिएको परिवारका अन्य सदस्य र स्वकीय भानु देउबासँग पनि स्रोत नखोल्ने अवैध स्वदेशी र विदेशी मुद्रा हुन सक्ने देखिएको भनेर अख्तियारले ताकेता गर्न खोजेको खबर आइरहेका छ. सुरुमा चाहिँ सम्पत्ति शुद्धिकरणको मुद्दामा केपी ओलीदेखि लिएर शेरबहादुर देउबा प्रचण्डहरूको नाम पनि जोडिएर आएको थियो. मुद्दा चलाउन खोज्दाखेरि अब केपी ओली रमेश लेखकहरूलाई ल्याउँदाखेरि पनि अदालतले भ्याट भ्याट छोडिसके पछाडि अलिकति भित्री बाटोबाट पहिला उहाँहरूको यस्तो पनि हुनसक्छ स्वकीय सचिवहरूलाई तानेर ल्याइसके पछाडि र उहाँहरूबाट कुराफत गर्न सकियो यदि भनेदेखि त किनभने साक्षी हो सक्छ अख्तियारले यतातिरबाट अलिकति कोसिस गरिराखेको जस्तो देखिन्छ. अर्को कान्तिपुरले सरकारको विरोधाभास नीति एकातिर लगानी आह्वान अर्कातिर धरपकड शीर्षक राखेर खबर छापेका छ. यतिखेर उद्योगी व्यवसायीहरू अमरेश कुमार सिंह अलिक खर रूपमा नै उत्रिनु भएको थियो अरू नेताहरूभन्दा पनि अन्त अरूले पनि बोलिरहेका छन्. बोल्दाखेरि उहाँको आवाज चाहिँ चर्को यो अर्थमा भयो कि उहाँ सत्तारूढ दलकै एकजना सदस्य पनि हुनुहुन्छ. उहाँले चाहिँ अलिक पछिल्लो समयमा साह्रै आक्रमक कुरा पनि गरिरहनु भएको छ. छठपछि चाहिँ राष्ट्रसभाका नेताहरूलाई मधेसतिरबाट त कुटपिट गरेर लड्छन् पो भन्ने हिसाबको कुरा पनि गर्नु चल्ने होइन.
0: हिजोसम्म पुष्पवृष्टि अब केही समयपछि ढुङ्गा वृष्टि त्यही भने जस्तो बुझेँ मैले
2: मोटामोटी त्यही त्यही नै आएको छ होइन. अलिकति यो मधेसको क्षेत्रमा चाहिँ सिमाना काम अलिकति कडाइ गरिदिइसकेपछि सरकारको लोकप्रियता चाहिँ अलिकति घटे पनि देखिन्छ. पार्लियामेन्टतिर पनि कुरा उठ्यो
0: सहरी यसमा कन्ट्राडिक्सन के छ भने नि भीमजी हिजो अब मैले दिल केसीसँग नेपालगञ्ज छवि पाण्डेसँग गर्दाखेरि त्यो कडाइ गर्दाखेरि व्यापारीहरू फस्टाएका व्यापार फस्टेको छ एक्टिभिटी बढेको छ र चाहिँ सही मानेमा सही प्रकारले चाहिँ भनौँ न अब अर्थ चलायमान भएको छ उतातिर सस्तो किन्न जाँदैनन् त्यसले गर्दाखेरि व्यापारीहरू पनि खुसी छन् एक्चुअल हुनुपर्ने कुरा त्यो भइरहेको छ भनेर धेरैजना खुसी पनि छन् रे.
2: त्यो पनि हो
0: तर खुद्रे व्यापारीहरू चाहिँ नाराज छन् जसको चाहिँ जीवन चाहिँ त्यसैमा आधारित थियो
2: त्यो त्यो एउटा कुरा पनि हो. अनि अर्को भनेको चाहिँ जस्तो पहिला पहिला चाहिँ यो पहाडी सेन्टिमेन्ट अलिकति फरक खालको हुँदो रहेछ. मधेसतिर बसेको मान्छेहरूलाई हेर्ने नजरिया चाहिँ मधेस केन्द्र दलहरूले पहिल्यैदेखि उठाउँदै आएको कुरा पनि हो. त्यहाँ भनेको चाहिँ जस्तो वारिपारी भनेको चाहिँ हाम्रो छरछिमेकी जस्तो होइन, यतापट्टि ललितपुर के उतापट्टि काठमाडौँ के भने जस्तो हाम्रो थाहा हुँदैन नि त. यो यो विषय मतलब पनि हुँदैन नि
0: मतलबै हुँदैन कहाँबाट आएको
2: काठमाडौँबाट जाने बेला त ललितपुरबाट गइन्छ. मधेसतिर चाहिँ इन्डियासँगको सम्बन्ध त्यस्तो हुँदो रहेछ. मैले धेरै पछि मात्रै बुझेँ त्यो कुरा बुझ्दाखेरि चाहिँ जस्तो साइकल लियो साइकल खुरेर गइसके पछाडि पारिपट्टि स्याटे सस्तो छ घ किने लिएर
0: जान्छ.
2: त्यो भनेको चाहिँ आम उपभोक्ता के खुद्रा व्यापारीको कुरा भन्दा पनि आम उपभोक्तालाई चाहिँ ठुलै मार परे हो. किनभनेदेखि आलु लिएर आउँदाखेरि आलु पनि पोखिदिएकै छ जफत गर्दैकै छ, केरा लिएर आउँदाखेरि पनि त्यस्तै गरिराखेको छ. बेला बेला त्यस्तो भिडियोहरू चाहिँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ. त्यो भनेको चाहिँ त्यहाँको एकदम लोकल के भन्छ लो इन्कम भएको मान्छेहरूलाई त यतापट्टि किन्न भन्दा 5 मिनट 10 मिनट पारी इन्डियातिर गएर नि काम पनि होला, सामानहरू सस्तो पाइन्छ भनेपछि त्यताबाट लिएर आउँदाखेरि उनीहरूलाई चाहिँ एकदमै भनेको असर
0: परिरहेको असर पऱ्यो
2: भनेको चाहिँ आम उपभोक्तालाई अलिकति बढी असर परे जस्तो देखिन्छ.
0: अर्को पनि तपाईँले याद गर्नु भएर असर परेको दिदी बहिनीहरूलाई महिलाहरूलाई चुरा धागो लुगा कुर्ता सुरुवाल किन्ने नै भारतमा हो होइन, चाहे जोग पनि होस् चाहे रक्सोल होस् चाहे रुपेडिया होस् चाहे अर्को ठाउँमा हो
2: होइन. यतापट्टि आइसके पछाडि किनभने कस्टम तिरेर यदि ल्याउँछन् व्यापारीहरूले भनेदेखि हुन त त्यहाँ स्मग्लिङ पनि हुन्छ, त्यो त ओपन सिक्रेट नै हो होइन. त्यसरी लिएर आउँदाखेरि चाहिँ के भन्छ ट्याक्स तिर्नुपर्छ, ट्याक्स तिरिसके पछाडि सामानको भाउ त अटोमेटिक बढ्छ
0: अनि
2: त्यहाँको अब लोकल मान्छेले त त्यहाँको स्थानीय रैथानी मान्छेहरूले त सस्ता नै खोज्छन् खोज्दाखेरि उनीहरूलाई पनि
0: असर सयौँ वर्षदेखि गरेको त्यही हो. त्यही भएर
2: अलिकति यो सरकार अहिले पछिल्लो समयमा चाहिँ फेरि यो वर्तमान सरकारले लिएर आएको ऐन नियम होइन है, त्यो पहिलाको कार्यान्वयन गर्यो, पहिलाको सरकारले कार्यान्वयन गरेन त्यो कारणले
0: गरेन वा गर्न सकेन
2: गर्न सकेन गरेन जेसुकै होस् होइन, तर अब जस्तो भोग्न परेन. अहिलेको सरकारले चाहिँ कर उठाउनु पर्यो कसरी हुन्छ रकम जुटाउने भनेर ऋणमाथि ऋण थपिराखेर
0: सही काम गर्दाखेरि अब अर्को
2: भनेको हुनु नि हो म ऊ सुनिराखेको थिएँ कि यो सरकारको विधा यो लगानी आह्वान अर्कातिर धरपकड भनेर भनेको छ. अस्ति एमालेको पूर्व महासचिव भनौँ उपाध्यक्ष सुरेन्द्र पाण्डेको कुरा सुनिराखेका थिएँ कि मैले, जुन मुलुक चार घन्टामा तबा हुन्छ त्यस्तो मुलुकमा कसले गर्छ हो ल अनि भनेर एकदम गम्भीर कुरा उठाउनु भयो उहाँले. अब यहीँनिर पनि अब व्यापारीहरूको कुरा गर्दाखेरि गैर कानुनी रूपमा धन आर्जन यदि गरिरहेको छ व्यापारीहरूले भनेदेखि धरपकड नगर्ने भन्ने कुरा त हुँदैन. व्यापार सोझो हिसाबले व्यापार गरिराखेका मान्छेहरू छन् यदि भनेदेखि धरपकड गर्न भएन. सरकारले त्यही अनुसारको केसहरू तयार पारेर प्रमाणहरू जुटाएर केस यदि लिएर गइदिन सकेको भएदेखि व्यापारी उद्योगी व्यापारीहरूले भन्ने ठाउँ पाउँथेनन्. सरकारको फितलो छ होइन, केसै फितलो छ. पुलिसले गएर अनुसन्धान गर्नुभन्दा पनि अलिकति मजबुत प्रमाणहरू जुटाएर अगाडि यदि बटाइदिएको भएदेखि साँच्चै व्यापारीहरू चाहिँ गलतै रहेछन् भन्ने हुन्थ्यो. अदालतमा गएको छ, ब्ल्याट ब्ल्याट छोडिदिएको छ अदालतले छाडिदिइसके पछाडि, होइन यो सरकारले त पूर्वाग्रह साँचिरहेको, मान्छेले कमाएको पनि देखि नसकेको एउटा कुरा त्यो भयो. अर्को भनेको जेएनजी आन्दोलनमा उद्योगीहरूको त बाटबाट नि कति पाएको क्षतिपूर्ति
0: थाहा छैन
2: थुप्रो गएको छ नि त कम्पनीहरू त्यसरी जाँदा. अब त्यो गर्नेहरूलाई कारवाही गरेको छ कि छैन त्यो कुरो पनि सरकारले बाहिर लिएर आउँदैन. उनीहरूले क्षतिपूर्ति पाउनु नपाउनु त्यो भन्ने सरकारले ल्याउनु सकेको छैन. अस्ति काङ्ग्रेसको एकजनाले शेखर कोइरालाले त 2-3 करोड कति पुननिर्माणको लागि दिने भनेको थियो अरे, म चाहिँ लिन्न भनेर उहाँले भन्नुभयो. भनेको सरकारले त्यो हिसाबले ट्रिटमेन्ट गरेको छ कि छैन भनेको अलिकति आशा धन कमाउने मान्छे चाहिँ सायद खराबै हो कि भन्ने परिसक्यो क्या. अहिले पढ्दाखेरि व्यापार गर्यो, उद्योग खोल्यो, अनि कहाँबाट लिएर अहिले काल ल्याएको छन्, नल्याएको पनि होइनन्, ल्याएको पनि छन्
0: नल्याएको.
2: त्यो कारणले गर्दाखेरि चाहिँ लगानीको वातावरण चाहिँ बनिएको छैन भनेर आज अरू खबर सार्दैछ. अर्को चाहिँ भूपले उठेर
0: यो चार घन्टा कुरा गर्नुभयो नि, यस्तरी धन्दा निजल छ कसरी रोक्नु सक्दैन, सेनाले रोकेन, पुलिसले रोकेन भने कसले रोक्छ त हाम्रो लगानी?
2: तपाईँको वर्षौँदेखिको लगानी मेहनत
0: लोन लिएर गरेका कुराहरू इन्भेस्टमेन्ट त लोनमै हुन्छ.
2: कसले गर्छ यो त ठुलो जोखिमको कुरा हो क्या. हुन चाहिँ हो होला यस्तो आन्दोलन होला तर गरिसके पछाडि कारवाही गर्ने. ल तिम्रो 10 अर्ब गयो भनेदेखि 2 अर्ब तिमी बेहोर, 8 अर्ब म दिन्छु. सरकारले त भन्नु सक्नुपर्छ क्या त्यो होइन. कम्तीमा अलिकति देखौँ त. अब बाहिरको मान्छेहरूले यहाँहरू लगानी गर्दाखेरि कोसँग सोध्छ र ऊ सरकारसँग सोधेर आएर कि
0: सरकारले
2: सरकारले त हामी सेक्युरिटी दिन्छौँ या यो भन्छ नि हो भन्नु भनेको. तर त्यहाँ सोद्धाखेरि त उद्योगी व्यवसायीसँग नै हो नि त, चेम्बर अफ कमर्ससँग सोध्ला, उद्योग वाणिज्यसँग सोध्ला. अब उनीहरूले त भन्छन् कि हाम्रै यहाँ खैरियत नहोला जस्तो भइसक्यो, कहाँबाट बोलाउनु तिमीहरूलाई भन्ला भन्ला. त्यो कारणले गर्दाखेरि यो गाह्रो छ अलिकति होइन. कान्तिपुरले अर्को एउटा खबर छापेको छ, भूपुले उठाए गोर्खा भर्तीको विषय, भारतीय सेना अध्यक्षले जवाफ दिए. अनि यो 4 वर्षे टर्म एउटा के थियो अरे,
0: अग्निपथ
2: यो कार्यक्रमले चाहिँ इन्डियालाई पनि अलिकति गाह्रो त परे होला होइन, नपर्ने होइन नि त. जुधारू बहादुर नेपालीहरूलाई भर्ती गर्न नपाउँदाखेरि उसलाई पनि त्यहाँ अस्ति प्रोटेस्ट पनि भएको थियो अरे पोखरामा, यी सेना अध्यक्ष आउनेको पूर्व सन्ध्यामा देखाउन पनि होला. भारतको सेना अध्यक्षले चाहिँ जवाफ दिएनन् भनेर आज खबर छापेको छ. गोर्खापत्रले प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता केपी ओलीको ले गर्नुहुन्थ्यो योभन्दा अगाडि, अहिले बालेन सर पनि त्यतातिर लाग्नु भएको रहेछ, कन्ट्र्याक्ट गराउनु लाग्नु भएको छ.
0: सबैले एकदमै किताब लिएर साइन गरेको सर्टिफिकेट गरेर फोटो खिचेको देखाएको थिएँ.
2: के गरे त्यो दिन अझ बोलाइरहन्छ फेरि. हुन्छ हुन्छ, यो टिओआर दिए जस्तो होला कि दिँदाखेरि चाहिँ. गोर्खापत्रले अर्को लेखाएको छ, किसानको मोबाइलमा खुसीको घन्टी भनेर. अहिले गीता चौधरी कृषि मन्त्री हुनुहुन्छ, उहाँले चाहिँ यो दुध किसानहरूको बकेउता चाहिँ 8-9 महिना पहिला दुध बेचेको 8-9 महिना पछाडि आउँथ्यो अरे, अनि अहिले चाहिँ 2 महिनामा झार्ने कसरत गरिरहनु भएको छ अरे.
0: राम्रो कुरा,
2: त्यो चाहिँ राम्रो काम हो होइन. अझै त्यसलाई पनि छोटो घटाउन सकेदेखि हुन्थ्यो. तर एउटा चाहिँ अलिकति डरलाग्दो, हिजो यो साउन महिनामा चाहिँ यो तपाईँको पुँजीगत लाभ कर बन्दो रहेछ. जस्तो हामीले 10 लाखमा कुनै सामान किन्यौँ, 20 लाखमा बेच्यौँ भनेदेखि मार्जिन 10 लाख रुपियाँ नाफा भयो होइन. त्यो 10 लाख बराबर चाहिँ सरकारले तिर्नुपर्ने कर चाहिँ जुन हुन्छ नि नाफाकोमा, त्यो चाहिँ अहिले 250% हाराहारीमा घट्यो अरे कि अहिले.
0: हरियो
2: दियो भनेको चाहिँ साह्रै डरलाग्दो अर्थतन्त्रमा भनेर आएको छ कुरा. अर्को नागरिकले बजेट पार्न मर्यादित कार्यान्वयनमा सधैँ लफडा शीर्षक राखेर खबर छापेको छ. रासोपा बाहिर नरम भित्र गरम चर्काचर्कीभित्र पनि परिराखेर चाहिँ हिजो रवि लामिछानेले बोलाइरहनु भएको थियो. अब पार्टीको संसदीय दलको बैठक बस्यो, बालेन्द्र शाह जानु भएन प्रधानमन्त्री, कतै पनि नजाने त्यो खबर पनि छ. अर्को अब इन्टरनेटको गति अनुसार शुल्क अरे यो 56 केबिपिएस 100 केबिपिएस यस्तो आउँछ, त्यो अनुसारको चाहिँ पैसा लिने अरे. यो पनि राम्रै काम हुन्छ,
0: राम्रै काम.
2: अरू त समय सिद्धि
0: राजसाज गर्न सजिलो त छैन छैन होइन, भाषण दिन सजिलो छ भन्दै हामी बिदा लिउँ है त. थ्याङ्क यू सो मच. हस्
3: सैन्य समुदायमा
4: बिलाइन भरि
3: अन एयर
4: एपमा
3: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
4: प्ले बीएफबीएस. यो बीएफबीएस गोर्खा रेडियो हो.
5: डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण अवस्था आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ. सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्ले
6: 40 वर्षसम्म 1% 1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ. र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ. अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला. तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ. होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ.
5: चालु आर्थिक वर्षको बजेटमा 2 खर्ब 12 अर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ. कोशी प्रदेशका पहाडी र हिमाली भागमा राति भारी वर्षाको पूर्वानुमान गरिएको छ. मौसमविद हरिप्रसाद दाहालले अन्य भागमा मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ.
7: आज रातिको लागि चाहिँ देशको हिमाली क्षेत्रको थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपात हुने सम्भावना देखिन्छ भने देशको पहाडी क्षेत्र साथसाथै चाहिँ कोशी प्रदेशको पनि तराई क्षेत्रको केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना देखिन्छ. र रातिको लागि जुन भारी वर्षाको कुरा गर्नुपर्दाखेरि रातिको लागि चाहिँ कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ.
5: गएको 24 घन्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ.
7: यो जुन बागमती प्रदेशको पहाडी र हिमाली क्षेत्र अनि गण्डकी प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको चाहिँ हिमाली पहाडी र तराईको पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको छ.
5: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री गोकुल बाँसकोटाको नाम जोडिएको सेक्युरिटी प्रेस खरिदका लागि 70 करोड कमिसनको मर्मलाई भएको उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ. संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियारकै निमित्त सचिव पद्मा मैनालीले सेक्युरिटी प्रेस खरिदको कमिसन वार्ताबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको हो. पूर्व मन्त्री बाँसकोटा समेत जोडिएको प्रेस खरिद प्रकरणमा 70 करोड रुपियाँ कमिसनको मर्मलाई गरेको भनिएको अडियो सार्वजनिक भएको थियो. 2076 फागुनमा सार्वजनिक भएको अडियोमा बाँसकोटा र मुद्रण प्रेसका लागि स्विस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीच कमिसनबारे कुराकानी भएको थियो. मिश्रले अडियो सार्वजनिक गरेपछि बाँसकोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो. लेखा समितिको 2080 सालको बैठकमा पनि अख्तियारका तत्कालीन प्रमुख आयुक्त प्रेम कुमार राईले अनुसन्धान भइरहेको बताउनु भएको थियो. बाराको जितपुर सिमरा 1-10 दुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या भएको विरोधमा आज पनि स्थानीयले पतलैया बिरगञ्ज सडक बन्द गराएका छन्। स्थानीयवासीले हिजो बिहानदेखि सडक बन्द गराएर प्रदर्शन गरेका हुन्। सडक अवरुद्ध भएपछि बिरगञ्ज पतलैया सडक खण्डमा सयौंकारी र यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। प्रहरीका अनुसार साउन 31 गतेदेखि बेपत्ता भएकी बालिका गरिमाको सोही दिन हत्या भएको खुलेको छ। प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक आरोपितले बालिकाको हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ। नेपालमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पछिल्लो 5 वर्षमा 110 जनाको मृत्यु भएको छ।
8: स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष मात्रै 466 जनामा संक्रमण पुष्टि हुँदा 17 जनाको मृत्यु भएको छ। 23 जिल्लाका 51 स्थानीय तहमा जेई संक्रमण देखिएको छ। जेईबाट हुने मृत्युदर करिब 30% रहेको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा बढी झापामा 5 जनाको मृत्यु भएको छ। जेई लामखुट्टेको टोकाइबाट सर्ने भाइरस जन्ने रोग हो। यसको सिधै उपचार गर्ने औषधि छैन। उच्च ज्वरो, टाउको दुख्ने, होस गुम्ने तथा गम्भीर अवस्थामा पक्षघात समेत हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्।
5: बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन हुने अटो तथा ई रिक्सा अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको छ। नगरपालिकाले 7 दिने सूचना जारी गर्दै सूचीकृत नभएका अटो तथा ई रिक्सा सञ्चालन गर्न नदिने जनाएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार सूचीकृत सवारी साधनमा नगरपालिकाले पहिचानका लागि स्टिकर टाँच्नेछ। युक्रेनको किबमा रुसले गरेको भारी क्षेपास्त्र आक्रमणमा 11 जनाको मृत्यु भएको छ, 40 जना घाइते छन्। राष्ट्रपति जेलेन्स्कीले प्रतिरक्षा क्षेपास्त्र नहुँदा आक्रमणमा क्षति भोग्नु परेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा विज्ञ म्याथ्यु स्मिथले युक्रेन युद्ध अन्त्य हुने छाट देख्नु भएको छैन।
9: Unfortunately, it's probably going to continue because the capacity to have the ballistic missile interceptors, particularly the PAC-3s, is going down. Ukraine is basically at the bottom of its inventory.
5: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात् गार्देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिरहेको छ हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धारण क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि व्यवसायमा हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय श्रोता कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको उठान मैले नारी हस्ताक्षर गीतका राखी गौशनको गीत रचना रहेको एउटा सुमधुर गीत राखे दिनेश सुब्बाको सङ्गीत रहेको उक्त गीतमा स्वर रहेको थियो गायिका बानिका प्रधानको। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 4 गते अष्टमी तिथि बिहिबार, नेपाल सम्बत 1146 तदनुसार आज 20 अगस्त सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशको पहाडी र उच्च हिमाली भेगमा भारी मात्रामा वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको कारणले गर्दा कोशी प्रदेशमा रहेका तपाईँ आदरणीय श्रोताहरूले अलिकति सावधानी पनि अप्नाउनु भन्न चाहन्छु। र नेपालमा आज सूर्योदय बिहान 5:36 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:37 जाँदा हुँदैछ। अब नै श्रोताहरू आजको बसाइको बारेमा पनि कुराकानी गरौँ। कार्यक्रम स्वर्णिम सङ्गमको आजको बसाइ बिहिबारको बसाइ स्रष्टा सर्जक र शिल्पी मनहरूसितको बसाइ पनि श्रोताहरू अर्थात् कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटीका आज भने स्रष्टा सर्जक र शिल्पी मनहरूका सिर्जनाहरूलाई म कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा समेट्दै जानेछु अर्थात् साहित्य कलाको सानो सुन्दर बाटिका श्रोताहरू जहाँ आज पनि फुल्ने छन् शब्दका भावका सुन्दर फुलहरू जुन स्रष्टाको विचार मात्र नभएर समाजको दर्पण समेत हुन् ती फुलहरू र तिनै फुलहरू अर्थात् साहित्यिक सिर्जनाहरू कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकाको आजको सामग्री रहनेछन् भने त्यसको अलावा तपाईँ आदरणीय श्रोताहरूका प्रतिक्रिया अनि सुमधुर गीत सङ्गीत र गजलहरू पनि म यहाँहरू माझमा राख्नेछु कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा। र यो क्षण यो बेला बीएबीएस गोर्खा रेडियो तपाईँ पनि सुन्दै हुनुहुन्छ नि श्रोताहरू तपाईँ पनि जोडिन सक्नुहुन्छ तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ गीत गजल कविता र मुक्तकहरू पनि हामीलाई लेखेर पठाउन सक्नुहुनेछ र तपाईँका सिर्जनाहरूलाई पनि म कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा समेट्दै जानेछु। आशा छ सधैँको बिहिबार जस्तै बीएबीएस गोर्खा रेडियोका तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूले कार्यक्रममा आफ्नो सहभागिता उपस्थिति जनाउनुहुनेछ भन्ने विश्वासको साथ अब नै म एउटा गीत यहाँहरू माझमा राख्ने जमर्को गर्दैछु। यति बेला पनि म प्रमोद खरेलले गाउनुभएको एउटा गीत राखिहाल्छु। प्रमोद खरेललाई यहाँ साथ दिएकी छिन् गायिका रजिना रिमालले अनि यस गीतका गीतकार हुनुहुन्छ रामचन्द्र छेत्री। सङ्गीत रहेको छ राजकुमार भगरको। रामचन्द्र छेत्री कुनैताका अफगानिस्तानमा बस्दा बीएबीएस गोर्खा रेडियो खुबै सुन्नुहुन्थ्यो। यति बेला भने चाहिँ सायद उहाँ पोखराको हेम्जातिर बस्नुहुन्छ र त्यता बसेर पनि कार्यक्रम कहिलेकाहीँ चाहिँ सुन्नुहुन्छ जस्तो लाग्छ। कहिलेकाहीँ प्रतिक्रिया त कार्यक्रम सुन्दैछ दाजु भन्ने लेख्नुहुन्छ। आज सुन्नु भएको छ कि छैन तर पोखराको हेम्जामा उहाँले चाहिँ अहिले फिटनेस सेन्टर पनि खोल्नु भएको छ अरे भने कता कता सुनेको छु। मान्छे पनि निकै हेल्दी मान्छे हुनुहुन्छ जिम गरेकै जस्तो देखिन्छ रामचन्द्र भाइलाई र अफगानिस्तान बस्दा चाहिँ खुबै रेडियो सुन्नुहुन्थ्यो र सायद त्यसैको प्रतिफल उहाँका केही गीतहरू आएका छन् र तीमध्येको एउटा गीत यति बेला भने प्रमोद खरेल र रजिना रिमालको स्वरमा राखिहाल्छौँ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये
0: BFBS Gorkha Radio.
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
3: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: बीएमएस गोर्खा रेडियोको यो बिहिबारको प्रस्तुति कार्यक्रम षड्यन्त्र सङ्गम सृजना वाटिकाको व्यवसायमा यो छोटो विश्राम पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र श्रेष्ठका सृजनाहरू राख्ने क्रममा श्रोताहरू यति बेला भन्छु म प्रसिद्ध आख्यानकार मदन पुरस्कार विजेता झमक घिमिरेको एउटा कविता राख्नु मन लाग्यो र यो कविताको शीर्षक रहेको छ हरियो पासपोर्ट। लेख्नुहुन्छ झमक घिमिरे। मेरो आँगनमा उभिएको गोब्रे सल्लाहको बोट कहिल्यै सुक्दैन। मेरो आँगनमा उभिएको गोब्रे सल्लाहको बोट कहिल्यै सुक्दैन, बरु ऊ नियालिरहन्छ मान्छेको हरेक नियति। जहिले हरिए भनेर पोथ्राउँछ बाबा, त्यही पोथ्रो हेरेर हातमा हरियो पासपोर्ट बोकेर विदेशीको छोरालाई सम्झन्छन्। ऊ सानो छँदा त्यही पोथ्रासँग लुकामारी खेल्थ्यो, त्यही अल्झिएको छ छोराको स्मृति। आमा खन्याउँथिन् मातृवत्सल्य, उनको सपनाहरू छरिएका छन् त्यही हरियो पासपोर्टसँग। छोराको जवानी पोखिएको छ, उनकी श्रीमतीको जवानी चाहना त्यहीँनिर पोखिएको छ। उसको नौगेडी र तिलरी लाउने सपना भर्खरै जन्मेकी छोरी फुलमायालाई डाँडामाथिका जुन जस्ता बुढा बुबा आमाको काखमा छोडेर हिँडेको छ। भोलि धरतीमा खस्ने घामहरू सुनौला बनाउने आशमा आमाका चाउरिएर पलेटी परेका ओठमा अलिकति मुस्कान उमार्न बाबाका खिएका काँधमा टेको दिन हिँडेको छ। हरियो पासपोर्ट भरि जिन्दगीका हरिया सपनाहरू छरिएका छन् भर्खरै पोथ्राएकी फुलमाएको आङमा नयाँ नाना हालिदिने उसको बाबु विदेशीको छ। सबै रङ्गीन सपनाहरू उसँगै हिँडेका छन्, उसँगै टाँसिएका छन्। थाहा छैन, थाहा छैन ती सपनाहरू उसँगै रातो बाकसमा कैद बनेर आउने हुन्, जिन्दगीसँगै सुक्खा त्यही सड्ने हुन्, या साँच्चै रङ्गीन बनेर घरभित्र भित्रिने हुन्। निहालिरहेछ आँगनमा उभिएको गोब्रे सल्लाहको बोट, निहालिरहेछ आँगनमा उभिएको गोब्रे सल्लाहको बोट। कवियत्री प्रसिद्ध आख्यानकार झमक घिमिरेको अत्यन्तै सुन्दर कविता राखे मैले यो बसाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको प्रारम्भमा। हरियो पासपोर्ट शीर्षक रहेको थियो र यो कविता पढ्दै गर्दाखेरि मलाई सम्झना पनि आइरहेको छ। यतिखेर म यहाँ यो कविता वाचन गर्दै गर्दाखेरि हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट यस्तै पासपोर्ट बोकेर तन्नेरीहरू त्यो ठुलो जहाज चढेर सायद आफ्ना सपना पुरा गर्न उड्दैछन् होला। झमक घिमिरेलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आदरणीय श्रोताहरू, अब भने म अर्को पनि एउटा कविता यहाँहरू माझमा राखिहाल्छु र यो कविता लेख्नु भएको छ कवि उमेश अवस्थी आदर्शले र कविताको शीर्षक रहेको छ उमेरको भयङ। लेख्नुहुन्छ कवि उमेश अवस्थी आदर्श। पढ्न त खुबै पढियो, एक एक वर्ष होइन सोह्र सोह्र वर्ष पढियो। पढ्न त खुब पढियो, एक एक वर्ष होइन सोह्र सोह्र वर्ष पढियो। नपढेका कुरा हो र खुबै पढेको हो, पढ्न त कुरा त्यति हो, काम मात्रै नलागेको हो। पढेका कुरा यति हो, काम मात्र नलागेको हो। पढेका कुरा पढ्न त सबै पढेको हो, केही छैन नपढेको भन्नु। 16-16 वर्षसम्म स्कुलका भित्ताहरू पढे, साथीका अनुहारहरू पढे, किताबमा भएका निर्जीव अक्षरहरू पढे, तिन तिन मोड भएका गणितका सूत्रहरू पढे, मरेका दिनहरू पढे, समाज पढे, देश पढे, विश्व पढे, ब्रह्माण्ड पढे, पढे 9 लाख ताराहरू, पढे 27 नक्षत्रहरू र सबै सबै तत्त्वहरू। यी सबै सबै पढ्ने म कहिले पढ्न सकिनँ मैले आफ्नै घरलाई। यी सबै सबै पढ्ने म कहिले पढ्न सकिनँ आफ्नै घरलाई। यसैले होला घरको एक अक्षर घ पनि थाहा छैन मलाई। यसैले होला घरको एक अक्षर घ पनि थाहा छैन मलाई। पढ्न त पढे वर्षौँसम्म, किताबका पानाहरू पल्टाइ पल्टाइ, तर के चाहिँ पढे केही थाहा छैन मलाई। सोचे पढाइको भर्याङ चढेर ठुलो मान्छे बनेको छु, सोचे पढाइको भर्याङ चढेर ठुलो मान्छे बनेको छु, तर त्यो रहेनछ। म त उमेरको भर्याङ चढेर बुढो मान्छे भएको रहेछु आज। सोचे कपालहरू फुले पढ्दा पढ्दै, दाँतहरू झरे पढ्दा पढ्दै, दुनियाँले नमस्कार गर्न थाले मलाई मेरो पढाइ हेरेर। सोचे विज्ञ हुँदा रहेछन् बुढाहरू, म विज्ञ भएर बुढिएछु, तर त्यो सब झुठो रहेछ। म त घाम खाँदा खाँदै बुढो भएछु, घाम लागेर त्यसमाथि उमेरको भर्याङ चढेर। पढेको छु तिन तिन मोड भएका गणितका घुमाउरा सूत्रहरू, लेख्यो भने पुरा जिन्दगी नै भरिने अर्थशास्त्रका लामा लामा परिभाषाहरू, घोकी घोकी याद गरेको छु चन्द्रमामा बस्ती बसाल्ने विज्ञानका सिद्धान्तहरू, ब्रह्माण्डका सत्य ज्ञान सिकाउने शुद्ध नेपाली व्याकरण। पढ्न त पढेकै हो यी सबै सबै कुरा, तर पढेर के गर्नु आफ्नै जीवनको जिउने सूत्र नपढेपछि, आफ्नै घरको परिभाषा नबुझेपछि, आफ्नै जीवनको सिद्धान्त नजानेपछि के गर्नु? आफ्नै जीवनको व्याकरण नबुझ्नेले ब्रह्माण्डको व्याकरण बुझेर के गर्नु? यी सबै सबै कुराहरू पढेर एक दिन मर्नुपर्छ, उमेरको भर्याङ चढेर जानुपर्ने छ। मरेको दिन अहम्ताको बिउ पढाइ जलाएर पढेकै हुँ मैले चुम्बकका दुई ध्रुवहरू उत्तर र दक्षिण, रेटेकै हुँ चुम्बकका दुवै ध्रुवहरूको सिद्धान्तहरू। व्यर्थ रहेछ यी सबै पढाइ, पढ्नुपर्ने रहेछ जीवनका दुई ध्रुवहरू सुख र दुःख, पढ्नुपर्ने रहेछ सङ्गतका दुई ध्रुवहरू मिलन र बिछोड, पढ्दा पढ्दै मान्छे बुढो हुने कुरा झुटो रहेछ। पढ्दा पढ्दै मान्छे बुढो हुने कुरा झुटो रहेछ, मान्छे बुढो हुँदो रहेछ घाम खाएर, मान्छे माथि पुग्दो रहेछ उमेरको भर्याङ चढेर। अचम्मको छ यो उमेरको भर्याङ पनि, अचम्मको छ यो उमेरको भर्याङ पनि, देखिँदैन कहीँ कतै कहिले पनि, तर कहिले छोड्दैन मनुष्यलाई। जीवनमा सबै सबै कुराहरू गडबड हुँदै जान्छन्, तर सधैँ बढ्ने गर्दो रहेछ उमेरको भर्याङ। जो देखिँदैन, जो भेटिँदैन, जति पढे पनि रोक्न सकिँदैन उमेरको भर्याङलाई, जति कमाए पनि किन्न सकिँदैन उमेरको भर्याङ। जीवनको सबैभन्दा ठुलो भर्याङ हो उमेरको भर्याङ, जीवनको सबैभन्दा ठुलो भर्याङ हो उमेरको भर्याङ। उमेरको भर्याङ शीर्षकको यो कविता राखे कवि उमेश अवस्थी आदर्शको कलमबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटीकोमा यति बेला भने बेलायत बाच्य अर्का समाजसेवी गीतकार घनबहादुर थापा मगर जो स्याङ्जा क्याक्मीका स्रष्टा हुनुहुन्छ, लेख्नुहुन्छ, नमस्कार तुलसी सर, तपाईँको कार्यक्रम सुन्दै गर्दा मलाई पनि एउटा सिर्जना लेखेर पठाउन मन लाग्यो र आज मैले एउटा कविता पठाएछु, के यो मिलन हो कि जलन, शीर्षकमा अनुकूल भए पढिदिनुहोस् है भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरलाई यो सिर्जनाको लागि। उहाँ लेख्नुहुन्छ, के यो मिलन हो कि जलन, कि यस्तै आएको हो चलन, के यो मिलन हो कि जलन, कि यस्तै आएको हो चलन, जति हाँसो हाँसे पनि मनमुटु जलिरहने जति राम्रो गरे पनि कहीँ कतै बिग्रिरहने जति मिठो बोले पनि एकै शब्दले बिगारिने किन जिन्दगी भयो यस्तो कहिले होला सुधारिने किन जिन्दगी भयो यस्तो कहिले होला सुधारिने गर्छु सधैँ पूजापाठ विधि के पुगेन कि गर्छु सधैँ पूजापाठ विधि के पुगेन कि देवता आफै ढुङ्गा भएर मेरो पुकार सुनेन कि मूर्तिकारले कुदेको ती चट्टान पो देवता हो कि करोडौँमा यस्तो भोग्ने कि त मौन एउटा हो कि करोडौँमा यस्तो भोग्ने कि त मौन एउटा हो कि तिम्रो सधैँ पुकार गर्छु तिमी कहाँ छौ देवी तिम्रो सधैँ पुकार गर्छु तिमी कहाँ छौ देवी कि त मेरै परीक्षा लिँदै तिमी आफै बसिया छौ कि आइदेऊ न छेउमा मेरो देखाइ तिम्रो रूप देवी आई देऊ न छेउमै मेरो देखाइ तिम्रो रूप देवी जिस्काइरहने सताइरहने बनेकी छौ खुबै तिमी जिस्काइरहने सताइरहने बनेकी छौ खुबै तिमी आहा सुन्दर सिर्जना धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरलाई लहै देवी नजिस्काउनु हाम्रो घनदाईको मनलाई टुना मुना लगाइदिन्छु बरु म होस् गर है तिमीलाई यही मेसोमा एउटा घनदाईको रचनाको गीत सुनाइदिन्छु तयार हुनु है सुन्नलाई।

हजुर आदर्श दाहरू गीतकार घनबहादुर थापा मगरको गीत रचना अनि पावल चामलिङको सङ्गीत रहेको यो गीत राखेँ मैले गायिका श्रेयसी चामजोङको स्वरमा र मैले घनबहादुर थापा मगरले नि लेख्नुभएको एउटा सुन्दर कविता पनि वाचन गरिसकेको छु के यो मिलन हो कि जलन शीर्षकको र अब भने चाहिँ म पाँच थरका गीतकार स्रष्टा लीलाराज कामबाङजीको एउटा सिर्जना पढिहाल्छु लेख्नुहुन्छ लीलाराज कामबाङजी नमस्कार है तुलसी सर सिर्जनाहरू फुलाउने दिन आज के लेखौँ भइरहेको थियो तर मलाई गत हप्ता तपाईँले अत्यन्तै सुन्दर तरिकाले पढिदिनु भयो मेरो आफ्नै गाउँठाउँको सिर्जना अर्थात् म जन्मी हुर्किएको गाउँको कविता पढिदिनु भयो सुन्दै गर्दा आँखा पनि रसायो अनि गाउँ घरतिरै पो छु कि जस्तो पनि लाग्यो त्यही भएर पनि आज मैले यो कविता फेरि एकपल्ट पठाएको छु है अनुकूल तामीले पढिदिनु होला भन्नुभएको छ र उहाँ लेख्नुहुन्छ जन्मदिने आमा अनि जन्मी हुर्किएको गाउँठाउँ मनमै रहने रहेछ जहाँ जता जाउँ त्यसैले मेरो प्यारो थर्पु गाउँको सम्झना आइरहेको बखत त्यही कविता पठाएँ भन्ने लेख्नु भएको छ र कविताको शीर्षक रहेको छ मेरो गाउँ मेरो बाल्यकाल शीर्षकमा यहाँ लेख्नुहुन्छ लीलाराज कामबाङ याङ्गौरकको त्यो डाँडामाथि आज पनि उस्तै होला कि मेरो बाल्यकालको घाम याङ वरकको त्यो डाँडामाथि आज पनि उस्तै होला कि मेरो बाल्यकालको घाम उस्तै होला कि बिहानी पख कुहिरोले छोपिएको त्यो गाउँको अनुहार उस्तै होला कि लेकाली हावाले ल्याउने माटोको मिठो सुवास म त टाढा छु आज म त टाढा छु आज तर मन अझै त्यहीँ छ त्यही उकालीको मोडमा त्यही चौतारीको छारीमा त्यही खोलाको चिसो पानीमा जहाँ मेरो बाल्यकाल खुसी भएर दौडिरहेको थियो कति मिठा थिए ती दिनहरू कति मिठा थिए ती दिनहरू न कुनै चिन्ता न भोलिको डर न जिन्दगीको हिसाब एउटा पुरानो बल भए पुग्थ्यो एउटा पुरानो बल भए पुग्थ्यो गुच्चाका केही गोटी भए पुग्थे साथीहरूको हुल भए पुग्थ्यो र साँझसम्म खेल्न पाए संसार नै जिते जस्तो लाग्थ्यो कहिले काफल पाकेको खबर आउँथ्यो किताब एकातिर फालेर हामी बन्तिर दौडन्थ्यौँ रुखका हाँगामा चढेर काफल टिप्दा हात रातै हुन्थे ओठ रातै हुन्थे तर मन भने आकाशभन्दा उज्यालो हुन्थ्यो गुराँस फुलेको डाँडा कुहिरोले छोपेको बाटो बर्सातमा बगेको खोला हिउँदको न्यानो घाम ती सबै मेरा लागि कुनै चित्र थिएनन् ती त मेरा जीवनका पहिलो

0: किन यति सजिलो लाग्थ्यो? सायद त्यसमा आमाको माया थियो, सायद त्यसमा आमाको माया थियो, बुबाको पसिना थियो, गाउँको माटो थियो र हाम्रो बाल्यकालको भोग थियो। दसैँ आउँदा गाउँको रङ नै फेरिन्थ्यो, पिङ हालिन्थ्यो, टाढा गएका आफन्त फर्किन्थे, घर आँगनमा हाँसो भरिन्थ्यो, तिहारमा देउसी भैलोको आवाजले रात पनि उज्यालो हुन्थ्यो, मादल घन्कन्थ्यो, गीत गुन्जिन्थ्यो र हामी बालबालिका आफ्नो गाउँलाई यो संसारकै ठुलो उत्सव ठान्दथ्यौँ। बाल्यकालको सम्झना मानसपटल भरि भरिँदै आएपछि त्यो प्रवासको मखमली सुखले समेत त्यो बाल्यकालको मिठो यादलाई मेटाउन नसक्दाको एउटा सग्लो कविता राखेँ मैले। यति बेला भने बेलायतको अक्सफोर्डलाई कर्मथलो बनाएर बसेका कवि गीतकार लीलाराज कामबाङको कलमबाट उहाँलाई धेरै धेरै धन्यवाद दिँदै अब भने त्यही कुम्भकर्णको काखमा बसेको प्यारो गाउँ थर्पुकै बिम्ब टिपेको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु, जसलाई लेख्नु भएको छ विपिन तावा लिम्बुले, अनि यसमा सुर सङ्गीत भने कुशल थलङ लिम्बुको रहेको छ।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

मेरो थर्पु गाउँ कुशल थलङ लिम्बुको स्वरमा यो थर्पुकै सेरोफेरोमा लेखिएको गीत राखे। गीतकार हुनुहुन्थ्यो विपिन तावा लिम्बु र थर्पुकै स्रष्टा लीलाराज कामबाङले लेख्नुभएको एउटा सुन्दर सिर्जना पनि मैले यहाँहरू माझमा राखिसकेको छु। यहाँ लीलाराज कामबाङजीले सम्झनु पनि भएको छ, धेरैजनालाई लेख्नुहुन्छ। उहाँ अक्सफोर्ड बेलायतबाट हुनुहुन्छ। तुलसी बस्नेत सर सेवारो षडिम सङ्गम सिर्जना बाटिकाको फुलबारी यो कार्यक्रममा तपाईँको प्रस्तुति चलिरहेको बेला यो अवस्थामा च्वाट्टै बाटो काटेर जानै सकिने भन्ने लेख्नु भएको छ उहाँले। अनि अगाडि लेख्नुहुन्छ, त्यसो त आज मैले कुनै सिर्जनाको फुलहरू ल्याएको छैन, मेरो त्यही पुरानो फुल ओइलेको रहेनछ। तपाईँले सुनाइदिनु भयो, बिउताइदिनु भयो, सम्झनामा चाहिँ आज म जानु। उहाँले चाहिँ कामबाङ के आँसु भनेर कवियात्री जानु कामबाङ लिम्बु, अनि यसै गरी कवियात्री शर्मिला अधिकारी, अनि गायिका कला च्याम्जुङ, शकुन्तला खत्री, होमा लिम्बु दिदीहरू, अनि सोना कोन्दाङबा, सुमी लिम्बु, साथै द्वारिका थापा मगर सम्दी, नुतन भुषालजी र तपाईँ लगायत सबैलाई मुटु फुट्ने गरी पनि सम्झिरहेको छ सेवारो भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु म उहाँलाई, अर्थात् हाम्रा लीलाराज कामबाङजीलाई। तपाईँलाई पनि सेवाहरू भन्न चाहन्छु। अनि हरिराईजी फेल्तम लन्डनबाट लेख्नुहुन्छ, तुलसर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिका मिठा मिठा सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। साथै सम्पूर्ण सर्जकहरू र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद, साथै शुभकामना छ सबैलाई। शुभ दिन हरिराई, फेल्तम लन्डन युके भन्नुभएको छ। हरिराईजीलाई धन्यवाद दिन चाहन्छु। र सिर्जना राख्ने क्रममा मेरो हातमा एउटा कविता रहेको छ। आज मैले प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि गीतकार भूपाल राईको कविता सङ्ग्रह यारीको आवरण तस्विर राखेको छु, र यारीभित्रको एउटा कविता पनि राखिहाल्छु। तिमीसँग छुट्ने बेला शीर्षक रहेको छ। उहाँ लेख्नुहुन्छ, रोकिन्छ टक्क एकछिन अगाडिसम्म घुमिरहेको एउटा पृथ्वी, रोकिन्छ टक्क एकछिन अगाडिसम्म घुमिरहेको एउटा पृथ्वी, चर्किएर खस्छ हजार टुक्रामा आकाश गङ्गाको सग्लो ऐना, मैनबत्ती झैँ पग्लिएर बग्दछ सडकभरि समय, र मेटिन्छन् तिमीलाई पछ्याइरहेका एक जोडा बालक पाइलाहरू, खस्छन् त्यहीँनिर तिम्रो छेउमा, खस्छन् त्यहीँनिर तिम्रो छेउमा, एउटा मुटुको तातो फिलिङ्गो, टुट्छन् वरिपरि फर्किने सारा पुलहरू, उठिरहेको छ चारैतिर धुवाँ धुवाँ छोडेर त्यसरी सुनसान बीच खण्डहरूमा, नितान्त एक्लो मलाई, नितान्त एक्लो मलाई, मेरी यारी के तिमीलाई सकुस, तिमी सकुशल घर पुग्यौ, मेरी यारी के तिमी सकुशल घर पुग्यौ। यो कवितासँग यारीभित्रको एउटा शीर्ष कविता राखेँ भूपाल राईको कलमबाट। र यति बेला भन्छ म जानु कामबाङ लिम्बु, यतिखेर युकेतिरै पुग्नु भएको रहेछ, जानु कामबाङ लिम्बुले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु हरिदत्त फुलाराको स्वर सङ्गीतमा।

मभन्दा पहिला जुनाले देख्ला अलिकति शिर न्युराई बस्नु गजल शैलीको यो गीत राखेँ मैले यहाँहरू माझमा हरिदत्ता फुलाराको स्वर सङ्गीतमा अनि यो गीत लेख्नु भएको थियो नारी हस्ताक्षर गीतकार जानु कामबाङ लिम्बुले र गीत पश्चात श्रोता बिएबिसी गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना भाटिकाको आजको व्यवसायको पहिलो खण्डको चाहिँ करिब करिब पुछार पुछारतिर पुगिसकेको छु। केही दिन पश्चात यहाँहरूले बिएबिसी गोर्खा रेडियोको हरेक एक एक घन्टाको अन्तरालमा आउने नियमित समाचार सुन्न सक्नुहुनेछ र समाचार पछि पनि हामी कार्यक्रमको दोस्रो खण्डमा फेरि प्रवेश गर्नेछौँ। अहिलेलाई भने यहाँहरूलाई म समाचारतिर लैजान चाहन्छु। गायिका मीरा राणाले गाउनुभएको एउटा गीत राख्दै तिमीलाई रुवाउने मेरो धोको होइन।

0: Pilaim Bhari
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bhanhos
2: Play BFBS
0: You BFBS Gorkha Radio
1: Radio Gorkha Radio
3: कांग्रेस सभापति गगन कुमार थापाले राजनीतिकर्मीमा पदको लोभ जागेको देखेको टिप्पणी गर्नुभएको छ। काठमाडौँको एक कार्यक्रममा सभापति थापाले पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति छैठौँ पटक पदमा पुग्न हतारिएको भन्दै नेताहरूप्रति टिप्पणी गर्नुभएको हो।
4: प्रत्येक एक लाखमा 1,000 मान्छे सन्तुष्ट, 99,000 मान्छे असन्तुष्ट हुन्छ। अब त्यो 1,000 सन्तुष्ट भएको मान्छेभित्र प्रवेश गरेर हेऱ्यो भने फेरि पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैठौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ, दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ, सभापति नहुन पाएको मान्छे सब एउटा उदाहरण दिएको मैले, कसैको हकमा लागू नबस्यो। हामी हेऱ्यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ हामी पनि असन्तुष्ट हुन्छ, अलिक पर बसेको जो मञ्चमा बस्दा पाएको पनि असन्तुष्ट हुन्छ। भनेपछि पोलिटिकल पार्टी त एउटा फ्याक्ट्री भयो।
3: पूर्व सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षको भेलामा पुगेर हिन्दू धर्मको वकालत गरेर धर्मको राजनीति अङ्गालेको आरोप लागेका बेला थापाको भनाइ आएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले धनुषाको मिथिलामा 310 परिवारलाई जग्गाको लालपर्जा दिएको जनाएको छ। विभागीय मन्त्री प्रतिभा रावलको सचिवालयले नाप जाँच सकिएको 10 वर्षपछि ती परिवारलाई लालपर्जा दिएको बताएको छ। नापिकारले धनुषाले मिथिला बिहारी नगरपालिका वडा नम्बर 3 310 परिवारलाई लालपुर्जा दिएको छ। सो स्थानमा सुवासी जग्गाको नापजाँच आर्थिक वर्ष 2072-73 सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। सत्तारूढ रासोपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको मुख्यालय बिचौलियाले कब्जा गरेको आरोप लगाउनु भएको छ। उहाँले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दावी पनि दोहोऱ्याउनु भएको छ। आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनार,
5: हामीले 15 दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। फेरि यही बिचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ, निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।
3: यसअघिको बैठकमा सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरी पोसाक खरिदको विषयलाई लिएर चर्काचर्की परेको थियो। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको कालीगण्डकी 4 सौरानी भाङखर्कमा एक घर एक धारा अन्तर्गत खानेपानी योजना बनाएपछि 35 घर दूरीका 150 जनसङ्ख्या लाभान्वित भएका छन्। बुटोलबाट छवि पाण्डे।
6: सौरेनीका स्थानीय होमबहादुर राणाले एक महिना अघि गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताउनुभयो। उहाँका अनुसार सौरेनी भाङखर्कका सबैको घरमा धारा पुगेको छ। राणाका अनुसार पुरानो खानेपानी आयोजना पहिरोका कारण सञ्चालनमा समस्या भएपछि गोर्खा वेलफेयर ट्रस्टले नयाँ खानेपानी आयोजना बनाइदिएको हो। अहिले घर घरमा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन्।
7: लगभग कति 70-75 घर भन्दा अलिक धेरै छ, काम सम्पन्न भएछ, पानी खाइरहेको छ। पानी त थियो सर, त्यही त थियो, पहिला गाविस हुँदाखेरि बनाएको थियौँ जिल्लादेखि, त्यो थिएन, जति उठेन सर। अहिले बिपी सोलफेरबाट राम्रो बनाइदिनु भयो, पानी एक घर एक धारा भएपछि त सुविधा हुने भयो नि त सर, ए खुसी छ।
6: खानेपानी आयोजना उपभोक्ता समितिका सदस्य ओमन पुनले गोर्खा वेलफेयर ट्रस्टले खानेपानी बनाइदिएपछि 24 घन्टा उपलब्ध भएको बताउँदै आगामी 10 वर्षमा खानेपानीका लागि ढुक्क भएको बताउनुभयो। उहाँले मुहान समय पाइप संरक्षण गर्न गोरेटो बाटो समेत बनेको र उपभोक्ता समितिले 2 हेरालु राखेर खानेपानीको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो।
8: पानी त 24 घन्टा आगो आइयो, चालु गर्ने होइन, बन्द हुन्न त 24 घन्टा आगो आइयो। लगभग हामी भाङखर्क सौरनी गरेर 35 धारा हो, पहिलाको पनि थियो, अहिलेको राम्रो बनाएको छ। यो 10 वर्षसम्म त हिँड्दैन, 10 वर्ष त केही नै हुन्न। ह्यान्डओभर गरेर गएपछि 2 राखिएछ, बिग्रियो भने बनाउने उठाने 100 रुपियाँ पर मन्थ सबैले। अहिले त जस्तै परामा नि हेर्नु, सिमेन्टेड बाटोमा त केही डराउनै परेन।
6: गोर्खा वेलफेयर ट्रस्ट 20 वर्ष अघि पनि सौरेनी भाङखर्कमा खानेपानी आयोजना बनाएको थियो।
3: नेपालमा 168 प्रजातिका लामखुट्टे फेला परेका छन्। विश्व लामखुट्टे दिवसको सन्दर्भ पारेर स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट औलो, डेङ्गी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस लगायतका रोग लाग्ने जानकारी पनि दिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट 18,700 भन्दा बढी नागरिक बिमार परेका छन्। पछिल्लो समय उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको विभागको भनाइ छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS कुलकर्म रेडियो हो।

जनकवि केशरी धर्मराज थापाको शब्द संगीत रहेको यो सुमधुर गीत राखेँ मैले यहाँहरूमाझमा स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणाको स्वरमा र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो बसाइको दोस्रो घण्टाको उठान गरिसकेको छु। यो बसाइमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आदरणीय श्रोताहरू सृजना जीवन र जगतलाई नै स्रोत बनाएर स्रष्टाले लेखेका तिनै भावहरू अर्थात् हाम्रै समाजका प्रतिबिम्बहरूलाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा समेटिरहेको छु र यति बेला भने यहाँ लेख्नुहुन्छ नूतन भूषालजी इजरायलबाट हुनुहुन्छ। नमस्कार सर, सुनिरहेको छु आजको रमाइलो कार्यक्रम भन्नुभएको छ नूतनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कैलाश अन्त लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट, नमस्ते तुजाई, बिहिबारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा गीत गजल कविता र मुक्तकहरू सुनेर इन्जोय लिइरहेछु भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु कैलाश अन्त लिम्बूलाई र उहाँले चाहिँ नानु राणा थापा स्याङ्जाका स्रष्टा, उहाँ बेलायतै बस्नुहुन्छ, अहिले पनि नेपालमै हुनुहुन्छ, काठमाडौँमै बस्नुहुन्छ, हाल काठमाडौँ स्वयम्भू साइटमा बस्नुहुन्छ। नानु राणा थापाका केही मुक्तकहरू सावर गर्नुभएको छ, यी मुक्तकमध्येको दुई मुक्तक चाहिँ म पढिहाल्छु। नानु राणा थापाजीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, कैलाश अन्त्या लिम्बूलाई पनि धन्यवाद दिन चाहन्छु। लेख्नुहुन्छ नानु राणा थापा, दुख छ यो मन देख्दैनौ र फाटेको, माया गर्छु भन्दै बाटो फेर्दै राखेको। दुख छ यो मन देख्दैनौ र फाटेको, माया गर्छु भन्दै बाटो फेर्दै ढाँटेको। जुन तारा सूर्य अग्नि साक्षी छन् यहाँ, जुन तारा सूर्य अग्नि साक्षी छन् यहाँ, बिर्सेजै गर्छौ मसँग माया साटेको, बिर्सेजै गर्छौ मसँग माया साटेको। यस्तै अर्को मुक्तक यहाँ लेख्नुहुन्छ नानु राणा थापा, धेरै देखेहरूलाई सके जित्त व्यङ्ग्य हान्ने, फेरि पर्छ यसलाई, धेरै देखेहरूलाई सके जति व्यङ्ग्य हान्ने, सोच्दो रहेछ आफै महान आफू मात्र जान्ने। धेरै देखे अरूलाई सके जति व्यङ्ग्य हान्ने, सोच्दैछौ आफै महान आफू मात्र जान्ने। मन रोगीको लक्षण हो भन्छन् डाक्टर साहब, मन रोगीको लक्षण हो भन्छन् डाक्टर साहब, आफू मात्र विद्वान बाँकीहरू सब मूर्ख ठान्ने, आफू मात्र विद्वान बाँकीहरू सब मूर्ख ठान्ने। नानु राणा थापा स्याङ्जाका स्रष्टा हाल काठमाडौँ बस्नुहुन्छ, उहाँको दुई मुक्तक पढे कैलाश अन्त्या लिम्बूले साबर गरेर युकेबाट पठाउनु भएको थियो। कैलाश अन्त्या लिम्बूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि साधुराम गुरुङज्यू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ, नमस्कार तुलजी, म पनि हजुरको यो लोकप्रिय कार्यक्रम अन्तर्गत सृजना वाटिका सुरुदेखि नै सुनेर आनन्द लिइरहेछ, विभिन्न मिठा मिठा गीत गजल कविता सुनेर आफै हराइरहेको छु, धन्यवाद भन्नुभएको छ नानु राणा थापा। सँगसँगै हाम्रा साधुराम गुरुङज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। अनि शर्मिला अधिकारीजी लेख्नुहुन्छ, नमस्ते तुल सर, आज मैले कविता पठाउन सकिनँ, घुम्दा घुम्दै कविता त लेखे पुरा गर्न सकिनँ, अर्को हप्ता पठाउनेछु, रेडियो सुनेर बस्नुहुने सबैलाई मेरो नमन छ है भनेर लेख्नु भएको छ। निकै रमाइलो घुमघाम छ जस्तो लाग्छ तपाईँको पनि, सामाजिक सञ्जालमा अलिअलि देखिरहेको थिएँ। र अघि रघु भट्टराईजीले बस्नुबाट आज शर्मिला अधिकारी चेली चाहिँ अमेरिकाको चाहिँ इलामतिर हुनुहुन्छ है, भनेपछि इलाम जस्तै सुन्दर ठाउँतिर पुग्नु भएको छ, कता हो त्यो ठाउँ, तर जे होस् तपाईँ घुमघाममा हुनुहुँदो रहेछ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रा अघि हाम्रा लीलाराज कामबाङजीले पनि सम्झनु भएको थियो है तपाईँलाई, अहिले कतातिर हुनुहुन्छ भनेर मैले सोचिरहेको थिएँ, तपाईँ चाहिँ अहिले अमेरिकाकै इलाम भनिहाल्नुभयो, घुमघाम निकै रमाइलो देखेको थिएँ भनेर लेख्नु, मेन सबैभन्दा पुरानो राज्य हो अमेरिकाको, त्यही भएर इलाम भनेको हो नि भनेर पनि लेख्नु भएको छ। भनेपछि तपाईँ एकदम घुमघाममा हुनुहुन्छ शर्मिला अधिकारीजी, तपाईँलाई धन्यवाद दिन चाहन्छु। साथमा गोपाल अधिकारी पनि हुनुहुन्छ, छोराछोरी पनि सँगै है हाइकिङ पनि गर्दै गरेको कुरा लेख्नु भएको थियो, र शर्मिला अधिकारीजीलाई धन्यवाद दिँदै गर्दाखेरि यहाँ मैले अर्को पनि प्रतिक्रिया देखेँ। यहाँ लेख्नुहुन्छ सुमी लिम्बू हुनुहुन्छ, सेवारो नमस्कार, कार्यक्रम स्वर्णिम सङ्गम परिवारमा म सुमी लिम्बूको आजको कार्यक्रममा एउटा गजल कोरेर पठाएछ, स्थान पाउने आशा गरेको छु तुलसीजी भनेर लेख्नुहुन्छ। उहाँ लेख्नुहुन्छ, कात्रोमा मलाई बेरेर लाँदा तिमी नरुनु मलामी बनेर आउँदा, कात्रोमा मलाई बेरेर लाँदा तिमी नरुनु मलाई
तिमी नरुनु मलामी भनेर आउँदा जिन्दगीभरि साथ दिन नसके पनि जिन्दगीभरि साथ दिन नसके पनि तिमी नरुनु सम्झनु मलाई अन्तिम घडीमा आउँदा सम्झनु मलाई अन्तिम घडीमा आउनु आउँदा कात्रोमा मलाई बेरेर लाँदा तिमी नरुनु मलामी भनेर आउँदा मुटुभरि माया थियो भन्न सकिन तिमीलाई मुटुभरि माया थियो भन्न सकिन तिमीलाई आँखाभरि आँसु थियो देखाउन सकिन तिमीलाई आँखाभरि आँसु थियो देखाउन सकिन तिमीलाई कात्रोमा पेरेर लाँदा तिमी नरुनु मलामी भनेर आउँदा हाम्रो माया अधुरै रह्यो दोष कसैलाई नदिनु हाम्रो माया अधुरै रह्यो दोष कसैलाई नदिनु मेरो सम्झनामा एक थोप आँसु चुपचाप झारिदिनु मेरो सम्झनामा एक थोप आँसु चुपचाप झारिदिनु कात्रोमा मलाई बेरेर लाँदा तिमी नरुनु मलामी भनेर आउँदा अन्तमा छोटो सम्झनाको कोसेली गीतकार एनपी परदेशी गीतकार लीलाराज काम्बाङ गीतकार सुमिन विवश सावा लगायत सबैलाई मिठो सम्झना र माया ओझेल परे है नमस्कार भन्नुभएको छ धन्यवाद दिन चाहन्छु म हाम्रा सुमी लिम्बुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँ बेलायतबाटै वीरेन्द्र काम्बाङजी लेख्नुहुन्छ नमस्कार तुलसीजी तपाईँलाई सुनिरहेको छु र एउटा छोटो कविता लाउरेको जिन्दगी मैले पठाएको छु है यो उत्कृष्ट भएमा वाचन गरिदिनु होला भन्नुभएको छ वीरेन्द्र काम्बाङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु लाउरेको जिन्दगी लेख्नुहुन्छ वीरेन्द्र काम्बाङ चिल्ला सडकमा गुड्दा गुड्दै अचानक शून्य आकाशमा उडेर पुग्दछ लाउरेको जिन्दगी चिल्ला सडकमा गुड्दा गुड्दै अचानक शून्य आकाशमा उडेर पुग्दछ लाउरेको जिन्दगी गहिरो समुद्रमा तैरिँदै अचानक विशाल महासागरमा पुग्दछ लाउरेको जिन्दगी मध्यरातको कठ्याङ्ग्रिने जाडोमा निदाउन खोज्दा खोज्दै मध्यरातको कठ्याङ्ग्रिने जाडोमा निदाउन खोज्दा खोज्दै आफैतिर आइरहेको अस्त्रतिर अगाडि बढ्नुपर्छ लाउरेको जिन्दगी आफैतिर आइरहेको अस्त्रतिर अगाडि बढ्नुपर्छ लाउरेको जिन्दगी वीर गोर्खालीको इतिहास कोर्दा कोर्दै अचानक वीर गोर्खालीको इतिहास कोर्दा कोर्दै अचानक युद्धभूमिमा ढल्न सक्छ लाउरेको जिन्दगी युद्धभूमिमा ढल्न सक्छ लाउरेको जिन्दगी एउटा युद्ध साहित्य अनि भोगाईसँग नजिक रहेको यो सिर्जना राखेँ मैले वीरेन्द्र काम्बाङको कलमबाट बेलायतबाट हुनुहुन्थ्यो उहाँलाई धन्यवाद दिँदै अब नै यो सिर्जनासँग मिल्दो जुल्दो एउटा गीतको सम्झना आयो अब नाताले काम्बाङ काम्बाङ सायद यहाँहरू आफन्तै नै पर्नुहुन्छ होला है गीतकार लीलाराज काम्बाङले लेख्नुभएको गीत हो साइरज खाँती र मुना ठटालले गाउनु भएको छ शङ्कर थापा इस्मालको सङ्गीत रहेको यो गीतले कता कता वीरेन्द्र काम्बाङको लाउरेको जिन्दगीको यो कविताको सारसँग यो गीत पनि मिल्दो जुल्दो लाग्यो अहिलेलाई भने यही गीत लीलाराज काम्बाङले लेख्नुभएको गीत साइरज खाँची र मुना ठटालको स्वरमा

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

आदर्श दार यो सुमधुर गजल मैले यहाँहरु माझमा राखे राजसागरको स्वर संगीतमा र राजसागरको स्वर संगीत रहेको यो गजलका शेरहरु लेख्नु भएको थियो गजलकार यशोदा थापा अर्थात यशु थापाले र यो गजल पश्चात अब नै श्रोताहरु म केही गजलहरु यहाँहरु माझमा राखिहाल्छु यहाँ लेख्नुहुन्छ गजलकार आदित्य अर्याल ग्यावाली के हुन्छ मनलाई घरिघरि थाहा हुँदैन के हुन्छ मनलाई घरिघरि थाहा हुँदैन आधा आफैसँग हुन्छ मन आधा हुँदैन आधा आफैसँग हुन्छ मन आधा हुँदैन के हुन्छ मनलाई घरिघरि थाहा हुँदैन तिमी चिर निन्द्रामा पुग्ने सपना देख्यौ देख्छौ तिमी चिर निन्द्रामा पुग्ने सपना देख्छौ केही सपना नटुटेसम्म नित पुरा हुँदैन केही सपना नटुटेसम्म नित पुरा हुँदैन आधा आफैसँग हुन्छ मन आधा हुँदैन विचार गरियोस् मुख खेलाउनु अघि विचार गरियोस् मुख खेलाउन अघि गल्ती माफी होला इज्जत फिर्ता हुँदैन गल्ती माफी होला इज्जत फिर्ता हुँदैन आधा आफैसँग हुन्छ मन आधा हुँदैन कोही आओस् जिन्दगीमा हर्ष बोकेर कोही आओस् जिन्दगीमा हर्ष बोकेर साथ कहिले नछोडोस् मज्जा हुँदैन साथ कहिले नछोडोस् मज्जा हुँदैन आधा आफैसँग हुन्छ मन आधा हुँदैन र अन्तिम शेर हार मान्यो यो जिन्दगीले कसरी भनौँ हार मान्यो यो जिन्दगीले कसरी भनौँ खबर सोध्नलाई ढाँट्ने बहाना हुँदैन खबर सोध्नलाई ढाँट्ने बहाना हुँदैन आधा आफैसँग हुन्छ मन आधा हुँदैन के हुन्छ मनलाई घरिघरि थाहा हुँदैन के हुन्छ मनलाई घरिघरि थाहा हुँदैन गजलकार आदित्य अर्यालको यो गजल राखेँ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यति बेला भने अर्को पनि गजल रहेको छ सुमिन विवस सावाले काठमाडौँबाट लेख्नुहुन्छ सेवारो नमस्ते तुलसर म पनि सुरुबाटै कार्यक्रम सुन्दैछु है आज एउटा गजल पठाएँ भन्ने लेख्नुभएको छ अनि आज सेवारो नोगेन भन्नुभएको छ धन्यवाद दिन चाहन्छु सुमिन विवस सावालाई उहाँ लेख्नुहुन्छ टाढा हुँदै जाँदा तिमी आँसु नझार्नु है टाढा हुँदा तिमी आँसु नझार्नु है मेरो सम्झना आउँदा मन नदुखाउनु है मेरो सम्झना आउँदा मन नदुखाउनु है टाढा हुँदै जाँदा तिमी आँसु नझार्नु है जिन्दगीले छुटाए पनि माया कहाँ छुट्छ र जिन्दगीले छुटाए पनि माया कहाँ छुट्छ र समयले पर बनाए पनि सम्झना नछुटाउनु है समयले पर बनाए पनि सम्झना नछुटाउनु है टाढा हुँदै जाँदा तिमीले आँसु नझार्नु है सँगै हिँडेका ती बाटा एक्लै पार गर्नुपर्दा सँगै हिँडेका ती बाटा एक्लै पार गर्नुपर्दा मेरो नाम सम्झेर मात्रै मनलाई नतोड्नु है मेरो नाम सम्झेर मात्रै मनलाई नतोड्नु है मेरो सम्झना आउँदा मन नदुखाउनु है र अन्तिम शेर हाम्रो कथा अधुरो रह्यो भाग्यले यस्तै लेखेछ हाम्रो कथा अधुरो रह्यो भाग्यले यस्तै लेखेछ माया साँचो थियो भन्ने मनभित्र राख्नु है माया साँचो थियो भन्ने मनभित्र राख्नु है मेरो सम्झना आउँदा मन नदुखाउनु है टाढा हुँदै जाँदा तिमीले आँसु नझार्नु है सुमिन व्यवस्थामालाई धन्यवाद दिन चाहन्छु यो गजलको लागि र अर्को गजल राख्न चाहन्छु श्रोताहरू म डाक्टर घनश्याम परिश्रमीको गजल हो लेख्नुहुन्छ डाक्टर घनश्याम परिश्रमी विश्वास भाग्यो आस्था हरायो विश्वास भाग्यो आस्था हरायो पीडा छ तनमा मन झन् दुखायो पीडा छ तनमा मन झन् दुखायो विश्वास भाग्यो आस्था हरायो सच्चाइका छन् आँखा लुकेका सच्चाइका छन् आँखा लुकेका कसले अचानक हल्ला चलायो कसले अचानक हल्ला चलायो पीडा छ तनमा मन झन् दुखायो यो के हुँदैछ लाग्यो अचम्मै यो
के हुँदैछ लाग्यो अचम्मै, खाँदै नखाई भोको अगायो, खाँदै नखाई भोको अगायो, पीडा छ तनमा मन झन दुखायो। ऊ पुग्छ कि अन्तिम बिन्दुसम्म, ऊ पुग्छ कि अन्तिम बिन्दुसम्म, जसले नजाने बाटो समायो, जसले नजाने बाटो समायो, पीडा छ तनमा मन झन टुटायो। र अन्तिम शेर, देखिन्न उसको अनुहार अहिले, देखिन्न उसको अनुहार अहिले, उदण्डलाई कसले लुकायो, उदण्डलाई कसले लुकायो, पीडा छ तनमा मन झन दुखायो, विश्वास भाग्यो आस्था हरायो, विश्वास भाग्यो आस्था हरायो। घनश्याम परिश्रमीको गजलको लागि डाक्टर घनश्याम परिश्रमीलाई धन्यवाद दिँदै अब भने म माया निर्भीकको पनि गजल राखिहाल्छु। लेख्नुहुन्छ माया निर्भीक, थाहा छैन कहाँ चोट लाग्यो, कहाँ घाउ भयो, थाहा छैन कहाँ चोट लाग्यो, कहाँ घाउ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाऊ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाऊ भयो, हत्केला हेर्नेले भाग्य निधारमा हुन्छ भनेदेखि, हत्केला हेर्नेले भाग्य निधारमा हुन्छ भनेदेखि, मलाई आफ्नै हात काटौँ कि निधार फुटाउँ भयो, मलाई आफ्नै हात काटौँ कि निधार फुटाउँ भयो, तिमीले छाडेपछि जिन्दगी काम चलाउ भयो। चराहरू गुडमा फर्किए, वस्तुभाव गोठमा फर्किए, चराहरू गुडमा फर्किए, वस्तुभाव गोठमा फर्किए, साँझ पर्यो टुहुरोलाई काँझौ काँझौ भयो, साँझ पर्यो टुहुरोलाई काँझौ काँझौ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाउ भयो। र अन्तिम शेर, अस्पतालमा उपचारको पालो कुर्दा कुर्दै मरेकी मरेको हुँ, अस्पतालमा उपचारको पालो कुर्दा कुर्दै मरेको हुँ, मलाई घाटमा ल्याएर फेरि पालो नकुराउ भयो, मलाई घाटमा ल्याएर फेरि पालो नकुराउ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाउ भयो, थाहा छैन कहाँ चोट लाग्यो, कहाँ घाउ भयो। माया निर्भीकको यो सुन्दर गजल पश्चात श्रोताहरू अब नै एउटा गजल नै सुनाउन चाहन्छु। विपिन किरणले लेख्नुभएको गजल, महेश खड्काको सङ्गीत रहेको छ, स्वर भने अन्जु पन्तको रहेको छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।
3: हजुर, आदरणीय सुधार बिएबिएस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गम सृजना वाचिकाको यो सृजनशील बसाइमा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँ लेख्नुहुन्छ प्रेम विश्वकर्म दाई, उहाँ चाहिँ दीप ज्वेलरी अल्ट्रोड युकेबाट हुन्छ। प्रेम दाई लेख्नुहुन्छ, नमस्कार तुजी सदाजी, आज पनि कार्यक्रम सुनिरहेछु। श्रष्टाहरूका मिठा मिठा गजल र कविताहरूले कार्यक्रमलाई रोचक र ऊर्जावान बनाएको महसुस गरेको छु। सबै श्रष्टा र वाचनकर्ता सबैलाई मोरी मोरी धन्यवाद भनेर दीप ज्वेलरी अल्ट्रोड युकेबाट प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी बेलायतबाटै हुनुहुन्छ यहाँ सुमन श्रेष्ठ फानब्रो बेलायतबाट हुनुहुन्छ। तुलसी साहब नमस्कार, आज हजुरको कार्यक्रम सुन्दै जाँदा कता कता मलाई पनि एउटा कविता फुर्न गयो। सोही कविता हजुर समक्ष पठाएको छु, यदि प्रसारण योग्य लागेमा कृपया कार्यक्रममा वाचन गरिदिनु हुन अनुरोध गर्दछु भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा सुमन श्रेष्ठ सरलाई। पहिलोपल्ट उहाँको सिर्जना पढ्दैछु। उहाँ लेख्नुहुन्छ, उहाँ XQOGR GLR को हुनुहुँदो रहेछ। उहाँ लेख्नुहुन्छ, खोला तरेपछि बिर्सिएको लौरो शीर्षकमा लेख्नुहुन्छ सुमन श्रेष्ठ। फुल जति नै राम्रो भए पनि एक दिन अवश्य झरेर जान्छ। फुल जति नै राम्रो भए पनि एक दिन अवश्य झरेर जान्छ। जिन्दगी जति नै सुन्दर भए पनि एक दिन अवश्य मरेर जान्छ। त्यसैले नगरौँ कहिल्यै पनि जिन्दगीमा रिस अनि राग। त्यसैले नगरौँ कहिले पनि जिन्दगीमा रिस अनि राग। सधैँभरि गरौँ सबैको भलो, कहिले मनमा कालो नराख। जब तिमीलाई सहारा चाहिन्थ्यो त्यति बेला मैले दिएको थिएँ हात। जब तिमीलाई सहारा चाहिन्थ्यो त्यति बेला मैले दिएको थिएँ हात। डोर्याए हिँडाए कुद्ने बनाए, मेरो तिमीलाई पुरा थियो साथ। आज उड्ने भयो गयो राम्रो प्रगति, गर्यो राम्रो प्रगति, नचाहिने भयो अब कसैको साथ। आज उड्ने भयो गर्यो राम्रो प्रगति, नचाहिने भयो अब कसैको साथ। मैले तलबाट हात लम्काए, तर तिमीले माथिबाट दियौ लात। गुण त हामीले लगाएकै हौ, गुण त हामीले लगाएकै हौ, तिमीले एउटा अनि मैले एउटा काम। मैले तिरे थिए तिमी, मैले ताने थिए तिमीले गचेट्यौ। म भन्न मात्र सक्छु राम राम। मैले ताने थिए तिमीले गचेट्यौ, म भन्न सक्छु मात्र राम राम। एउटा गल्ती देखाई बिर्स्यौ सयौँ गुणहरू, एउटा गल्ती देखाई बिर्स्यौ।

सयो गुणहरू ठिक छ गर तिमी सुखको सामना मेरो भने अझै तिमीलाई माया छ अझै गर प्रगति तिमीलाई शुभकामना तिमीलाई शुभकामना। एउटा नेपाली उखान छ खोला तरेपछि लौरो बिर्सिन्छ भने जस्तै यहाँ कसैलाई गुण गर्दै गर्दा त्यो गुणको बदला गुणैले तिर्नुपर्ने तर यहाँ त्यो सबै बिर्सिएर गुण होइन बरु अझै बढी पीडा दिएको जस्तो लाग्यो। सृजनाको लागि सुमन श्रेष्ठलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। होमा पाइम लेख्नुहुन्छ, सेवारो तुलसीज्यू मैले पनि साउको मेलाबाट मिठा मिठा सृजनाहरू त्यसैमा हजुरको वाचन चुरो इन्जोय लिँदैछु अनि सबैको सृजना र मिठो लाग्यो। आजकल हाम्रा लीलाराज भाइले त झनै अर्ग्यानिक जस्तो सृजनाहरू लेखिरहनु भएको छ, यसै गरी निरन्तर कलम अघि बढिरहोस् है। साथै सबै सृजनशील हातहरूलाई सम्मान भन्न चाहन्छु भनेर लेख्नु भएको छ हुमा पाइम लिम्बुले, उहाँ बेलायतबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ रुमा सामाजी, नमस्ते हजुर दाई, म तेह्रथुमबाट रुमा सामा भनेर उहाँले गजल पठाउनु भएको छ। लेख्नुहुन्छ रुमा सामा, तिमी टाढा हुँदा पनि मनले तिमीलाई खोजिरहन्छ, तिमी टाढा हुँदा पनि मनले तिमीलाई खोजिरहन्छ, आँखा चुपचाप हुन्छ तर मनभित्र रोइरहन्छ, आँखा चुपचाप हुन्छ तर मनभित्र रोइरहन्छ, तिमी टाढा हुँदा पनि मनले तिमीलाई खोजिरहन्छ। समयले छुटायो हामीलाई भाग्यले साथ दिएन, समयले छुटायो हामीलाई भाग्यले साथ दिएन, माया साँचो थियो हाम्रो तर जिन्दगीले साथ दिएन, माया साँचो थियो हाम्रो तर जिन्दगीले साथ दिएन। र अन्तिममा पत्रकार कविन्द्र शर्मा र दाई लीलाराज काम्बाङ दिदी होमा पाइम लाई धेरै धेरै माया सेवारो भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा रुमा सामाजीलाई अनि हाम्रा पत्रकार कविन्द्र शर्माजीको पक्कै पनि स्वास्थ्य सुधार हुँदैछ होला, हामी यही कामना गरौँ। र सुमी लिम्बुले चाहिँ तुलसी हजुरलाई धेरै धेरै धन्यवादै गजललाई स्थान दिनुभयो भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिँदै अब श्रोताहरू यहाँहरू माझमा एउटा गजल नै राख्न चाहन्छु। पुरानो गजल शैलीमा मवि विशालले लेख्नुभएको हो, यो दीपक जङ्गमको सङ्गीत अनि गुलाम अलीको स्वर रहेको छ।

बेबी शाहको रचना अनि गुलाम अलीको स्वरमा रहेको यो गजल राखेँ मैले यहाँहरू माझमा। दीपक जङ्गमको सङ्गीत रहेको थियो र अब नै फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ तारा प्रसाद च्यामजङजीले ननिटन युकेबाट सेवा र तुलसी लोकप्रिय कार्यक्रम बेबेस गोर्खा रेडियोको यो सृजना वाटिका सुनेर साथ दिइरहेछु भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद नगेन भन्न चाहन्छु। ननिटन युकेबाट हुन्छ खेलमोती लिम्बु लेख्नुहुन्छ, बेलायतबाट हुन्छ नमस्ते सेवा र तुलसीजी, म पनि सृजना वाटिकामा मिठा मिठा सृजनाहरू कविता मुक्त गीत गजल सुन्दैछु। तुलसीजीको गीत सृजना राखिदिनु भए झन् रमाइ हिलो हुने थियो भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु म खेल मोती लिम्बुज्यूलाई। अब तपाईँलाई मैले मेरै चाहिँ के पो सुनाऊ भनिहाल्नुभयो, नाई पनि भन्न सकिएन र कहिलेकाहीँ ठ्याक्कै भनौँ दिमागमा पनि आउँदैन के सुनाऊ के सुनाऊ हुन्छ र यति बेला भने चाहिँ म तपाईँलाई म एउटा गीतका केही लाइन साभार गर्छु है, त मेरो आफ्नै रचनाको हो, देशभक्ति गीत हो। सिमानामा गएको साथी झुक्किएछ अहिले, सिमानामा गएको साथी झुक्किएछ अहिले, भन्दै थियो पर थियो जङ्गे पिलर वर सर्दै आएछ नि अहिले, भन्दै थियो पर थियो जङ्गे पिलर वर सर्दै आएछ नि अहिले, सिमानामा गएको साथी झुक्किएछ अहिले। काला पानी मात्र होइन सुस्ता दुख्छ सधैँभरि, काला पानी मात्र होइन सुस्ता दुख्छ सधैँभरि, हाम्रो माटो हाम्रै बाटो छिमेकीले गर्छ चुरी फुरी, हाम्रो माटो हाम्रै बाटो छिमेकीले गर्छ चुरी फुरी, सिमानामा गएको साथी झुक्किएछ अहिले, भन्दै थियो पर थियो जङ्गे पिलर वर सर्दै सर्दै आएछ नि कहिले। यति सुनाए खेलमती लिम्बुलाई यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, सधैँ नै कार्यक्रम सुन्नुहुन्छ र हामीसित यसरी नै जोडिनुहुन्छ। सृजना उहाँले अनुरोध गरिहाल्नुभयो मैले नाइ भन्न सकिनँ, त्यही भएर यहाँको लागि यति मात्रै सुनाएँ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसै गरी यहाँ लेख्नुहुन्छ नर्थ क्यारोलिनाबाट एनपी परदेशी जो आफै पनि गीतकार हुनुहुन्छ, एउटा मुक्तक तयार भए भने लेख्नु भएको छ कार्यक्रम सुन्दा सुन्दै, र यो चाहिँ विशेष गरी यो हालै पाकिस्तानको ब्रड पिकमा ज्यान गुमाएका आरोहीप्रति सम्मान स्वरूप समर्पित गरे। निर्मल पूर्जाको एउटा इन्टरभ्यू हेरेको थिएँ, उनले कि हिमालबाट फर्कन्छु कि त हिमालमै हराइजान्छु भनेका रहेछन्, त्यसैबाट प्रभावित भए र यो मुक्तक लेखेँ, उहाँलाई सम्पूर्णमा सदाशुमन स्वरूप पठाए है भन्नुभएको छ, लेख्नुहुन्छ एनपी परदेशी। हिमाललाई उनले प्रेम गरेकोले उतै लाग्यो, हिमालले नि प्रेम गरेर उनको जीवन माग्यो, हिमाललाई उनले प्रेम गरेकोले उतै लाग्यो, हिमालले नि प्रेम गरेर उनको जीवन माग्यो, भन्थ्यो रे कि फर्कौँला कि उही हराइजान्छु, भन्थ्यो रे कि फर्कौँला कि उही हराइजान्छु, प्रकृति नै ठुलो हो उसलाई आफैसँग राख्यो, प्रकृति नै ठुलो हो उसलाई आफैसँग राख्यो। धन्यवाद दिन चाहन्छु एनपी परदेशजीलाई यो सुन्दर मुक्तको लागि। वास्तवमा तपाईँले भने जस्तै हामी पनि ती सम्पूर्ण आरोहीप्रति सधैँभरि नमन गर्दै उहाँहरूको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। वास्तवमा हिमालसँग रमाउने हिमालकै प्यारो भइदियो उहाँहरू सबैजनाप्रति हामी श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छौँ र यो सृजनाको लागि मुक्तकको लागि एनपी परदेशजीलाई धन्यवाद दिन चाहन्छु। अनि सुमन श्रेष्ठज्यूले लेख्नुहुन्छ तुलसी सर हजुरको सुमधुर स्वरमा वाचन गरिदिनु भएको हजुरलाई मुरी मुरी धन्यवाद, हजुरको मिठासपूर्ण वाचनले अझै सुन्दर र मनमोहक बनाइदिनु भयो भन्नुभएको छ, उहाँको सुन्दर सृजना पढेको थिएँ मैले कविता, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। घडी पनि हेर्दैछु समयले पनि नेटो काट्न लागिसकेको छ, अब बाँकी केही सृजनाहरू छन् भने प्रतिक्रिया
परिहाल्छन् म समेट्ने कोसिस गरिहाल्छु। र यहाँ अब भने मैले पनि ओझेल पर्ने बेला भइसकेछ, सबैजनालाई धन्यवाद दिन चाहन्छु। साधुराम गुरुङज्यू नमस्कार, तुजी म पनि हजुरको अत्यन्त लोकप्रिय कार्यक्रम सृजना वाटिका सुनेर आनन्द लिइरहेछु भने अघि नै लेख्नु भएको थियो, मैले पढि नै सकेको छु। र सबै सबै स्रष्टा सर्जक र शिल्पी मनहरूलाई धन्यवाद दिन चाहन्छु अनि सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा र सुनेर जोडिनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको बिसौनीमा एउटा युगल गीत राख्न चाहन्छु। मेनुका पौडेल र हरि लम्सालको स्वरमा, एनपी परदेशीको गीत रचना अनि हरि लम्सालको सङ्गीत रहेको यही गीत यहाँहरू माझमा छाड्दै म पनि कार्यक्रमबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्। नमस्ते।

0: મિલાય ભરી
1: ઓનર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
0: યુ બીએફબીએસ ગોઠા રેડિયો
1: રેડિયો ગોઠા રેડિયો
3: बेलायती राजकुमार ह्यारी दम्पति अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्कने भएको छ। पत्नी मेगन मार्कल र दुई सन्तानसहित राजकुमार ह्यारी बेलायत फर्कन लाग्नु भएको हो। तर ह्यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। ह्यारीका छोराछोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रुले यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
4: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
3: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। स्थायी इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
5: Prince Harry's Invictus Games are coming up. He has a few other patronages still in the UK, such as Wellchild. And in the grand scheme of things, it's possible that Prince Harry is concerned about his children's titles.
3: यारी स्वदेश फर्कने योजनाबारे राजा चार्ल्सलाई पनि गएको आइतबार मात्रै जानकारी दिइएको खबर छ। परिवारका सदस्यलाई अझ धेरै भेट्न पाउने भएपछि राजा चार्ल्स पनि खुसी हुनु भएको छ। तर अब आम नागरिकको नजर भने यारी र उहाँका दाजु विलियम बीचको सम्बन्धमा केन्द्रित भएको छ। यसअघि बिग्रिएको यी दुई दाजुभाइको सम्बन्ध अब सुधार हुन्छ कि हुँदैन भन्ने पनि प्रश्न उठेको छ। स्काईका साई संवाददाता लारा बन्डकले भने यारी र विलियम बीचको सम्बन्ध सुधार गर्न सहज नहुने बताउनु भएको छ।
4: Relations remain really difficult between Harry and his brother Prince William. They don't speak. I think the arrival of the Sussexes does change the optics. The circus that is bound to follow Meghan and Harry will by association be really uncomfortable for the Prince and Princess of Wales.
3: बेलायती गोर्खा सेनाको अवकाश प्राप्त मेजर हितवान गुरुङले मानार्थ मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर एमबी उपाधि पाउनु भएको छ। बेलायतका राजाले मेजर गुरुङलाई सम्मान दिनुभएको ब्रिटिस गोर्खा आज नेपाल बिजिएनले जनाएको छ। सन् 1973-2002 सेवा गरेका मेजर गुरुङले अवकाश पाएपछि रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनमा सेवा गर्नुभएको छ। अफगानिस्तानको लडाईँमा दिवंगत तथा घाइते सैनिकका परिवारलाई सहयोग गर्न
6: कृतज्ञता अभ्यास गर्ने सम्बन्धको आफै मापदण्ड बनाउने गुणस्तरीय समय बिताउने पूर्णता होइन स्वीकार्यता खोज्ने सीमारेखा तय गर्ने र अन्तमा आवश्यक परे विशेषज्ञको सहयोग पनि लिने। श्रोता आज कार्यक्रम घर संसारमा मैले घरको संसार जस्तै एउटा श्रीमान श्रीमतीको सम्बन्धबाट सुरु हुन्छ भनेको थिएँ र कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा रहेको थियो। फाइदाजनक भएको छ भने म आशा गर्दछु। अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने एकदमै महत्त्वपूर्ण टपिक र अवश्य पनि यस्तै जानकारी मूलक कुराहरू म अर्को हप्ता पनि ल्याउनेछु भन्दै म सधैँ पनि बिदा
3: प्रधानमन्त्री बालेन शाहका सहयोगले कार्यालयमा घण्टौँसम्म केरकार गरेको खबर सार्वजनिक भएपछि आलोचना भएको थियो। बागमती प्रदेश सरकारको सातौं मुख्यमन्त्रीमा किरण थापा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले एमाले नेकपा र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको। थापाले तीन दलका 63 सांसदको समर्थनमा दावी पेश गर्नुभएको थियो। यीबीच बागमतीमा नयाँ सरकार गठनमा राप्रपाको समर्थन लिएर राप्रपाभित्र पनि विवाद भएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै राप्रपा केन्द्रले प्रदेश प्रमुख देव कोटालाई पत्र पठाएको थियो। युक्रेनको किबमा रुसले गरेको भारी क्षेपास्त्र आक्रमणमा 11 जनाको ज्यान गएको छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

FBS Gorkha Radio Sunil and Sasrata, Karikrama Lami Chon Srata, Yo Sami, Diva Kusilima, Tabi Sampradala, Diri Diri Swagat Garna Chansu, Asakiyo Afternoon Shoma, Mosinigotar for Bata, Rasami Igbazera, nominate Kaisakik Sal. देशको माया नीति संकुआ र अथगनको आवाजमा रहेको मिठो गीत हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भनी सुन्न सक्नुहुन्छ यो आफ्टरनुन सो एक बजेदेखि चार बजीसम्म थ्री आवर सेसन मिरा मिरा गीत सङ्गीत विभिन्न जानकारीको साथमा आजको समय रहनुहुनेछ तिन घन्टाभरि 105.4 मेगाहर्ज ट्युनिङ गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ फोक्सटोनवासीहरू तपाईँको एरियामा रोड एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसनहरूमध्ये FBS Gorkha सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले BFBS Gorkha भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा अहिलेको यस समयमा रहँदै गर्दाखेरि अवश्य पनि हामी रहनेछौँ भरपूर मनोरञ्जनको साथमा तपाईँले कार्यक्रममा रहन सक्नुहुनेछ र अहिलेलाई पनि हामी अगाडि बढ्ने क्रममा जानकारी पनि गराउन चाहन्छु आज थर्सडेको दिन देवा कुसिलीमा तपाईँले पाउन सक्नुहुन्छ BFBS संवाद यो चाहिँ कार्यक्रमको सेकेन्ड आवरमा हुनेछ र 2:28 जाँदाखेरि पार्ट वान हुनेछ शङ्कु सभा समाज युकेको एनो गेट टुगेदर यो बारेमा कुराकानी योगदायको साथमा र पार्ट टू चाहिँ 3 लागि तपाईँले 13 बाँकी हुँदा पाउनुहुनेछ र कार्यक्रममा अहिलेको लागि भने स्वप्न सुमनको आवाजमा रिसाउने बानी

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम माइलामी छौँ श्रोता. यो समय देवाको सिरेको पहिलो घन्टामा र समय 1:14 गएको छ. यसै गरी आउनुहोस् फोक्स टुनको बारेमा पनि केही चर्चा गरी हालो वेदर फोरकास्ट. अहिले टेम्परेचर पनि 21 डिग्री सेल्सियस, मोस्टली सनी, विन्ड 31 किलोमिटर पर आवर, पनि ह्युमिडिटी 65%. बिहानको समयमा चाहिँ तपाईँहरूले पनि महसुस गरिसक्नु भएको छ पानी परेको थियो र आज र भोलिको दिनमा चाहिँ रेनी डे देखाएको छ, लाइट रेन हुने इन बिट्विन्सहरू. र स्याटरडेदेखि चाहिँ फेरि सनी हुनेछ मन्डेसम्म, र ट्युजडेदेखि फेरि रेनी वेदर देखाएको छ. र यसै गरी लन्डनको सन्दर्भमा पनि वेदर फोरकास्ट म तपाईँको माझमा राख्ने नै छु श्रोता. र अहिले लन्डनमा भने टेम्परेचर 22 डिग्री सेल्सियस, क्लाउडी वेदर, ह्युमिडिटी पनि 55%, विन्ड 16 किलोमिटर पर आवर रहेको छ. लन्डनमा सेम र यो विकेन्डमा चाहिँ राम्रो देखेको छ वेदर, 21 डिग्री सेल्सियसदेखि लिएर 23 सम्ममा, र फेरि मन्डेदेखि चाहिँ अलिक क्लाउडी भएर लाइट रेन हुनसक्ने कुराहरू चाहिँ रहेको छ. वेदर फोरकास्ट यति नै रहेको छ श्रोता. कार्यक्रममा आउनुहोस् फेरि पनि हामी अगाडि बढिहालौँ. सबिन राई एन्ड द फायर ब्यान्ड, रफ्तार.

0: বিশ্বাস গোর্খা রেডিও।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: यो PFBS गोर्खा रेडियो हो।

FBA scorecard reading to Nanunsa, Kadigram, my Lamiton, Yusrata, Yu Same, Diwaku, Siliko Pelukantama, Egbazira, Pachis, Minute Kaikusa, the Risagari case, Suchanar Dabagamat Samarakni Nisu, Unagari Kutsa, Abobani, you event experience Granasaknunsa, authentic Newa feast and charity celebration. र डेट से यही आउँदो सन आइतबारको दिन 23 अफ अगस्त मा हुन गएको छ गार्थ हिल कलेज मा ब्राकनेल मा फ्री अनसाइड पार्किङ छ र जहाँ तपाई पनि जान सक्नुहुन्छ र यसैमा कुनै क्वेरीहरू छन् भने तपाईले अवश्य पनि फेसबुक चेक आउट गर्न सक्नुहुन्छ facebook.com/ppguk reading Robin is going to start my career. Manus, I'm feeling very hello. I'm going to go to market. A geet regosa, bukha regosa, or a candra banico. I was my engineer.

बीएफबीएस गोर्खा रेडियो कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय दिवा कोसेलीको पहिलो घण्टामा र केही सूचना फेरि पनि तपाईँको माझमा राख्ने नै छु. हुन गइरहेको इभेन्ट यो छ खुकुरी च्याम्पियनसिप 2026 र यो चाहिँ बिगेस्ट गल्फ इभेन्ट अफ द इयर रहेको छ. चौतारी रियल स्टेटले आयोजना गरिरहेको छ. डे 29 अगस्त नेक्स्ट विकेन्ड हुन गइरहेको छ. भेनिसी वाटरलु कोर्स शफिल ओक्स गोल्फ क्लब क्लबमा हुन गइरहेको छ. यस सम्बन्धी अझै तपाईँले विस्तृत रूपमा जानकारी परेको खण्डमा भने सुमन शेर्पा उहाँलाई सम्पर्क गर्नुहोला 07983879849. त्यसै गरी हामीलाई भर्खरै कल पनि आएको छ. हामीलाई लिसनर्सहरूले विभिन्न ठाउँमा सुनेर साथीरहनु भएको छ र यहाँ खेलमती लिम्बु आन्टीले अहिले कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ र एउटा गीत पनि उहाँले अनुरोध गर्नुभएको छ. पाकी जाने सल्लाह सुनिता थिम र नोगेन हाङ सरुम्बाको आवाजमा र आन्टीको रिक्वेस्टमा गीत रहेको छ. इन्जोय गर्नुहोस्.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा

0: स्थानीय निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: यो BFPS गोर्खा रेडियो हो।

0: Borkhan Radio.
1: PFB's Gorkhan Radio कार्यक्रममा हामी छौँ श्रोता दिवाको सिरीको पहिलो घन्टामा र दुई बजेको लागि अब पनि एघार मिनट बाँकी रहेको छ. यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा आउनुहोस् केही चर्चाहरू गरिहालौँ. अहिलेको समय जानकारी राखिरहेको छु. तपाईँको माझमा इभेन्ट्सहरू छन् अब भने इभेन्ट यो तिज पार्टीको पनि तपाईँलाई जानकारी गराउन चाहन्छु. फिफ्थ अफ सेप्टेम्बरमा हुन गइरहेको छ. ठाउँ चाहिँ हिमालय ओसिसमा इभिनिङ 4 बजेदेखि मिडनाइटसम्म हुन गइरहेको छ. 20 Station Road टिकट प्राइस चाहिँ 25 pounds रहेको छ. डोर सेल चाहिँ छैन, विच मिन्स तपाईँले चाहिँ एडभान्स पनि चाहिँ बुक गर्नुपर्नेछ टाइममै. र यस सम्बन्धी तपाईँलाई कुनै क्वेसन टिकट पर्चेसहरूको लागि चाहिँ दिपा राई डेप्युटी चेयर अफ टिएनसिए हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ. कार्यक्रममा रद्दी गर्नुहोस् अब भने फेरि पनि पलाइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम. दि एज ब्यान्ड रहेको छ, बन्द आँखा.

पीएफपी स्कोरका रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता. यो समय दिवाकुसेलीको पहिलो घण्टामा र पहिलो घण्टा भरण बिदा लिने समय सकेको छ. कार्यक्रमको यो पहिलो घण्टामा जाता जाँदै एउटा मिठो गीत राख्ने नै छु र दोस्रो घण्टामा पक्कै सुन्न नबिर्सनु होला. तपाईँले पाउन सक्नुहुन्छ केही क्षणमा पनि इन्टरभ्यू फिचर रहेको छ पीएफपी संवाद युग दाजुको साथमा. जसरी यो सङ्घको सभा सेवा समाज युके एनओ गेट टुगेदर भएको थियो यसबारेमा रहेको कुराकानी पार्ट वान से 2:28 ज्यादा हुनेछ भने पार्ट टू से रहनेछ 3 बजेको लागि 13 मिनट बाँकी हुँदा. र अहिलेलाई भने मायला पेरिस आर्टिस्ट मिठो गीत एन्जोय गर्नुहोस्. स्टे ट्युन, समाचार पश्चात भेटौँ कार्यक्रमको दोस्रो घन्टा.

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You. BFBS Gotha Radio.
3: Rasupa Sabahati Ravi Dani Sane Ye Akhtiar Durpaik. Anusandhan Aayog Mathi. Rajnitik Hastakshep Nahune Dabi Garnu Bhayeko Cha. राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। तर अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानुन मन्त्री सुविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ।
4: अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
3: कंग्रेस सभापति गगन कुमार थापाले राजनीतिक कर्मीमा पदको लोभ जागेको टिप्पणी गर्नुभएको छ। काठमाडौँको एक कार्यक्रममा सभापति थापाले पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैठौँ पटक पदमा पुग्न हतारिएको भन्दै नेताहरूप्रति टिप्पणी गर्नुभएको हो।
5: प्रत्येक एक लाखमा एक हजार मान्छे सन्तुष्ट, 900,000 मान्छे असन्तुष्ट हुन्छ। अब त्यो 1,000 सन्तुष्ट भएको मान्छेभित्र प्रवेश गरेर हेर्यो भने फेरि पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैठौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ, दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइने भनेर असन्तुष्ट हुन्छ, सभापति नहुन पाएको मान्छे सब एउटा उदाहरण दिएको मैले, कसैको हकमा लागु नहोस्। हामी हेऱ्यौँ भने मञ्चमा बसेको मान्छे जो जिम्मेवारी पाएका छौँ हामी पनि असन्तुष्ट हुन्छ, अलिक पर बसेको जो मञ्चमा बस्दा पाएको पनि असन्तुष्ट हुन्छ। भनेपछि पोलिटिकल पार्टी त एउटा फ्याक्ट्री भयो।
3: पूर्व सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षको भेलामा पुगेर हिन्दू धर्मको वकालत गरिँदा धर्मको राजनीति अँगालेको आरोप लागेका बेला थापाको भनाइ आएको छ। म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने मोरिस हर्जोग पदमार्गको स्मार्ट सूचना प्रणाली तयार गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले क्युआर कोड मार्फत जानकारी दिने गरी प्रणाली बनाएको डिएसपी राजन कार्कीले जानकारी दिनुभएको छ।
6: सुरक्षा प्लस उहाँहरूलाई सहज तरिकाले जानकारी सूचना प्राप्त गर्नु भन्ने हिसाबले एउटा हामीले क्युआर कोड पनि हामीले यहाँ बनाएको छौँ, यसमा क्युआर कोड बनाएको छौँ। यो क्युआर स्क्यान गरेपछि चाहिँ यसमा चाहिँ जस्तै कुन कुन स्थानमा प्रहरी कार्यालय छ, त्यो प्रहरी कार्यालय सम्पर्क नम्बर कति हो, कुन कुन ठाउँमा बस्ने होटलहरू चाहिँ उपलब्ध छन् लगायत सेवा सुविधाहरू सवारी साधनको चाहिँ नम्बरसहित हामीले चाहिँ यहाँ राखेका छौँ।
3: बिहानीदेखि आधार शिविरसम्मका होटल तथा रेस्टुरेन्ट, आश्रयस्थल, सवारी चालकको सम्पर्क नम्बर, गन्तव्यसम्म पुग्न लाग्ने समय, उचाइ जस्ता जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ। कुखुरा व्यवसायले फेरि पनि अण्डाको भाउ बढाएका छन्। अण्डाको भाउ साउन लागे यता पाँचौँ पटक बढाइएको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजदेखि लागू हुने गरी सबभन्दा ठूलो एक्सएल अण्डाको भाउ क्रेटको 590 रुपियाँ, ठूलो अण्डाको 575, मिडियमको 535 र सानो प्रतिपेटीको 3,200 रुपियाँ तोकेको हो। सङ्घले 1,790 दे प्रति क्रेट 15 रुपियाँ भाउ बढाएको छ। व्यवसायहरूले उत्पादन कम भएका कारण भाउ बढाउनु परेको तर्क गर्दै आएका छन्। बर्ड फ्लू संक्रमणका कारण कुखुरा नष्ट गर्नु परेकोले अण्डा उत्पादन कमी भएको लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलको भनाइ छ। तनहुँको ब्यास नगरपालिका 10 दुम्सीचौरको नारेश्वर ताल निर्माण अन्तिम चरणमा पुगेको छ। ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरेले पानी भरिन थालेसँगै आन्तरिक पर्यटक आउन थालेको बताउनु भएको छ।
7: यो सुक्खा जमिनलाई हामी खेतीयोग्य जमिन बनाएर बेमौसमी फलफुलहरू होइन तरकारीहरूको लागि चाहिँ सिँचाइ योजना पनि गर्ने,
8: यो आकाशे पानीकोले होइन यहाँ मूल विभिन्न ठाउँहरू मूलै मूलहरू सङ्कलनले पानी जम्मा हुन्छ।
3: 28 रोपनी क्षेत्रफलमा फैलिएको नारेश्वर तालको बाँध करिब 8 मिटर अग्लो छ भने तालको औसत गहिराई 2.5-3 मिटरसम्म रहनेछ। दमौलीबाट तालघरे सेवर हुँदै 5 किलोमिटर यात्रा गरेपछि यो ताल पुग्न सकिन्छ। ताप्लेजुङमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण 4 ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितामा भारतको टिम समेत सहभागी हुनेछ। भदौ 12 गते उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। भदौ 13 गते चितलाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लब पाँचथर बीच खेल हुनेछ। प्रतियोगितामा 7 दोबाटो फुटबल क्लब ललितपुर र सलहेस, युवा क्लब सिराहा, झापा 11 र नेपाल पुलिस क्लब पनि सहभागी हुनेछन्। विजेताले 7,52,000 रुपियाँ पाउनेछ। लाखे जात्रा पर्वको अवसरमा विक्रम सम्वत 2029 कञ्चनजङ्घा पाथिभरा लगायत विभिन्न नाममा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा।

पिएफपी स्कोरका रेडियो कार्यक्रम अहिले यो समय हामी देवा कोसेलीमा छौँ र समय 2:17 गएको छ र अब पनि केही क्षणमा रहनेछ शङ्कु सेवा समाज युकेको सिएनओ गेट टुगेदर यो बारेमा रहेको कुराकानी योगदायको साथमा पार्टमा चाहिँ 2:28 जाँदा भने पार्टी चाहिँ रहनेछ 3 बजको लागि 13 मिनट बाँकी हुँदा श्रोता र कार्यक्रममा रहँदै गर्नुहोस् अहिलेको समयमा अब पनि हामी यो मिठो गीतको साथमा अगाडि बढ्ने नै छौँ जले र मुटु सन्तेश लामाको आवाजमा इन्जोय गर्नुहोला

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते. कार्यक्रम बिहेबेस संवादबाट म योगराज राईको आदरणीय श्रोता संखुवा सभा समाज युकेले यो वर्षको वार्षिक भेटघाट चाहिँ गत अगस्त महिनाको 15 तारिक ओल्ड सर्टको एम्पायर हलमा धुमधामको साथ चाहिँ गरिसकेको छ. आज यसै सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ. सुरुमा चाहिँ समाजको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ टेक राई दाजु, र उहाँ चाहिँ यो कार्यक्रम प्रमुख संयोजक पनि हुनुहुन्थ्यो, र उहाँको चाहिँ वेलकम स्पिच म राख्नेछु. त्यसपछि भने संस्थापक अध्यक्षज्यू हुनुहुन्छ धर्मराज गुरुङज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी. त्यसपछि वर्तमान अध्यक्ष हाम्रो प्रकाश राउत दाई र अन्तिम एकजना बाबा हुनुहुन्छ, उहाँहरूसँग यो पहिलो पार्टमा चाहिँ कुराकानी गर्नेछु, र दोस्रो पार्टमा चाहिँ अरू बाँकी महानुभावहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ. स्मरण रहोस् उक्त दिनको प्रमुख अतिथि चाहिँ हस्तमाया गुरुङज्यू हुनुहुन्थ्यो, उहाँ चाहिँ समाजको ज्येष्ठ नागरिकलाई उहाँहरूले प्रमुख अतिथि बनाउनु भएको थियो. हजुर, यति भन्दै अब समाजको वरिष्ठ उपाध्यक्ष टेक राई दाजुको यो वेलकम स्पिच म यहाँ सुनाउँदैछु.
1: वर्षमा एक दिनको भेटघाट हो, यहाँ धेरैजनासँग बोल्नु छ, धेरैसँग हाँसखेल गर्नु छ, खानु छ, नाच्नु छ, शुभकामना दिनु छ. तर हामीले कहिले पनि बाँच्नु नसकिने एउटा साह्रै अप्ठ्यारो चिज छ, जुन हो समय. हाम्रो महासचिवज्यूले तपाईँहरूलाई प्रत्येकलाई समय बाँड्नुहुनेछ, तर समयले डाँडा काटेर गयो भने माफ गर्नुहोस्. तपाईँको उपस्थित नै हाम्रो लागि तपाईँको शुभकामना हो, तपाईँको प्रेरणा हो. मेरो व्यक्तिगत तथा सङ्घ सभा समाजको एउटा प्रिन्सिपल छ, आसनमा होइन काम छैन दाजु. राशनमा बल गर्ने समयमा कार्यक्रम सक्छ, समयमा घर पनि फकिन्छ, समयमा यतिजना हुँदा नै बोल्नु पाउनुपर्छ भन्ने हाम्रो प्रिन्सिपल छ. हजुरहरू अतिथिज्यूहरू र जो पहिला यहाँ भेला आजको दिन हुनुभएको छ, हाम्रो चलन छ यहाँ निमन्त्रण गरेर आमन्त्रण गरेर आउनुभएपछि एक साथ भए पनि थोरै भए पनि तपाईँले खाएर जानुपर्छ. यो हाम्रो वार्षिक उत्सव हो, एक पेट भए पनि तपाईँले मुखमा लाएर हुन्छ. अनि अन्तमा हाम्रो सङ्घ सभाको अर्ग्यानिक गीतहरूमा अर्ग्यानिक हाम्रो अरू जिल्ला पनि होला, तर हाम्रो लाखे छ, विभिन्न छ, त्यो पनि दर्शन गरेर एक फन्कै भए पनि हजुर नाचेर मात्रै जाइदिनु भन्ने हाम्रो विनम्र अनुरोध. यो हाम्रो सम्मान हो, यो हाम्रो सङ्घ सभाको संस्कार हो, अनि तपाईँप्रति हाम्रो समर्पित हो. इन्जोय द डे, थ्याङ्क यू भेरी मच.
0: हजुर, दाईको छोटो वेलकम स्पिच पछि भने संस्थापक अध्यक्ष हुनुहुन्छ धर्मराज गुरुङज्यू, उहाँसँग छोटो कुराकानी गरौँ. नमस्कार हजुर, तपाईँलाई
2: नमस्कार. हजुर युवराज सर र सम्पूर्ण बिहेबेस परिवार र ब्रिगेड अफ गोर्खाजमा हुनुभएको सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका दाजुभाइ दिदीबहिनीहरू र नेपाली दाजुभाइ दिदीबहिनीहरू युकेमा बस्नुभएको जति पनि सुन्नु भएकोमा हार्दिक नमस्कार छ.
0: कतिको इन्जोय गर्दै हुनुहुन्छ तपाईँ संस्थापक अध्यक्ष हुनुहुन्छ, एकदमै प्रोग्राम राम्रो भइरहेछ भित्र.
2: युवराज सर अब राम्रो छ एकदम, यसपालि अलिकति धेरै प्रोग्राम भएर हो कि हाम्रो मान्छेहरू अलिक कम्ती आएको देखिन्छ, र यहाँले हजुरले जुन बिहेबेसबाट आउनु भई यस हाम्रो सङ्गठनप्रति बडा राम्रो समाचार बोर्ड लिएर प्रसार गरिरहनु भएको छ, यहाँलाई अब मरिमरी धन्यवाद ज्ञापन गर्दछु. के हुन्छ भने सबै हाम्रो गाउँ टोलदेखि जिल्लावासीदेखि अञ्चलवासीदेखि लिएर बढ्दैदेखि लिएर सबैमा अब नेपालकै हिसाबले गर्दाखेरिमा यहाँ पनि त्यस्तै लागू भएर धेरै कार्यक्रममा जुदिरहेको हुन्छ, गर्दाखेरिमा त्यसै भएर पनि हाम्रो यो कार्यक्रम अलिकति थोरै भएको हो कि जस्तो लाग्यो. तर पनि अब हामीले समेटेर काम गरेर जुन हाम्रो अध्यक्षज्यू प्रकाश रावज्यू हुनुहुन्छ, जुन किसिमको उहाँ म संस्थापक अध्यक्ष उहाँ संस्थापक उपाध्यक्ष हुनुहुन्थ्यो, जुन किसिमले उहाँले लिड गरिरहनु भएको छ, त्यस कारणले गर्दाखेरिमा म के भन्न चाहन्छु भने सबै सङ्घ सभालीहरूलाई वर्ष दिनको एउटा हाम्रो भव्य चाड जस्तो हो गर्दा आउनुहोस्, रमाइला गरौँ. अरू भनेको छुट्टा छुट्टै हो, तर पनि एउटा जिल्लावासीलाई एकदम सरसम्मान र इज्जत दिने ठाउँ यो हो, त्यस कारणले गर्दाखेरिमा सबै सङ्घ सभालीहरू यहाँ आउनुहोस्, रमाइलो गरौँ, अनि सबैले भलो कुसारी गरेर एक अर्कामा आफन्तहरू भेटघाट गरेर यति रमाइलो हुँदो रहेछ भन्ने खालको चाहिँ गरौँ, भइ पनि रहेछ. त्यही भएर म यही नै सबै सङ्घ सभाली महानुभावहरूप्रति हार्दिक अनुरोध गर्दछु।
0: हुन्छ, यस वर्ष पनि भेट्न पाइयो, अर्को वर्ष पनि भेटौँला, अनि फेरि अर्को वर्ष हजुरलाई धेरै धेरै धन्यवाद।
2: थ्याङ्क यू हजुर, युवराज सर, तपाईँ जहिले पनि एटेन्ड हुनु भइरहेछ।
0: संस्थापक अध्यक्षज्यूसँग कुराकानी पछि अहिले समाजको वर्तमान अध्यक्ष हुनुहुन्छ हाम्रो प्रकाश राउत दाई भने पनि अब गुरुजी भने पनि एक्स किओ जिल्लाको सदस्य हुनुहुन्छ, जिटिआर भन्थे त्यति बेला। नमस्कार हजुर।
3: योगराजी नमस्कार, एन्ड सम्पूर्ण बेबेस सुनेर छरिएर बसिरहनु भएका, संसारमा छरिएर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई नमस्ते भन्दै हजुरलाई सङ्खुवा सभा समाज युकेको 2026 स्वागत गर्न चाहन्छु। योगराजी,
0: नो भाषण, व्हाट अ प्रोग्राम, वाओ।
3: यो हामीले अघि हाम्रो वरिष्ठ उपाध्यक्ष टेकराज दाईले भनिसक्नुभयो, हामी चाहिँ बात भन्दा पनि बात अथवा चका भन्दा पनि काममा ध्यान दिन्छौँ, र काम चाहिँ विच इज यो हाम्रो एकदमै हाम्रो वरिष्ठ उपाध्यक्ष मेरो दाई हुनुहुन्छ, तर उहाँले गर्दै हुनुहुन्छ, र यसैको आधारमा आजको यो प्रोग्राम मलाई पनि अलिकति ढिलो भयो परिस्थिति समय, हाम्रो मेन टाढाको आसपोर्टको हाम्रो मेम्बरहरू बस ढिला भएको कारणले अलिकति ढिलो आइपुग्नु भयो, प्रोग्राम थोरै ढिला सुरु भयो, तर एकदमै राम्रो जस्तो मलाई पनि फिल भएको छ। दाजु,
0: यो अब भेला चाहिँ वर्षमा एकपटक गर्नुहुन्छ, कतिको इम्पोर्टेन्ट छ समाजको लागि?
3: यो मलाई लाग्छ अघि हाम्रो संस्थापक अध्यक्ष धर्मराज गुरुङ दाई, म र हाम्रो सिग्नलको गोकर्ण दाई हुनुहुन्छ 32 वाला, हामीले 2007 यसलाई जन्माएको हो, म त्यतिखेर उपाध्यक्ष थिएँ, त्यो बिचमा अरू अरू अर्गनाइजेसनतिर गएर यसमा अलिकति कन्टिन्युता दिन पाइएन, र अहिले फेरि हाम्रो वरिष्ठ उपाध्यक्ष टेक दाईले समातेर ल्याएर लतमा हुनुपर्छ भनेर यहाँ राख्नुभयो, विच इज इट्स गुड। र यो हामीलाई भन्नै पर्दाखेरि हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो गाउँघरको झलक यसले दिन्छ, जस्तै हजुरले देख्नुभयो लाखे नाच, चण्डी नाच, होइन, लिम्बू गीत, यो हाम्रो परम्परा, वेशभूषा, संस्कृतिलाई जोगाउने यही मात्रै एउटा, र वर्षमा एकपल्ट भेटघाट गर्ने यो नै एउटा माध्यम हो जस्तो लाग्छ राज्य मलाई।
0: यो लाखे नाच पनि आज एउटा मुख्य आकर्षण रह्यो, वरिपरि घुमेर नाच्नु भयो, हामीले पनि इन्जोय गर्यौँ, यसको अलिकति सोध्न मन लाग्यो, यो लाखेको इम्पोर्टेन्ट
3: भन्छन् नि, अब हाम्रो स्पेसल्ली मल्लकालबाट यसको इनफ्याक्ट हिस्ट्री त मैले पढेको छुइनँ, तर इन सरसर्ती भन्नुपर्दा मल्लकालमा जुन बेला काठमाडौँमा मल्ल राजाहरू जहाँ चाहिँ उहाँहरू नेवारी समुदायबाट र उहाँहरूको पालाबाट यो दसैँ चाडबाड आउनुभन्दा अगाडि भूत प्रेत लागु इत्यादिलाई हटाउनको लागि, तर्साउनको लागि यसलाई पन्छाउने एउटा माध्यम हो, र यो बेला हाम्रो नानी केटाकेटीहरू बिरामी भयो भने पनि त्यहाँ ल्याएर छुवाएर अलिकति भेटी चढायो भने त्यो निको हुन्छ भन्ने हाम्रो विश्वास छ, र त्यही अनुसार अनि प्लस हजुरको चैनपुर जब हामी 2007 सङ्ख सभा समाज स्थापना भयो, त्यसपछि 2009 हामीले यो गर्न थालेको हो, र हाम्रोमा चैनपुर नेवारी समुदाय बेसी छ, खादबारी नेवारी समुदाय बेसी छ, उहाँहरूको सहयोगमा हामीले यो लाखे डान्स गर्दै आएका छौँ, र हाम्रो मेन अहिले चाहिँ हाम्रो पहिले मा सचिव कमल गुरुङ पान्जा हुनुहुन्छ, उहाँले यसपालिबाट चाहिँ ल मामा अहिलेसम्म मैले जे जति गर्न सकेँ सकेँ, र अब चाहिँ म समाजलाई यो ह्यान्डओभर गर्छु भनेर उहाँले अघि उहाँको सम्पूर्ण लाखेका सामानहरू पनि समाजलाई हस्तान्तरण गरिदिनु भयो, विच इज म हाम्रो कमल भान्जालाई हृदयदेखि सङ्खुवा सभा समाजको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: 2 वर्षको कार्यकालमा आफ्नो गाउँठाउँको रस्तीबस्तीलाई के गर्छु भन्ने लागेको छ तपाईँलाई अथवा आफ्नो समाजको लागि?
3: भन्नै पर्दा भने नि 2007 यो समाजमा लागेको हो, संस्थापक उपाध्यक्ष नै हो, र लेसी यो वर्ष अलिकति समय परिस्थितिले गर्दा अलिकति ढिला भयो, तर नेक्स्ट इयर केही त्यहाँको गाउँठाउँको लागि केही चन्दाको बारेमा सोच्दैछु, तर हेरौँ समय र परिस्थितिले के गर्छ, अहिले यही भनेर भोलि भएन भने अलिकति अप्ठ्यारो पर्न जान्छ, तर मैले सोचेको छु सायद हाम्रो अर्को वर्ष चाहिँ 20 वार्षिक उत्सव हुन्छ, जहाँ चाहिँ एकदम इम्पोर्टेन्ट, र यही माध्यमद्वारा मेरा सम्पूर्ण सङ्खुवा सभाली, सङ्खुवा सभा प्रेमी दाजुभाइ दिदीबहिनी बुवा आमा सम्पूर्णलाई अर्को वर्ष चाहिँ भव्यको साथ मनाउन, र 14 अगस्त 2027 यही एम्पायर हलमा हामीले एयर मार्क गरेका छौँ, गर्दाखेरि योभन्दा अझ भव्य 400-500 हाम्रो सङ्खुवा सभालीहरू आउनुहुन्छ भन्ने हामीले आशा राखेका छौँ।
0: अध्यक्षको स्पिच सुनिएन नि आज, कि नयाँ प्र्याक्टिस हो यो?
3: अब यो चाहिँ सबै सिद्धिएपछि लास्टमा चाहिँ समापन गरिदिने भन्ने कुरो भएछ, त्यसले गर्दा दास गुड, यो किनभने धेरै बोल्यो भने फेरि बोली मात्रै, अघि मैले भने नि हामी काममा विश्वास गर्ने भएर अन्तिममा समापन गरिदिनुहोस्, अहिले चाहिँ छोडिदिनुहोस् अरूलाई भन्ने कुरो भएर त्यो भएको हजुर।
0: अनि सम्पूर्ण सङ्खुवासीहरू जो यहाँ आउनु भएको छ, जो आउनु भएको छैन, उहाँलाई के भन्नुहुन्छ?
3: हजुरहरूले जो आफ्नो काम विशेष अथवा आफ्नो परिस्थितिले यो पल्ट आउन सक्नु भएन, र अर्को वर्ष भने हाम्रो 20 वार्षिक उत्सव छ, सुरु गरेको 20 वर्ष हुन्छ। त्यसले गर्दा हजुरहरू सम्पूर्णले अर्को वर्ष आएर वर्षमा एकपल्ट आउने हो र आफ्नो गाउँले छिमेकी दाजुभाइ सबैसँग भेटघाट गर्ने र 20 वार्षिक उत्सवमा हजुरहरूलाई एक वर्ष अगाडि नै म स्वागत भन्न चाहन्छु र हजुरहरू आइदिनु होला, रमाइलो गरिदिनु होला, यही नै मेरो हजुरहरूप्रति आग्रह छ।
0: हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद, हामीलाई बोलाइदिनु भयो, थ्याङ्क यू।
3: थ्याङ्क यू योगराजी। बिएबिएस सधैँ हाम्रो धड्कन हो र बिएबिएसले हाम्रो कुराहरू संसारमा छरिएर रहनुभएका नट ओन्ली शङ्ख सभाली सम्पूर्ण नेपालीलाई पुर्याउँछ र यसको लागि हजुरलाई फेरि पनि शङ्ख सभा समाज युकेको वार्षिक उत्सवमा वेलकम गर्दै हजुरसँग फेरि पनि यस्ता संवाद गर्ने आशा लिँदै बिदा चाहन्छु, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो समाजको अध्यक्ष प्रकाश रावजी, अनि एकजना यहाँ बाबा हुनुहुँदो रहेछ, उहाँ पनि यहाँ बसिराख्नु भएको छ। नमस्कार है हजुर।
4: नमस्कार
0: हजुर। हजुरको शुभ नाम? अलिकति यता आउनु होला, हल्ला पनि भयो, पल्टने नै हुनुहुन्छ?
4: होइन,
0: शङ्ख सभा लिने हुनुहुन्छ?
4: शङ्ख सभाकै हुँ म, तर मेरो चैनपुर,
0: चैनपुरवासी,
4: चैनपुर माथि चितलाङ।
0: कति भयो त्यहाँ बेलायत आउनु भएको?
4: यहाँ आएको अहिले लगभग एक महिना भयो।
0: ए, भर्खर पो आउनु भएको?
4: भर्खर, छोरा बुहारीहरूले छोरीहरूले झिकाएर।
0: अनि युके चाहिँ कस्तो लाग्छ, गर्मीको बेला आउनु भयो?
4: गर्मीको बेला भन्दा नि ठिकै लाग्यो, राम्रै लाग्दैछ।
0: अहिले बेलायतमा बसिरहँदा आफ्नो गाउँ ठाउँको रस्ती बस्ती कतिको याद आएछ?
4: याद त आउँदैछ आउनु त, तर हाम्रो गाउँ ठाउँ नेपाल त भन्दा यहाँ अलिक हेर्दा चाहिँ रमाइलो रमाइलो एकदम।
0: अब यता धुलोमुलो छैन, यतै बसोबसो भएको छ कि नेपालै फर्काउँ भन्ने भएको छ?
4: होइन, अब हुनु त एक मनले यतै बसौँ जस्तो पाए त हुने थियो जस्तो छ, तर बस्नु पाइँदैन।
0: आज यहाँ आउँदा चाहिँ कस्तो लाग्यो त, आफ्नो गाउँको मान्छेहरू भेट्नु भयो होला होइन, तपाईँको समकालीनहरू त्यति हुनुहुन्न होला?
4: भेट्यौँ, धेरैजना भेटघाट भयो, बातचित भयो।
0: हुन्छ, रमाइलो गर्नु होला। उहाँलाई धन्यवाद भन्दै यो बिचमा केही गीतहरू सुनाउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी लिएर आउनेछु।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: Gorkha Radio.
1: EFBS Gorkha Radio.
2: हजुर यो बिएबिएस गोर्खा रेडियो नै हो. अहिले बिएबिएस सम्वादमा तपाईँले सङ्घका सभा समाज युकेको चाहिँ यो वार्षिक भेटघाट कुराकानी सुनिराख्नु भएको छ. र अब भने हाम्रो यो समाजको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ हाम्रो टेक राई दाजु. उहाँ अब प्रमुख संयोजक पनि हुनुहुन्छ. कार्यक्रम मजाले गइरहेको छ भित्र. दाई नमस्कार.
3: नमस्ते योग भाइ, अनि थ्याङ्क यू तपाईँ आइदिनु भयो, जसको लागि हामी हृदयबाटदेखि धन्यवाद दिन चाहन्छौँ. है
2: ठक्क चस्मा जुङ्गालाई एकदम स्वाद छ है दाईले, एकदम ह्यान्डसम देखेको छु आज यो दौरा सुरुवालमा.
3: भाइको चाहिँ आँखा राम्रो कि गयो, अलिक छड्के पऱ्यो होला. म मान्छे त हेन्सम छैन, तर अब यसो काम गर्दाखेरि त्यो सिलिम भएको होला.
2: प्रोग्राम त यो बवाल शब्द कतिको युज गर्नु उपयुक्त हुन्छ मलाई थाहा भएन, तर प्रोग्राम चाहिँ आउटस्ट्यान्डिङ.
3: थ्याङ्क यू तपाईँहरूले बाहिरबाट अब हेरिदिनु भएको होइन, यस्तो अभिवेश जस्तो एकदम संसार माध्यम लोकप्रिय तपाईँले अनियारमा दिँदैछु. हाम्रो बेस दिएको हो, जसको संयोजक चाहिँ म थिएँ र म छु. सकेको त छैन, अन्तिमसम्म राम्रो हुन्छ भने मैले आशा लिएछु.
2: यो नाचगान चाहिँ तपाईँले देशको सबै भागलाई समेट्नु भएको रहेछ, पूर्वदेखि पश्चिमसम्म, अनि एकदमै कन्टेम्पोरेरी गीतहरू डान्सहरू. वाउ.
3: हजुर, अब यहीँ चाहिँ हाम्रो अतिथिज्यूहरू चाहिँ विभिन्न जिल्लाबाट पनि आउनुहुन्छ, अनि र हामी त हो न पूर्व उत्तरको जिल्ला हो, अनि हाम्रै मात्रै भन्ने चाहिँ छैन, किनकि हाम्रो चाहिँ बुहारीहरू पनि आउनुहुन्छ, अरू पनि आउनुहुन्छ. त्यसो हुनाले उहाँहरूको लागि पनि हामीले ठाउँ राखिदिएको. त्यसो हुँदाखेरि सबैतिरको समेट छ, अनि फेरि एउटै मात्रै भात खाँदा हुँदैन, दाल भात तरकारी प्लस अब ढिँडो पनि कहिले कहिले खानुपर्छ क्या. त्यसो गर्दाखेरि मान्छेले दुईतिरकै कल्चर सिकिन्छ भन्ने हाम्रो मान्यता हो.
2: टाइममा सुरु भएन भन्दै हुनुहुन्थ्यो, अहिले तपाईँको सबै सकेर अब ककटेल डान्सको लागि प्लेन्टी अफ टाइम तपाईँहरूको त है. वाओ.
3: अँ भाइ, संयोजक अनि मेरो सिक्युरिटी सेफ इभेन्टमा चाहिँ खास त 5 बजीभित्र सक्ने हो, तर अब अलिकति भेला हुने, त्यो चाहिँ हाम्रो लाउरेको एउटा टर्न आउट एन्ड डिसिप्लिन पनि भन्नु जस्तो चाहिन्छ. तर अब कार्य समितिको नानीहरू चाहिँ अब अलिकति हाम्रो छोरा झन्डै नाति जस्तोको हुनुहुन्छ, उहाँहरूको टाइममा चाहिँ छैन भएर यो चाहिँ जो जो सुन्नुहुन्छ सबैमा लागु छ. सबै नेपालीलाई टाइममा चाहिँ हिँड्नु पर्यो, टाइममा आउनु पर्यो, अनि टाइममा गऱ्यो भने चाहिँ सबै टाइममै फर्केर जानु पनि सकिन्छ. यो चाहिँ हाम्रो जिल्लाको लागि मात्रै नभएर समस्त नेपालीहरूको लागि म भन्न चाहन्छु.
2: अब प्रमुख संयोजक त हुनु नै हुन्छ, त्यसको अलावा एउटा वरिष्ठ उपाध्यक्षको समाजमा दायित्व कस्तो हुन्छ दाइ?
3: यहीँ त धेरै आउँदो रहेछ भाइ. हुन त निकै सानैदेखि त होइन नि आएर, त्यस्तो म एकाडेमिक रूपमा धेरै माथि लिएको त होइन, एजुकेसन अनुभवको रूपले अहिले म 64 वर्ष पुगेँ, अब वरिष्ठ उपाध्यक्ष छु. अहिले हेर्दाखेरि अझै पनि जस्तो छ, र त्यो अनुभवले चाहिँ अलिकति वर्कआउट गर्नुपर्छ. खासै भन्यो भने हिजो अलिक निन्द्रा पनि लागेन, आजको कार्यक्रमहरू सफल हुन्छ कि हुँदैन, सबभन्दा पहिला त मान्छे आइपुग्छ कि पुग्दैन. त अहिलेको अब युकेमा चाहिँ सबभन्दा पहिला के छ भने हल बुक गरे भने स्ट्रेङ पहिल्यै दिनुपर्ने. अब मैले 250 दिएको स्ट्रेङ, लकिली म फेल भएन, पासै भएछु. अझ डिस्टिङसन पनि झन्डै 15 बेसी भएको छ,
2: अझै आउने बाँकी नै छ के अरे होइन. अब सम्पूर्ण आफ्नो कमिटी मेम्बर र जो जो हुनुहुन्छ तपाईँको अन्डरमा के भन्नुहुन्छ उहाँलाई?
3: एकदम कमिटी मेम्बर भन्दा पनि हाम्रो संरक्षक भनेको चाहिँ पूर्व अध्यक्षज्यूहरूलाई, जस्तै नामै लिनु हो भने विजय लिङ्थे, उत्तर सुन्दा नैना सिंह गुरुङ, अरू धेरै सहयोगीहरू हुन्छ, उहाँहरूको अनुभवलाई पनि हामीले युज गरेछौँ. साथी त एउटा वचन पनि हुँदो रहेछ, नत्र उहाँहरूले काम गर्नु पर्दैन, उहाँहरू चाहिँ आएर अतिथिको रूपमा खाएर बस्नु पर्थ्यो. तर मैले चाहिँ उहाँलाई अनुरोध गर्नु, यो कुरामा चाहिँ हामी कमजोरी छौँ, किनभने म एक्लैले अब हेर्नु सकिँदैन सबै कुरा होइन. त्यसो हुनाले विभाग त बनाएको छौँ, तैपनि ओरी हुन्छ त्यो विभाग चाहिँ अलिक भएन कि, र अलिकति नाचगानमा अलिक बेसी भइरहेछ. हुन त नाचगान नै अझै हाम्रो अर्ग्यानिक गीत त बाँकी नै छ योग भाइ, त्यो छ तपाईँ पनि नाच्नुपर्छ है.
2: हुन्छ दाई, थ्याङ्क यू भेरी मच.
3: हवस् त, धन्यवाद, फेरि तपाईँको आगमनलाई स्वागत छ.
2: हजुर, हाम्रो दाई पछि भने हाम्रो समाजको पूर्व अध्यक्ष हुनुहुन्छ हाम्रो उत्तर सुन्दास दाजु, उहाँले नै गर्दा नै आज यहाँ आउन चाहिँ सफल पनि भयो अथवा पाइयो. दाई नमस्कार.
4: नमस्कार योगजी.
2: कार्यक्रम कस्तो भइरहेको? एकदमै रमाइलो छ है आज?
4: अहिलेसम्मको चाहिँ एकदमै रमाइलो भइरहेको छ. हामी बिहान 9:30 खटिएको थियौँ, यो सबैलाई रमाइलो बनाउनको लागि हामी खटिएको हो, गर्दाखेरि अहिलेसम्म राम्रै भइरहेको मैले महसुस गरेको छु योगजी.
2: त्यही त आज तपाईँको एकदमै भाषण पनि थिएन, स्मुथ गोइङ.
4: हजुर, हामीले चाहिँ अघि टेकले भने जस्तै, हाम्रो वरिष्ठले भने जस्तै, भाषणमा भन्दा राशनमा बल गर्ने भन्ने टाइपले हामीले कसैलाई पनि भाषण गर्न नदिएर हामी चाहिँ एकदम कार्यक्रममा लाई चाहिँ सबैलाई रमाइलो गर्नको लागि गरेको थियौँ अनि तपाईँलाई एकदम थ्याङ्क यू सो मच तपाईँ आएर झन् हामीलाई शोभा बढाइदिनु भयो त्यसको लागि धन्यवाद योगजी।
2: म त यहाँ बजेको गीतहरू अनि प्रस्तुत गरेको नृत्यहरू हेरेर एकदमै इन्जोय गर्ने दाइ पूर्वदेखि पश्चिमको सबैलाई समेट्नु भएको रहेछ एकदम खुसी लाग्यो।
4: हजुर यो अब हामी पहाड गाउँमै जन्मेर पहाड गाउँमै हुर्केर आएको मान्छे हामीलाई थाहा छ पहिला कस्तो थियो हाम्रो पिता पुर्खाहरू अनि कसरी चलेको थियौँ भन्ने कुरो त्यसैलाई समेट्नको लागि पनि हामीले यो पहाड गाउँतिरको सबै सिनहरू ल्याएर यहाँ सबैलाई देखाएको अहिलेको भर्खरको नानीहरूलाई त यो कुराहरू थाहा थिएन अहिले उनीहरूलाई पनि सरप्राइज जस्तो यस्तो पो रहेछ भन्ने भयो गर्दाखेरि सबैलाई अवगत गराउने हाम्रो एकदम ठुलो प्रयास थियो। अहिले सायद सबैले थाहा पाउनु भयो होला कस्तो रहेछ हाम्रो शङ्खसभा जिल्ला किनभने पाँचवटा नगरपालिका पाँचवटा उप नगरपालिका भएको पूर्वको सबैभन्दा ठुलो जिल्ला हो जहाँसम्म आशा छ हजुरले पनि केही इन्जोय गर्नुभयो कि उयोजी
2: दाई थ्याङ्क यू भेरी मच यहाँसम्म चाहिँ हामीलाई निमन्त्रणा गर्ने एकदम खुसी लाग्यो थ्याङ्क यू दाई
4: थ्याङ्क यू सो मच योगजी तपाईँले आएर यो झन् हामीलाई यसरी बोल्ने अवसर पनि मिलाइदिनु भयो तपाईँलाई एकदम धेरै धेरै धन्यवाद टक्राउँछौँ हामी म लगायत सम्पूर्ण शङ्खसभा समाजले हजुर तपाईँलाई।
2: अब चाहिँ समाजको महासचिव हुनुहुन्छ उहाँले आज कार्यक्रम सञ्चालन गर्नुभयो दिपकेन्द्र राईजी उहाँसँग कुराकानी गरौँ महासचिव नमस्कार
0: धन्यवाद हजुर
2: कतिको इन्जोय गर्दै हुनुहुन्छ कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने अलिकति कार्यक्रमको प्रेसर पनि भयो होला थियो होला हुन त अहिले सकिसक्यो होइन
0: त्यही त अब वर्ष दिनको कार्यक्रम हो अब आफ्नो काम आफ्नो फ्यामिलीलाई पनि साथसाथै लाग्नुपर्ने हुनाले अब समाजको कामलाई पनि लानु पर्दाखेरि चाहिँ अलिकति जटिल त जटिल हो अब काम गर्दै जाँदाखेरि अब तलमाथि त अलिकति हुन्छ अब त जटिल भन्नु भएन अब समाजलाई चाहिँ अब केही आफू आफ्नो परिवारदेखि बचेको केही समय चाहिँ समाजलाई दिउँ भनेर यहाँ लागि परेको हजुर अब जोस ठिकै छ त्यस्तो हुँदैछ इन्जोय हुँदैछ।
2: अनि आफ्नो रस्ती बस्तीको ठाउँको आज सबैसँग भेट्नु पाउँदा कस्तो लागेको छ अनि गाउँ चाहिँ कतिको मिस भएछ यो गेम बस्दा
0: एकदम यो खासै अब हामीले कार्यक्रम चाहिँ यसलाई दमदारको साथ बनाउनुको कारण भनेकै चाहिँ हामीले हाम्रो आफ्नो जन्मेको ठाउँको होइन हुर्केको ठाउँको सबैजना साथीभाइ आफन्त इष्टमित्र सबैलाई भेट्नु पाऊँ होइन अब यो युकेको व्यस्तता होइन आफ्नो कामको व्यस्तता साथसाथै अब भनेको टाइम नहुनाले गर्दाखेरि एउटा प्रोग्राम गऱ्यो भने एउटा प्रोग्राममा त वर्षको एकचोटि त जो कसैले पनि टाइम निकाल्न सक्नुहुन्छ त्यही भएर एउटा साथीभाइसँग भेट्ने यो एउटा बहाना भनौँ न एउटा बहाना भनौँ अथवा एउटा अवसर भनौँ होइन त्यही भएर यसलाई चाहिँ हामीले यो वर्षमा एकचोटि चाहिँ गर्नुपर्छ है हामी भेट्नुपर्छ है भनेर चाहिँ हामीले गरिरहेछौँ। अब हुनु त अब यहाँ अब हाम्रो शङ्खसभाको विभिन्न अब जातीय क्षेत्रीय होइन त्यस्तै आफ्नो आफ्नै वंशले विभिन्न सङ्घ संस्था समाजहरू त छन् तथापि पनि अब यो चाहिँ हाम्रो एउटा छात्र सङ्गठन जस्तो सबैजना अब कोही शङ्खसभाभित्रको जो कोही पनि हाम्रो जातवातदेखि लिएर क्षेत्रीय वर्ग केही नभनिकन हामी चाहिँ समस्त शङ्खसभाले है हामी भेट्नुपर्छ है भनेर चाहिँ हाम्रो एकीकृत गर्नुलाई पनि हाम्रो हामीले यो कार्यक्रमलाई चाहिँ आयोजना गरिरहेको छौँ। हजुर
2: गाउँ नजानु भएको छ कति भयो अनि कतिको मिस हुन्छ
0: गाउँ त म लास्ट इयर पुगेर आएको हो तर मैले गाउँ छोडेको चाहिँ करिब करिब निकै नै भइसक्यो तर पनि गाउँ घरको माया लाग्छ होइन अब जानुपर्छ अब म चाहिँ के पनि भन्छु भने कमसेकम आफ्नो गाउँ घर हो आफ्नो पुर्खेली थल हो वर्षको एकचोटि नभए पनि दुई वर्षमा एकचोटि चाहिँ टेक्नुपर्छ जानुपर्छ है भन्ने सबैलाई सल्लाह चाहिँ दिन्छु।
2: हुन्छ धेरै धेरै धन्यवाद कार्यक्रम एकदमै सफल भयो मैले पनि थोरैले इन्जोय गरेँ थ्याङ्क यू भेरी मच।
0: ल धन्यवाद हजुर तपाईँ आइदिनु भयो तपाईँ लगायत बिएबिएस रेडियो परिवार सबैजनालाई आइदिनु भएकोमा म लगायत शङ्खसभा समाज युके हजुरहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
2: उहाँलाई धन्यवाद दिँदै कार्यक्रम बिएबिएस संवादबाट मैले बिदा मागे हस्त नमस्ते।
5: र बनेसीको साथमा कार्यक्रम देवाकुसेरीको दोस्रो घण्टाबाट बिदा लिने समय आएको छ। हामी कार्यक्रमको तेस्रो घण्टामा भेटिने छौँ श्रोता विभिन्न जानकारीको साथमा गीत सङ्गीतहरू पनि तपाईँको माझमा ल्याउने नै छु। आनन्द कार्की र रचना केसीको आवाजमा मोहनी छ। एन्जोय गर्नुहोस् समाचार पश्चात भेटौँ कार्यक्रमको थर्ड आवर।

0: पूर्व प्रधानमन्त्रीका एकजना स्वकीय सचिवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन स्वीकार्न तयार रहेको बताएका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गङ्गा दाहालले आर्थिक अनियमितता र पदको दुरुपयोग नगरेको बताउनु भएको हो। सार्वजनिक नोट जारी गर्दै दाहालले आफूहरूलाई सुन्नै नसकिने आरोप लगाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। भदौ 24 घर चलाउँदा सुन र अवैध नगद भेटिएको विषयमा अख्तियारले छानबिन थालेको भनिएका बेला दाहालको भनाइ आएको छ। दुबईमा 40 अर्ब राखेको ठूला घर जग्गा पाटपटिनी लगायतमा लगानी जस्ता आरोप विगतमा लागे पनि चासो नलागेर नबोलेकोमा अब भने बोल्ने बेला आएको दाहालले बताउनु भएको छ। आफ्नो व्यक्तिगत जीवन समेत नभनी आफ्नो बुबालाई छोरीको नाताले सहयोग गर्नु कुनै अपराध होइन भन्दै उहाँले बिना कारण र बिना गल्तीको आरोप स्वीकार नभएको उल्लेख गर्नुभएको छ। अख्तियारले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, केपी ओलीका स्वकीय सचिव राजेश बजाचार्य र दाहालसँग समेत बयान लिने खबर बाहिरिएका थिए। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्ले
1: 40 वर्षसम्म 1-1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ। अब हामीले लिने भएको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला, तर ठुला ठुला पूर्वाधारहरूमा ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ, होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
0: चालु आर्थिक वर्षको बजेटमा 2.12 खर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने 62 अर्ब रुपियाँ आउने अनुमान गरिएको छ। राष्ट्रपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनीतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीले भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभ्यासनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभ्यासनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका छन् भन्नुभएको छ।
2: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
0: बागमती प्रदेश सरकारको 7 मुख्यमन्त्रीमा किरण थापा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाली, एमाले, नेकपा र राप्रपा संसदीय दलका नेताको समर्थनमा थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री थापासँगै केही मन्त्रीले पनि पद सम्हालेका छन्। थापाले 3 दलका 63 सांसदको समर्थनमा दावी पेश गर्नुभएको थियो। यहीबीच बागमतीमा नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर सुपार्टीभित्र विवाद भएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सुपार्टीले पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। ब्रिटिस गोर्खाका अवकाशप्राप्त मेजर हितमान गुरुङले मानार्थ मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर एमपीको उपाधि पाउनु भएको छ। बेलायतका राजाले मेजर गुरुङलाई सम्मान दिनुभएको ब्रिटिस गोर्खाज नेपाल पिजिएनले जनाएको छ। सन् 1973 2002 ब्रिगेडमा सेवा गरेका मेजर गुरुङले अवकाश पाएपछि रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनमा सेवा गर्नुभएको छ। अफगानिस्तानको लडाइँमा दिवंगत तथा घाइते सैनिकका परिवारलाई सहयोग गर्न उहाँको योगदान महत्त्वपूर्ण रहेको बिजिएनका कमान्डर कर्नल डान रेक्स एमपिओले उल्लेख गर्नुभएको छ। गुरुङले रेजिमेन्टल एसोसिएसनमा पूर्णत स्वयंसेवकका रूपमा काम गरेको भन्दै उहाँको योगदानको कदर भएकोमा खुसी लागेको कर्नल रेक्सले उल्लेख गर्नुभएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुर्मीको कालीगण्डकी चार सौरनी भाङखर्कमा एक घर एक धारा अन्तर्गत खानेपानी योजना निर्माण गरेपछि 25 घर दूरीका 150 जनसङ्ख्यालाई खानेपानीको सुविधा पुगेको छ। बुटोलबाट छवि पाण्डेको रिपोर्ट।
3: सौरेनीका स्थानीय होमबहादुर राणाले एक महिना अघि गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताउनुभयो। उहाँका अनुसार सौरेनी भाङखर्कका सबैको घरमा धारा पुगेको छ। राणाका अनुसार पुरानो खानेपानी आयोजना पहिरोका कारण सञ्चालनमा समस्या भएपछि गोर्खा वेलफेयर ट्रस्टले नयाँ खानेपानी आयोजना बनाइदिएको हो। अहिले घर घरमा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन्।
4: लगभग कति 70-75 घर भन्दा अलि धेरै छ। काम सम्पन्न भएछ, पानी खाइरहेछ। पानी त थियो सर, त्यही त थियो। पहिला गाविस हुँदाखेरि बनाएको थियौँ जिल्लादेखि, त्यो थिएन, जति उठेन सर। अहिले बिदेश वेलफेयरबाट राम्रो बनाइदिनु भयो। पानी एक घर एक धारा भएपछि सुविधा हुने भयो नि त सर। ए खुसी छ।
3: खानेपानी आयोजना उपभोक्ता समितिका सदस्य ओमन पुनले गोर्खा वेलफेयर ट्रस्टले खानेपानी बनाइदिएपछि 24 घन्टा उपलब्ध भएको बताउँदै आगामी 10 वर्षमा खानेपानीका लागि ढुक्क भएको बताउनुभयो। उहाँले मुहान समय पाइप संरक्षण गर्न गोरेटो बाटो समेत बनेको र उपभोक्ता समितिले 2 जना हेरालु राखेर खानेपानीको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो।
5: पानी त 24 घन्टा आगो आइयो चालु गर्ने होइन, बन्द हुन्न त्यो त 24 घन्टा आगो आइयो। लगभग हामी भाङखर्को सौरनी गरेर 25 धारा हो। पहिलाको पनि थियो, अहिलेको राम्रो बनाएको छ। यो 10 वर्षसम्म त हिँड्दैन, 10 वर्ष त केही नै हुन्न। ह्यान्डओभर गरेर गएपछि 2 जनालाई राखिएछ, बिग्रियो भने बनाउने उठाने 100 रुपियाँ पर मन्थ सबैले। अहिले त जस्तै परामाने हेर्नु, त्यो सिमेन्टेड बाटोमा त केही डराउनै परेन।
3: गोर्खा वेलफेयर ट्रस्ट 20 वर्ष अघि पनि सौरेनी भाङखर्कमा खानेपानी आयोजना बनाएको थियो, तर त्यो पहिरो गएर मुहानमा क्षति हुँदा राम्रोसँग सञ्चालन भएको थिएन। अहिले मुहान समेत संरक्षण गर्ने गरी करिब 25 लाख लागतमा नयाँ खानेपानी आयोजना निर्माण गरिएको हो।
0: यो थियो छवि पाण्डेको रिपोर्ट। अब खबर फटाफट।
6: चैते धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैते धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि सुरु हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मदन भण्डारी राजमार्ग बनाउँदा घरजग्गा गुमाएका गुल्मीको रिडी भेडुवा र रिडी खर्ज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेडुवा खण्डका 138 जना र रिडी खर्ज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहु ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकाडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा एकपटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित पोखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु सहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 पाइने आलु धरानी टहरी पुग्दा 80 सम्ममा बिक्री।
0: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने भएको छ।
6: पत्नी मेगन मार्कल र 2 सन्तानसहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर ह्यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। ह्यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले ह्यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
7: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
8: यो PFBS गोरखा रेडियो हो।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

FBI scorecard video sunyanunsa kari kramai lami chhotra yo samay halka fulka ko final hour chhema garna wala karyakram diwa kusili ko hami abashya pani chhau yo akhri ganta ma ra abashya pani mitho geet raeko thiyo maile malai hereko herei khem century ra kalpana devkota ko awaz ma त्यसै गरी अब भने हुन गएको इभेन्टहरूको बारेमा कुरा गरौँ यो अगस्त महिनामा निकै नै भेटघाट छ यो विकेन्ड र नेक्स्ट विकेन्डमा पनि थकाली वेलफेयर सोसाइटी युकेको चाहिँ आयोजनामा चाहिँ यो समर बिबिकी हुन गएको छ सेलिब्रेसन र सन्डेको दिन 30th August हुनेछ बिहानको 11 बजेदेखि बेलुकी 8 बजेसम्म रहेको छ बेनिची गोड्स मेरसाम भिलेज हलमा हुन गएको छ क्यान्टरबी रोड र यसअनुसार तपाईँले चाहिँ एटेन्डेन्सको लागि चाहिँ 23rd August चाहिँ जानकारी गराउनुहोला र नेपाली मेला युके पनि हुन गएको छ अब पनि तमुदी एसोसिएसन युकेको आयोजनामा 30th August नेक्स्ट विकेन्ड हुनेछ सन्डेको दिन बिहानको 10 बजेदेखि बेलुकी 8 बजेसम्म रहेको छ केम्पटन पार्क रेस कोर्समा स्टेन्स रोड इस्टमा सनबर्न टेम्स मिडलसेक्समा हुन गएको छ र अवश्य सम्पूर्णलाई चाहिँ वेलकम गरेको छ यस अनुसार जानकारी तपाईँको माझमा रहेको छ र अब पनि कार्यक्रममा आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ अर्को एउटा मिठो गीतको साथमा अहिलेको लागि भनिरहेको छ राइनीलाई लाने सल्लाह यो गीत इन्जोय गर्नुहोस् मिलिना राई र लिम्बुको आवाजमा

0: रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन्छ।

एफपीएक्स गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रमलाई हामी छौँ श्रोता यो समय देवाकुसेलीका आखिरी घण्टामा र यसै गरी केही इभेन्टहरूको बारेमा फेरि पनि म चर्चा गर्ने नै छु तपाईँको माझमा अपकमिङ इभेन्ट्सहरू छन् र अब भने नेपाली मेला यो चाहिँ हुन गइरहेको छ 30th अफ अगस्त सन्डेको दिन बिहानको 10 बजेदेखि बेलुकी 8 बजेसम्म हुनेछ क्याम्पटन पार्क रेस कोर्स स्टेन्स रोडमा हुन गइरहेको छ र सम्पूर्णलाई आमन्त्रण गरिएको छ जान सक्नुहुनेछ तपाईँ पनि यो 17th नेपाली मेला रहेको छ र यसै अनुसार जानकारी तपाईँको माझमा राखिहाले र अब भने फेरि पनि आउनुहोस् लाग अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ अहिलेलाई भने रहेको छ यो गीत पनि तपाईँको माझमा मिठा मिठो गीत सङ्गीतहरू यो समयमा पनि केही अट्ने नै छ यावेश थापाको आवाजमा आँखा लिइरहेको छ एन्जोय गर्नुहोस्

0: ስ ጎርካ ሬዲዮ ጎርካ ሬዲዮ
1: BFB's Gurkha Radio कार्यक्रम में हामी छौं श्रोता यो समय देवाको सिलीमा र समय 4 बजेको लागि 5 मिनेट बाँकी रहेको छ र पनि कार्यक्रमको यो ओभरअल बाटा बिदा लिने समय आइसकेको छ जता साथै म एउटा मिठो गीत राख्ने नै छु र श्रोता हामी भोलिको दिन कार्यक्रम नमस्ते युके मर्निङ ब्रेकफास्ट शोमा उपस्थित हुने नै छु र भोलि भेटौँ र अवश्य पनि तपाईँले साँझको कार्यक्रम गोदुली केही क्षणमा समाचार पश्चात योगदायको साथमा सुन्न सक्नुहुनेछ भन्दै म सुने पनि बिदा लिने छु न्याउली भनेमा शान्तिश्री परियार र प्रशान्त सेवा कुटीको आवाजमा इन्जोय गर्नुहोस् हेभ अ वन्डरफुल रेस्ट अफ द इभिनिङ नमस्ते बाई

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसङ्गमा रुसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रुसी बमबारीपछि आएको हो। क्लिट्स्को रुसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढी घाइते भएका छन्। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रुसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कङ्गो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढी संक्रमित भएका छन्, जसमा 2300 को मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र इइजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बङ्गलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कारवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले उनकै शब्दमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
3: संस्था
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाब दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसदमध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने,
3: समिति पार्लियामेन्ट्री ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ, तर प्रधानमन्त्रीको मातहतको संस्था गयो भने किन तपाईले त्यो वर्ष राख्नुपर्छ कि म जान जान प्रधानमन्त्री राज्यमा तपाईको मातहतमा चाहिँ मलाई सिक्दिनु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोभिड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
4: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यस्तो मुद्दा चलाएन? कोभिडको बेला देश पुरै मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेको हामी सडक, तर सरकारले उम्मी घोटाला गरेर अरबौँ रुपियाँको देश पठाएको, त्यो चाहिँ मुद्दा किन चलाएन?
0: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू र प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौँ।
1: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानुन छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दातृ संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौँ तर नेपाली जनताको निर्सको आधारमा त्यो आउनु पर्छ,
0: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो,
1: हो त्यो अनुसार। किन नेपाल सरकारले कुनै पनि ऋण लिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निर्सलाई पहिलो प्राथमिकतामा राखेर निर्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा त्यो जोडिनु पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नु पर्छ।
0: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती के कस्ता छन्?
1: एउटा कुरो, अब हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ, होइन? त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
0: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
1: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरू लाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ, यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्त्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले, हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा तात्री संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, र त्यो देशको लेखा प्रणालीमा पनि यसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हुँदा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
0: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौँ ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपिजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपिजी आउन थालेमा सङ्कट टर्छ त भनेर सोधेका छौँ।
5: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा साबिकमा चाहिँ कति मगाउँथ्यौँ, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47 हजार मेट्रिक टन मगाउँथ्यौँ, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमान्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहेन रहेछ जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौँ, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौँ। हामीले उहाँहरूलाई अझ रिक्वेस्ट के गर्ने भने 55-60 हजार मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनुको लागि अनुरोध गर्यौँ। यो भएको कारणले अब यति केही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ यो पूर्ण रूपले सहज भएर जाने हामीलाई विश्वास छ।
0: अबको 1-2 हप्तामा सामान्य अवस्थामा फर्किएला
5: त्यो सम्भावना धेरै देखिएको छ गणेश सर, किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौँ जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40 लाख सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिनाभन्दा 9 लाख सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै 1-1.5 हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
0: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्र्याकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
5: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपिजी सिलिन्डरको ट्र्याकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्र्याकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपिजी ट्र्याकिङलाई चाहिँ अगाडि बढाउनु पर्छ। अब यसको एक किसिमको वेब एप्लिकेसन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्र्याकिङ गर्ने मोडालिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्। यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
0: नेपाल आयल निगमको एलपिजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रुसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएभमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएभका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रुसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रुसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्युजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारुद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिट्सको सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरुक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भए किसान
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर ब्युटिफुल गीत उदित नारायण झाले गाउँदै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू यहाँहरू सबैलाई वेलकम कार्यक्रम गोधुलीमा म योगराज राई यसै समय आउने गर्छु मन्डे टु फ्राइडे आरामै हुनुहुन्छ होला अनि बिहेबे सुनेर यसो इन्जोय पनि गर्दै हुनुहोला हुन्छ होला बेलायतमा 4:25 गइसकेको छ यहाँको मौसम कुराकानी गर्नुपर्दा घाम पनि लागिरहेको छ मजाले हावा पनि चलिरहेको अवस्था छ आदरणीय श्रोताहरू आज चाहिँ अगस्त महिनाको 20 थर्सडेको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ तपाईँहरूको साथको पनि अपेक्षा राखेको छु आजको कार्यक्रममा 5:28 जाँदा चाहिँ तपाईँहरूले कार्यक्रम छड्के सल्लाम सुन्न सक्नुहुन्छ यो एपिसोडमा हामीसँग हुनुहुन्छ डब्लु टु रिटायर सुक्रिम राई अनि चाहिँ पद्मा राई दिदी हुनुहुन्छ उहाँहरूको चाहिँ यस आर्मीको स्टोरीहरू यस विभागको स्टोरीहरू सुनिराख्नु भएको छ आज हामी एपिसोड 4 छौँ है त आज उहाँहरूसँग गरेको कुराकानी 5:28 जाँदा पहिलो एपिसोड अनि दोस्रो एपिसोड 5:47 जाँदा सुन्न सक्नुहुन्छ है त अनि जोस् आज चाहिँ हाम्रो डब्लु टु सुमन शेर्पा भाइ हुनुहुन्छ पहिला 2RGR हुनुहुन्थ्यो अहिले उहाँ चाहिँ वाइडर आर्मीमा जानुभएको छ लोङ भ्याङ भन्छ के अरे होइन तपाईँले सुन्नुभएको होला पपराइटमा कार्यरत हुनुहुन्छ यो खुकुरी गल्फ सोसाइटी युके भर्खरै उहाँले यो वर्ष स्टाफ लिस्ट गर्नुभएको छ उहाँ चाहिँ चेयरम्यान हुनुहुन्छ उहाँहरूले चाहिँ आउँदो 29 अगस्तको दिन जुन चाहिँ स्याटरडे पर्दछ बेजिङ स्टोकको चाहिँ शेफिल्ड ओक्स गल्फ क्लबमा चाहिँ खुकुरी च्याम्पियनसिप गल्फ कम्पिटिसन गर्दै हुनुहुन्छ यो चाहिँ प्रथम हो र यस सम्बन्धी गरेको कुराकानी आज तपाईँहरूको सेवा प्रस्तुत गर्नेछु तपाईँले सुन्ने प्रयास गर्नुहोला है त टिममा जो जसले भाग लिँदै हुनुहुन्छ 2000 pounds चाहिँ जस तपाईँहरूले जस पाउनुहुन्छ त्यो क्यास प्राइस हो चौतारी रियल इस्टेटले चाहिँ जस स्पोन्सर गर्दै हुनुहुन्छ जम्मा चाहिँ जस 100 players अनि 25 खोजिराख्नु भएको छ तर त्यति त हुँदैन होला दाई भन्दै हुनुहुन्थ्यो उहाँसँग गरेको कुराकानी आज सुन्ने प्रयास चाहिँ गर्नुहोला है त अनि ट्रफीहरू छँदै नै छन् र यसको विस्तृत जानकारी चाहिँ आजको कार्यक्रममा तपाईँहरूले सुन्न पाउनुहुनेछ 6:28 जाँदा अनि 6:47 जाँदा आज जिसिएससीको रिजल्ट पनि आयो तपाईँहरूको नानीहरूले कस्तो गर्नुभयो त्यस सम्बन्धी अलिकति म पछि कुराकानी गर्नेछु अहिलेलाई भने डेजी बराइलीले गाउनुभएको गीत म सुनाउन चाहन्छु एकदमै चर्चित गीत जहिले सुन्दा पनि सुनाउन लाग्ने गीत

हजुर, कालजय गीत डेजी बढाइली गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू। र आज चाहिँ जिसिएससीको रिजल्ट पनि निस्क्यो इङ्ल्यान्ड वेल्स अनि स्कटल्यान्डमा, र तपाईँहरूको छोराछोरीले कस्तो गर्नुभयो, कति तपाईँहरूलाई प्राउड पनि बनाउनु होला, कति तपाईँहरूले एक्सपेक्ट गरेको जस्तो पनि आएन होला। तर बेसिकली हाम्रो नेपालीहरू गोर्खालीहरूको नानीहरू एकदमै मेहनती हुन्छन्, उहाँहरूले एकदमै राम्रो गर्छन् होइन। र यसपटकको इङ्ल्यान्डको ओभरअल रिजल्ट हेर्दा चाहिँ 67% चाहिँ जिसिएससी पास गर्नुभएको छ। गत वर्षभन्दा चाहिँ 1% चाहिँ अलिकति डाउन भएको कुरा यहाँ चाहिँ छापिएको छ भने, यता वेल्सको रिजल्ट हेर्ने हो भने 62.3 र लास्ट इयरको चाहिँ 62.5 अलिकति डाउन भएको चाहिँ देखाएको छ भने, यता स्कटल्यान्डको नर्दर्न आइल्यान्डको भन्दा पनि रहेर नर्दर्न आइल्यान्डको चाहिँ 83.6 छ भने गत वर्षभन्दा 1% चाहिँ अप भएको छ, अलिकति राम्रो गर्नुभएको छ। गर्दा जो जसले राम्रो चाहिँ नम्बर ल्याउनु भयो अथवा जो जसले पास गर्नुभयो भान्जा भान्जी सबैलाई चाहिँ जस तपाईँहरू सबै सबैलाई बधाई अनि शुभकामना पनि भन्न चाहन्छु। पक्का पनि तपाईँहरूले आफ्नो बाबु आमालाई चाहिँ प्राउड चाहिँ बनाउनु भएको छ। एक वान्स अगेन कङ्ग्रेचुलेसन भन्न चाहिँ चाहन्छु है त। र हाम्रो निता कोही राई बहिनीले चलचित्र मुगलानबाट एउटा गीत बनाउ चाहिँ अनुरोध गर्नुभएको छ, त्यो गीत एकदमै रेडी छ, त्यो गीत सुन्नेछौँ। अनि हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आसपोर्टबाट, उहाँले पनि एउटा गीत मगाउनु भएको छ चलचित्रबाट जस्तो लाग्छ मलाई, उदित नारायण जरा अल्का एक्निकले गाउनु भएको हिन्दी गीत मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ। आज 6:28 जाँदा हामी गल्फ सम्बन्धी कुराकानी गर्नेछौँ। फर्स्ट खुकुरी चाहिँ गल्फ च्याम्पियनसिप हुँदैछ, यो चाहिँ बेजिङ स्टोकमा हुँदैछ है त। र गल्फर साहबहरू पक्का एक्साइटेड अनि रेडी पनि हुनुहुन्छ होला। 29 अगस्तको दिनमा हो र हाम्रो खुकुरी गल्फ सोसाइटी युके भर्खरै यो वर्ष फर्म भएको छ। हाम्रो W2 सुमन शेर्पा भाइ हुनुहुन्छ र उहाँ चाहिँ चेयरम्यान हुनुहुन्छ, अनि उहाँको र उहाँको नम्बर मिलेर यो खोल्नु भएको छ। उहाँको लास्ट एपोइन्टमेन्ट चाहिँ यता बिगडपको खासमा तल ठाभालेटुमा हो जस्तो मलाई लाग्छ, त्यहाँको चाहिँ जस सिएसएम गएर त्यता जानुभयो जस्तो मलाई लाग्छ। र 30 वर्ष लङ ब्याङ हो, तर उहाँले अझै राम्रो गर्नुभयो भने सायद त्योभन्दा बढ्नु पनि सक्छ होइन। गर्दा इट्स गुड पनि भन्न चाहिँ चाहन्छु। त्यहाँ मेसिङ हटको पनि कुरा हुँदैछ दाई भन्दै हुनुहुन्थ्यो, पछि भयो भने सायद हामी त्यहाँ त्यसको पनि हामी कभर गर्नेछौँ है त। हजुर, यति भन्दै ल हाम्रो निता बहिनी हजुरको गीत है त, मुगलानको यो गीत म सुनाउन चाहन्छु, नारायण राईमाझी र साथीहरूले गाउनुभएको। इनफ्याक्ट मलाई पनि यो एकदमै मनपर्ने गीत हो, सुन्न पाउँदा र तपाईँलाई पनि सुनाउन पाउँदा खुसी लागेको छ। ओके, इन्जोय गर्नुहोला।

0: Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BF

हजुर, राजेशपाल राईको यो नयाँ गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। अब केही बेरमै हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ, उहाँको अनुरोधको गीत पनि हामी सुन्नेछौँ। हिन्दी चलचित्र भन्दा पनि हिन्दी गीत मगाउनु भएको छ उदित नारायण झा र अल्का याग्निकले। है त हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी नेपाल काठमाडौँबाट लेख्नुहुन्छ, योगदान नमस्कार भन्नुभएको छ। हजुरलाई पनि नमस्कार, म पनि हजुरसँगै हुनेछु है, कार्यक्रम सुन्दैछु। यतातिर दैनिक समय मिलाएर दिनमा एक पटक पानी परिरहेकै हुन्छ, यो त राम्रो कुरा हो। अब धुलो मुलो पनि जाने अनि अलिकति शीतल पनि हुन्छ नि, होइन? अहिले पानी पर्ने सिजन नै हो, तर मैले महसुस गरेको नागपञ्चमीदेखि अलिक चिसो हल्का सुरु हुन लागेको हो कि जस्तो लागेको छ। हजुर, त्यो पनि हुनसक्छ, होइन? अब बिस्तारै बिस्तारै पानी पऱ्यो भने चाहिँ अब शीतल पनि हुन्छ। अब काठमाडौँ त अलिक शीतलै हुन्छ नि त, होइन? अब मधेसतिर भने पानी पऱ्यो भने एकछिन त शीतल हुन्छ, फेरि त्यो वेदर त्यस्तै नै भइहाल्छ। बहिनी थ्याङ्क यू भेरी मच, शीतल भएको कुरा लेख्नु भएको रहेछ, खुसी लाग्यो। सबै समय मिठो सम्झनासहित एउटा गीत आफैले सुन्न र सबैलाई सुनाउन चाहन्छु, समय मिलेमा है भनेर भन्नुभएको छ। अञ्जना बहिनी अलिकति क्युमा पछि हुनुहुन्छ, तपाईँको गीत म डेफिनेटली सुनाउँछु। थ्याङ्क यू भेरी मच त्यहाँको अपडेट गराउनुको लागि, होइन? अब यहाँ चाहिँ युकेमा पनि पानी हिजो त पऱ्यो र अलिकति पानीको आवश्यकता यहाँ नै छ। यसपटक चाहिँ समर लागि जस्तो पनि भएन, किनकि सधैँ चाहिँ त्यो पुरा त्यो झारपात पनि फुलेर ड्राइभिङ गर्दा त कन्ट्री साइडतिर त एकदमै रमाइलो हुन्थ्यो, तर त्यो वातावरण यसपटक चाहिँ हामीले मिस गऱ्यौँ। एकदमै स्ट्रेन्ज वातावरण भयो यसपटक चाहिँ, अलिक अनौठो वातावरण नै भयो। यो ग्लोबल वार्मिङको कारणले गर्दा पनि सायद यस्तो भएको हो कि जस्तो लाग्छ, गर्दा यो यहाँ मात्र होइन, यो सबै विश्वभरि नै यो ग्लोबल वार्मिङले अलिकति प्रभाव पारिरहेको अवस्था चाहिँ छ। आदरणीय श्रोताहरू, अब पैसा माग्न थाल्यौँ है च्यारिटीको लागि। यो बिग सल्युट बेबेसबाट पनि लास्ट इयर पनि धेरै श्रोताले सहयोग गर्नुभयो, हामीले 3000 एभब चाहिँ सङ्कलन गर्न चाहिँ सफल भयौँ र यसपटक पनि सुरु भइसकेको छ।

एक्चुअल हाम्रो चाहिँ बिग सेल्युट डे चाहिँ एक्चुअल डे चाहिँ 8 अक्टोबरमा पर्दछ, तर अहिलेबाट एक्रोस बिहेभियर्समा चाहिँ इङ्ग्लिस सर्भिस, नेपाली सर्भिस सबैमा सुरु भइसकेको जानकारी पनि गराउन चाहिँ चाहन्छु। र यसपटकको थिम चाहिँ अप समिट छ है, त डाँडा चढ्ने भनौँ न, अब जताततै हुँदैन र तपाईँहरूले चाहिँ अब तपाईँको घरको छेउतिर अलिकति उकालो डाँडाहरू छन् भने त्यो चढ्न चाहिँ सक्नुहुन्छ। यहाँ फोक्सटोनमा चाहिँ है माथि घोडा डाँडातिर जान त सक्नुहुन्छ तपाईँहरू, अथवा तपाईँहरूले चाहिँ कुनै हिलतिर अथवा स्टेयर केसतिर पनि चढ्ने झर्ने गऱ्यो भने धेरै एक्सर्साइज हुन्छ नि त होइन। यो चाहिँ पक्कै हिमालय चाहिन्छ, माउन्टेनै चाहिन्छ, समिट नै गर्नुपर्छ भन्ने छैन। र तपाईँहरूले सानो सानो डाँडाहरू छन्, पहाडहरू छन् भने त्यहाँ चढ्न सक्नुहुन्छ, अथवा आफ्नै स्टेयर केस भरेङमा पनि चढ्न सक्नुहुन्छ। अनि तपाईँहरूले चाहिँ अब भनौँ न च्यारिटीको लागि चाहिँ यो उमा पनि अब मेसिनमा पनि कुद्न सक्नुहुन्छ, वाट एभर तपाईँहरूले चाहिँ गर्न सक्नुहुन्छ। त्यो कम्पाइल गरेको पैसा छ अथवा सङ्कलन गरेको पैसा चाहिँ तपाईँहरूले बिग सल्युटको चाहिँ जस जस्ट गिभिङ पेजमा गएर डोनेट गर्न चाहिँ सक्नुहुन्छ है। त अल यु हेभ टु डु इज जस्ट गिभिङ पेजमा जानुहोस्, त्यसपछि भने त अगाडि नै आउँछ, तपाईँले त्यो जस्ट गिभिङ पेजको चाहिँ पेजमा जानु भने त्यहाँ डोनेट टु अ कज भन्ने आउँछ होइन। डोनेट टु अ कजमा चाहिँ तपाईँहरूले क्लिक गर्नु भने अर्को पेजमा पुग्छ, त्यो चाहिँ अब भनौँ न त्यो उमा पुग्छ, त्यो उमा त्यसपछि त्यहाँ चाहिँ तपाईँले बी अ बेस्ट लेख्नु भयो भने तपाईँहरूले त्यो सर्चमा भनौँ न कस्तो सट्ट नआएको त्यो तपाईँहरूले सर्च गर्नु भने बी ए बेस्ट लेख्नु भयो भने तपाईँहरूले इन गर्नुभयो भने त्यसमा चाहिँ बी ए बेस्ट बिग सल्युट अप समिट भन्ने आउँछ, अगाडि नै आउँछ, त्यसमा क्लिक गरेर वाट एभर अमाउन्ट तपाईँहरूले दिन चाहिँ सक्नुहुन्छ है। त अथवा तपाईँहरूले कुद्दिन अथवा यो बी ए बेस्ट बिग सल्युटको लागि चाहिँ जस म रकम मात्रै दिन्छु भन्यो भने तपाईँहरूले त्यतिकै चढाउन पनि सक्नुहुन्छ, नत्र भने बाई अक्टोबर 8 चाहिँ थर्सडेभित्र तपाईँहरूले चाहिँ जस त्यो पैसा चाहिँ डोनेट गरिसक्नुपर्नेछ है। त लास्ट इयर धेरै श्रोताले फोन गर्नु मतलब डोनेट गर्नुभएको थियो, यसपटकको पनि त्यही आशा राखेको छु। लास्ट इयर त हामीले आफ्नै पेज खोलेका थियौँ, अब हुन त बिग सल्युटको बिहेभियर्सकै हो, त्यसले गर्दा त्यो पनि हो, र यसपटक पनि तपाईँहरूले त्यहाँ गएर हामीलाई यसो हेल्प गर्न चाहिँ सक्नुहुन्छ है। त ल त मिनी बहिनी कहाँ के गर्दै हुनुहुन्छ हजुरको लागि यो गीत है, त त्यसपछि हाम्रो अन्जना बहिनीको गीत म सुना

हल्का याग्निक र उदित नारायण झाले गाउनुभएको यो गीतबाट भरपूर मनोरञ्जन तपाईँले पक्का पनि लिनुभयो होला। र यो गीत चाहिँ हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आठपोटमा, उहाँले अनुरोध गर्नुभएको गीत हो। हजुर, अब भने नेपाल काठमाडौँतिर जाउँ र हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ, अब नेपाल जानुभएको पनि धेरै भइसक्यो, आरामै हुनुहुन्छ होला, कहिले काहीँ जियोस् हामीलाई सम्झिने गर्नुहुन्छ। थ्याङ्क यू भेरी मच बहिनी। र उहाँले चाहिँ हल्का याग्निक र उदित नारायण झाले गाउनुभएको यो गीत चाहिँ अनुरोध गर्नुभएको छ। ल त बहिनी, अब नेपालमा सुत्ने बेला पनि भयो होला, सुत्ने बेला त क्वाइट अलिक भएको छैन होला, 9:39 गइसकेको छ, के गर्दै हुनुहुन्छ? खाना त पक्कै पनि खाइसक्नु भयो होला। र यो गीत सुन्दै हामी समाचारतर्फ लाग्यौँ र समाचारपछि भने हाम्रो खेलमती लिम्बु दिदी हुनुहुन्छ ग्रेट लन्डनबाट, बिना अहिले चाहिँ किचनमा रेडियो सुन्दै कार्यक्रम सुन्दै खाना पकाउँदैछु भन्दै हुनुहुन्थ्यो, उहाँको गीत हामी सुन्नेछौँ समाचारपछि। हाम्रो कैलाश भाइको पनि गीत यहाँ अनुरोध आएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: गएको चार महिनामा 11,004 कर्मचारी कारवाहीमा परेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अघिल्लो वर्ष यही अवधिमा करिब 3,000 मात्रै कारवाहीमा परेका थिए। कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आचार संहिता उल्लङ्घन गर्ने 10,268 समेत उनीहरूलाई कारवाही गरेको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म दर्ता भएका 1,298 उजुरीमध्ये 86% उजुरी फर्स्यौट भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो कार्य सम्पादन 12% बढी हो। गएको चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झन्डै 3 गुणाले बढाएर 924 पुर्याइएको छ। यस अवधिमा तोकिएको पोसाक नलगाउने 645 र कार्यकक्षमा अनुपस्थित 91 कर्मचारी कारवाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा 318 कार्यालय अनुगमन गर्दा 2,775 कर्मचारी कारवाहीमा परेका थिए। नवलपुरको गैंडाकोट 14 भागरको जंगलमा हराएका 2.5 वर्षीय बालकको 50 घण्टापछि सकुशल उद्धार भएको छ। मंगलबार दिउँसो हराएका शिवान तामाङलाई सुरक्षाकर्मी र स्थानीय बासीले खोजी गर्ने क्रममा 2 रात र 3रो दिन खोजी गर्ने क्रममा 5 किलोमिटर टाढा जंगलमै फेला पारेका हुन्। आमा बुबा रोजगारीका लागि भारतमा बस्दै आएका शिवान हजुरआमासँग बस्दै आउनु भएको थियो। हजुरआमा यामकुमारी आले जंगल गएका बेला शिवान हराएपछि तत्कालै प्रहरी टोली खटिएको थियो। अस्थायी प्रहरी पोस्ट बेतहिदामा कार्यरत प्रहरी हवलदार प्रतीक थापा मगर पनि खोजीमा जानु भएको थियो।
4: 3.5 बजे नै मुभ भएर 4 जनाको टोली गएर त्यसपछि सोधखोज गर्दै हामी जङ्गलतिर लाग्या हो, च्याउ खन्नलाई गएको हो भन्ने कुरो बुझिएपछि हामी जङ्गलतिर लायौँ र खोला खल्चीतिर हेर्दाखेरि नै हामीले नभेटिसकेपछि फेरि हामीले माथिल्लो हाम्रो निकायमा जिल्ला प्रहरी कार्यालय र गणेकोटलाई जानकारी गराएर फेरि थप मद्दत बोलाएर त्यसपछि रात त्यो दिन पानी पनि परेको थियो रातभरि, राति लगभग 12 बजेसम्म पनि खोज्यो हामी जङ्गलको एरियामै र खोल्टा खोल्चीमा, त्यसपछि भेटिएन। त्यसपछि त्यो दिन 12 बजेपछि पानी बेसरी परेको कारणले हामी माथि जानै सकिएन। अनि भोलिपल्ट फेरि हामी थप मद्दत सहित सशस्त्र बोलाएर फेरि माथि डाँडासम्म गइयो, सबैतिर चाहिँ गइयो। जुन बच्चा भेटेको ठाउँमा चाहिँ हामी पुगेको छैन, आज मात्रै पुग्यो। अब अनि हामी एकपट्टिको पाटामा गएको, दोस्रोपट्टि पाटामा चाहिँ बच्चा पुगेको रहेछ। अनि लगभग भनेको घटनास्थलबाट चाहिँ 5 किलोमिटर 4.5 किलोमिटर माथि पुगेर चाहिँ बच्चा भेटिएको हो।
3: बच्चा तपाईँले राति 12 बजेसम्म पनि खोज्नुभयो पहिलो रात, अनि दोस्रो दिनभरि खोज्नुभयो कि राति खोज्नुभयो कि भएन?
4: बिहान 7 बजेबाट बेलुका 8 बजेसम्म खोज्यो हामीले।
3: अनि कतिजना जति हुनुहुन्थ्यो गाउँले अनि सुरक्षाकर्मी गरेर?
4: हाम्रो सुरक्षाकर्मी मात्रै लगभग 40 जनाको टोली थियो हाम्रो सुरक्षाकर्मी मात्रै, र गाउँलेको सबै गर्दाखेरि लगभग 200 जना जति टोली थियो हाम्रो टोटली।
3: अब बालक भेटिएको ठाउँमा पुग्ने टोली मध्येमा तपाईँ पनि हुनुहुन्थ्यो, अनि तपाईँहरूले खोजी गर्दाखेरि कस्तो अनुभव गर्नुहुन्थ्यो, बालकलाई के भयो होला भन्ने जस्तो लाग्थ्यो?
4: त्यही त, अब स्थानीयको भनाइ अनुसार चाहिँ त्यहाँ अब कुनै पनि वन्यजन्तुहरू चाहिँ त्यस्तो बाघ भालुहरू केही पनि नआउने ठाउँमा हो, अहिलेसम्म हामीले थाहा पाएको छैन भन्नुभयो। त्यसपछि स्थानीयको भनाइअनुसार चाहिँ के अरे वन मान्छेले लगेको हो कि भन्ने चाहिँ शङ्का एकदमै गरेका हुन् उनीहरूले, चाहिँ ग्यारेन्टीको साथ भनेका हुन्। र अब उहाँहरूले हेराउने के अब धामी झाँक्री पनि लाउनु भयो, त्यो लाउँदाखेरि नि वन झाँक्रीले नै लिएर गएको भन्ने चाहिँ भन्यो, मान्छे सुरक्षित नै छ भन्यो। त्यस कारणले हामी वन जङ्गलतिर नै ट्रेन
3: सुरक्षाकर्मी र स्थानीयले बालक शिवानलाई अनुहारमा चोट लागेको अवस्थामा भेटेका थिए। बालकको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ। म्याग्दीको अन्नपूर्ण आदर्श शिविर जोड्ने मोरिस हर्जोग पदमार्गको स्मार्ट सूचना प्रणाली तयार गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले क्युआर कोड मार्फत जानकारी दिने गरी प्रणाली बनाएको डिएसपी राजन कार्कीले जानकारी दिनुभएको छ।
5: सुरक्षा प्लस उहाँहरूलाई सहज तरिकाले जानकारी सूचना प्राप्त गर्नु भन्ने हिसाबले एउटा हामीले क्युआर कोड पनि हामीले यहाँ बनाएको छौँ। यो क्युआर स्क्यान गरेपछि चाहिँ यसमा चाहिँ जस्तै कुन कुन स्थानमा प्रहरी कार्यालय छ, त्यो प्रहरी कार्यालय सम्पर्क नम्बर कति हो, कुन कुन ठाउँमा बस्ने होटलहरू चाहिँ उपलब्ध छन् लगायतका सेवा सुविधाहरू सवारी साधनको चाहिँ नम्बरसहित हामीले चाहिँ यहाँ राखेका छौँ।
3: क्रिकेटर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको टी20 अलराउन्डर वरियतामा 3रो स्थानमा उक्लिनु भएको छ। नेपाली टी20 पुरुष क्रिकेट टोलीका कप्तान ऐरी आइसिसीको पछिल्लो वरियता अनुसार 256 रेटिङ अङ्कका साथ वरियताको तेस्रो स्थानमा पुग्नु भएको छ। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब दोस्रो स्थानमा हुनुहुन्छ। टी20 अलराउन्डर वरियतामा नेपालका कुशल बुर्तेल 27 स्थानमा रहनु भएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

प्रमोद खरेलले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र उहाँको चिनाजी दिने गीतभन्दा सायद फरक नपर्ला। हजुर, अहिले त उहाँले लाखौँ गीत गाएर चाहिँ धेरै हजारौँ गीत गाएर लाखौँ त नभन्नु धेरै गीत गाएर देश विदेश भ्रमण गरिराख्नु भएको छ। यहाँ पनि लास्ट टाइम चाहिँ हाम्रो मगर एसोसिएसन युकेको चाहिँ ओपन कन्सर्टमा आउनुभएको थियो। तिन चार वर्ष भयो होला, लास्ट इयर त आउनु भएन, तिन चार वर्ष भयो जस्तो मलाई लाग्छ। हजुर, 5:10 गइसकेको छ। यो गीत हाम्रो खेलमती लिम्बिती दिनुहुन्छ ग्रेटर लन्डनमा र उहाँको लागि मैले राखिदिएको थिएँ, पक्का पनि दिदी सुन्ने मौका पाउनु भयो होला। अब नेक्स्ट हाम्रो कैलाश भाइको गीत हामी सुन्नेछौँ है त, र हाम्रो अञ्जना बहिनीले पनि जस गीत सुनेर थ्याङ्क यू भन्नुभएको छ। हजुर दाजु सबै ठिकठाकै छ, अब चाहिँ युकेमी सुन्न थालेको छ है, बिग सल्युटको लागि अग्रिम शुभकामना हाम्रो बेबेस फ्यामिलीलाई भनेर भन्नुभएको छ बहिनी, थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है त। बिग सल्युटमा तपाईँले भाग लिन चाहनुहुन्छ भने फ्रम टुडे अन्टिल 8 अक्टोबर, अक्टोबर 8 तारिकसम्मको लागि तपाईँले कुनै एक्टिभिटी गर्न चाहिँ सक्नुहुन्छ है त। यस पटकको चाहिँ अप समिट छ र तपाईँहरूले चाहिँ डाँडा चढ्न सक्नुहुन्छ। अब हिमालकै कुरा त आएन, अनि जस घरको हो भने घरको स्टाइल केसमा पनि सुन्न सक्नुहुन्छ, अनि चढ्न सक्नुहुन्छ, अनि जिममा पनि तपाईँहरूले स्टेप हुन्छ नि होइन, त्यहाँ गरेर तपाईँहरूले पैसा चाहिँ डोनेट गर्न सक्नुहुन्छ। र त्यसको लागि चाहिँ अल यु हेभ टु डु इज जस्ट गिभिङ पेजमा जानुहोस्, त्यसपछि त्यहाँ गुगलमा गएर जानुभयो भने तपाईँ अर्को पेजमा पुग्नुहुन्छ, र त्यसपछि भने त्यहाँ अर्कोमा चाहिँ त्यहाँ डोनेट टु अ कज आउँछ, त्यसमा बिएबेस लेख्नुभयो भने तपाईँले त्यहाँ बिएबेस बिग सल्युट अफ समिट भन्ने पोस्टर देख्नुहुन्छ, र त्यहाँ गएर कति अमाउन्ट डोनेट गर्न चाहनुहुन्छ डोनेट गर्न चाहिँ सक्नुहुन्छ। तपाईँले कुनै एक्टिभिटी गर्नुपर्छ भने ठिकै छ गर्नुहुन्छ भने पनि तपाईँलाई अलिकति आफ्नो हेल्थ राम्रो हुन्छ, होइन म डोनेट मात्रै गर्न चाहन्छु भन्नुभयो भने वाइ नट तपाईँले डोनेट मात्र पनि गर्न सक्नुहुन्छ है, त्यो पनि तपाईँलाई जानकारी गराएँ, अनुरोध गर्न चाहिँ चाहेँ है त। हजुर, अब भने केही जानकारी राखौँ र त्यसपछि आज 5:28 जाँदा कार्यक्रम छड्के सलाममा श्रीमान श्रीमती डब्लुटो सुक्रिम राई र हाम्रो पद्मा दिदी हुनुहुन्छ, उहाँहरूसँग गरेको कुराकानी। अनि 6:28 जाँदा चाहिँ फर्स्ट खुकुरी गल्फ च्याम्पियनसिप हुँदैछ आउँदो 29 तारिक बेजिङ स्टोकको गल्फ कोर्समा, र हाम्रो डब्लुटो सुमन भाइ हुनुहुन्छ, उहाँ चाहिँ चेयरम्यान हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला है त। यो एनएनए युके नेपालीज नर्स एसोसिएसन युकेको चाहिँ वर्किङ टुगेदर उहाँहरूको चाहिँ 18th anniversary हुँदैछ आउँदो 23 अगस्तको दिन, र त्यो दिन चाहिँ बेसिकली उहाँहरूको यो चाहिँ सेरेब्रल पाल्सी, यो चाहिँ अब नबोल्ने चिल्ड्रेनहरू, पक्का 100 नेपाली मलाई थाहा भएन, पक्का अहिले त सम्झिन सकिनँ, त्यो नानीहरूको लागि च्यारिटी इभेन्ट जस्तो रहेछ। रश्मिता बहिनीसँग भयो भने भोलि हामी यसको विषयमा कुराकानी गर्नेछौँ है त। यसको टाइम टेबल चाहिँ 12:00 to 5:00 जस विन्डो राख्नु भएको छ त्यति बेला, र तपाईँहरूले यो च्यारिटी इभेन्ट रन गर्न सक्नुहुन्छ है त। इसली गोर्खा नेपाली एसोसिएसनको चाहिँ प्रोग्राममा 12 सेप्टेम्बरमा उहाँहरूको तिज पार्टी हुँदैछ, अनि 31 अक्टोबरमा चाहिँ दसैँ तिहार पार्टी पनि हुँदैछ फार्ममा है त। अनि 22 अगस्त भोलि पर्सिको दिन चाहिँ साउथ रेडिङ कम्युनिटी हलमा साँझ 5:00 to 10:00 रेडिङ म्युजिकल नाइट हुँदैछ, र त्यसमा चाहिँ तनहु समाज युगको मौलिक कौडा अनि प्रेम राजा महत, अब वरिष्ठ लोक गायक हुनुहुन्छ, दुर्गा गुरुङ, अनि द भोइस अफ नेपाल सिजन 7 विजेता हाम्रो नीता थापा मगरको पनि त्यहाँ प्रस्तुति रहनेछ। धराने भेला आउँदैछ 5 सेप्टेम्बरको दिन 11:30 to 10:00 फेलतामा हुँदैछ है, स्प्रिङ वेस्ट एकाडेमीमा फेलतामा TW13 7EM त्यो दिन कस्तो कोइन्सिडेन्ट पनि भएछ, त्यहाँ एउटा चाहिँ जस भान्जाको विवाह पनि छ, अनि वरपर त्यहाँ नजिकै रहेछ, गर्दा दुईवटा इभेन्ट चाहिँ त्यो दिन भ्याइने रहेछ, एकदम खुसी पनि लागेको छ। लास्ट इयर पनि हाम्रो भाइ हुनुहुन्छ के अरे उहाँ चेयरम्यान अहिले आउनुहोस् है भन्दै हुनुहुन्थ्यो, लास्ट इयर जान पाइएन, यसबाट चाहिँ दुईवटा इभेन्ट कभर गर्नुपर्नेछ। 17 अक्टोबरमा चाहिँ तितवर नेपालीज कम्युनिटीको चाहिँ दसैँ पार्टी हुँदैछ, र प्यालेस सिभिक सेन्टरमा 3:00 राति झन्डै मध्यरात 11:30 कार्यक्रम राख्नु भएको छ। फिस चाहिँ र चिल्ड्रेन 7 to 12 हुनुहुन्छ भने 10 पाउन्ड रहेको छ, 13 to 17 पाउन्ड होइन 17 वर्षको हुनुहुन्छ भने 20 पाउन्ड, अनि 18 एबको चाहिँ 25 पाउन्ड राखेको छ है त। अर्को तमु पेलुसङ युकेको आमा समूहले चाहिँ दिदी बहिनीको चाहिँ वार्षिक भेटघाट कार्यक्रम गर्दै हुनुहुन्छ, 27 सेप्टेम्बरको दिन स्याटरडेको दिन हो, र यो चाहिँ 12:00 राति 9:00 कार्यक्रम रहेको छ, TPLS UK कम्युनिटी सेन्टरमा हुँदैछ, रेडिङमा RG2
8QA तपाईँहरू जान सक्नुहुन्छ। थुप्रै थुप्रै एट्र्याक्सनहरू छन् है त। नेपाली मेला अब 30 तारिक, तपाईँहरूलाई अब यो अगस्तको ब्याङ हलिडे तपाईँलाई थाहा छ, 30 तारिक हुँदैछ क्याम्पटन पार्क रेस कोर्समा है, TW16 5AQ तपाईँहरू जान सक्नुहुन्छ। विभिन्न परम्परागत झाँकीहरू, संस्कृति झल्काउने झाँकीहरू त्यहाँ प्रस्तुत गरिन्छ अनि नृत्यहरू पनि त्यहाँ प्रस्तुत गरिन्छ है त। र यो जानकारी थियो, यो पछि फेरि बाँकी जानकारी चाहिँ म सुनाउनेछु। र कहिलेकाहीँ अब सबै जानकारी एकै टाइममा भन्न सकिँदैन, त्यसले गर्दा मेरो त आएन भनेर अलिकति चाहिँ जस गुनासो नगर्नु होला, मन दुखाउनु नगर्नु होला है त। हामी जो सकेसम्म तपाईँहरूको प्रस्तुत गर्ने प्रयास गर्छौँ अनि अरू फेरि अब रिजल सामग्रीहरू पनि राख्नुपर्ने हुन्छ। कैलाश भाइ तपाईँको गीत है त, ल सुन्नु होला, रोबर्ट लिम्बूले गाउनुभएको उहाँकै शब्द सङ्गीत रहेको गीत उहाँकै हातमा।

0: टिभिएस गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: कार्यक्रम छड्के सलाम।
1: नमस्ते, कार्यक्रम छड्के सलामबाट म योगराज राईको र यो कार्यक्रममा विगत अबको खासबाट रिटायर हुनुभएका साहबहरू अनि कहिलेकाहीँ उहाँहरूको फ्यामिलीसँग पनि कुराकानी गर्दै आएका छौँ। आज चाहिँ श्रीमान श्रीमती नै हुनुहुन्छ र यहाँ हेजमा रेकर्ड गरिरहेका छन् WO2 रिटायर सुक्रिम राई साहब अनि उहाँको श्रीमती पद्मा राई दिदीसँग कुराकानी गरिरहेका छौँ। विगत अबको खासमा 1976 भर्ती हुनुभयो अनि 1994 उहाँ पेन्सन जानुभयो। 2006 सालबाट यहाँ बेलायतमा बसिराख्नु भएको छ। साहब नमस्कार हजुरलाई।
2: नमस्कार
1: दिदीलाई पनि नमस्कार।
3: नमस्कार भाइ।
1: हजुर ल त अब गत हप्ता चाहिँ हामीले बक्सिङको कुराकानी सुनिरहेका छौँ। यो कम्पनी लेभलमा गएर पनि खेल्नु भयो, त्यसपछि चाहिँ पछि खेल्नु भयो कि खेल्नु भयो?
2: खेल्यौँ न, त्यहाँदेखि हाम्रो के भन्यो भट्टा लेनमा चाहिँ राम्रो भएन भनौँ न, कोही चाहिँ हान के हान भना भन पनि भयो होइन, र कसैलाई आफै जेठी ज्वाइँ पनि पर्यो भन्थ्यो तर हो कि होइन त्यो चाहिँ एउटा डाइलग मात्रै होला होइन। अनि यति चाहिँ भन्यो रेफ्रीले चाहिँ, दिस इज नट डान्सिङ रुम, दिस इज बक्सिङ, कम एन्ड बक्स भने चाहिँ भन्यो भने है
1: आठ दिएको होला होइन,
2: होइन अब हान भने मात्रै गरिन्छ होइन, त्यस कारणले के भन्नु नि यो डान्सिङ होइन यो बक्सिङ हो भनेर चाहिँ भन्यो भने, तर मैले त देखिनँ त्यसो भन्दै थियो र ठिकै छ। एनी हाउ कम्पिटिसन थियो एउटा च्याम्पियन कम्पनीको लागि, पोइन्टको लागि होइन, त्यो पनि थपाइ
1: थियो
2: च्याम्पियन कम्पनीको लागि।
1: दिदीले चाहिँ श्रीमान बक्सिङ खेलेको हेर्नुभयो, अब पिटेको पनि देख्नु होला श्रीमानलाई?
3: होइन, मैले चाहिँ
2: गएन,
3: मैले चाहिँ त्यो ब्रोडकास्ट गरेको रेडियो उहाँ भइरहेको अनि ब्रोडकास्ट गरेको त्यो चाहिँ सुनेको हजुर। म चाहिँ घरमै थिएँ ताम्मी केममा,
1: रेडियोबाट ब्रोडकास्ट गरेको
3: हजुर, जस्तो उहाँ आवाज सञ्चार चाहिँ अब जोइन गरेको उसमा चाहिँ मैले सुनेको थिएँ। ढाल फलानाले ढाल दियो भन्ने चाहिँ
1: श्रीमानले फलाना ढाल्यो भन्ने सुन्नु भयो
3: सुने, अनि पछि चाहिँ अब त्यही उहाँले जे भन्नुभयो त्यस्तै उहाँले जित्यो
1: पोइन्टमा कस्तो लाग्यो त खुसी पनि लाग्यो होला,
3: खुसी लाग्यो, अलिअलि चोट पनि लिएर आउनु भएको थियो अलिअलि त्यतिखेर हजुर, अलिअलि बक्सिङमा त अब भइहाल्छ होइन, पहिला पनि बक्सर निकै रेक्रुटमा गर्नुभएको, त्यो फोटोहरू छ नि चाइनिजसँग
2: चार महिना ट्रेनिङ हो नि त,
1: मेरो बुढालाई पिट्यो होला त्यस्तो भन्ने चाहिँ लागेन,
3: लागेन
1: खेल त हो
3: हजुर, ठिकै छ हजुर, खेलमा त भइहाल्छ हजुर।
1: अनि सब तपाईँ सेभेन जिआर चाहिँ जाने तपाईँकै चाहना थियो कि पढ्नु भएको?
2: होइन, पढेको त्यति बेला कस्तो, पहिला सेभेन जिआरको भान्जा भएको हुनाले हामीलाई मेरो इन्टरभ्यूमै भन्यो, यु गेट पास मिस्टर राई सुक्रिम, तपाईँ चाहिँ पहिलाको सेभेन जिआरमै जानुपर्छ है
1: भन्नुभयो,
2: त्यहाँदेखि हुन्छ भने त्यहाँदेखि त्यहाँदेखि सिभेन जिआरमा गएँ। मलाई
1: अब मामाले लानुभयो तर बाबा नै त्यहाँ दर्ता हुनुभएको थियो, बाबाको बारेमा चाहिँ के कुरा गर्नुहुन्थ्यो त, पल्टनमा हुन्छ नि त होइन, त्यसलाई बाबु पनि थियो होला भनेको हुन्छ नि, चिनेको हुन्छ नि त
2: होइन, तर त्यति बेलाको एकजना जिएम मात्रै थियो हामी आउँदाखेरि हो कि, दानबहादुर साहब उहाँ हो, अरू त कोही पनि थिएन,
1: नत्र कति त हुन्छ नि, बाबाले यस्तो मलाई दुःख दिएको थियो भने फेरि पुरानो जमाना शेष बनाउने भन्थ्यो होइन,
2: तर थिएन, कोही थिएन होइन, दानबहादुर साहब मात्रै थियो कि, त्यहाँदेखि ए सुक्रिम तिमी आयौ भन्थ्यो त्यहाँदेखि, त्यति नै अरू चाहिँ थिएन। अनि साथीहरू चाहिँ नम्बरीहरू चाहिँ जस्तै हामी भान्जा भएको त्यति बेला नम्बरीहरू जस्तै चन्द्रकाजी उहाँ चाहिँ इन्जिनियरमा पढ्नुभयो, अरू को को छ निकैजना छ होइन, हामी भान्जा
1: तपाईँ भान्जा भएको कारणले गर्दा स्विमिङहरू त प्रब्लम थिएन होला, किन हामी त स्विमिङ सिकेको थिएन, स्विमिङ त्यो लागेन
2: लागेन,
1: स्विमिङ पहिला थाहा थियो,
2: स्विमिङ अलि थाहा थियो अलिअलि, त्यस कारणले लागेन, स्विमिङ लागेन, कुनै चिज पनि मलाई साह्रो लागेन, साह्रो यति लाग्यो कि कानुन मात्रै साह्रो लाग्यो होइन, एउटाले गल्ती गर्नु बित्तिकै सबैलाई चाहिँ हो कि उधौँमुन्टो लगाउँथ्यो होइन, त्यस कारणले त्यो चाहिँ अलिकति नराम्रो थियो, अरू चाहिँ ठिकै हो, आर्मी यस्तै हो भनेर भन्थ्यो, अनि पहिल्यै थाहा पाएको हुनाले मलाई ठिकै लाग्थ्यो।
1: अनि दिदी चिठीहरू पाठशालाहरू चाहिँ कतिको पठाउनुहुन्थ्यो उहाँले? हाम्रो पनि दाजु सिङ्गापुरको पाठशालाहरू कहिले कहिले पठाइराख्नुहुन्थ्यो, अनि पाठशाला पाउँदा खुसी लाग्थ्यो कि
3: हजुर हजुर, पठाउनुहुन्थ्यो।
1: कस्तो खालको सामानहरू चाहिँ पठाउनु?
3: त्यस्तै हो नि आफूले लगाउने लुङ्गीहरू होइन, अब त्यो तेलहरू, अब हजुर
2: सेन्डलहरू,
1: चमेलीको तेल के होइन
3: हजुर, चमेली होइन, चमेली जामजाम के हजुर, अनि त्यो पहिलाको त्यो भुके चप्पल पहाडमा हुँदाखेरि त्यस्तोहरू होइन, लुङ्गीहरू त्यो प्राइहरू त्यस्तै,
1: त कहिले काहीँ तपाईँले पनि लेख्नुहुन्थ्यो होला,
3: लेख्थे ऊ आसामदेखि जब फ्यामिलीवाला भएपछि, त्यतिखेर पछि चाहिँ जब धरान लाइनमा बस्यो त्यतिखेर चाहिँ अब छिटो छिटो नै किनभने पोस्ट गर्यो फेरि पोस्टम्यानले घरमा ल्याइदिन्थ्यो हो त्यस्तो सुविधा धरानमा घर बनाउनु भएपछि चाहिँ त्यस्तो पहिला अब आसाम र पहाडमा बस्दाखेरि त असुविधा त्यस्तै अब धेरै त्यो लडाईँको बेला जब उहाँ फोकल्यान्ड वारमा हुनुहुन्थ्यो त्यतिखेर म एउटा चिठी आएको थियो म लडाइँमा जाँदैछु अब बाँचिहालेँ भने होइन आउँछु फर्केर पर्खेर बस पद्मा भन्नुभएको थियो म त्यो चाहिँ कहाँबाट पठाउनु भएको छ पुग्छ कि पुग्दैन भनेर त्यो चाहिँ ढिलो पाएँ क्या मैले अब जस्तो अब फोन थिएन केही पनि थिएन म त अब आसाममा पुरा अब जस्तो अब ठुलो ल्यान्ड अब ससुराको एउटा हाम्रो घर छ भने पर घर अब आँखाले भ्याउने गरी हो त्यस्तो जग्गाहरू होइन अनि अब कता चुपो लाग्थ्यो सुन्ने लाग्थ्यो क्या अब लडाइँमा जानु भएको मात्रै चिठी छ होइन कता क्या हो केही खबरहरू त्यस्तो दुर्लभ थियो क्या त्यतिखेर चाहिँ अब
1: कस्तो लाग्छ तपाईँलाई सिलमा लडाइँ जानु भनेको त 50-50 नै हो
3: हजुर माया लाग्थ्यो डर लाग्थ्यो होइन के कसो भने अब भगवान्सँग प्रार्थना गरी बस्थे अनि पहिला पनि पिताजी चाइनाको लडाइँमा हुनुहुँदाखेरि त्यो प्लेनहरू देख्थे क्या त्यो क्लेमेन्टन उसमा
1: तपाईँको बाबा चाइनाको लडाइँमा
3: पढ्नु भएको चाइना हजुर इन्डिया र चाइनाको लडाइँमा
1: कति सालको कुरा
3: हजुर त्यो त बिर्से अघि इन्डियामै थियौँ अनि पछिबाट चाहिँ 71 चाहिँ मेरो जेठा दाजु चाहिँ पाकिस्तान र इन्डिया जब लडाई भयो त्यतिखेर लडाइँमा ऊ गर्नु भएको थियो अलिअलि अनि दाजुहरूले त्यो बङ्कर भन्छ नि टेच त्यो खन्नुहुन्थ्यो होइन केही भयो भने अब त्यो त फ्यामिलीहरूको आफ्नो ऊ होइन अब हल्ला क्याम्पमा पनि बङ्कर खन्थ्यो नि बच्चाहरू परिवारहरू त्यहाँ अब को कोहरू होइन त्यस्तै भइहाल्यो भने होइन त्यस्तै केटाकेटीहरू अनि अलिअलि त सबै याद छ मलाई होइन कस्तो हुन्छ लडाइँमा अनि माया लाग्थ्यो त्यो चाहिँ अब त्यस्तोहरू कसरी अब थाहा पाउनु होइन न चिठी न फोन थियो न के थियो अनि एकदम बिस्मत लागिरहेको थियो क्या यो प्रश्न चाहिँ लोलाले पनि लोला एरियस उहाँको माइन्ड फिल्डको डाइरेक्टरले पनि मसँग क्वेसन राखेको थियो क्या कस्तो लाग्यो अनि कसरी जस्तो लडाइँ शान्त भयो भनेर कसरी थाहा पाउनु भयो भन्दाखेरि अब चिठी चपेटा फोन थिएन त्यतिखेर अब श्रीमान लडाइँमा हुनुहुँदा त त्यो चिठी लेख्ने ओर्ने पनि कुरा थिएन अनि पछिबाट चाहिँ यस्तै अब जस्तै दूरसञ्चार अब जस्तो बेबेसबाट होस् बिबिसीबाट हो होइन थाहा पाएर अनि धरानमा लडाइँ शान्ति भयो है भनेपछि धरानदेखि चाहिँ अब मैले चाहिँ दाजु मेरो आमाजु दाजुहरू मार्फत चाहिँ थाहा पाइयो भनौँ न लडाइँ चाहिँ शान्ति भयो है भनेर
1: मैले चाहिँ म लडाइँमा जाँदैछु है भनेपछि चिठी त पढ्नुभयो त्यसको उत्तर दिनुभयो कि दिनु भएन
3: त्यो कहाँ चाहिँ लेख्नु गर्नु त्यो चाहिँ ठेगाना अब म हिँडेँ भन्दाखेरि चाहिँ गएँ बाँचेँ भने म फर्केर आउँला पर्खी बस भनेर नै त नभए अर्को जन्ममा भनेर लेख्नु त्यो अनि त्यो पाएपछि त म त सन्न भएँ क्या अब कता के अब कुन उसमा लेख्ने कहाँ लेख्ने कता के अनि धेरै ऊ अनि धेरै बसिराख्थे कामहरू पनि त्यति मतलब इन्ट्रेस्ट लाग्दैन थियो गर्नु अनि त्यो उखुबारीको त्यो हावा चल्थ्यो नि उखुबारीमा सररर त्यो एक प्रकारको एउटै नासे त्यो लहर हुन्छ नि अनि यसो सम्झिन्थे यो हावाले चाहिँ मतलब उहाँलाई पनि छुन्छ होला जस्तो लाग्थ्यो क्या मलाई चाहिँ हो त्यति चाहिँ मलाई यो हावाले चाहिँ संसार घुम्छ नि त हावा जस्तो अब यो हावाले चाहिँ उहाँलाई पनि छुन्छ होला स्पर्श गर्छ होला भन्थे मनमा मात्रै थाहा थिएन अन्दाज हुन कि अनि जब लडाइँ शान्ति हो भनेपछि अब कसरी धरानमा आउँथ्यो होला आमा होइन धरानदेखि
1: अनि यो ब्रेक लिउँ र त्यसपछि यहीबाट हामी क्यारी अन गर्नेछौँ साँप र दिदीलाई धन्यवाद दिँदै अर्को पार्टमा चाहिँ यो बाँकी कुराकानी हामी गर्नेछौँ अहिलेलाई भने साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा हामी भेट्नेछौँ
0: छड्के सलाम
4: यो PFBS
5: गोर्खा रेडियो हो
1: हजुर गोर्खा रेडियोबाट कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ र यो बिचमा अघि मैले यो नेपालको टाइमिङको कुराकानी गर्नुभएको होला एकजना हाम्रो लिसनर्स हुनुहुन्छ उहाँलाई चिने चिने जस्तो पनि लाग्यो भोइसमा उहाँले नाम त भन्नुभएको छैन अघि नेपालको टाइमिङ भन्दा सायद अलिकति मैले चाहिँ मिस्टेक गरेछु कि उहाँले सच्चाइ दिनुभएको छ र अघिको टाइम चाहिँ मलाई ठक्कै याद भएन अहिले चाहिँ यदि तपाईँले रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँको घडी चेक गर्नुहोला नेपालमा चाहिँ अहिले 10:19 गएर 25:26 गएको चाहिँ प्रिसाइसली भन्नुपर्दा 10:19 उन्नाइस मिनट अहिले 30 सेकेन्ड 31 मिनट गएको छ रेडियो सुन्दै हुनुहुन्छ भने ब्रुनाईमा चाहिँ मध्यरात भएको छ 12:34 गएको छ अनि यहाँ बेलायतमा चाहिँ 5:34 गएको छ है हजुर जस भोइस म्यासेज ब्युटिफुल भोइस म्यासेज छोड्नु भएको रहेछ हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त अघि प्रमोद खरेलज्यूको गीत मैले सुनाएको थिएँ हाम्रो चाहिँ मेजर काजीमान साहब हुनुहुन्छ एमसी र उहाँले चाहिँ त्यो अलिकति मैले गीतको लाखौँ त होइन जस हजार गाउनु भएको छ र भन्ने कुरामा चाहिँ यहाँ उहाँले टेक्स्ट लेखेर पठाउनु भएको छ म जस्ताको त्यसै पढेर सुनाउँछु योगजी नमस्कार भन्नुभएको छ नमस्कार साहब छोटो नोट प्रमोद खरेलले 2000 धेरै गीत विभिन्न शैली आधुनिक चलचित्र गजल लोकपपमा रेकर्ड गरिसकेका छन् यो सङ्ख्या उनलाई नेपालको सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायकहरूमध्ये एकले बनाउँदछ यो सङ्ख्याले काजीमान लिम्बू भनेर भन्नुभएको छ एन्डओभरबाट साहब धेरै धेरै धन्यवाद रेडियो सुन्दै हुनुहुन्छ होला अब चाहिँ जस हाम्रो सुनिता बहिनी उहाँकै श्रीमती हुनुहुन्छ उहाँले गाउनुभएको गीत म सुनाउन चाहन्छु टिका चामलिङको शब्द रचना अनि सुरेश अधिकारीको सङ्गीतमा बहिनी सुन्दै हुनुहुन्छ भने नमस्कार हजुरलाई पनि है त के गर्दै हुनुहुन्छ नयाँ गीतहरू ल्याउँदै हुनुहुन्छ कि अब यो गीत त बबालै छ यहाँ चाहिँ लेमन लिपमा एकपटक तपाईँको एकल साँझ भएको थियो त्यो साँझ पनि सम्झिन्छु दुईपटक त डेफिनेटली हो तिनपटकै कतिपटक गाउनु भएको जस्तो मलाई लाग्छ वाह व्हाट अ सङ्ग

0: यो BFBS गोरखा रेडियो रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: BFBS Gorkha Radio.
1: हजुर, यो BFBS Gorkha Radio नै हो. कार्यक्रम छड्के सलाम अहिले तपाईँले सुन्दै हुनुहुन्छ. हामी सेकेन्ड पार्टमा छौँ. हाम्रो W2 रिटायर सुक्रिम राई र हाम्रो पद्मा दिदीसँग कुराकानी गरेको छ. यहाँहरू वेलकम गर्दै साप्रो दिदीलाई फेरि वेलकम भन्न चाहन्छु.
2: धन्यवाद.
1: अनि त्यति बेला तपाईँलाई अब पल्टनकै एड्रेसमा लेख्यो भने त्यहाँ पुग्छ, त्यसपछि पल्टनले त्यतिर पुर्याउँछ भन्ने पनि त्यो याद भएन है दिदी?
2: हजुर, त्यो पनि त्यति मैले ऊ गरिनँ, याद गरिनँ अघि. मतलब सुन्नु बित्तिकै म चाहिँ अब मतलब स्थिर भइगएँ क्या, के हो कसो खालि सम्झिन्थे मात्रै. अनि कसरी थाहा पाउनु होइन, अब त्यो चिठीहरू पनि अब प्राय आउँदैन थियो त्यतिखेर, जाँदैछु भन्ने मात्रै. तर धेरै लामो त लडाइँ भएन, त्यसले गर्दाखेरि जब शान्त भएपछि चाहिँ त्यो खबर चाहिँ धरानमा आयो होला. धरानदेखि चाहिँ अब आफन्तसँग चाहिँ मैले थाहा पाएँ.
1: अब यसमा पछि पनि आउनेछौँ सब. अब तपाईँ चाहिँ कम्पनीमा जानुभयो 7GR, त्यसपछि फेरि सपोर्ट कम्पनीमा जानु भएको रहेछ होइन? अहिले पनि राइफल कम्पनी भएर फेरि सपोर्ट कम्पनीतिर जान्छ, त्यो तपाईँको निर्णय थियो
3: होइन? हामीले चाहिँ रेके प्लाटुनमा हामी सेलेक्टेड भयौँ होइन. रेके प्लाटुन सेलेक्टेड भएपछि चाहिँ हामी चाहिँ गयौँ रेके प्लाटुनमा. गएपछि चाहिँ हाम्रो रेके कोर्स भयो होइन. रेके कोर्स भएपछि हामी त्यहीँ बस्यौँ भनौँ न, कतिपय त्यहीँ रेके प्लाटुनमै बस्यौँ. अनि
1: त्यो क्याडर हुन्थ्यो,
3: क्याडर हुन्थ्यो रेके प्लाटुनको क्याडर हुन्थ्यो. त्यहाँदेखि हाम्रो केहरू के मेपलेटिङ सेपलेटिङ केहरू सबै टेस्ट हुन्थ्यो होइन. त्यहाँदेखि गर्दाखेरि राम्रै भयो. त्यहाँदेखि गयौँ, गएपछि हामी हाम्रो नम्बरहरू म पञ्चवीर चाहिँ हामी गयौँ, पञ्चवीर 1656 म चाहिँ हामी गयौँ होइन रेके प्लाटुनमा. अनि हाम्रो 2 महिना चाहिँ हामी कम्पनीमा काम गऱ्यौँ. 2 महिनाको बादमा हामी चाहिँ 4 महिना त्यहाँदेखि हामी चाहिँ रेकेमा पोस्टिङ भयौँ. रेकेमा पोस्टिङ भएपछि चाहिँ हाम्रो रेके क्याडर भयो. क्याडर भएको बादमा चाहिँ हामी अहिले रेके प्लाटुनमै मैले धेरै जस्तो बिताएँ भनौँ न. जब म लास्ट कर्पल भएपछि चाहिँ फेरि कम्पनीमा अलिकति आएँ एकपल्ट होइन, कम्पनीमा आएँ. त्यही यारी जस्तो भनौँ न, त्यही 5 महिना जस्तो काम गरेँ फेरि कम्पनीमा.
1: फेरि
3: कर्पोरल भएपछि
1: सेक्सन कमान्डर गर्नुभयो.
3: सेक्सन कमान्डर गरेँ. त्यहाँदेखि फेरि गएर फर्केर त्यहाँदेखि अनि रेकेमै गएँ. अनि सार्जन भएँ. सार्जन भएपछि अनि
1: त्योभन्दा अगाडि तपाईँहरू कर्पोरल हुँदै बेलिज जानुभएको हो?
3: बेलिज गएको कर्पोरल फर्स्टचोटि बेलिजमा होइन, लास्ट कर्पोरल हुँदा
1: बेलिज जानुभयो. बेलिज कति बस्नुभयो? अनि त्यहाँ चाहिँ त्यहाँ पनि लडाइँ जस्तै थियो नि त होइन?
3: बेलिज पनि हामी बोर्डर ड्युटी जस्तै होइन. बेलिजमा हामी सबभन्दा फर्स्ट टाइम जाँदाखेरि चाहिँ हामी सालामानका क्याम्प भन्थ्यौँ, त्यो चाहिँ हामीले ब्रिटिसले बनाएको सालामानका क्याम्प छुट्टै बनाएको.

0: थियो होइन, त्यसमा हामी बस्थ्यौँ अनि हामी बी कम्पनीसँग एटेज भएर गयौँ, बी कम्पनीसँग होइन एटेज भएर हाम्रो रेके प्लाटुन, अनि त्यहाँ बस्यौँ अनि त्यहाँ हामी कति
1: फुल टुर नै गर्नुभयो कि त्यो फुल टुर नसकिकन
0: महिना जस्तो भइसकेको बादमा हामी चाहिँ आयौँ भनौँ न, वार्ड सुरु भइहाल्यो त्यहाँदेखि
1: फुल टुर नै छ महिना भनेको फुल टुर नै गर्नुभयो
0: गर्दाखेरि ल लडे भयो सुन्यो भनेर सुन्यौँ होइन, सुन्यो भएपछि अनि हामी चाहिँ अर्जेन्टिनालाई ल स्टार्ट भयो अरे भने सेकेन्ड अप्रिलमा भनेपछि हामीले सेकेन्ड अप्रिलकै दिन हामी उहाँ सुन्यौँ है, सुन्यौँ होइन त्यहाँदेखि न्युज भन्यो अनि हामीले पनि सुनायो क्या ल फोकल्यान्ड चाहिँ अर्जेन्टिना लियो अरे भने सुनेपछि चाहिँ अनि ए भने अब हामी के हुने त भन्दाखेरि आई डोन्ट नो भनेर हामी त्यतिकै बसिरहेको थियौँ। त्यसको 15-20 दिनको बादमा हामीलाई चाहिँ ल ब्याक टु युके भन्यो क्या, त्यहाँदेखि सबभन्दा पहिला हाम्रो रेके आउने भन्यो अनि रेके प्लाटुन हामी आयौँ होइन युके। युके
1: अब युके गएपछि ट्रेनिङ गएर फोकल्यान्ड डिप्लोय हुनुपर्छ भनेर तपाईँलाई भनिँदा चाहिँ त्यो मोमेन्ट चाहिँ कस्तो थियो, कसरी लिनुभयो त्यसलाई?
0: मोमेन्ट चाहिँ युकेमा चाहिँ त्यो हुँदै थियो तर फोकल्यान्ड जान्छ भन्ने चाहिँ थाहा थिएन होइन, तर यो गोराहरू कहाँदेखि चाल पाएर है त्यो रेडी थियो उनीहरू कम्पनी चाहिँ सबै ट्रेनिङ गरेर होइन, कतिजना हाम्रो गोर्खालीहरू पनि ट्रेनिङमा मऱ्यो नि त्यति बेला हामी सुन्दै थियौँ भ्यालिजमा। फर्स्ट टाइम हामीले लडाइँ स्टार्ट भयो भन्दाखेरि चाहिँ मलाई अचम्म लाग्यो, छक्क लाग्यो, फोकल्यान्ड भने सुनेको पनि थिइनँ त्यति बेला मैले, अर्जेन्टिना पनि सुनेको थिइनँ मैले को त भने, त्यहाँदेखि सुन्यो सबै छक्क पऱ्यौँ यस्तो यस्तो यस्तो, त्यहाँदेखि हामी गोर्खाली जाँदैनौँ न भन्थ्यौँ हामी चाहिँ क्या, तर वास्तवमा हामीलाई पनि त्यहाँदेखि ल 15 दिनको बादमा चाहिँ हामीले ब्याक टु युके भन्यो है, हामी युके आयौँ, त्यहाँदेखि युके आयौँ, युके आएको त सबै रेडी रहेछ हेर्नुहोस् है, कम्पनीहरू रेडी छ ल कम्पनीले तपाईँहरू पनि अब जानुपर्छ भन्यो, तपाईँहरू पनि जानुपर्छ ल 12 मेमा चाहिँ मोप हुन्छ भने
1: ट्रेनिङ गराएन,
0: ट्रेनिङ हामीलाई गर्नु परेन, उनीहरू चाहिँ कम्पनीले ट्रेनिङ गराएको हामी चाहिँ ट्रेनिङ गर्नु परेन, हामी डाइरेक्ट जानुपर्छ भने होइन, त्यहाँ हामी त म त गर्मीदेखि आएको त्यहाँ त जाडो थियो हेर्नुहोस् है, त्यहाँ निकै साह्रो त्यहाँदेखि साह्रै कसरी त भन्दा अब जानै पर्छ भनेपछि जानै पर्छ, त्यहाँदेखि 11 तारिकको दिन उसलाई मैले चिठी लेखेँ
1: अनि
0: सबैले हामीलाई चिठी लेख्नु परिवारलाई भनेपछि चाहिँ अनि भनेर एउटा झोला सबै दियो है झोला होइन झोलामा लगाउनु पर्ने, त्यहाँदेखि अनि मैले लेखेँ उसलाई पदमा म लडेमा जाँदैछु होइन, लडेँ भने मलाई थाहा छैन आई डोन्ट नो होइन के हुन्छ होइन कस्तो हो, तर म ट्रेनिङ सोल्जर हो होइन, मैले लडाइँ त गर्नै पर्छ होइन, मेरो कर्तव्य नै मार्नु र मर्नु हो लडाइँ गर्नु हो, त्यस कारणले मलाई डर चाहिँ छैन किनकि म ट्रेनिङ सोल्जर हो, म अचानक मरिहालेँ भने तिमीलाई म अर्को जन्ममा पर्खिराख्छु, यदि बाँचिहालेँ भने म मलाई पर्खिबस्छ म फर्केर धेरै माया लिएर आउनेछु आई लभ यु भनेर चिठी लेखेँ,
1: नमिठो लाग्यो होला त्यति बेला,
0: नमिठो लाग्यो नि अब चिठी लेख्दाखेरि अब के हेर्नु म अब सिपाही हो सिपाही भएपछि त अब गर्नै पर्छ, त्यस कारणले
1: अरूको मुड चाहिँ कस्तो थियो त साथीभाइमै कुरा हुन्थ्यो
0: सबै त्यही थियो,
1: अब कोही कलि लो मराल थियो होला कोही बेला मैलेलाई जे गर्ला भन्ने थियो होला कस्तो थियो
0: सबैको नर्भसै नर्भस भन्ने होइन, हुन त गोर्खालीहरू अरू बेला कुरा गर्छौँ कि परि आउँदा चाहिँ अर्कै हुन्छ
1: हो नि
0: सबै किनभने
1: लडाइँ जानुभयो
0: लडिन्छ त्यहाँदेखि त्यस्तो हुँदाखेरि अनि सबैको नर्भस सबैले चिठी नलेख्ने त कोही पनि थिएन होइन, अनि चिठी लेखेर ढोङमा लगायौँ, ढोङमा लगाएपछि अनि त्यही चिठी चाहिँ उसले पाएछ, त्यही चाहिँ म यहाँ पनि भन्छु अरूमा पनि भन्छु, यो मेरो चिठीको उसलाई चाहिँ यो अर्जेन्टिनामा गएँ अघि 2016 अनि उनीहरूको
1: त्यो चाहिँ अलिक म पछि ल्याउँछु त्यो आउँदैछ, अनि तपाईँहरू जब हिँड्नुभयो चस्कुमबाट यता युट्युबमा साउथ हाम्पटनतिर जाँदै गर्दाको क्षण चाहिँ कसरी सम्झिनुहुन्छ?
0: त्यति बेला चाहिँ कस्तो लाग्यो भने हामी निस्क्यौँ होइन, निस्किने बित्तिकै तल परेड स्क्वायरमा बस्यौँ अनि रेडी भयौँ अनि निस्केको त आमामा त्यहाँको भनौँ चस्कुमको बाहिरपट्टि त्यो लाइन दिनेहरू पब्लिकहरू कम्ता धेरै रहेछ फुल लिएर बसेको कि हामीलाई
1: क्याम्प बाहिर
0: क्याम्प बाहिर त्यहाँदेखि मलाई कस्तो रमाइलो लाग्यो अनि त्यहाँदेखि गएर हामीलाई साउथ हामटाममा पुग्यौँ होइन, साउथ हामटाममा पुगेपछि चाहिँ अनि त्यहाँ पनि दुनियाँ पब्लिक गऱ्यो कि फुलको, अनि मलाई कस्तो लाग्यो भने ए म सिपाही हो यत्रो गर्छ भने के न वाइ नट मरे पनि मलाई फिकर छैन जस्तो लाग्यो मलाई, खुसी लाग्यो मरे पनि फिकर छैन भने होइन, अनि यदि मलाई त्यो लाग्थ्यो त त्यो कि मलाई जेनको माया होइन कि श्रीमतीको माया लाग्थ्यो मलाई, म मरेँ भने उसले के होला त भन्थ्यो क्या, म एक्लै भए केही छ, त्यस कारणले मलाई कस्तो लाग्यो भने एक्लो जिन्दगी र म्यारिड लाइफ चाहिँ अलिकति भिन्नता क्या, भिन्नता हुँदो रहेछ मलाई त्यो अनुभव लाग्यो. जस्तै म पहिला हिँड्दाखेरि मलाई कसैसँग डर लाग्दैनथ्यो, कोही हार्नु माग्दैनथे, तर बुढी आएपछि कोही ठाउँमा मैले विन्ती गर्नु पऱ्यो मलाई छोडिदिनुहोस् मलाई यस्तो गर्न दिनुहोस् भन्नु पऱ्यो कि त्यो के को लागि मायाको लागि परिवारको लागि. त्यस कारणले त्यस्तो भएर अनि मलाई त्यही मात्रै लाग्थ्यो. अनि गएपछि क्युटूले पर्खिरहेको थियो अनि क्युटूमा पस्यौँ. पसेपछि हामीलाई हाम्रो उहरू डेस्कमा राख्यौँ भने सबै राख्यौँ सबै सबै सबै क्युटूको त्यो उहरू सबै कार्डबोर्डले टालेको रहेछ कि ड्यामेज हुन्छ भनेर सिपाहीले होइन. अनि हाम्रो रनिङ हुन्थ्यो होइन, रनिङ हुन्थ्यो त्यही माथि एक फन्डको दुई फन्डको तिन फन्ड बिआइटी हुन्थ्यो त्यहीँ हुन्थ्यो.
1: यतिमै रोके यो एपिसोडमा, अर्को एपिसोडमा चाहिँ अर्को हप्ता फेरि यहीँबाट हामी प्रसङ्ग जोड्नेछौँ. साप थ्याङ्क यू भेरी मच हजुर,
2: धन्यवाद
1: हजुर. साप र दिदीलाई धेरै धेरै धन्यवाद. उहाँ चाहिँ क्युई टू एलिजाबेथ टूमा चाहिँ चढेर फोकलेन आइल्यान्डतिर युद्धको लागि जाँदै हुनुहुन्छ. त्यहीँबाट अर्को हप्ता हामी जोड्नेछौँ. र साप र दिदीलाई धेरै धेरै धन्यवाद भन्दै मैले बिदा मागेँ. हस् त नमस्ते.
3: Saluting on the march! Left! Salute! Take
4: off! 2, 3, 4, 5, down! 3! Karikram Chadke Salam.

0: पूर्व प्रधानमन्त्रीका एकजना सुकी सचिवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन स्वीकार्न तयार रहेको बताएका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सुकी सचिव गंगा दाहालले आर्थिक अनियमितता र पदको दुरुपयोग नगरेको भन्दै अनुसन्धानका लागि तयार रहेको बताउनु भएको हो। सार्वजनिक नोट जारी गर्दै दाहालले आफूहरूलाई सुन्नै नसकिने आरोप लगाइएको बताउनु भएको छ। भदौ 24 घर जल्ने बेला सुन र अवैध नगद भेटिएको आरोप लगाउँदै अख्तियारले छानबिन थालेको भनिएका बेला दाहालको भनाई आएको हो। अख्तियारले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउपाका स्वकीय सचिव भानु देउपा, केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य समेतसँग बयान लिने खबर बाहिरिएका थिए। गएको 4 महिनामा 11,400 कर्मचारी कारवाहीमा परेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: अघिल्लो वर्ष यही अवधिमा करिब 3,000 जना मात्रै कारवाहीमा परेका थिए। कार्यालय मार्फत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आचार संहिता उल्लङ्घन गर्ने 10,268 जना समेत उनीहरूलाई कारवाही गरेको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म दर्ता भएका 1,298 उजुरी मध्ये 86% उजुरी फर्स्यौट भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो कार्य सम्पादन 12% बढी हो। गएको चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झन्डै 3 गुणाले बढाएर 924 पुर्याइएको छ। यस अवधिमा तोकिएको पोसाक नलगाउने 645 र कार्यकक्षमा अनुपस्थित 91 जना कर्मचारी कारवाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा 318 कार्यालय अनुगमन गर्दा 2,775 कर्मचारी कारवाहीमा परेका थिए।
0: नवलपुरको गैडाकोट 14 भागरको जंगलमा हराएका 2.5 वर्षीय बालकको 50 घण्टापछि सकुशल उद्धार भएको छ। दिउँसो हराएका शिवान तामाङलाई मंगलबार दिउँसो हराएका शिवान तामाङलाई सुरक्षाकर्मी र स्थानीयवासीले खोजी गर्ने क्रममा 2 रात र 3रो दिन खोजी गर्ने क्रममा 5 किलोमिटर टाढा जंगलमै फेला पारिएको हो। आमा बुबा रोजगारीका लागि भारत बस्दै आएका शिवान हजुरआमासँग बस्दै आउनु भएको थियो। हजुरआमा यमकुमारीले आले जंगल गएका बेला शिवान हराएपछि तत्कालै प्रहरी टोली खटाइएको थियो। अस्थायी प्रहरी पोस्ट बेतहिदामा कार्यरत प्रहरी हवलदार प्रतीक थापा मगर पनि खोजीमा जानुभएको थियो।
2: तर 2 बजे नै मुभ भएर 4 जनाको टोली गएर त्यसपछि सोधखोज गर्दै हामी जंगलतिर लाग्या हो, च्याउ खन्नलाई गएको हो भन्ने कुरो बुझिएपछि हामी जंगलतिर लायौँ र खोला खल्तीतिर हेर्दाखेरि नै हामीले नभेटिसकेपछि फेरि हामीले माथिल्लो हाम्रो निकायमा जिल्ला प्रहरी कार्यालय र गणेकोटलाई जानकारी गराएर फेरि थप मद्दत बोलाएर त्यसपछि रात त्यो दिन पानी पनि परेको थियो। रातभरि राति लगभग 12 बजेसम्म पनि खोजियो हामी जङ्गलको एरियामै र खोल्टा खोल्टीमा, त्यसपछि भेटिएन। त्यसपछि त्यो दिन 12 बजेपछि पानी बेसरी परेको कारणले हामी माथि जानै सकिएन। अनि भोलिपल्ट फेरि हामी थप मद्दत सहित सशस्त्र बोलाएर फेरि माथि डाँडासम्म गइयो, सबैतिर चाहिँ गइयो। जुन बच्चा भेटेको ठाउँमा चाहिँ हामी पुगेको छैन, आज मात्रै पुग्यो। अब अनि हामी एकपट्टिको पातामा गएको, दोस्रोपट्टि पातामा चाहिँ बच्चा पुगेको रहेछ। अनि लगभग भनेको घटनास्थलबाट चाहिँ 5 किलोमिटर 4.5 किलोमिटर माथि पुगेर चाहिँ बच्चा भेटिएको हो।
0: राज्य व्यवस्था समिति बैठकमा रासोपाका सांसद यज्ञमणि नेउपाने अख्तियारका पदाधिकारीमाथि खनिनु भएको छ। प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाव दिएको घटनाबारे आम संचारलाई सूचना दिएको भन्दै नेउपानेले आक्रोश पोख्नु भएको हो।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तपाईँहरूका विरुद्धमा गैर कानुनी काम गरेको हो भने त्यसका विरुद्धमा तपाईँहरूले मुद्दा उठान गर्नुभयो कि भएन, उजुरी कहीँ हाल्नुभयो कि भएन, उजुरी नहालिकन पदमा पनि बस्ने अनि सञ्चार माध्यमलाई समाचार दिनका लागि शपथका सिद्धान्त विपरीत हुन्छ कि हुँदैन, अभियोजन गर्दाखेरि मान्छे व्यक्ति र अवस्थिति हेरेर अभियोजन गर्ने प्रचलन हो कि होइन, यदि प्रधानमन्त्रीको कार्यालयमा बोलाउँदाखेरि र तपाईँहरूलाई प्रेसरले मुद्दा दायर गर्नुभएको हो, पत्रिकामा दिएको स्टेटमेन्ट गलत हो भने ती पत्रिका विरुद्ध जानुहोस्। तपाईँहरूले भनेको सही हो भने तपाईँहरूमाथि के शङ्का लाग्यो भने भोलि मेरै सभापतिमाथि मुद्दा उठान गर्दै भनेर 7 घण्टाका ठाउँमा 9 घण्टा राखिदियो उठान गर्ने।
0: युक्रेनको किममा रुसले गरेको भारी क्षेप्यास्त्र आक्रमणमा 11,000 जनाको मृत्यु भएको छ, 40 जना घाइते भएका छन्। राष्ट्रपति जेलेन्स्कीले प्रतिरक्षा क्षेप्यास्त्र नहुँदा आक्रमणमा क्षति भोग्नु परेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा विज्ञ म्याथ्यु स्टिमले युक्रेन युद्ध अन्त्य हुने छाट देख्नु भएको छैन।
4: Unfortunately, it's probably going to continue because the capacity to have the ballistic missile interceptors, particularly the PAC-3s, is going down. Ukraine is basically at the bottom of its inventory, and Russia is increasing its production capacity of the
0: missile.
5: BFBS Gurkha Radio.

हजुर, मेलिना नाइजर साथीहरूले गाउनुभएको यो गीत हामीले सुन्यौँ। हामी थर्ड आवरमा प्रवेश गरेका छौँ। 6:11 गइसकेको छ र यहाँले पनि रेडियो सुन्दै हुनुहुन्छ होला। यहाँहरू सबैलाई पनि वेलकम गर्न चाहिँ चाहन्छु है। त हाम्रो धनवीरपुन दाजुले पनि रेडियो सुन्दै हुनुहुन्छ। काँक्रा चाहिँ निकै मजाको फलाउनु भएको रहेछ है। यहाँ एउटा मजा आएको काँक्रा चाहिँ जेस फलाएको चित्र पनि यहाँ पठाइदिनु भएको छ। 3 मात्रै फलेको छ भाइ भनेर लेख्नु भएको रहेछ। हो हौ, पहिला हाम्रो चाहिँ घरमा यत्रो थ्रो काँक्रा फल्थ्यो कि त्यो पक्का थाक्रै लाएर थाक्रा भन्थ्यो। त्यो अङ्कुशे लाएर, अङ्कुशे होइन के भन्छ, त्यो चोके लाएर नै गर्नु पर्थ्यो। अनि त्यो बिउ राख्नको लागि होइन, र एकदमै छिपाउनु पर्थ्यो। अनि पछि हामीले काटेर खान्थ्यौँ। अलिक अमिलो अमिलो तर एकदमै कडा मिठो हुन्थ्यो। काँक्रा चाहिँ एकदमै राम्रो छ। तर यो दाइले पनि मिठो फलाउनु भएको रहेछ, मिठो भन्दा पनि राम्रो फलाउनु भएको रहेछ। यो अझै छिप्यो भने निकै ठुलो हुने रहेछ है। त दाई वेलडन, हजुर वेलडन भन्न चाहन्छु। शोभा गुरुङ दिदीले पनि रेडियो सुन्दै हुनुहुँदो रहेछ। आएको रेडियोको चाहिँ भिडियो खिचेर पठाइदिनु भएको रहेछ। र रेडियो के भएछ त्यहाँनिर, अरू श्रोताहरूले पनि त्यहाँ फानबोटतिर अटो सर्टतिर तपाईँको रेडियो आएको छ कि छैन प्लिज मलाई कन्फर्म गर्नुहोला। कहिलेकाहीँ चाहिँ अब रेडियो के कारणले गर्दा त्यो एएम चाहिँ एकदमै ठक्क त्यो उमा घुमाउनु पर्छ होइन, टक्क फेरि अलिकति यता सर्यो भने रेडियो क्या नै आइहाल्छ। त्यो भएको पनि हुनसक्छ, गर्दा म्याक्स्योर गर्नुहोला। पक्का रेडियो बिग्रेको हो भने हामी माथि इन्जिनियरलाई चाहिँ इन्फर्म गर्छौँ। तर कहिलेकाहीँ नबिग्रेको हुँदो रहेछ, त्यसपछि हामीले इन्फर्म गर्दा चाहिँ फेरि इन्जिनियरहरूले टोकाइदिनुहुन्छ। गर्दा तर डबल कन्फर्म गरे मात्र हामी त्यो गर्छौँ। गर्दा एनिवे दिदी, थ्याङ्क यू भेरी मच हजुरलाई है। त अनि ओमप्रसाद थापा काउचाज्यू हुनुहुन्छ र उहाँले पनि प्रतिभा नक्षत्रको चाहिँ यहाँ भिडियो पठाइदिनु भएको रहेछ। र उहाँले लामो यहाँ इमेल लेख्नु भएको छ। योगजी, रेडियो सुन्दै भरपूर मनोरञ्जन लिँदैछु। यस समय रेडियो सुनिरहनुहुने सबै श्रोताहरूप्रति नमन गरे हजुर भन्नुभएको छ। हजुरलाई पनि जे होस् नमस्कार। गत आइतबार 16 अगस्त 2026 बेलायतको लन्डन स्थित वुलविच सहरमा नेपाली कला संस्कृति भाषा र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतिभा नक्षत्रको 7 संस्करण यसरी भव्यताको साथ सम्पन्न भएको थियो भनेर तल भिडियोको लिङ्क पनि पठाउनु भएको रहेछ। सोही क्रममा म मेरो आफ्नो मूल्याङ्कन यसरी राखेँ। यस कार्यक्रम एक नमुना थियो। आजसम्म नेपालीभन्दा अन्य स्थानीय समुदायको बाक्लो उपस्थिति पाइयो। विशेषत उनीहरू नेपाली खाना र अन्य नेपाली चाहिँ कस्मेटिक स्थल र टुरिज्मको इन्फर्मेसनमा चासो लिएको पाइयो। कल्चर सो पनि नबुझे पनि निकै रोचकसँग अवलोकन गरेको पाइयो। हजुर नव प्रतिभाहरू बेलायतदेखि युरोपसम्मका 25 प्रतिस्पर्धीहरूको उच्च चाहिँ त्यहाँ चाहिँ उपस्थिति भएको रहेछ। प्रस्तुति अति उत्तम थियो हजुर। विशेष आयोजक टिमलाई आभार सहित बधाई टक्र्याउन छ। हाम्रो प्रथम नवमती बाजा गुल्मीको समूहले पनि उपस्थिति दर्शाई छुट्टै मनोरञ्जन दिन सकेका थियौँ। हजुर धन्यवाद भनेर यहाँ लिङ्क पठाइदिनु भएको रहेछ। हजुरलाई पनि धेरै धन्यवाद। एकदमै एक्टिभ व्यक्ति हुनुहुन्छ तपाईँ, जहाँ पनि पुग्नुहुन्छ। हजुरलाई पनि जुन चाहिँ तपाईँको सक्रियता छ मान्नुपर्छ, स्यालुट छ हजुरलाई पनि है। त र हाम्रो चाहिँ कोअर्डिनेटरज्यू हुनुहुन्छ प्रतिभा नक्षत्र, उहाँको नाम ठक्कै मैले अहिले भुलेँ। उहाँसँग मैले अन्तर्वार्ता लिएको थिएँ, सफल भएछ जान्न पाउँदा एकदमै खुसी लाग्यो। टिका चाहिँ पहाडी भण्डारी, टिका भण्डारी होइन, उहाँ पत्रकार, उहाँको पनि एउटा आयोजक टिममै हुनुहुँदो रहेछ। र उहाँ चाहिँ प्रमुख अतिथि हुनुहुन्थ्यो कि, उहाँको पनि यहाँ जस मैले भिडियो देख्न सक्छु। एनिवे हजुर थ्याङ्क यू भेरी मच हजुरलाई भन्न चाहिँ चाहन्छु। अनि हाम्रो बिना गुरुङज्यू हुनुहुन्छ र उहाँले पनि रेडियो सुन्दै हुनुहुँदो रहेछ। यहाँ जो टेक्स्ट गरेर पठाउनु भएको छ, बिना गुरुङज्यू गीतकार हुनुहुन्छ, उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो एकदमै एक्टिभ दिदी हुनुहुन्छ, हाम्रो समष्टि तुलाचन दिदी, उहाँ लेख्नुहुन्छ, हेलो योग भाइ नमस्ते, कार्यक्रम सुन्दैछु है भन्नुभएको छ। दिदीलाई पनि नमस्कार। समष्टि दिदीको पनि हाजिरी चढाएँ। एकदमै मिठा मिठा गीतहरूको आनन्द लिइरहेको छु। आज अञ्जना बहिनीको फरमाइस गीत पनि सुने म्यासेज पनि सुने। मेरो प्यारी बहिनीलाई दिदीको धेरै धेरै सम्झना, मिस युर लट भन्नुभएको छ। अञ्जना बहिनीले सुन्नुभएको छ पक्का थाहा भएन। भर्खर अन्तर्वार्ता पनि सुन्दैछु। दिदीले भन्नुभएको मकै बारीमा चलेको हावाले, मकै बारी भन्दा पनि उहाँले उखु बारी भन्नुभएको थियो कि होइन, मकै बारी उखु बारी, एनिवे जे भए पनि हावाले मलाई छोए जस्तो। मेरो श्रीमान जहाँ हुनुहुन्छ उहाँलाई पनि त छुन्छ होला। ओएमजी इट टच्ड माई हार्ट भन्नुभएको छ। यस्तो मिठो शैली भन्नुभएको छ दिदीले। यो कुराले त मनै छोयो। एउटा वाक्यले नै कति धेरै माया सम्झना र भावना बोलेको जस्तो लाग्यो। साँच्चै एकदमै मिठो मनको बह पोख्नु भएको जस्तो लाग्यो। कार्यक्रम सुन्दा निकै रमाइलो लागिरहेको छ, सुन्दै निकै रमाइलो लागिरहेको छ। यति मिठा मिठा गीतहरू सुनाइरहनु भएको
हार्दिकमा धेरै धेरै धन्यवाद सबैलाई चाहिँ शुभ दिन माया र सम्झना भनेर एउटा गीत पनि मगाउनु भएको छ र गीत चाहिँ दिदीको म केही बेरमा राख्नेछु है त र अनि एक दुईवटा जानकारीहरू पनि राखिहालौँ र यो खोटाङ सेवा समाजसेवाको वार्षिक भेटघाट कार्यक्रम हुँदैछ यो 29 अगस्त शनिबारको दिन हो 11 बजेबाट कार्यक्रम आरम्भ हुन्छ किराँत राय हाउस ग्याम्बल ल्यान्डमा है त खोटाङ्गेवासीहरूको त्यहाँ बाक्लो उपस्थिति पक्कै पनि रहन्छ त्यो दिन जो आउनुहुन्छ पक्कै पनि हाम्रो भेटघाट छ र भोलिको दिन चाहिँ त्यसको भोलि चाहिँ नेपाली मेला छ मद्दत समूहको मन्थली मिटिङ 26 तारिक हुँदैछ र तपाईँहरू चाहिँ जान सक्नुहुन्छ 2 बजेदेखि 4 बजेसम्म सनमार्क सल नर्थ क्याम्प फान्डबाट है त त्यहाँ चाहिँ क्याप्टेन महेन्द्र लिम्बू एमबियुज्यू एमबियु साहब हुनुहुन्छ र उहाँले चाहिँ करेन्ट अब वेलफेयरको अपडेटहरू अनि गोर्खा पेन्सनको बारेमा जानकारी गराउनुहुनेछ भने पिसी निलम राईज्यूले चाहिँ त्यहाँको चाहिँ यो सेक्युरिटीहरूको बारेमा अनि चाहिँ आफ्नो पर्सनल बेलिङ्सको बारेमा कुराकानी गर्नुहुनेछ सेक्युरिटी सेफ्टीको बारेमा अनि मिस अमृता गुरुङज्यू उहाँ चाहिँ सिटिजन एडभाइसबाट आउनुहुन्छ र उहाँले चाहिँ उहाँहरूले प्रदान गर्ने हुने सेवाहरूको बारेमा जानकारी गराउनुहुनेछ है त अनि तिज पार्टी हुँदैछ आज यो चाहिँ 5 सेप्टेम्बरको दिन हिमालयन ओएसिस ओल्ड सर्टमा र 4 बजेबाट कार्यक्रम आरम्भ हुन्छ है त अनि अर्को लिखलिख समाज युकेको चाहिँ वार्षिक भेटघाट कार्यक्रम रहेको छ अनि बिबिक्यू 22 अगस्तको दिनमा ग्रेन्स जुनियर स्कुल फानबोरामा यो कार्यक्रम चाहिँ हुँदैछ अनि थकाली वेलफेयर सोसाइटी युकेको फालो अनि समर बिबिक्यू हुँदैछ जुन चाहिँ 30 अगस्तको दिन सन्डेको दिन पर्दछ 11 बजेबाट उहाँले 8 बजेसम्म कार्यक्रम गर्दै हुनुहुन्छ यो गोट मेरसम भिलेज हलमा क्यान्टरबरी रोडमा पर्दछ चार्ली ट्याङ्गो 470R जान सक्नुहुन्छ जो जो तपाईँहरू जानुहुन्छ र तपाईँहरूले 23 अगस्त चाहिँ तपाईँहरूले आफ्नो नाम दिइसक्नुपर्नेछ हजुर अब एउटा गीत सुनौ हाम्रो चाहिँ बिना गुरुङज्यूले गाउनुभएको उहाँले लेख्नुभएको सङ्गीतबद्ध गर्नुभएको अनि चाहिँ जस कम्पोज गर्नुभएको गाउनुभएको सबै भनौँ न यो गीत राखौँ त्यसपछि एउटा प्रोमो ब्रेक अनि हाम्रो दिदी समष्टि तुलाचन्द दिदीको गीत म सुनाउनेछु अनि हामी कुराकानी गर्नेछ हाम्रो खुकुरी गल्फ च्याम्पियनसिप सम्बन्धी हाम्रो W2 सुमन शेर्पा भाइसँग हामी कुराकानी गर्नेछौँ

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: नेपथ्य साङ्गीतिक दलको प्रस्तुतिमा यो गीत सुन्दै हुनुहुन्थ्यो। नाइन्टिजको एकदमै सुपर हिट गीत, हुन त स्टिल नै यो गीत चाहिँ हामी उत्तिकै मन पराउँछौँ। यो गीत मैले सुनाएँ, हाम्रो समष्टि दिदीको गीत चाहिँ अन्तर्वार्तावादी राख्छु, अलिकति लामो छ, त्यसले गर्दा पुरा पुरा गीत नै मैले सुनाउने विचार गरेको छु र सुनाउनु पनि पर्छ। र यो अलिकति यो अन्तर्वार्ताको टाइममा चाहिँ ठक्क टाइममा हिट गर्नुपर्ने भएको कारणले गर्दा अब भने समयको जानकारी गाउँ। 6:29 गइसकेको छ र फर्स्ट खुकुरी गर्ल च्याम्पियन सम्बन्धी हाम्रो W2 सुमन श्रेष्ठ शेर्पासँग गरेको कुराकानी। उहाँ चाहिँ खुकुरी गर्ल सोसाइटी यो वर्ष नै उहाँहरूले जस यो चाहिँ इस्टाब्लिस गर्नुभएको, उहाँ चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ, जुन चाहिँ 29 तारिक हुँदैछ बेजिङ स्टोकको सेलफिल वोक्स गल्फ क्लबमा है। त यस सम्बन्धी गरेको कुराकानी अब हामी सुन्दैछौँ। सुमन भाइ नमस्ते।
1: योगराज दाई नमस्ते। हजुर
0: आराम हुनुहुन्छ?
1: हजुर दाई आरामै, थ्याङ्क यू सो मच तपाईँको टाइमको लागि दाई।
0: हजुर ओके, पहिला अब आरजीएनमा हुनुहुन्थ्यो, अहिले चाहिँ लोङभ्याङमा जानु भएको छ, कस्तो जाँदैछ त त्यहाँ पप राइटमा तपाईँको नोकरी?
1: हजुर दाई म पहिला 4000 आरजीएनमा स्पेसली ब्रिगेड ब्रोडकास्टको ब्रिटिस आर्मीको फाइन युनिट भनौँ आरजीएन भनेको, त्यसमा आबद्ध थिएँ 22 वर्ष सर्भिस गरेर, फेरि कन्टिन्युटी नानीहरूको स्कुलिङ एन्ड अलले गर्दाखेरि कन्टिन्युटी सर्भिस एसएससीबी भन्छ सिनियर सर्भिस कन्टिन्युटी पोस्टमा छु दाइ, 3 इयर्स भइसक्यो यसमा पनि, एकदमै रमाइलो गोराहरूसँग काम गर्नु एकदम रमाइलो, म चाहिँ गोराहरूको वेलफेयर हेर्दैछु दाइ, एकदम रमाइलो हुँदैछ।
0: ए अनि गोराहरूको वेलफेयर भन्नाले वेलफेयरमा के के पर्दछ? त्यो यताको हाम्रो वेलफेयर अफिसर भने जस्तो हो कि कस्तो हो?
1: एक्ज्याक्टली दाइ, त्यहाँ हाम्रो जति पनि आरजेएलको वेलफेयर अफिसर साहबहरूले गर्नुहुन्छ सेम काम चाहिँ मैले गर्नुपर्ने हुन्छ यहाँनिर, एकदम रमाइलो, अलिकति धेरै रमाइलो।
0: ए ओके राइट, अब तपाईँहरूले यो खुकुरी गर्ल्स सोसाइटी युके इस्टाब्लिस गर्नुभएको रहेछ, तपाईँ चेयरम्यान हो, यो किन आवश्यक देख्नुभयो? अरू पनि थुप्रै थुप्रै गर्ल्स चाहिँ अब यहाँ सोसाइटीहरू छ नि बेलायतमा।
1: दाइ फर्स्ट थिङ फर्स्ट थ्याङ्क यू सो मच फर यो एकदमै इम्पोर्टेन्ट क्वेसन हो तपाईँले गरिदिनु भयो, थ्याङ्क यू सो मच। अनि भर्खरै यो बे बेस सुनेर बसिरहनु भएको तमाम श्रोताहरूमा हृदयदेखि नै नमन गर्न चाहन्छु। अनि वाइ खुकुरी च्याम्पियनसिप भनेर कुरा गर्नु पर्दाखेरि चाहिँ खुकुरी एउटा एक त हाम्रो आफ्नै ब्रिगेड अफ गोर्खाज नेपालीको एकदमै एउटा गहना, अनि विदाउट खुकुरी चाहिँ हाम्रो पहिचानै हराउँछ, यही खुकुरीले नै गर्दाखेरि हामी वर्ल्ड वाइड चिनिएछ, त्यसले गर्दा वाइ नट एउटा खुकुरी च्याम्पियनसिप अर्गनाइज, खुकुरी गल्फ सोसाइटी इस्टाब्लिस गरौँ अनि खुकुरी च्याम्पियनसिप रन गरौँ भनेर मेरै नम्बरी W2 खगेन्द्र गुरुङ, उहाँ पनि पहिला आरजेएलमा हुनुहुन्थ्यो 2000 अनि उहाँ र मेरो सल्लाह चाहिँ इट्स बिन 2 इयर्स टुगेदर इन सेम पोस्ट यहाँनिर, त्यो भएर हामी सल्लाह गर्दा गर्दा चाहिँ यसपालि चाहिँ हामीले इनिसिएट गरियो, अहिले चाहिँ 2 मात्रै छौँ, म चाहिँ चेयरम्यानमा गर्छु, उहाँ चाहिँ सेक्रेटरी, हामी 2 भएर चाहिँ एकदमै उयोलाई लाँदैछौँ। यो चाहिँ फेरि अर्को चाहिँ के भने विथ द सपोर्ट अफ गोर्खा गल्फ सोसाइटी, अहिले जो पनि गोर्खा गल्फ सोसाइटीमा कमिटीहरू हुनुहुन्छ चेयरम्यानहरू, उहाँहरूको सपोर्टमा चाहिँ हामीले यो आयोजना गर्दैछौँ।
0: यो चौतारी रियल इस्टेटले यसपटक स्पोन्सर गर्नुभएको?
1: हजुर दाइ, अब यसमा भन्नुपर्दा चाहिँ इन डिटेलमा जाँदाखेरि चाहिँ चौतारी रियल इस्टेट हाम्रै आफ्नै भाइ ब्रिगेड अफ गोर्खाजो भाइ भीम भाइले चाहिँ स्पोन्सर गर्नुभएछ, अनि उहाँलाई एकदमै हामी के भन्छ खुकुरी गर्ल्फ सोसाइटीले चाहिँ उहाँलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छौँ, यो बेस मार्फत उहाँले एकदम जेन्युनली हामी फर्स्ट एप्रोच हुँदा नै उहाँले ओके हाम्रो भिजन हाम्रो फ्युचर स्कोपलाई एकदमै उहाँले अन्डरस्ट्यान्ड गरेर चाहिँ यसलाई स्पोन्सर गरिदिनु भयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु उहाँलाई पनि। हजुर
0: अनि अब अरू तपाईँहरूको 2 मात्रै हुनुहुँदो रहेछ कम्युनिटी, अरूहरू पनि ल्याउने हो कि तपाईँ 2 नै रन गर्ने हो त?
1: दाइ यो चाहिँ इनिसियल फर्स्ट चाहिँ हामी एकदमै यङ जेनेरेसन यङ अब हामी एकदमै सिनियर साहबहरू गुरुजीहरूले जिजिएस रन गर्दै हुनुहुन्छ गोर्खा गल्फ सोसाइटी, अनि हामी एकदमै जुनियर एज स्टेप इन भएर हामीले पनि एउटा यसो खुकुरी गल्फ सोसाइटी अर्गनाइजलाई चाहिँ इस्टाब्लिस गरेर खुकुरी च्याम्पियनसिप रन गरौँ न भनेर हामीले गरियो, तर अरू कमिटीहरू ल्याउनु चाहिँ अलिकति हामीलाई एकदमै साह्रो पर्यो एकचोटि, किनभने अब मान्छेहरू भनेको ठाउँमा समयमा नहुने, त्यसले गर्दाखेरि चाहिँ फर्स्ट ट्रायल चाहिँ वाइ नट वी गो फर 2 एन्ड देन अन्डर द सपोर्ट अफ जिजिएसको चेयरम्यान सेक्रेटरी उहाँहरू अहिले जो कमिटीमा हुनुहुन्छ उहाँहरूको सहयोगमा चाहिँ हामी 2 रन गरौँ भनेको छौँ, अहिले चाहिँ यो साल सोलिड 2 नेक्स्ट इयरदेखि चाहिँ वी आर प्लानिङ टु एक्सपान्ड आवर कमिटी। हजुरलाई
0: ए तयारी कस्तो जाँदैछ त?
1: तयारी दाइ अहिले एकदमै अब म त अब बिहाइन्ड द सिनमा यसो इनपुट डिसिजन मेकिङ पोइन्टमा गर्छु भने एकदमै मेरो नम्बरी W2 खगेन्द्र साहबले चाहिँ उहाँले चाहिँ एकदमै बिहाइन्ड द सिन रात दिन उहाँले चाहिँ एकदमै खटिराख्नु पर्छ, एकदमै सजेसनबाट फ्रम द सिनियर गुगुल साहबहरू जस्तै हाम्रो जिजिएसको करेन्ट चेयरम्यान कमिटीबाट चाहिँ एकदमै सहयोग सरसल्लाह लिएर उहाँले एकदमै बिहाइन्ड द सिन एकदमै दुःख गरिराख्नु पर्छ। आई थिङ्क हामीले चाहिँ जति पनि युकेमा मेन इरादा भनेर चाहिँ अर्को चाहिँ युकेमा जति पनि हामी नेपालीज कमिटीहरू अनि नेपालीज कम्युनिटीमा चाहिँ हाम्रो यो गल्फलाई चाहिँ अलिक इन्हान्स प्रमोट गरौँ भनेर चाहिँ हामीले यो रन गरेको. अनि अर्को चाहिँ जसरी फुटबललाई हाम्रो मोदी समाजले जसरी फुटबललाई एउटा प्रमोट गरेर लानुभएको छ, जसरी गोर्खा कप खेलाउनु भएको छ, त्यसरी एउटा महा फुटबलको महासागर रन गर्नुहुन्छ, त्यसरी नै हामीले पनि हाम्रो चाहिँ अहिले इनिसियल फेजमा अहिले फ्युचरमा गएर चाहिँ हाम्रो पनि उहाँहरू जस्तै गल्फलाई चाहिँ एकदमै प्रमोट गरेर गल्फलाई चाहिँ एउटा महासागरको रूपमा चाहिँ प्रस्तुत गर्नलाई चाहिँ हामी एकदमै मेरो नम्बर खगेन साहब र मैले चाहिँ त्यो जोड गरिरहेको छु. अनि हाम्रो धेरै आत्मीय दाईहरू हुनुहुन्छ यहाँ साहबहरू, जस्तै अहिले मेजर हुनुहुन्छ, एक्टिङ मेजरमा काम गर्दै हुनुहुन्छ, उहाँ चाहिँ अब मेजर नरेश गुरुङ फ्रम 2000, उहाँको उहाँले एकदमै इनसाइड आउट हामीलाई पुरा हामीलाई केही चाहियो भने सहयोग सरसल्लाह उहाँहरूले सिनियर गुरुजीहरू सबैले सल्लाह दिँदै हामीलाई चाहिँ एकदमै हाम्रो बिहाइन्ड द सिन चाहिँ एकदमै हामीलाई चाहिँ थुप्रै सजेसन आइसकेको छ अनि एकदमै एकदमै राम्रो स्मुथ रूपमा जाँदैछ त अहिलेसम्म चाहिँ.
0: राइट, तपाईँहरूले 25 टिम्स अनि 100 इन्डिभिजुअल प्लेयर्सहरू खोजिराख्नु भएको छ, हामीले बेबेसबाट पनि अनाउन्स गरिराखेका छौँ, त्यो टिमहरू पुरा भयो अहिले?
1: अहिले चाहिँ हाम्रो त्यो समयसम्म चाहिँ हाम्रो अहिले 9 टिम चाहिँ दर्ता भइसकेको छ है. अनि 9 टिम अब उहाँहरूले चाहिँ कतिपय हामीले अब यो हेन्डिक्याप क्राइटेरिया राखिरहेछौँ, जस्तै 1-7 दुईजना हुनुपर्ने अनि 8-14 दुईजना हुनुपर्ने, त्यो क्राइटेरियाले गर्दाखेरि चाहिँ उहाँहरूले अहिले प्लेयर अब खोज्दै हुनुहुन्छ. ए टु बी धेरै छ, मेरो नम्बरीहरू कुर्जीहरू सब दाजुभाइहरूसँग बुझ्दाखेरि चाहिँ उहाँहरूले चाहिँ टिम खोज्दै हुनुहुन्छ. बाई द टाइम यो इन द क्लोज अफ प्ले 22 यो स्याटरडेको इभिनिङसम्म चाहिँ उहाँहरू निकै नै आउनुहुन्छ भन्ने धेरै नै आशा गरेको छु.
0: दर्ता फी चाहिँ कति हो?
1: दर्ता फी चाहिँ यस्तो छ दाइ, दर्ता फी चाहिँ इन्डिभिजुअललाई चाहिँ हामीले अहिले ओपन गरेको छैनौँ, किनभने इन्डिभिजुअलको 45 pounds हो, तर टिममा आउनुहुन्छ भने उहाँले चाहिँ टिमको एकजनाले चाहिँ 80 pounds तिरेर आउनुपर्ने हुन्छ दाइ. चारजनाको चाहिँ 80 times सो गर्दा चाहिँ 320 pounds चाहिँ चारजनाले तिर्नुपर्ने हुन्छ दाइ. अनि त्यो 320 तिरेपछि चाहिँ उहाँले टिम दर्ता गर्न सक्नुहुन्छ, तर उहाँहरूले आफै आफ्नै खल्तीको लाउनु पर्ने छैन. जस्तै अब केन्टबाट दुईजना टिम आउँ, दुईवटा K1 K2 समथिङ के टिम आउँदै हुनुहुन्छ, उहाँहरूको चाहिँ अब जस्तै गोर्खा हिलले स्पोन्सर गर्न सक्नुहुन्छ उहाँहरूलाई, अनि जस्तै अब भिएभएसले स्पोन्सर गर्न सक्नुहुन्छ उहाँहरूलाई, होइन त्यस्तो खालको उहाँहरूको चाहिँ स्पोन्सर खोजेर उहाँहरू पनि आफ्नो आफ्नो स्पोन्सर खोजेर आउने हो अनि कम्पिट गर्ने हो. टिमले कम्पिट गरेपछि चाहिँ एकदम ग्रान्ड प्राइज ट्रफी हुन्छ, ट्रफी प्लस अनि 4 खुकुरी विनरलाई, खुकुरी चाहिँ अब जस्ट उहाँहरूले लाने, ट्रफी चाहिँ अब ब्याक टु हामीसँग हुन्छ, किनभने रियल इस्टेट चौतारी रियल इस्टेटले स्पोन्सर गर्नुभएको उहाँहरूको अफिस हुन्छ ट्रफी चाहिँ.
0: राइट, अनि यो शेफिल्ड ओक्समा त सबै त मेम्बरहरू हुनुहुन्न होला, त्यहाँ के भन्छ ग्रिन फी कि के भन्छ, होइन त्यो चाहिँ आफैले तिर्नुपर्ने हो?
1: हजुर, त्यो चाहिँ अब त्यो उहाँहरूले त्यो पैसा हामीलाई टिममा 80 pounds इन्डिभिजुअलले 80 pounds टिम इन्ट्री गर्नुहुन्छ, टिम गर्ड त्यहीबाट चाहिँ 45 pounds चाहिँ हामीले उता फेरि एकजनाको 45 pounds चाहिँ ग्रिन फीको तिर्नुपर्ने हुन्छ दाइ. त्यहाँनिर एट द सेम टाइम हजुरले हजुरसँग अहिले बोल्दै गर्दा यही बेलामा चाहिँ म एउटा क्लियर गरिहाल्नु पर्यो हुन्छ सबै तमाम गल्फ प्रेमी दाजुभाइ साहबहरू गुजीहरू सबैजनालाई, एउटा हामीले पैसा उठाएर अनि फेरि स्पोन्सर पनि पाएको छ, फेरि पैसा पनि उठाएको छ भने तपाईँहरूको मनमा अवश्य पनि यो खेलिराख्यो होला. तर किनभने स्पोन्सर भनेको सोली 35 उहाँको 35 भन्ने पाउन्ड मात्रै हो, हामीले प्राइस हेर्दाखेरि चाहिँ मोटामोटी 5000 छ, त्यसको लागि चाहिँ तपाईँहरूकै उठाएको पैसाले तपाईँहरूलाई दिने हो, तपाईँहरूकै ग्रिन फी तिर्ने हो अनि तपाईँहरूलाई नै प्राइस दिने हो. तर त्यसमा यसपालि चाहिँ आई ओन्ली के भन्छ हाम्रो फुल टिम आएन भने चाहिँ आई डोन्ट थिङ्क यसपालि चाहिँ हामीले फुल टिम 25 टिम चाहिँ पुऱ्याउँछ आउँछ जस्तो लाग्दैन मेरो फ्युचरमा दाइ. त्यसले गर्दा चाहिँ यसपालि चाहिँ डब्लुटी खगेन्द्र साहब मेरो नम्बरी अनि मेरो तर्फ आफ्नै खल्ती हाम्रै दुईजनाको तर्फबाट चाहिँ 1000 pounds चाहिँ इन्डिभिजुअल यसपालि चाहिँ जाला जस्तो छ है. त्यसमा चाहिँ हामी एकदमै ह्याप्पी छौँ, किनभने वी आर ट्राइङ आवर बेस्ट टु इन्हान्स द गल्फ इन टु द लाइक नेपाली सोसाइटी इन युके.
0: ओके, आदरणीय श्रोता, तपाईँले बेबे सम्वादमा हाम्रो डब्लुटी सुमन शेर्पा भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गरेको छु. यो खुकुरी गल्फ सोसाइटी युकेको चाहिँ अध्यक्ष हुनुहुन्छ, खुकुरी गल्फ च्याम्पियनसिप गर्दै हुनुहुन्छ यो 29 August दिन, यो चाहिँ बेजिङ स्टोरको शेयरफिल ओक्समा, र यसै सम्बन्धी कुराकानी गरिरहेको छौँ. अब छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा रहल पहल कुराकानी भाइसँग गर्नेछौँ.
2: यो BFBS गोर्खा रेडियो हो.

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ।

0: हजुर, मिठो यो गीत गजल जे भने पनि इस्माइल दासले गाउनु भएको गीत अलिकति मैले छोटाएँ। नूतन भूषालजी हुनुहुन्छ इजरायलमा, उहाँले लेख्नुभएको गीत हो। सुनिल मास्केज्यूको कम्पोजमा यो गीत हामीले सुन्दै थियौँ। अहिलेलाई भने हाम्रो भाइ हुनुहुन्छ डब्लुटो सुमन शेर्पा भाइ, उहाँसँग चाहिँ यो खुकुरी गल्फ च्याम्पियनसिप सम्बन्धी कुराकानी गरिएको छ, जुन चाहिँ 29 अगस्तमा हुँदैछ, यही महिनाको अगस्तमा जुन चाहिँ बेजिङ स्टकमा हुँदैछ, उहाँसँग कुराकानी केही बेरमै। र यो पेन्सन पट्टा माउत्से गुरुङ द्वारा निर्देशित चलचित्र चाहिँ, र यो पेन्सन पट्टा हो जुन चाहिँ गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली चलचित्र हो। यसको स्क्रिनिङ चाहिँ 19 सेप्टेम्बरको दिन हुँदैछ है, त सन माइकल चर्च हल इस्ट विकन विकम ल्यान्डमा है, DA 16 3APमा तपाईँले हेर्न सक्नुहुन्छ। बेलुकी ठिक 5 बजेबाट यो स्क्रिनिङ सुरु हुन्छ। टिकट पाउने स्थान चाहिँ मिल्सा स्टोर प्लम स्ट्रिटमा है। 19 तारिक कहिले नै पो त्यहाँ चाहिँ जस हाम्रो चाहिँ प्रिमियर हुँदैछ भनेर अघि गौमाया भान्जी हुनुहुन्छ, उहाँले चाहिँ शिरीष बहिनीसँग अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो। एनिवे, पेन्सन पट्टा चलचित्र चाहिँ स्क्रिनिङ हुँदैछ है त, पेन्सन पट्टा 19 सेप्टेम्बरमा मैले अघि भनिहालेँ, इस्ट विकम हाम ल्यान्डमा। हजुर, यति भन्दै अब भाइसँग कुराकानी दोस्रो पार्ट फेरि क्यारी अन गरौँ। हजुर, छोटो साङ्गीतिक विश्रामपछि यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छु। बेबेस सम्वादमा हाम्रो चाहिँ डब्लुटु सुमन शेर्पा भाइसँग कुराकानी गरिरहेको छु। र यो खुकुरी गर्ल्स सोसाइटी युके यही वर्ष इस्टाब्लिस गर्नुभएको छ, उहाँ चेयरम्यान हुनुहुन्छ। पहिलो चाहिँ उहाँले टुर्नामेन्ट खुकुरी गर्ल्स च्याम्पियनसिप यो आउँदो 29th गर्दै हुनुहुन्छ सेफिल ओक्स बेजिङ स्टोकमा, यसै सम्बन्धी कुराकानी गर्दैछौँ। भाइ वेलकम छ हजुरलाई फेरि।
1: थ्याङ्क यू सो मच हजुर।
0: अनि यो टिम प्राइजेसहरू त धेरै राम्रो राख्नु भएको रहेछ होइन, टिम प्राइजेसहरू अनि इन्डिभिजुअल प्राइजेसहरू कुन कुन क्याटेगोरीमा छन् यसो भनिदिनुहोस् न।
1: हजुर, यो टिम विनर, टिम रनर अप, फर्स्ट सेकेन्ड थर्ड टिमलाई थर्डसम्म प्राइज छ। फर्स्टको अभियसली अब 2000 पाउन्ड ट्रफी प्लस चारजनालाई चाहिँ चारवटा खुकुरी, पक्का कोतिमुरा खुकुरी फ्रम नेपाल, उहाँहरूले चाहिँ त्यो चारवटा चाहिँ लानु सक्नुहुन्छ अनि 2000 पाउन्ड लानु सक्नुहुन्छ।

0: ट्रफी मा चाहिँ उहाँहरूको नाम च्याम्पियन अफ द इयर 26 एन्ड देन त्यो ट्रफी चाहिँ ब्याक टु फेरि हाम्रो चौथा रियल स्टेटमा राख्नुपर्छ एन्ड इयर नेक्स्ट इयरको लागि. त्यो छ त अहिलेसम्मको टिममा चाहिँ. र इन्डिभिजुअलमा हेर्नुहुन्छ भने चाहिँ ग्रसको 300 फर्स्टलाई, अनि सेकेन्डलाई 250, थर्डलाई 200, अनि नेटलाई त्यस्तै 200, 150, 100 छ. तर यो अनि होल इन वान चाहिँ 1000 पाउन्ड राखेको छौँ हामीले. त्यो चाहिँ जो कोहीले पनि ओलिन गर्नुभयो त्यो हलमा चाहिँ ओलिन गर्नु भने 1000 पाउन्ड पाउनुहुनेछ. एकदमै राम्रो इन्सेन्टिभ छ दाइ.
1: ए भनेपछि एउटा तपाईँले तोकेको हलमा कि कुनै पनि हलमा
0: हामीले अब म र खगेन साहबले हामीले दुईजनाले तोक्छौँ अन्त त्यो हल, त्यो हलमा चाहिँ उहाँले ओलिन गर्नु भने 1000 पाउन्ड छ्याप्प उहाँको.
1: ओहो, त्यो त गतिलो प्राइस पनि रहेछ त हो.
0: हजुर हजुर दाइ, हामीले यसो अहिलेसम्म एकदमै राम्रो राम्रो स्पोन्सरहरू जस्तै अब पिपुल मर्गेजले एकदमै राम्रो खेलाउनु भएको छ, सबैले एकदम राम्रो गल्फमा एकदमै स्पोन्सर गरेर खेलाउनु भएको छ. थ्याङ्क यू सो मच उहाँलाई. तर अलिकति हामीले प्राइजहरू अलिकति हाई राखेर मान्छेहरूलाई इन्सेन्टिभ, मान्छेहरूको अलिकति गल्फमा आएर अलिकति होल डे उहाँले एक्सप्लेन गर्नुहुन्छ, तै पनि उहाँलाई अलिकति इन्सेन्टिभ राम्रो होस् भनेर हामीले चाहिँ यो अलिकति गल्फलाई फेरि उहाँहरूदेखि अलिकति औचाइमा लानु खोजेको मात्रै हो.
1: डेफिनेटली. अनि फर्स्ट इयर चाहिँ कति बजी छ अनि लास्ट इयर?
0: दाइ, त्यो दिनको फर्स्ट इयर चाहिँ हामीले अहिलेसम्म चाहिँ 9 राखेको छौँ. तर अब डिपेन्ड अन कतिजना मान्छे आउँछ, 9 स्टार्ट हुन्छ अनि अब उता चाहिँ अब मान्छे कतिजना आउँछ त्यो चाहिँ अहिलेसम्म थाहा छैन है. त्यो चाहिँ इन्डिया कोर्समा फेरि म तपाईँलाई म दिनेछु.
1: तपाईँहरू दुईजना त खेल्नुहुन्न होला आइजक हो होइन कि के छ?
0: हाम्रो ड्रिम टिम नै हामी हो त, हामी आइजकले खेल्नु पर्यो नि त.
1: ड्रिम टिम हो तपाईँहरूको?
0: हाम्रो चाहिँ ड्रिम टिम हजुर. अनि दाइ, एट द सेम टाइम तपाईँसँग अलिकति टाइम लिइहाल्नु
1: प्लिज.
0: हाम्रो श्रोताहरूलाई जति पनि गल्फर प्रेमीहरू हुन्छ उहाँहरूको लागि इन्फर्मेसनको लागि चाहिँ यो खुकुरी गल्फ सोसाइटीले चाहिँ फर्स्ट इयर हामीले अर्गनाइज गरेको छौँ. अब फर्स्ट इयर यो महिनादेखि लिएर नेक्स्ट इयर दिस मन्थसम्म चाहिँ हाम्रो गल्फ एम्बासेडर हामीले छानेको छौँ फ्रम हाम्रो होल गल्फ सोसाइटीको तर्फबाट, विच इज हाम्रो स्टाफ नोन अदर देन हाम्रो स्टाफ साथ गाज दाई गाजगुजी, अनि उहाँ चाहिँ हाम्रो एम्बासेडर हुनुहुन्छ. उहाँलाई चाहिँ हामीले जुनै पनि इभेन्ट विदिन युके भित्र बाहिर गएर खेल्नुहुन्छ उहाँलाई हाम्रो खुकुरी गल्फ सोसाइटीको एउटा टी सर्ट अनि चौतारी रियल इस्टेटको टी सर्ट उहाँले चाहिँ त्यो दुइटा लाएर चाहिँ उहाँले चाहिँ जुनै प्रत्येक इभेन्ट चाहिँ खेल्नुपर्ने हुन्छ. अनि उहाँको इन्ट्री फी, उहाँको बस्ने खाने सबै हाम्रो गल्फ सोसाइटीले उहाँलाई.
1: कति राम्रो रहेछ त, उहाँ त फेरि खेले खेले गर्नुहुन्छ होइन, राम्रो कुरा.
0: उहाँ खेले खेले गर्नुहुन्छ. उहाँलाई चाहिँ हामीले फर्स्ट उहाँलाई खास हामीले नदिङ भनेको, तर हि इज द वान पार्कका लुकआफ्टा गर्नु मान्छे पर्ने मान्छे, किनभने उहाँ नै हो हाम्रो गल्फलाई एकदमै राम्रो स्टेजमा लानुभएको छ. उहाँ जति खेल्ने कोही पनि छैन. यसपालि उहाँलाई दिएको छौँ, तर नेक्स्ट इयर चाहिँ हामीले उहाँको सट्टा अर्को फेरि जिरो ह्यान्डिकपलाई फेरि नेक्स्ट इयर हामी सेलेक्ट गरेको छौँ. प्रत्येक इयर चाहिँ त्यसरी दिँदै जानेछौँ. एट द सेम टाइम हाम्रो प्लान चाहिँ अब इन फ्युचरमा हामी दुईजना अब यसपालि मैले नेपाल गल्फ टुर लिड गर्दैछु नोभेम्बरमा, अनि मेरो नम्बरी खगेन साहब र म दुइटै जाँदैछौँ. हामी चाहिँ नेपालमा एउटा एमेच्योर प्लेयर, एकदमै फ्युचर स्टार हुँदै गरेको प्लेयर फाइन्ड आउट गरे, उहाँलाई पनि जस्तै अब इन्डियातिर खेल्न जाँदाखेरि नेपालतिर कुनै पनि म्याचहरू इभेन्टहरू खेल्दाखेरि चाहिँ उहाँलाई पनि त्यो एरिया जस्तै काठमाडौँमा बस्नुहुन्छ भने पोखरामा गएर खेल्नुहुन्छ उहाँको होटेल, त्यो चाहिँ हामीले स्पोन्सर गर्ने हाम्रो यो चौथा यो के भन्छ खुकुरी गल्फ सोसाइटीको चाहिँ अहिलेसम्मको इन्टेन्सन, फ्युचर इन्टेन्सन त्यो छ.
1: एकदम राम्रो. अनि भर्खर इस्टाब्लिस गर्नुभएको फन्ड कसरी जेनेरेट गर्नुहुन्छ त नि?
0: यो फन्ड चाहिँ अब अहिले अब इनिसियली चाहिँ अब कतिपय त अब सेल्फ सेक्रिफाइस पनि गर्नुपर्ने हुन्छ, आफ्नै खल्तीबाट पनि लाउनुपर्ने हुन्छ. प्रायः हामी सबै आफ्नै खल्तीबाट हुन्छ. अब यसपालि नै हामीले अब 1,000 पाउन्ड चाहिँ मोटामोटी हाम्रो खल्तीबाट जान्छ दाइ. अनि यो स्पोन्सरमा अब जस्तै हामीले गाजदालाई इन्ट्री गर्नुहुन्छ, आफ्नै अब एउटा च्याम्पियनसिप खेल्दाखेरि खगेन साहबले गर्नुहुन्छ, अर्को च्याम्पियनसिप खेल्दा मैले गर्छु, त्यस्तै हुन्छ. अब त्यस्तै आफ्नो आफ्नै खल्तीबाट गर्छौँ. तर इन्डान्स पछि फ्युचरमा राम्रो हुँदै गएपछि हाम्रो अहिलेसम्मको फ्युचरमा मान्छे जस्ट गल्फ चाहिँ हाम्रो चाहिँ प्रमोट गर्ने इरादा चाहिँ त्यो.
1: राइट राइट. वाउ, तपाईँले त कमेन्डेसन पाउने कामै पो गर्दै हुनुहुँदो रहेछ त हौ
0: दाइ. कमेन्डेसन सानो गल्फलाई चाहिँ अहिले न्यू जेनेरेसनमा चाहिँ निकै फस्टाउँदै गरेको स्पोर्ट्स यो हो. अनि फ्युचरमा जस्तै हामी अब बुढेसकाल भइसकेसम्म खेल्न सक्ने गल्फ इभेन्ट चाहिँ यो रहेछ. हामीले अलिकति यसलाई चाहिँ वाइ नट अलिक बिहा चुमा लैजाउँ भनेर हामी दुईजना खगेन साहब र मैले चाहिँ सानो इनिसिएटिभ गरेको.
1: डेफिनेटली डेफिनेटली. अनि सम्पूर्ण गल्फ साहबहरूले बुझ्नुपर्ने नियमहरू चाहिँ के छन्? यो ह्यान्डिक्याप प्लस टिम एलिजिबिलिटी लेख्नु भएको रहेछ म्याक्सिमम ह्यान्डिकाप. म गल्फर नभएको कारणले गर्दा त्यति साह्रो याद भएन.
0: उहाँले
1: विचार गर्नुपर्ने कुराहरू के छन् नियमहरू?
0: हजुर, जो जो तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ यो गल्फमा अवश्य पनि तपाईँहरू आउनुहुन्छ भने धेरै आशा राखेको छौँ हामी दुईजनाले. अनि तपाईँहरूको क्राइटेरियाको लागि चाहिँ ह्यान्डिक्याप चाहिँ अप टु सेभेनसम्म दुईजना हुनु पर्यो तपाईँको टिममा, अनि 8 to 14 दुईजना हुनु पर्यो म्याक्सिमम हेन्डिकेप चाहिँ हामीले 14 राखेको छौँ। त्यो 14 राखेको रिजन चाहिँ त्यहाँनिर धेरै फेरि अब 14 उतालाई चाहिँ हामीले प्रायोरिटी दिएको छौँ, किनभने अहिले लोचअप हाम्रो गल्फ प्लेयरहरू चाहिँ बडामोटी प्रो 14 बिलो नै हुनुहुन्छ, अनि उहाँ सबैजनालाई समेट चाहिँ 14 राखेको छौँ है। अनि एट द सेम टाइम अर्को एउटा क्राइटेरिया चाहिँ हामीले के राखेको छौँ भने गोर्खा गल्फ सोसाइटीमा चाहिँ एउटा म्याच खेल्नु पर्ने हुन्छ भनेर राखेको थियौँ पहिला चाहिँ, तर अहिले चाहिँ हामीले फेरि चेन्ज गर्यो, गोर्खा गोल्फ सोसाइटीमा चाहिँ मस्ट मेम्बर भएको हुनुपर्छ त्यो मान्छे इन उसमा चाहिँ हजुर, जस्तै गोर्खा गोल्फ सोसाइटीमा चाहिँ 25 pounds चाहिँ मेम्बर भएको हुनु पर्यो यो साल, अनि हि क्यान
1: गोर्खा गोल्फ सोसाइटी होइन खुकुरी गोल्फ होला
0: होइन गोर्खा गोल्फ सोसाइटी हाम्रो त्यो मेन त हामी त मेन सपोर्टेड बाई हामी त अब भर्खर सानो गोर्खा गोल्फ सोसाइटी मेन हुनुहुन्छ उहाँकोमा चाहिँ हाम्रो मेम्बर हुनै पर्छ उहाँहरू, अनि त्यो मेम्बर छैन भने चाहिँ फेरि अलिकति हामीलाई पनि उहाँहरूलाई खेलाउन अलिक झ्याउ हुन्छ।
1: अनि गोल्फ साहबहरू कतिको चाहिँ खुसी हुनुहुन्छ त जति गोल्फ टुर्नामेन्ट भयो त्यति उहाँहरूले आफ्नो स्किल इन्हान्स गर्ने मौका पाउनुहुन्छ?
0: एक्ज्याक्टली दाइ, त उहाँहरूलाई हामी जति गोल्फ टुर्नामेन्ट राख्यो जति इभेन्ट राख्यो उहाँहरूको के भन्छ स्किल सार्पन भएर जान्छ, अनि उहाँहरू चाहिँ फ्युचरमा जस्तै अब अहिले हाम्रो विशाल भाइ प्रो टर्न भएर विशाल गुरुङ भाइ प्रो भइसक्नु भएको छ, उहाँ त्यस्तै पछि फ्युचरमा प्रो हुनु धेरै सम्भावित कुराहरू छ यसमा फ्युचरमा, हाम्रो स्पेसली यङ जेनेरेसन हाम्रो भान्जाहरू धेरै आउनु भएको छ उहाँहरू चाहिँ फ्युचरमा एकदम राम्रो गर्नुहुन्छ जस्तो लाग्छ मलाई।
1: प्राइस चाहिँ कसरी छुटाउनुहुन्छ प्राइसहरू?
0: हजुर प्राइस डिटेल चाहिँ अब हामीले जब यो 22 तारिकदेखि क्लोज हामीले क्लोज गर्छौँ इन्ट्री, त्यसपछि चाहिँ हामी दुईजना बसेर चाहिँ प्रत्येक टिमको एक एकजना चाहिँ प्रत्येक टिम हजुर त्यो टिम चाहिँ त्यसरी छुट्याइन्छ, न कि एउटा टिम चाहिँ एउटा टिमको चाहिँ दुईजना चाहिँ एउटा टिममा चाहिँ नपर्ने गरी हामी त्यो फेयरली हजुर एकदम फ्री फेयर ट्रान्सपेरेन्ट कार्ड टाइप्सको हुन्छ दाइ। यो चाहिँ
1: तपाईँ पनि प्रो नै भइसक्नु होला होइन
0: दाइ? प्रो त होइन म गल्फ खेल्दैछु दाइ।
1: अब तपाईँ त गोडाहरूसँग काम गर्नुहुन्छ त्यहाँ पप राइडमा, गोडाहरू चाहिँ गल्फतिर कतिको इन्ट्रेस्ट दिँदो रहेछन्?
0: हजुर गल्फ निकै इन्ट्रेस्ट दिन्छन् दाइ, यसपालि नेपाल लाँदैछु 4-5 जना भोलिन्टियर आइरहेछ
1: दाइ, उहाँको टिम पनि छ उहाँको, ए उहाँको त हुँदैन त गल्फ फेरि गर्नु
0: पर्यो यसमा चाहिँ हामीले गोडाहरूलाई चाहिँ लाउँदैनौँ दाइ, गोडाहरू किनभने हामी सोलिड गोर्खा सोसाइटीको लागि मात्रै हो दाइ।
1: त्यहाँको फेयर वेजहरू त्यहाँको चाहिँ कस्तो छ त त्यहाँको गल्फ कोर्स चाहिँ?
0: त्यहाँको गल्फ कोर्स चाहिँ तपाईँको अहिलेसम्म मैले मान्छेहरूको फिडब्याक सुन्दाखेरि चाहिँ इट्स सर्ट एकदम इजी छ भन्छ, तर अब गल्फ चाहिँ नट इजी एभ्री वेयर, गल्फ कोर्स चाहिँ कहीँ पनि इजी हुँदैन, स्टेट हान्नु पर्यो, स्टेट हानेपछि चाहिँ एकदमै जहाँ पनि इजी हुन्छ जस्तो लाग्छ मलाई।
1: डेफिनेटली ओके, मैले नसोधेका छुटेका केही छन् भने भन्नुहोस् अपडेट गराउनुहोस्।
0: हजुर दाइ, फर्स्ट थिङ फर्स्ट तपाईँलाई थ्याङ्क यू सो मच तपाईँको टाइमको लागि, अनि इन्टायर बिएफएस टिमलाई, अनि हाम्रो यो खुकुरी गल्फ सोसाइटीको तर्फबाट, अनि भेरी फाइनली चाहिँ दाइ म हाम्रै बिएफएस मार्फत के भन्न चाहन्छु भने प्रत्येक हाम्रो ब्रिगेड गोर्खाज गोर्खा मेजर साहबहरू आरएसएम साहबहरूले यदि सुन्दै हुनुहुन्छ भने जस्तै तपाईँहरूको युनिटबाट रिप्रेजेन्ट पठाउनु यो खुकुरी गल्फ सोसाइटीमा पठाइदिनु होला भन्ने विनम्र अनुरोध गर्दछु, किनकि हाम्रै गोर्खालीमा कार्यरत भाइ कपुर भीम भाइको स्पोन्सर चौतारी रियल इस्टेट उहाँले गर्नुभएको छ, उहाँले स्पोन्सर गर्नुभएको, अनि उहाँलाई वाइ नट हामी ब्रिगेड अफ गोर्खाज अनि अल नेपालीज कम्युनिटी युके गल्फ सोसाइटीले चाहिँ सपोर्ट गरौँ, उहाँलाई यसो चौतारी रियल इस्टेटलाई पनि यसो प्रमोट उहाँलाई पनि अलिकति सहयोग हुन्छ भनेर उहाँ एकदमै विनम्र अनुरोध गर्न चाहन्छु। एट द सेम टाइम मलाई थाहा भएको चाहिँ अहिलेसम्म चाहिँ हाम्रो 1000 क्याप्टेन गल्फ ओआइसी हुनुहुन्छ सुनिल गुरुङ साहब, क्याप्टेन सुनिल गुरुङ साहबलाई यहीँबाट सुनिल गुरुङ साहब अनि हाम्रो क्याप्टेन सञ्जीव राई साहब क्युजिएसको हुनुहुन्छ, उहाँ दुईजनाको मात्रै मलाई नाम थाहा छ अहिलेसम्म गल्फ युनिटको गल्फ, अनि उता हाम्रो उहाँ 2000 त हाम्रो कुमार कुन साहब हुनुहुन्छ, उहाँहरू सब जो जो गल्फ ओआइसीहरू हुनुहुन्छ पल्टनको प्लिज साहबहरूलाई हम्बल रिक्वेस्ट एउटा टिम तपाईँहरूले इन्ट्री गरेर तपाईँहरू आइदिनु भने द्याट इज 1000 विन अथवा क्युजी सिग्नल विन भनेर तपाईँहरूको नाम चाहिँ चौतारी रियल इस्टेटमा, अनि फ्युचरसम्म चाहिँ तपाईँको युनिटको नाम पनि त्यो ट्रफीमा हुनेछ, अनि हम्बल रिक्वेस्ट पनि यही बिएफएस मार्फत गर्न चाहन्छु। थ्याङ्क यू दाइ।
1: हुन्छ भाइ, लो यो तपाईँको खुकुरी गल्फ सोसाइटी खोल्नु भएको छ, यो गुड लक, त्यसको लागि आउँदा इभेन्टहरूमा पनि हामी कुराकानी गर्दै जाउँला। अब यो मात्रै हो नि त एउटा इभेन्ट तपाईँले इयरली रन गर्ने, अरू त प्लान गर्नु भएको छैन नि होइन
0: दाइ? हाम्रो खुकुरी गल्फ सोसाइटी इयरमा इयरली अहिलेसम्म दुईवटा प्लान गर्दैछौँ दाइ, एउटा धौलागिरी भन्ने एउटा त्यो भोलि पर्सि हामी तपाईँलाई फेरि ब्याक टु स्पोन्सर दाइले गर्नुभयो, दुईटा हामी रन गर्छौँ दाइ वर्षमा, दुई त सपोर्टेड बाई गोर्खा गल्फ सोसाइटीसँग चाहिँ हामी भेरी क्लोज उहाँहरूसँग भएर चाहिँ हामीले यो अर्को दुईवटा इभेन्ट वर्षमा दुईवटा इभेन्ट रन गर्छौँ।
1: ल त तपाईँहरूले आयोजना गरेको गल्फ टुर्नामेन्टमा चाहिँ एन्ट्री खोल्ने बित्तिकै सबैले सबै नाम दर्ता गराइहाल्ने त्यो स्थितिमा पुर्याउनु होला, तपाईँलाई धेरै धेरै धन्यवाद है तपाईँ।
2: हजुर W2 सुमन शेर्पा भाइ हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो। गल्फर साहबहरूले पक्का पनि आफ्नो नामहरू दर्ता गरिसक्नु भयो होला आफ्नो टिमलाई भनौँ न, फर्स्ट खुकुली गल्फ च्याम्पियनसिप हुँदैछ 29 अगस्तको दिन, जुन चाहिँ यस बेजिङ स्टोकको चाहिँ सेलफिल ओक गल्फ क्लबमा हुँदैछ। त्यहाँको पोस्ट कोड रोमियो गल्फ 27 र 0 होटल ब्राभोमा तपाईँहरू जान चाहिँ सक्नुहुनेछ है त। हजुर भाइलाई धेरै धेरै धन्यवाद, र यो चाहिँ फेरि अन्तर्वार्ता अर्को हप्ता हामी पुनः प्रसारण गर्नेछौँ। र आज हाम्रो सुमन भाइले एउटा गीत पनि मगाउनु भएको थियो, समय भएन, भोलि म बिर्सिनँ भने डेफिनेटली म तपाईँको गीत राख्नेछु है त भाइ। थ्याङ्क यू भेरी मच तपाईँको समयको लागि भन्दै, र एउटा गीत चाहिँ आस्था रावत र साथीहरूले गाउनुभएको छोटो राख्दै मैले बिदा मागेँ। सी यु टुमरो फ्राइडे, ह्याभ अ लभली इभिनिङ।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: मुख्यमन्त्री डाक्टर सोरेन मोहगलेले वैदेशिक सहायता घट्दै जाँदा असाध्य चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री मोहगलेले
4: 40 वर्षसम्म 1-1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्यालडोका बन्द हुँदैछ। अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम्ती, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
3: चालु आर्थिक वर्षको बजेटमा 2.12 खर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ। रासोपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आएका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुशासन र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ।
5: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेर चाहिँ फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
3: अब खबर फटाफट।
6: चैते धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैते धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि सुरु हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मदन भण्डारी राजमार्ग बनाउँदा घरजग्गा गुमाएका गुल्मीको रिडी भेडुवा र रिडी खर्ज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेडुवा खण्डका 138 जना र रिडी खर्ज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहु ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकाडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा 1 पटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित ओखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु सहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 पाइने आलु धरानी टहरी पुग्दा 80 बिक्री।
3: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने हुनुभएको छ।
6: पत्नी मेगन मार्कल र 2 सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रुले यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
7: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
6: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
0: BS Gurkha Radio.

0: SBS Gorkha Radio.
1: इलाम जिल्ला बाढी पहिरोका कारण यति बेला विकराल अवस्थामा पुगेको छ। त्यसमा पनि इलाम नगरपालिका सहित इलामको इलाम नगरपालिका सहित पाँच थर ताप्लेजुङ जिल्ला पनि बाढी पहिरोका कारण चाहिँ यति बेला एउटा अप्ठ्यारो स्थितिमा पुगेको लामो समय भइसकेको छ। मेची राजमार्ग अन्तर्गतको राजद्वाली सडक खण्ड भत्किएको एक वर्ष पुग्न लागेको छ, तर सम्बन्धित निकायले अहिलेसम्म उचित पहल कदमी नगर्दाखेरि इलाम बजारमा विभिन्न समस्याहरू खड्किन थालिसकेका छन्। आज यसै विषयमा केन्द्रित रहेर होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलसँग हामी कुराकानी गर्दैछौँ। मैले प्रसङ्गमा कोट्याइहाले, अब एक वर्ष बित्न लाग्यो गत सालको असोज 18 र 19 गतेको बाढी पहिरोपछि इलाम चाहिँ एउटा छेदविच्छेद अवस्थामा पुगेको छ, र अहिले चाहिँ अब राजद्वाली सडक खण्ड चाहिँ पूर्ण रूपमा बन्द भइसकेपछि इलाम एउटा बाढी पहिरोको घेराबन्दीमा परेको छ। इलामको अहिलेको अवस्था के छ?
2: इलाम अहिले इलाम आउनका लागि तिनवटा बाटाहरू छन्। एउटा मुख्य गरेर मेची राजमार्गको राजद्वाली खण्ड अघि तपाईँले भनिसक्नुभयो त्यहाँ टुटेको अवस्था छ। त्यस्तै गरेर अर्को फास्ट ट्र्याक बेलासे राजमार्ग, बेलासे बिर्तामोडबाट दानाबारी बेलासे हुँदै इलाम आउने बाटो, त्यो पनि तपाईँको यो बर्खाको कारण र निर्माण व्यवसायीहरूबाट काम कम्प्लिट नभइरहेको कारणले गर्दाखेरि त्यो पनि हामीले चाहिँ चलाउन सकेको अवस्था छैन। अहिले बर्खाले कच्ची बाटो अनि हिलो भएको कारणले गर्दाखेरि चाहिँ त्यो गर्न सकेको छैन। त्यस्तै गरेर अर्को विकल्प भनेको चाहिँ मेची राजमार्गकै सिलपुर एरियामा आइसकेपछि सिमल गोलाई हुँदै तिल्केनी माइबेनी तिल्केनी हुँदै इलाम आउने बाटो, त्यो बाटो 8-10 किलोमिटर लगभग होला। त्यो बाटो पनि कच्ची भएको कारणले र पहिले ग्रेभल गरे पनि पर्याप्त नभएको कारणले गर्दाखेरि चाहिँ त्यो बाटोलाई पनि अहिले यो बर्खामा चाहिँ सुचारु गर्न सकेको अवस्था छैन। त्यो भएकोले गर्दाखेरि खाद्यान्नको कुराहरू हामीले असहज भइरहेको छ। त्यस्तै गरेर ग्यास, पेट्रोलियम पदार्थ लगायत पर्यटक आउने कुराहरू भनेको चाहिँ जिरो अवस्था अहिलेको भएको छ।
1: अब यो एक वर्ष बित्न लाग्दा पनि इलामको एउटा मुख्य रूपमा मेची राजमार्ग नै मुख्य राजमार्ग हो र त्यो राजमार्गलाई वर्षभरि कोट्याउने काम गरिन्छ, तर दीर्घकालीन उपाय खोज्ने अथवा त्यसको विकल्प खोज्ने काम चाहिँ गरिँदैन। यसरी हेर्दाखेरि सम्बन्धित सरकारवालाले ध्यान नदिएको हो अथवा गर्दा गर्दै काम नभएको हो?
2: राजद्वाली खण्डको विषयमा चाहिँ जति जुन स्ट्रक्चरहरू बन्नु पर्थ्यो, जुन लेभलको स्ट्रक्चर बन्नु पर्थ्यो, विगतमा त्यो लेभलको सायद बनेन। त्यो एउटा कारण हो भने अर्को चाहिँ अध्ययनै नगरिकन निर्माण गरिएको कारणले गर्दाखेरि पनि अब अहिले त विभिन्न टेक्नोलोजीहरू भूगर्भविदहरूले जुन सल्लाह सुझाव दिएर अध्ययन काम हुँदैछ त्यो चाहिँ ढिलो भएको जस्तो महसुस भएको छ। र तपाईँको खास गरेर चाहिँ हाम्रो विगतका दिनहरूमा रोड बनिन्छ, रोडमा कति लोड बोकेर हिँड्ने, त्यसको क्षमता कति हो, त्यो अध्ययन जथाभावी यातायातका साधनहरू मालवाहक साधनहरू गुडेको कारणले पनि त्यस्तो अवस्था आएको छ। तर हाम्रो राजद्वाली खण्ड मात्रै होइन नि त समस्या, आज राजद्वाली खण्ड समस्या हुँदै गर्दा सिमलगोलाई सडकलाई चाहिँ हामीले यो अवस्थामा ग्राभलसम्म गरिदिएको थियो भने पनि तपाईँको सहज रूपले इलाम आउन सक्थ्यो। निर्माण व्यवसायहरूले पनि तपाईँको तिन वर्षमा काम सक्नुपर्ने कामहरूलाई चुस्त दुरुस्त रूपमा उहाँहरूले काम सकिदिनु भएको थियो भने पनि अहिले पुल पुलेसाहरूमा लगाउने जस्तो डेली ब्रिज पुलहरूका कामहरू मात्रै रहन्थे होला। त्यो गर्दा पनि सामान्य पानी अलिकति कम हुँदा त यातायात सहज हुन्थ्यो नि। त्यो हुन नसक्दा चाहिँ अहिले पर्यटन क्षेत्र, खास गरेर पर्यटन क्षेत्र ध्वस्त हुँदाखेरि, पर्यटन क्षेत्र जिरो हुँदाखेरि यहाँका किसानहरूले उत्पादन गरेका वस्तुहरू, यहाँका उद्योगहरूले उत्पादन गरेका वस्तुहरूलाई पनि हामीले बाहिर निर्यात गर्न सकेका छैनौँ, बाहिरी मान्छेहरूलाई बिक्री गर्न सकेका छैनौँ। हिजोका दिनमा थुप्रै दुग्धजन्य वस्तुहरू कोसेलीको रूपमा जान्थे, यहाँका चियाहरू, यहाँको तपाईँको उत्पादनहरू चाहिँ कोसेलीको रूपमा जान्थे भने पर्यटकहरू जिरो हुँदा त्यो ठप्प भएको छ भने, अर्को चाहिँ यहाँका किसानले उत्पादन गरेको सागसब्जीहरू पनि अहिले चाहिँ एकदमै बिग्रेर जाने अवस्था भइसकेका छ, किनभने मान्छे छैनन्, उत्पादन किसानले गरेका छन्। त्यो भएको कारणले गर्दाखेरि अहिले जनजीवन चाहिँ एउटा व्यवसायीको मात्रै जनजीवन होइन, एउटा किसान सम्बन्धको जनजीवनमा चाहिँ प्रत्यक्ष प्रभाव परेको छ, असर परेको छ। हिजो कोभिडभन्दा पनि तपाईँको अहिले चाहिँ एकदमै आपत्तिजनक अवस्था भएकोले गर्दा मैले चाहिँ पटक पटक भन्ने गरेका छु, इलामलाई कम्तीमा यो बर्खाको समयभरि चाहिँ सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर द्रुत गतिमा फास्ट ट्र्याकबाट तपाईँको अगाडि बढ्नुपर्छ। यहाँ राहत दिने कुराहरू रहन्छन्, त्यसपछि बजेटहरू तत्काल काम गर्ने, जस्तो अहिले निर्माण प्रक्रियामा जाने हो भने ठेक्का लगाउने, सूचना आउट गर्नेले झन्झटिलो प्रक्रियाहरू छन् ती, तर सङ्कटग्रस्त क्षेत्र भयो भने तत्काल बजेटहरूलाई परिचालन गर्न सक्ने अवस्थाहरू सिर्जना हुन्छ। अनि यहाँ जस्तो अब व्यवसायहरूले त ऋण लिएका छन्, व्यवसायहरूले त ब्याङ्किङ कारोबारहरू गरेका छन्, अहिले यो अवस्थामा ब्याङ्कहरूले पनि तपाईँको ऋण साहुहरूले पनि तपाईँको यो अवस्था छ तिर्न सक्दैन होला भन्दैनन्, किनभने उनीहरूले पनि तागेदा गरेको अवस्था हुन्छ। अब यहाँ अहिले पसलहरू खुल्ला भएका छन्, घरधनीहरूले भाडामा लगाएका छन्, उहाँहरूले पनि भाडा माग्नुहुन्छ। त्यस कारण कम्तीमा सङ्कटग्रस्त क्षेत्र 2-3 महिना लगाउन सकियो भने अलिकति सहज भएपछि त व्यवसायले तिर्छ नि त।
1: गत वर्ष पनि अब सङ्कटग्रस्त जिल्ला नै घोषणा भयो, तर सङ्कटग्रस्त जिल्ला घोषणा भएर पनि काम केही भएन, होइन? अहिलेको अवस्था हेर्दाखेरि तत्काल काम हुने अवस्था गरेको चाहिँ कुनै सम्भावना अथवा विकल्प खोज्ने काम चाहिँ
2: सुन्नु न, तत्काल काम गर्ने विकल्प भनेकै सङ्कटग्रस्त क्षेत्र घोषणा हो। किन भन्नुहुन्छ भने अहिले तपाईँलाई तत्काल काम गर्नको लागि जस्तो बेलासे ठेक्का लागिसकेका छ, त्यही अहिले जुन रातदली खण्डमा पनि ठेक्का लागिसकेका छ, त्यही ठेक्काको कामहरू भइरहेका छ, ठेकदारले आफ्नो हिसाबले काम गरिराखेका छन्। तर तत्काल हामीहरूलाई बेलासेमको बाटो चलाउन, तत्काल सिमलगोलाईको बाटो चलाउन, अथवा तत्काल हामीलाई नयाँ बजारको बाटो सञ्चालन गर्न भनेको नयाँ बजेटहरू हाल्नुपर्ने हुन्छ, नयाँ पैसा चाहिने भएकोले गर्दा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि मात्रै विभिन्न बजेटहरूलाई चाहिँ आपतकालीन अवस्थामा 7 दिनभित्रमा कार्यान्वयनमा ल्याउन सकिन्छ। त्यो भएकोले गर्दाखेरि पनि तपाईँको सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भनेको। अर्को कुरा, तपाईँलाई विगतमा केही भएर होइन, सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि करोडौँ रकमहरू चाहिँ इलाम आएको छ है, तिनै पहिले आएकै बजेटहरू ठेक्का लागेका अवस्थाहरू पनि छन्। अनि दोस्रो कुरा, तल्लो लेभलका मान्छेहरूलाई चाहिँ इलाम बाहिरका थुप्रै सङ्घ संस्थाहरूले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि राहतका प्याकेजहरू ल्याउनु भएको छ, त्यसले पनि यहाँका तल्लो लेभलका यहाँका गरिब जनताहरूका लागि पनि अनि व्यवसायहरूको लागि पनि तपाईँको करमा केही पर सार्ने, ब्याङ्कहरूले पनि किचकिच नगर्ने जस्ता कुराहरूले पनि सहजता हिजो सङ्कटग्रस्त क्षेत्र हुँदाखेरि पाएको थियो, त्यो पनि सुविधाकै रूपमा लिएको थियो भने अहिले पनि तपाईँको इलाम चाहिँ सङ्कटको अवस्थामा भएकोले गर्दा तपाईँले भने जस्तो विकास गर्नकै लागि, आपतकालीन काम गर्नकै लागि पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि त्यो क्षेत्रमा विभिन्न रहलपहल हुने बजेटदेखि लिएर अन्य साथतिर पनि त्यो क्षेत्रमा चाहिँ विकास गर्न, काम गर्न, विकल्पको रूपमा काम गर्न सकिने भएकोले गर्दा पहिलो काम चाहिँ सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ।
1: अघि तपाईँले भन्नुभयो जस्तो पर्यटन क्षेत्रमा ठुलो असर परिराखेको छ, अब इलाम मात्र होइन, ताप्लेजुङ पाँचथर लगायतका क्षेत्र पनि इलाम भइरहेकै छ, होइन? अब पछिल्लो समय यो बाटोको विकराल अवस्थाले गर्दा चाहिँ पर्यटन क्षेत्रमा कति क्षति पुग्यो, के गर्यो भन्ने यहाँहरूले अनुमान गर्नुभएको छ? यहाँ होटलसँगै पर्यटन व्यवसायी पनि हुनुहुन्छ।
2: यस्तो छ, जस्तो इलाम जिल्लामा झन्डै 4-5 हजार तपाईँको समग्र जिल्लामा रोजगारी सिर्जना भएको थियो भने अहिले यो होटल 2 महिनादेखि बन्द गर्नुपर्ने अवस्था अथवा खोलेर मात्रै बस्नुपर्ने अवस्था हुँदा कामदारहरू निकाल्नु परेको छ, थुप्रै मान्छेहरू बेरोजगार बनेका छन्। त्यस्तै गर्दा तपाईँहरू पर्यटकहरू आउँदै आएपछि तपाईँको होटलहरू खोल्ने भन्दा बाहिर काम केही पनि भएको छैन, अब भाडाहरू तिर्नुपर्ने हुन्छ अथवा ब्याङ्कको ब्याज किस्ताहरू बुझाउनु पर्ने हुन्छ, त्यो भएकोले गर्दा एक्चुअल हामीले तथ्याङ्ककै रूपमा त तपाईँको हामीले डाटा निकालेका छैनौँ यो अवस्थामा, तर इलाम जिल्लामा रहेका 4-5 सय होटलहरू चाहिँ पूर्ण रूपमा असर परेको छ।
1: अबको विकल्प के हुन सक्छ? जस्तो लामो समय बित्दा पनि सरकारवालाले चाहिँ एउटा विकल्प नखोज्ने, मेची राजमार्गको राजधानी मात्रै कोट्याइगर्ने, अबको विकल्प के त?
2: यसको विकल्पमा मैले दुईटा कुरा देख्छु। एउटा कुरा, इलाम जिल्लामा भएका राजनीतिक दलहरू चारतिर फर्किनु भन्दा पनि एक भएर एउटा आवाज लिएर सङ्घीय सरकार र प्रदेश सरकारसँग सहयोगको आह्वान गर्नुपर्छ। दोस्रो कुरा, सङ्घीय सरकारले इलामलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर कामहरू सावधानका उपायहरू अपनाउनु पर्छ।
1: हुन्छ, बिएबिएस रेडियोको लागि समय दिनुभयो, यहाँलाई धन्यवाद छ।
2: थ्याङ्क यू, धन्यवाद धन्यवाद।
1: आजको कार्यक्रममा हामीले इलाम जिल्ला यति बेला बाढी पहिरोले ग्रस्त बनेको छ, लाइफलाइनको रूपमा हेरिएको मेची राजमार्ग अवरुद्ध भइसकेपछि इलामको पर्यटन, कृषि लगायतका क्षेत्रमा ठूलो असर परेको छ, यसै विषयमा होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलसँग कुराकानी गर्यौं। हवस् त, नमस्कार।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: BFPS गोर्खा रेडियो।

0: एस गोर्खा रेडियो। हाम्रो डेयरी उद्योगमा हाल दैनिक 20,000 लिटरसम्म दुग्ध संकलन हुन्छ, जसबाट कृषकको आय आर्जनमा उल्लेख्य वृद्धि भएको छ। हरिसेका निम्दिकी शेर्पा र किपा शेर्पाको हाम्रो डेयरी उद्योग स्थानीय कृषकको लागि वरदान साबित भएको छ। गाउँमै उद्योग सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेको दूधले भरपर्दो बजार पाएको छ।
1: पहिला अब बेरोजगारी जस्तै थियो, एउटा राम्रो रोजगार पाएको छ अहिले चाहिँ। यहाँ मैले मात्रै नै, यहाँ लगभग यो गाउँमा सबैले भनौँ न, पहिला चाहिँ तपाईँको बाख्रा पाल्ने, अब त्यस्तै भैँसीहरू, राँगोहरू, गोरुहरू पाल्ने थियो भने अहिले लगभग तपाईँको घर प्रत्येक जस्तै छ गाई, दुईटा तिनटा नपाल्ने कोही पनि छैन अहिले।
2: समयमा पैसा नपाउने डिडिसीले लगेको दुधको चाहिँ मासिक पैसा, अब अहिले चाहिँ जस्तो डिडिसी नभएर यो छुर्पी उद्योगलाई दुध दिन थालेपछि समयमा पैसा दिएर हामी खुसी छौँ।
0: तिरथुम जिल्ला दुधमा आत्मनिर्भर मानिन्छ। यहाँ उत्पादित दुध नेपाल दुग्ध विकास संस्थान डिडिसी मार्फत जिल्ला बाहिर जाने गर्दछ। तर किसानले समयमै दूधको मूल्य नपाउने समस्या लामो समयदेखि भोग्दै आएका छन्। गाउँमै ठूलो क्षमताको छुर्पी उद्योग सञ्चालनमा आएपछि भने अहिले किसानले राहत महसुस गरेका छन्। डिडिसीबाट महिनौसम्म भुक्तानी नपाउने अवस्था रहेकोमा अहिले उद्योगले हरेक महिना नियमित रूपमा दूधको रकम उपलब्ध गराउने गरेको छ। म्याङलुङ छ सुर्के स्थित नवजीवन दुग्ध सहकारी संस्थाका सदस्य यादव अधिकारी।
3: डिडिसीमा हाम्रो चाहिँ लगभग अघिल्लो वर्षको पनि 3-4 महिना 5 महिनाको अझै बाँकी नै छ। पहिलेदेखि सुरुदेखि नै लगभग यस्तै नै हो
4: अहिले
3: दिएको छैन। अहिले हामीले छुर्पीमा दिएको छ दिनको 200 लिटरका दरले, अनि 200 लिटर जति हामी म्याङलुङमा बेच्छौँ। बाँकी रहेको घिउ
4: कुराउने
3: र दही बनाउँछौँ भनौँ। छुर्पीमा लान थालेपछि त महिना मरेपछि आउँछ पैसा।
4: तपाईँहरू कति हुनुहुन्छ यहाँ गाई पाल्ने? यो
3: हामी किसानहरू त यहाँ त लगभग हाम्रो सहकारीमा, हाम्रो नवजीवन दुग्ध सहकारी संस्थामा चाहिँ 100 जनाभन्दा माथि हामी सेयर सदस्य छौँ। कृषकहरू त लगभग अहिले त दुध नबेच्ने किसानहरू त 2-4 जना मात्रै हुनुहुन्छ होला, प्राय सबैले बेच्नुहुन्छ।
0: शेर्पा दम्पतिले सुरुमा 2 गाई पालेर व्यवसाय थालेका थिए। सवारी चालकको काम गर्दै आउनुभएका श्रीमान किपासँग मिलेर निम्दिकीले घरेलु तथा साना उद्योग कार्यालय तिरथुममा उद्योग दर्ता गरी सानो लगानीबाट उत्पादन शुरू गर्नु भएको थियो। तर दूध संकलन हुने क्रम क्रमशः बढ्दै गएको र उत्पादित छुर्पीले बजारको समस्या झेल्नु नपर्ने भएपछि उहाँहरूले उद्योगको क्षमता थप विस्तार गर्नुभयो। किसानलाई दूधको मूल्य भुक्तानी गरेर बाँकी रहेको रकम पुनः उद्योगमै लगानी गर्दै उहाँहरूले हालसम्ममा 1,20,00,000 रूपियाँ भन्दा बढी लगानी गरिसक्नु भएको छ। अहिले उद्योगमा दूध उमाल्ने आधुनिक मेसिन समेत जडान गरिएको छ।
4: कति लगानीमा सुरुवात गर्नुभयो?
5: हाम्रो त थुप्रो छ, 1,12,13 करोड त्यस्तै होला। सुरुवातमा त धेरै लागेन, पछिबाट सामान जोड्दै ल्याउँदा त त्यति भयो। सुरुमा त सानो गोठमा गरेको थियौँ, त्यहाँदेखि पछिबाट थप्दै लगेको, ठाउँ नभएपछि अटेन नि त केही, दुध बढ्यो त्यति नै, अनि त्यसो भएपछि थप्दै लगियो।
0: उद्योगमा किसानबाट दैनिक संकलन हुने दुधबाट नौनी र छुर्पी उत्पादन गरिन्छ। यहाँ उत्पादित हुने छुर्पी झापाको बिर्तामोट हुँदै भारत निर्यात हुन्छ। उक्त छुर्पी डकच्युको रूपमा युरोपेली तथा अमेरिकी बजारसम्म पुग्ने गरेको छ।
5: महिना महिनामा जाने हो छुर्पी, घिउ चाहिँ लगभग दैनिक नै जान्छ। छुर्पी त्यस्तै हुँदा, राम्रो दुध हुँदाखेरि 20 क्विन्टल जति जान्छ। अब राम्रो अलिक कम, कोही बेला घट्ने कोही बेला बढ्ने भएपछि 15-16 त्यस्तै 14-12 त्यस्तै हुन्छ।
4: प्रति क्विन्टल कसरी लान्छ?
5: त छैन नि दाम, 1,150 छ राम्रो
4: केजीको।
5: हजुर,
4: अनि नौनी घिउ चाहिँ कति पठाउनुहुन्छ अरे?
5: नौनी घिउ महिनामा 6-7 क्विन्टल त्यस्तै जान्छ।
4: दुधको चाहिँ प्रति लिटर कति दिनुहुन्छ किसानलाई?
5: दुधको 50 छ, यहाँ घरमा ल्याउनेहरूलाई 55 दिन्छौँ।
4: कामदार पनि राख्नु भएको होला, कति राख्नु भएको
5: छ? कामदार 2 छ अहिले चाहिँ, मिसिन हुँदा पहिला त थियो 4-5 थियो,
4: अहिले मिसिन ल्याउनु,
5: अहिले काम खासै गाह्रो हुँदैन मिसिन ल्याएपछि चाहिँ।
0: तर उत्पादन बढे पनि बजारबाट उद्योगीले अपेक्षित मूल्य भने पाउन नसकेको निम्दिकीले बताउनु भयो। नेपालको आफ्नै ट्रेडमार्क नहुँदा यहाँ उत्पादन भएको छुर्पी भारतीय व्यापारीलाई बेच्नुपर्ने बाध्यता छ। व्यापारी मार्फत भारत पुगेको नेपाली छुर्पी अन्तत भारतीय व्यापार चिन्ह लागेर अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको बताइन्छ। आफूहरूले मेहनत गरेर उत्पादन गरेको छुर्पीले अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान नपाउँदा दुःख लाग्ने गरेको निम्दिकीले सुनाउनुभयो। उहाँका अनुसार अहिले छुर्पी बिक्रीबाट आउने अधिकांश रकम किसानलाई दूधको मूल्य भुक्तानी गर्नमै खर्च हुने गरेको छ। उद्योगको आमदानीको मुख्य आधार नौनी मात्र रहेको उहाँको भनाइ छ।
5: दामै छैन, रेटै छैन नि त हाम्रो त नेपालमा, यो छुर्पीको दाम भनेको एक रति छैन। अब यहाँबाट पुरै नाम गरेर पठाउँदा चाहिँ हुन्थ्यो होला, उता दाम अलिक हुन्थ्यो होला हामीलाई नि केही न केही होइन। अब नेपालको नाम पनि चल्ने, नेपाल भनेर यसरी नाम लेखेर नेपालबाट बनेर आएको भन्दा यो त हाम्रो छुर्पी जान्छ जान्छ इन्डियातिर जान्छ, तर नाम अर्कै छोपेर जान्छ क्या।
4: उताबाट चाहिँ महँगोमा जान्छ होला है,
5: उताबाट त 6,000-7,000 रुपियाँ केजी जान्छ भन्छ, खै कसरी जान्छ। क्वालिटी बनाउनु पर्यो नि त, यो पनि त्यति सजिलो छैन क्वालिटी बनाउने लाने।
4: ए यसलाई लगेर फेरि इन्डियाबाट क्वालिटी बनाउँछन्,
5: अर्कै बनाउँछन् अरे भनेको सुनेको छु, पकाएर नि बनाउँछ अरे
4: यसलाई अझै।
5: अब प्याकिङ गर्नु पर्यो होला होइन, अब कस्तो गर्छन्। नाम चाहिँ इन्डियाको आउँछ क्या हरेक कुरा। अब नेपालमा दुःख त नेपालमा गऱ्यो होइन, अनि मेन त नेपालको नाम चल्नुपर्ने। छुर्पी त गयो नि खुइकी खुइ, कति कति जान्छ नि यहाँबाट, लगभग हाम्रैबाट जान्छ 14-15 क्विन्टल, यहाँ परबाट जान्छ होला 1-2 क्विन्टल जति, उटो जिरीबाट लसुनेमा जान्छ 5-6 क्विन्टल हो त्यस्तै जान्छ त्यताबाट। अनि जान्छ नि, अब नाम नेपालको आएन नि त, सबै इन्डियाको आउँछ। गएपछि हामी त बनाउने, यसो काम गर्नु बसे जस्तो बनाउने पठाउने, त्यस्तै नभने नाम
4: हजुर
5: आफै आफ्नो पैसा जति सबै ती लायो गऱ्यो, त्यसो त हुनु त आफ्नै लागि हो, यो पनि गर्दा पनि अरूको लागि त होइन, तर दाम चाहिँ छैन क्या गरे अनुसारको। अब नभए अलिकति रेट बढ्दा त हामीलाई केही न केही हुन्थ्यो, त्यो लगानीहरू उठाउन सकिन्थ्यो, लगानी बढी छ क्या, लगानी त गर्नु पर्यो, त्यतिकै त चल्दैन यहाँ। अनि सामानहरू जोडेको जोडे, त्यहीँ कमायो त्यहीँ जोड्यो, त्यस्तै छ अहिले।
4: ए अनि जस्तो महिनामा फाइदा चाहिँ तपाईँहरूलाई कति जति निकाल्नुहुन्छ कामदारलाई दिएर होइन? अनि सबै यो
5: अहिले त फाइदा छैन नि,
4: फाइदा छैन, लगानी नै हुन्छ,
5: लगानी नै अब सामान चाहिन्छ कि जान्छ क्या, फाइदा नै देखिँदैन, सामान अब जोडेको जोडेछौँ अझै।
0: म्याङलुङ छ जिरीखिम्तीका तेज कुमार तामाङले पनि एक वर्ष अघिदेखि छुर्पी उद्योग सञ्चालन गर्दै आउनु भएको छ। उहाँले पनि उत्पादित छुर्पीले बजार अभावको समस्या झेल्नु नपर्ने तर मूल्य भने सोचे जस्तो नपाइने बताउनु भयो। गाउँमै स्वरोजगार बन्ने उद्देश्यले उद्योग शुरू गरे पनि छुर्पीले अपेक्षित मूल्य नपाउँदा व्यवसायलाई निरन्तरता दिनु चुनौतीपूर्ण बन्दै गएको उहाँले सुनाउनु भयो।
6: त्यति फाइदा हुँदैन, अब दुःख सुख अब त्यही हो, अब नौनीहरूले तौती गरेर अलिअलि चाहिँ ठिकै हुन्छ भनौँ।
0: गाउँमा सञ्चालन भएका यस्ता साना तथा मझौला छुर्पी उद्योगले किसानको दूधको सहज बजार मात्र सिर्जना गरेको छैन कि स्थानीय रोजगारी र पशुपालनमा टेवा समेत पुगेको छ, तर उत्पादित छुर्पी निर्यातको लागि एकमात्र विकल्प भारतीय बजार हुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीलाई आफ्नै ब्रान्ड र पहिचान दिलाउन सके उद्योगीले उचित मूल्य पाउने मात्र होइन, किसानले पनि थप लाभ लिन सक्ने देखिन्छ।
7: BFPS, BFPS. गोर्खा रेडियो।

0: BFBS गोर्खा रेडियो
1: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। यतिखेर देशमा भनौँ नेपालको प्रमुख सहरहरूमा एलपी ग्यासको अभाव भएको निकै दिन भइसकेको छ, तर अहिले यो विषय संसदीय समितिमा पुगेको छ। सरकारले ऑयल निगमलाई सहज बनाउनको लागि भनिरहेको छ र ऑयल निगमको भनाइ अनुसारले खेरि व्यवसायहरूले यतिखेर सहजीकरण भन्दा पनि अझै पनि यो केही समय अझै लम्बिन सक्ने संकेतहरू बजारको अहिलेको अवस्थामा देखिएको छ। कतिपय अवस्थामा ग्यास जगेडा राखिदिने अथवा चाहिँ अलिक चाहिने भन्दा बढी नै बढी जगेडा चाहिँ राखिएको कुराहरू पनि बाहिर आइरहेको छ। यिनै प्रसङ्गहरूमा केन्द्रित रहेर उपभोक्ता अधिकार कर्मी प्रेमलाल महजरसँग कुराकानी गर्दैछौँ। उहाँ लामो समयदेखि आम उपभोक्ताको लागि आवाज उठाउँदै आइरहनु भएको व्यक्तित्व हुनुहुन्छ र नेपालमा विभिन्न यस्ता उपभोक्ता अधिकारसँग जोडिएका संस्था छन् र यतिखेर हामीसँग उपभोक्ता अदालत पनि रहेको छ। तर यतिखेर उहाँ कहाँ हुनुहुन्छ र यो विषयमा उहाँले अहिले के गर्दै हुनुहुन्छ? कार्यक्रममा स्वागत गरिहालौँ प्रेमलालजी। कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर धन्यवाद, नमस्कार।
1: नमस्कार, अब समय दिनुभयो, धेरै धेरै धन्यवाद छ। यतिखेर तपाईँ काठमाडौँमै हुनुहुन्छ कि कतै यात्रामा हुनुहुन्छ? मलाई अघि अफ द रेकर्ड भन्नुहुन्छ कतै यात्रामा हुनुहुन्छ भन्नुभएको थियो।
2: म यात्रामै छु, यात्रामा मतलब चाहिँ कुनै अर्को धार्मिक अथवा आफ्नो व्यक्तिगत होइन, यहाँ उपभोक्ता अधिकारलाई उपभोक्ता सम्बन्धी कुराको लागि बजारकै निरीक्षणको क्रममा म अहिले गौरमा पुगेछु, रौतहटको गौरमा।
1: गौरमा विशेष त तपाईँको यात्राको चाहिँ मुख्य भनौँ न, अब तपाईँले आम सञ्चार माध्यम पनि पछि सार्वजनिक गर्नु नै हुनेछ होइन, अहिले तपाईँ यात्राकै क्रममा हुनुहुन्छ होइन, अध्ययनकै क्रममा हुनुहुन्छ। विशेष त तपाईँको यतिखेरको यात्राको उद्देश्य अलिकति भने, त्यसपछि हामी अलिकति ग्यासको विषयमा प्रवेश गरौँ। अनि
2: अब म हिस्ट्री अस्तिबाट मैले यात्रा सुरु गरेको थिएँ, काठमाडौँबाट बिरेन्द्र हुँदै बिरेन्द्रबाटको बोर्डरै बोर्डर, यो बोर्डर एरियाहरू चाहिँ सीमावर्ती जिल्लाहरू सहर बजारहरू निरीक्षण गर्दै आउने क्रममा म यहाँ छु। अहिले म गौर बजारमा पुगेँ। हिजो हामीले के गरेका थियौँ भने अस्ति रसुलको बजार पनि हेरेँ, पारिपट्टि होइन भारतीय बजार हेरेँ र त्यहाँ हाम्रो पर्साको बिरेन्द्र बजार पनि हेरेँ। त्यहाँ चाहिँ तपाईँको हामीले मैले विशेष रूपमा के हेरेको छौँ भने चिनीको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ, नुनको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ र बजारको भाव कस्तो छ, त्यो ट्रेन्ड हेर्न चाहिँ म यहाँ आएको हो। म चाहिँ करिब मधेस प्रदेशको 8 जिल्लालाई म भ्याउने गरी हिँड्ने चाहिँ कहाँ पुग्छ अब त्यो समयले बताउँछ होइन। अहिले चाहिँ मैले देखेँ यो बजारकै क्रममा मैले तपाईँलाई भन्न चाहन्छु, श्रोताहरूलाई पनि भन्न चाहन्छु, तपाईँ हामीले किनेको चिनी यो भारतीय बजारमा 47 रुपियाँमा दिन्छ, भारतीय रुपियाँ अर्थात् नेपाली रुपियाँको कुरा गर्दा 75 रुपियाँ 76 रुपियाँ जति कति पर्न आउँछ। मैले हिजो तपाईँको यो सायद श्रोताहरूले काठमाडौँ

0: सुदोडाले थाहा पनि छैन होला, मती हरुवा भन्ने ठाउँमा यो बाह्र जिल्लाको छोटी भन्सार छ, त्यो छोटी भन्सारमा मैले गएर हेरेँ, त्यहाँ तपाईँको चिनी नेपाली रुपियाँ 60 रुपियाँमा पाइरहेको छ नेपाली बजारमै, नेपालको बजारमा। मती हरुवा भनेको उत्ता भारतीय बजार भयो, यतापट्टिको हाम्रो तपाईँको सिद्धगन्ज भन्ने छ, त्यो सिद्धगन्ज भन्ने ठाउँमा चाहिँ तपाईँको चाहिँ के छ भने 60 रुपियाँमा पाइरहेको छ। अनि त्यहाँ नुन आयो नुनी छ, कोही कोही तपाईँको इन्डियन नुनहरू पनि राखेको अब थियो भने त्यहाँ चाहिँ तपाईँ आयो नुनी छ। पोर्टर हेर्नु, अझ मैले त एउटा अचम्मको कुरा त्यहाँका व्यापारीले सुनायो, यताको आयो नुन उता जाँदो रहेछ, अनि उता किन गयो भनेर सोधेको, उताको नुन 48 रुपियाँ पर्दो रहेछ, यताको नुनको उनीहरूको भावको अनुसार कुरा गर्ने भने 15 रुपियाँमा पाउँदो रहेछ, 10-15 रुपियाँ नेपाली आयो नुन चाहिँ 15 रुपियाँ, हाम्रो नेपालीमा 25-26 रुपियाँ पर्यो होइन, तर त्यो भारतीय रुपियाँलाई कन्भर्ट गराएर 15-16 रुपियाँ मात्र पर्दो रहेछ, उनीहरूलाई धेरै फाइदा रहेछ र गुणस्तरीय भनेर उनीहरूले लाँदो रहेछ भन्ने कुरा मैले बुझेँ, त्यो पनि एउटा अचम्मको कुरा। तर एउटा अहिले चाहिँ उता भारतीय बोर्डर नाकाले कडाइ गरेको कारणले चिनी त अलिअलि आइरहेछ, तर मल खाड चाहिँ अहिले एउटा दाना पनि आउनु छोड्यो, पहिले चाहिँ विगतमा चाहिँ तपाईँको चाहिँ मल खाडहरू यहीँको बजारमा आपसी पर्ने किसानलाई आपसी पर्ने उताबाट आउँथ्यो भने अहिले चाहिँ आउनु छोडेछ, अहिले नेपाल सरकारले नै अनुदानमा दिएको मल नै यहाँ बिक्री हुँदो रहेछ, त्यो चाहिँ एउटा बुझेँ। अनि अर्को कुरा चामलको हकमा, यो जस्तो हाम्रो खाने चामल, चामलको हकमा पनि यता उताबाट यहाँ खुला बजारबाट आउनु छोडिरहेछ, अब चोरी छिपी चाहिँ ल्याउँदो रहेछ, तर अब चोरी छिपीको त भाव हामीले सोध्नु पनि भएन, यहाँ उनीमै भएन, अब त्यसरी चाहिँ यहाँ बजार चलिरहेछ। मैले त्यता यो 4-5 वटा बजारहरू हेरिसकेपछि
1: अब यसमा सबैभन्दा तपाईँको चाहिँ चिनीसँग जोडेको विषय भयो, अनि अरू भनौँ न चोरी चकारी कस्तो हुँदो रहेछ, कर कसरी छरी हुँदो रहेछ भन्ने कुरा नै भयो होइन। अब जस्तै तपाईँ हामीले अहिले लामो समयदेखि यो भनौँ न भोगिरहेको ग्यासको सहजता होइन, ग्यासको चाहिँ के छ त्यतातिर कस्तो छ? अब राजधानी काठमाडौँमा त अब 1.5-2 महिना कुर्नु पनि कुरा आएको छ, पोखरातिर गए त्यस्तै समस्या छ, आज गुल्मीतिर पनि समाचार आएको छ होइन, विभिन्न ठाउँमा जस्तै चितवनतिर भयो, यो सहरी क्षेत्रमा चाहिँ अलिकति अभाव खडा भएको अभाव देखिएको कुराहरू आयो, जुन ठाउँमा तपाईँ जानुभएको छ त्यो एरियामा चाहिँ ग्यासको स्थिति के छ खास चाहिँ?
0: जस्तो वीरेन्द्र भयो, वीरेन्द्र त महानगरपालिकै भयो, कलैया नगरपालिका भयो, जितपुर गरी तपाईँको उपमहानगरपालिका भयो होइन, अनि गढीमाई नगरपालिका भयो, म सिमरनगढमा हेरेँ, यी बजारहरूमा यहाँका जो स्थानीय ग्यास उद्योगहरू जस्तो नारायण रहेछ, बारा रहेछ, अरू अरू मोनोग्यास रहेछ, तर यहाँ त्यस्तो समस्या परेन। अस्ति वीरगन्जमा चाहिँ एउटा समस्या देखियो, मोनोग्यास लुकाइएको छ भन्ने थाहा थियो, तर हामीले तत्कालै त्यहाँ ठाउँमा हाम्रो जिल्ला प्रशासन कार्यालयबाट अनुगमनको लागि अनुरोध गरिसकेपछि जिल्ला प्रशासनले गरेको अनुगमनको क्रममा कम्तीमा 200 सिलिन्डर लुकाइरहेको अवस्था फेला पर्यो यहाँ।
1: त्यो चाहिँ बढी मूल्यमा बिक्री गर्नको लागि राखेको रहेछ, अरू के रहेछ उद्देश्य?
0: पक्कै पनि त्यही, अब जस्तो भनौँ न, 8 सिलिन्डरको ग्यास लुकाइराखेको अवस्था थियो, 8 सिलिन्डर ग्यासै उनीहरूले त कतिमा बेच्नु खोजिरहेको रहेछ भने, उनीहरूले त भनेको छैन, तर ग्राहकहरूको भनेअनुसार उनीहरूले 1200 रुपियाँ तिरेर हामी किनिरहेछौँ भनेर भन्दै थियो, सेल पनि गर्ने रहेछ। अर्को कुरा त टाइट सेल पनि गर्दो रहेछ, माने ग्याससँग जोडेर अरू सामान बिक्री गर्ने, चामल भयो, चिनी भयो, यताउता त्यो अरू सामान खाद्य सामग्री पनि बिक्री गर्दो रहेछ, त्यो सँगै त्यो लिएन भने अरू सामान लिएन भने त्यो ग्यास नदिने पनि रहेछ, त्यो पनि एउटा समस्या यहाँ देखेँ, यो त काठमाडौँमा पनि त्यही समस्या छ।
1: अब ओभरअल चाहिँ भनौँ न, यो ग्यासको समस्या समाधान गर्नुको लागि चाहिँ तपाईँहरूले देखेको भनौँ न दीर्घकाललाई अलिकति चाहिँ यो समस्या समाधान गर्नुको लागि चाहिँ देखेको खास चाहिँ के छ तपाईँहरूको चाहिँ भनौँ न, यो त लामो समयदेखि तपाईँहरूलाई काम गर्नुभएको छ
0: एकदमै पक्कै पनि, यो अत्यन्त महत्त्वपूर्ण कुरा। वास्तवमा यो ग्यास मुखको आपूर्ति व्यवस्थामा देखिएका जुन समस्या छ नि, आयल निगमले भन्छ हाम्रो यो लुकाइयो भन्छ कि, उपभोक्ताले लुकाइयो भन्छ, उनीहरूले व्यापारीले लुकायो भन्दैन फेरि, त्यो नेपाल आयल निगमको व्यवस्थापनीय कमजोरी, उनीहरूको बदमासीको कारणले अहिले यो समस्या आयो, किनभने उनीहरूले थाहा छ कि ग्यास कसले लुकायो, आम उपभोक्ता तपाईँ हामीले चाहिँ ग्यास लुकाउन सक्ने क्षमता हाम्रो सर्वसाधारण नेपालीको छैन होला, त्यो होटल वालाहरूले 10-20 वटा राख्या होला, अरूले अब ठुल्ठुलो होटलले चाहिँ 150 वटै राख्या होला, त्यो हाम्रो काम होइन, त्यो कसको काम भने, त्यो त व्यवस्थापन हेर्ने नियमन निकायको रूपमा रहेको नेपाल आयल निगमले, वाणिज्य विभागले वा अन्य गृह प्रशासनले हेर्नुपर्ने थियो नि त, तिनीहरूले त्यो ठाउँमा हेरेकै छैन, अनि उनीहरूले के मात्र कुरा गरेर चाहिँ तिनीहरूलाई बचाएर उपभोक्ताले ग्यास सिलिन्डर लुकायो, ग्यास सिलिन्डर लुकाएर के त्यो त्यो सुन भएर आउने हो र, आखिर त्यो युज गर्ने हो, युज गर्ने अथवा युज नगरिकन नहुने चिजलाई लुकाइयो, उपभोक्ता लुकायो भनेर जुन किसिमले नेपाल आयल निगमले यो यही हिसाबले तपाईँको मन्त्र जपे जस्तो चाहिँ हरेक दिन त्यही कुरो चाहिँ तपाईँहरूको मिडियालाई सरकारलाई चाहिँ इन्फर्मेसन दिएर त्यो उनीहरूले चाहिँ विज्ञप्ति दिएर भ्रमित पार्ने काम चाहिँ गरिरहेको छ, यो टोटली रङ कुरा हो, गलत कुरा हो, किनभने एउटा उपभोक्ताले मैले एउटा श्रोताहरूसँग पनि तपाईँसँग तपाईँहरूसँग कति होला, मसँग दुईवटा होला, तपाईँसँग दुईवटा होला, अथवा श्रोताहरूसँग दुईवटा होला बढीमा, त्यो दुईवटा पनि हामीले युज गरिराखेका हुन्छौँ। एउटा युज गरेको हुन्छ भने अर्को एउटा स्टकमा हुन सक्छ, त्यति हो। दुईवटा भन्दा तिनवटा राख्न सक्ने स्थिति हुँदैन। त्यसमा पनि काठमाडौँ उपत्यकाको हकमा कुरा गर्ने हो भने त्यहाँ 60-70 लाख जनसङ्ख्या भएकोमा दैठाने पिपुल्सको हकमा कुरा गर्दा 15-16 लाख भन्दा बढी दैठाने छैन। अब 15-16 लाख मान्छेले कतिवटा सिलिन्डर राख्ने, अनि डेरामा बस्नेले कतिवटा राख्छ, त डेरामा बस्ने एउटा कोठा डेरामा हुन्छ, दुईवटा कोठा हड्डी हड्डी लिन्छ, दुईवटा कोठा लिन्छ, अनि एउटा कोठामा भान्सा हुन्छ, भान्सामा कतिवटा सिलिन्डर राख्ने, 10-10 सिलिन्डर लुगाएर राख्छ त्यो डेरामा बस्नेले। यस्तो चाहिँ फन्तुस कुरा गर्ने काम प्रेम राज्यद्वारा सञ्चालित नेपाल आयोगले गरिरहेको, त्यो अत्यन्त बदमासी हो। उनीहरूले कहाँ हेर्नुपर्ने, कहाँ गर्नुपर्ने, कहाँ नियमन गर्नुपर्ने भने उपभोक्ताले लुकायो भन्नुको सट्टा उनीहरूले के गर्नुपर्ने, विक्रेताहरू ग्यास सिलिन्डर बिक्री गर्ने सानसाना विक्रेताहरू, ठुलो उद्योगले पनि होइन, विक्रेताहरूले यो लुगा राखेको छ, यसको लागि केही गर्नै पर्ने थियो नेपाल आयल निगमलाई। यदि ऊ पारदर्शी रूपमा सरकार र जनता समक्ष आउने हो भने उसले ती तिनवटा कुराहरूमा त गरे हुन्छ। एउटा त त्यो विक्रेताले जहाँबाट खरिद गरेको त्यो खरिदको भ्याट बिल, अर्को चाहिँ जसलाई बिक्री गरेको त्यसको फोन नम्बर, त्यसको नाम नामेसी त्यो ग्राहकको अथवा उपभोक्ताको उसले राख्या हुन्छ, त्यो मात्र हेर्न लगाए पनि पुग्छ कहाँ ग्यास सिलिन्डर लुगाइरहेछ, कहाँबाट कालो बजार गरिरहेछ भन्ने कुरा कस्तो थाहा हुन्छ। यति कुरा नगरिकन उल्टो चाहिँ सजिलोसँग आपन्छिनको लागि उपभोक्ताले ग्यास सिलिन्डर लुगाइरहेछ, ग्यास सिलिन्डर बजारमा आयो, ए बाबा त्यो खाने चिज हो र पकाउने चिज हो, त्यो ग्यास बाल्ने हो, बालिसकेपछि खाली बाली छिटो त बजारमा आइहाल्छ नि, त्यो लुकाउने चिजै होइन। उपभोक्ताले त्यो लुकाउँदै लुकाउँदै त्यो म 100% नेपाल सरकारले अथवा त्यहाँ नेपाल आयोगले बोलेको यो शब्दको खण्डन पनि गर्छ आम उपभोक्ताको तर्फबाट पनि।
1: हजुर, अब कार्यक्रमबाट बिदमानु पर्दाखेरि प्रेमलालजी, अब जति पनि अहिले यो जुन भनौँ न उपभोक्ताहरूले शास्ति बिहोरिरहेको छ होइन, अहिले तपाईँ अनुगमनमै हुनुहुन्छ होइन, अहिले अघि तपाईँले बताइहाल्नु भयो सुरुकै चरणमा चाहिँ, अब समग्र अन्तमा बिटमानु पर्दाखेरि यो जुन ग्यासको दीर्घकालीन समस्या समाधान गर्नको लागि सरकारले ऐन निगमलाई निर्देशन पनि दिइसकेको छ, अब यो संसदीय समितिमा पनि गएर छलफल भएको छ, तर अहिलेसम्म चाहिँ यो दीर्घकाललाई समस्या समाधान गर्नको लागि काम गरेको जस्तो देखिँदैन, के देख्नुहुन्छ अन्तमा चाहिँ तपाईँले देखेको यो चुकिएको मान्छेलाई बेकु बनाएको ठाउँ छ?
0: साथीहरूलाई र नियमन निकायलाई म के भन्न चाहन्छु भने यो ठुलो समस्या होइन। 13 अरब जनसङ्ख्या भएको भारतमा ग्यास सिलिन्डरको त्यहाँ पनि समस्या हुन्छ, तर चाहिँ ठुलो यति परिमाणमा जुन समस्या काठमाडौँमा देखियो, हल्का अब तपाईँको आधा सिलिन्डरमा फुल सिलिन्डर आउँदाखेरि त यो समस्या देखिन्छ भने त्यो पनि अभावको बेला होइन, भरेको बेलामा अझ चाहिँ तपाईँको आपूर्ति व्यवस्था सहज गर्नको लागि गरेको बेलामा यो हुन्छ भने अभावै भएकोमा के कति होला। त्यसले म के भन्न चाहन्छु भने नेपाल आयल निगमले आफूले बिक्री गरेको ग्यास कसलाई, कुन उद्योगलाई कति पिडियो काटियो र त्यो उद्योगले कतिवटा डिलरलाई कति सिलिन्डर बेच्यो, अनि त्यो डिलरले सब डिलरलाई कतिवटा सब डिलरलाई बेच्यो र कति सिलिन्डर बाहिर बजारमा छ, कम्तीमा त्यो एकछिन तथ्याङ्क त निकाल्नु न। आयल निगम त्यो एकछिन तथ्याङ्क सिलिन्डर यति छ बजारमा भन्नसम्म अहिलेसम्म सक्दैन। मैले तपाईँलाई चुनौती नै दिन्छु यिनीहरूलाई, आयल निगमले आजको मितिसम्ममा बजारमा यतिवटा 1 करोड सिलिन्डर बजारमा छ भनेर भन्न सकेको अवस्था छैन, न उद्योगले भनेको छ। अनि उद्योगहरू पनि के बदमासी गरिरहेछ भने भिडियो लिनको लागि नेपाल आयल निगमबाट यो प्रडक्ट डेलिभरी अर्डर भन्छ त्यसलाई, पिडिओ लिनको लागि मात्र ग्यास सिलिन्डर मसँग धेरै छ भनेर तपाईँको नभएको रेकर्डहरू देखाएर ग्यास बढी चाहिँ आपूर्ति गरिरहेछ उनीहरूले, अनि उनीहरूले बढी बिजनेस गर्नको लागि त्यो गरिरहेछ, त्यो भनेको फ्रेन्ड काम हो। त्यसकारणले मैले के भने भन्छु भने यकिन तथ्याङ्क ट्रान्सपेरेन्सिभली अथवा पारदर्शी ढङ्गले यकिन तथ्याङ्क सही तथ्याङ्क निकालेर के अनुसार गर्यो भने नेपालमा ग्यासको अभाव कहिले पनि हुँदैन।
2: सैन्य समुदायमा

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने भएको छ।
4: पत्नी मेगन मार्कल र दुई सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर ह्यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। ह्यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याकएन्ड्रयूले ह्यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
5: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
4: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
6: प्रिन्स ह्यारीज इन्भिक्टस गेम्स आर कमिङ अप। ही ह्याज अ फ्यू अदर पेट्रोनेजेस स्टिल इन द युके सच एज वेल चाइल्ड एन्ड इन द ग्रान्ड स्कीम अफ थिङ्स इट्स पोसिबल द प्रिन्स ह्यारी इज कन्सर्न्ड अबाउट हिज चिल्ड्रन्स टाइटल्स।
4: ह्यारी स्वदेश फर्कने योजनाबारे राजा चार्ल्सलाई पनि गएको आइतबार मात्रै जानकारी दिइएको खबर छ। परिवारका सदस्यलाई अझ धेरै भेट्न पाउने भएपछि राजा चार्ल्स पनि खुसी हुनु भएको छ। तर अब आम नागरिकको नजर भने ह्यारी र उहाँका दाजु विलियम बीचको सम्बन्धमा केन्द्रित भएको छ। यसअघि बिग्रिएको यी दुई दाजुभाइको सम्बन्ध अब सुधार हुन्छ कि हुँदैन भन्ने पनि प्रश्न उठेको छ। स्काईका शाही संवाददाता लारा बन्डकले भने ह्यारी र विलियम बीचको सम्बन्ध सुधार गर्न सहज नहुने बताउनु भएको छ।
7: Relations remain really difficult between Harry and his brother Prince William. They don't speak. I think the arrival of the Sussexes does change the optics. The circus that is bound to follow Meghan and Harry will by association be really uncomfortable for the Prince and Princess of Wales.
3: काङ्ग्रेस सभापति गगन कुमार थापाले राजनीतिक कर्मीमा पदको लोभ जागेको देखेको टिप्पणी गर्नुभएको छ। काठमाडौँको एक कार्यक्रममा सभापति थापाले पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैटौँ पटक पदमा पुग्न हतारिएको भन्दै नेताहरूप्रति टिप्पणी गर्नुभएको हो।
8: प्रत्येक एक लाखमा 1,000 मान्छे सन्तुष्ट, 900,000 मान्छे असन्तुष्ट हुन्छ। अब त्यो 1,000 सन्तुष्ट भएको मान्छेभित्र प्रवेश गरेर हेऱ्यो भने फेरि पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ। दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ। सभापति नहुन पाएको मान्छे सब एउटा उदाहरण दिएको मैले, कसैको हकमा लागू नबस्यो। हामी हेऱ्यौँ भने मञ्चमा बसेको मान्छे जो जिम्मेवारी पाएका छौँ हामी पनि असन्तुष्ट हुन्छ। अलिक पर बसेको जो मञ्चमा बस्न पाएको पनि असन्तुष्ट हुन्छ। भनेपछि पोलिटिकल पार्टी त एउटा फ्याक्ट्री भयो।
3: गएको चार महिनामा 11,004 कर्मचारी कार्यवाहीमा परेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
9: अघिल्लो वर्ष यही अवधिमा करिब 3,000 मात्रै कार्यवाहीमा परेका थिए। कार्यालय मार्फत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आचार संहिता उल्लङ्घन गर्ने 10,268 समेत उनीहरूलाई कार्यवाही गरेको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म दर्ता भएका 1,298 उजुरीमध्ये 86% उजुरी फर्स्युट भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो कार्य सम्पादन 12% बढी हो। गएको चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झन्डै 3 गुणाले बढाएर 924 पुर्याइएको छ। यस अवधिमा तोकिएको पोसाक नलगाउने 645 र कार्यकक्षमा अनुपस्थित 91 कर्मचारी कार्यवाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा 318 कार्यालय अनुगमन गर्दा 2,775 कर्मचारी कार्यवाहीमा परेका थिए।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्ले
10: 40 वर्षसम्म 1%, 1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ। अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजिओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्योरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते आदरणीय श्रोता, तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र केही बेर अगाडि सुन्नुभयो झलकमान गन्धर्वको आवाजमा रहेको यस गीतमा शब्द रहेको थियो झलकमान गन्धर्वकै र सङ्गीत झलकमान गन्धर्वकै रहेको थियो र यो साङ्गीतिक कोसेली पछि अब भने रेडियो कान्तिपुरको सौजन्यबाट प्राप्त कार्यक्रम अबको प्रस्तुतिमा सुन्न सक्नुहुनेछ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, गोर्खा रेडियो।

0: अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFBI.

0: AM, FM, online apps तथा स्मार्ट स्पीकरहरुमा सुन्न सकिने यो BFBS
1: गोरखा रेडियो हो। मुख्यमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्य चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्ले
2: 40 वर्षसम्म 1%, 1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ। अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
1: चालु आर्थिक वर्षको बजेटमा 2.12 खर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ। रासोपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आएका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुशासन र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ।
3: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
1: अब खबर फटाफट।
4: चैते धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैते धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि सुरु हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मदन भण्डारी राजमार्ग बनाउँदा घरजग्गा गुमाएका गुल्मीको रिडी भेण्डुवा र रिडी खर्ज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेण्डुवा खण्डका 138 जना र रिडी खर्ज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहुँ ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकेडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा 1 पटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित पोखरी दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु सहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 रुपियाँमा पाइने आलु धरानी टहरी पुग्दा 80 सम्ममा बिक्री।
1: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने हुनुभएको छ।
4: पत्नी मेगन मार्कल र 2 सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रुले यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
5: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
4: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेला फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेला फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनुभयो।
6: यो BFBS गोर्खा रेडियो हो।

FBS कोरका भिडियो सुन्ने हुनुहुन्छ कार्यक्रम अहिले हल्का फुल्काको आरम्भ भएको छ तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सनेको तर्फबाट कार्यक्रम हल्का फुल्का यो दुई घन्टाको कार्यक्रम जहाँ तपाईँले इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू पाउन सक्नुहुन्छ र रोचक मात्र नभएर चाहिँ एकदमै एजुकेसनल इन्फर्मेटिभ पनि हुने गर्छ जसमा आज म तपाईँको माझमा चाहिँ एउटा सफल अभिभावक कसरी बन्ने भन्ने यो बारेमा पनि म टिप्स राख्ने नै छु अब अलरेडी प्यारेन्ट्सहरू हुन्छ कतिहरू टु बी प्यारेन्ट्सहरू हुनुहुन्छ उहाँहरूको लागि पनि निकै फाइदाजनक हुनेछ र अहिलेलाई पनि कार्यक्रममा आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय हल्का फुल्काको पहिलो घन्टामा र चर्चा गर्दै नै छु सफल अभिभावक कसरी बन्ने भन्ने विषयमा. प्रकृतिको नियम बेग्लै छ. प्रकृतिसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सकियो भने मात्र जीवन सहज बन्छ. अन्यथा प्रकृतिले आफ्नो बाटो आफै तय गर्छ. यो सत्य हो. त्यस्तै हाम्रा सन्तति पनि त्यही प्रकृतिसँग अङ्ग हो. उनीहरूलाई खालि किताबी ज्ञान मात्र नभई प्रकृति मैत्री मूल्य मान्यता सी संस्कार उचित र जीवनपयोगी शिक्षा दिनु पनि प्रत्येक अभिभावक र आम शिक्षण संस्थाको कर्तव्य हो. शिक्षण पेसा र विगत चार दशकको जीवन भोगाइबाट एउटा के पनि बुझिन्छ भन्दाखेरि चाहिँ जीवन चक्रको एउटा महत्त्वपूर्ण अवधि बालपन हुँदै युवावस्था पार गर्दै म अहिले जिम्मेवारी एक आमा र भएको कुराहरूदेखि लिएर आफ्नो आफ्नो कुराहरू हुने गर्दछ. र यसैमा चाहिँ आज सबैभन्दा महत्त्वपूर्ण कुरामा चाहिँ अहिले हामीले प्राप्त गर्ने शिक्षा संसारको जगमा अब भविष्य निर्माण गर्ने पुस्ता या चाहिँ अब लाइक चाहिँ के बनाउने कस्तो बनाउने भन्ने प्रश्न खडा हुन्छ. अब शिक्षक शिक्षिका र शिक्षक संस्थामा आफै जिम्मेवारीहरू हुन्छ तर घर परिवारबाट प्राप्त हुने मूल्य मान्यता र संस्कार त्योभन्दा कैयौँ गुणा बढी महत्त्वपूर्ण हुन्छ. र अवश्य पनि यो बारेमा म जानकारी राख्दै गर्नेछु श्रोता. अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो, गोर्खा रेडियो।

पीएफपी सरकार बीडी सुन्दै हुनुहुन्छ श्रोता कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा सौर चर्चा गरिरहेको छु सफल अभिभावक कसरी भन्ने भन्ने विषयमा रहेको छ र यसै गरी अब अहिलेकै समयमा आजको पुस्ता प्रविधि र एआईको युगमा बाँचिरहेका छन् इन्टरनेटको पहुँच अधिकांश घर घरमा पुगिसकेको अवस्था छ त्यसैले आजका विद्यार्थीहरूलाई ज्ञान आर्जन गर्नका लागि केवल अभिभावक वा शिक्षक शिक्षिकाको मुख ताकि रहनुपर्ने अवस्था छैन आजको मुख्य आवश्यकता भनेको ज्ञान प्राप्त गर्ने सही माध्यम पहिलाउने र सही तरिकाले त्यसको प्रयोग गर्न सिकाउनु हो धन सम्पत्ति त फगत एउटा साधन मात्र हो जो जीवन चलाउन आवश्यक छ तर धन सम्पत्ति र वैभव प्राप्तिको यो भागदौडमा समय व्यवस्थापन गरी आफ्ना सन्ततिको भविष्य कता जाँदैछ भन्ने कुराले लेखाजोखा राख्नु भविष्यको लागि कर्तव्य पनि हो माया आफ्नोपन खुला संवाद र एकअर्काको ख्याल राख्ने प्रविधिले पनि उनीहरूलाई सामिप्यमा रहन सहज बनाउँछ आफ्ना सन्तति उज्जवल भविष्य निर्माण गर्ने बाटो तय गर्ने अहम कर्तव्यको बोझमा एउटा अभिभावक सधैँ रहिरहन्छ र म चर्चा गर्दै गर्ने नै छु तर त्योभन्दा अगाडि लागौँ अहिलेको लागि यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी सरकार विधि सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु एउटा कसरी असल अभिभावक बन्न सकिन्छ भन्ने विषयमा. जतिसुकै वैभव सुख शान्ति भए पनि आफ्ना सन्तति सही बाटोमा छैनन् भने त्यो वैभव र सुख शान्तिको मूल्य शून्य बराबर हुन्छ. त्यसैले जसरी माटोका भाँडा बनाउँदा चाहे अनुसारको आकार दिन सकिन्छ, त्यसै गरी प्रत्येक अभिभावकहरूले आफ्ना सन्ततिलाई कस्तो आकार दिने भन्ने पाटो आफ्नो अहम कर्तव्यको रूपमा लिनुपर्छ. सन्तान प्राप्त गर्दा आमा बुवा त बन्न सकिएला, तर सफल अभिभावक बन्न आफ्ना न्यूनतम कर्तव्यको बोध हुनु एकदमै जरुरी छ. भनिन्छ, सङ्गत गुणाको फल घरासी वातावरण, परिवेश, समाज र साथीभाइका सामिप्यताले उनीहरू कुन बाटोमा जाँदैछन् भन्ने कुरा तय गर्छ. साथै थाहै नपाइकन धुम्रपान, मद्यपान र लागु औषध कफ लतमा पनि पर्ने चुनौती पनि हुँदछ. त्यसैले निगरानीको प्रथम जिम्मेवारी अभिभावकै काँधमा आउँछ, बाँकी जिम्मेवारी त शिक्षण संस्थाको रहन्छ नै. र कार्यक्रममा अगाडि बढौँ र अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र म चर्चा गरिरहेको छु अहिलेको समयमा कसरी हामी एउटा असल अभिभावक बन्न सकिन्छ. अब यसै क्रममा चाहिँ भनिन्छ नि एउटा सङ्गत गुणाको फल गराएसी वातावरण परिवेश समाज सबै चाहिँ एकदमै राम्रो हुनुपर्छ. त्यसैले निगरानीको प्रथम जिम्मेवारी अभिभावकै काँधमा आउँछ. घरको उचित वातावरण र सही संस्कार प्राप्त गर्नु प्रत्येक सन्ततिको अधिकार हो. पढ्ने लेख्ने र उनीहरूका अधिकारको संरक्षण गर्दै उज्जवल भविष्य निर्माणको बाटो देखाइदिने कर्तव्य अभिभावक र शिक्षण संस्थाकै हो. शिक्षण संस्थाको शिक्षा महत्त्वपूर्ण भए पनि घरबाट पाइने पारिवारिक संस्कार र मूल्य मान्यता नै बालबालिकाको चरित्र निर्माणको मुख्य आधार हो. एआई र इन्टरनेटको युगमा बालबालिकालाई सूचनाको अभाव छैन छ त केवल सही र गलत छुटाउने तथा प्रविधिको सही उपयोग गर्ने मार्गदर्शनको मात्र खाँचो. र अवश्य पनि जानकारी यो राखिएको थियो तपाईँको माझमा सफल अभिभावक कसरी भन्ने विषयमा. अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

पिएफपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्का कमी पहिलो घन्टामा छौँ र अवश्य पनि मैले चर्चा गरेको थियो एउटा कसरी सफल असल अभिभावक बन्न सकिन्छ भन्ने विषयमा. र अहिले हामी एकदमै डिजिटल एरामा भएको क्रममा चाहिँ एकदमै नानीहरूलाई राम्रो शिक्षाहरूमा हुर्काउन जरुरी हुन्छ र त्यसैले किशोर किशोरीमा चाहिँ लागु पदार्थको लत बढाउन डिजिटल एक्सपोजर पनि मुख्य कारक अहिले बनेको कुरा पनि अनुसन्धानहरूले देखाइरहेको छ. र यसमा महत्त्वपूर्ण कुराहरू जानकारी म राख्दै गर्नेछु तपाईँको माझमा. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घन्टामा चर्चा गर्ने नै छौँ. त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र कार्यक्रमको दोस्रो घन्टामा भेट्ने नै छौँ.

0: AM, FM, online, apps, तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने यो DFBS गोरखा रेडियो हो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्य चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्ले
2: 40 वर्षसम्म 1-1.5% को ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ। अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
1: चालु आर्थिक वर्षको बजेटमा 2.12 खर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने 62 अर्ब रुपियाँ अनुमान गरिएको छ। रासोपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आएका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुशासन र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ।
3: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ, त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
1: अब खबर फटाफट।
4: चैत्य धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैत्य धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि सुरु हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मदन भण्डारी राजमार्ग बनाउँदा घर जग्गा गुमाएका गुल्मीको रिडी भेण्डुवा र रिडी खरज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेण्डुवा खण्डका 138 जना र रिडी खरज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहुँ ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकेडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा 1 पटक 68 वर्षमाथिका नागरिकको चेक जाँच सहित पोखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु सहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 पाइने आलु धरानी टहरी पुग्दा 80 सम्ममा बिक्री।
1: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने हुनुभएको छ।
4: पत्नी मेगन मार्कल र 2 सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रुले यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
5: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
4: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। स्थायी इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।

बीएफबी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रमले हामी छौँ श्रोता हल्का फुल्काको यो दोस्रो घण्टामा म सेनेको साथमा हुनुहुन्छ र अवश्य पनि चर्चा गरिरहने छौँ हामी यो समय इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यहाँनिर रोचक तथ्यहरू रोचक त हुन्छ नै तर साथै एकदमै एजुकेसनल इन्फर्मेटिभ पनि हुन्छ डे टु डे हाम्रो लाइफमा हाम्रो फ्यामिलीहरूमा हाम्रो कम्युनिटीमा हाम्रो संसारमा इन दिस वर्ल्ड के कसो कुराहरूमा चाहिँ हामीलाई चाहिन्छ र भइरहेको छ भन्ने कुराहरूमा पनि धेरै कुराहरूको खुलासाहरू जानकारीमूलक हुने नै गर्छ श्रोता यो सेयरिङ गर्ने क्रम पनि हुनेछ र कार्यक्रमको दोस्रो घन्टामा चाहिँ विशेष गरी अहिलेको यो युथहरूलाई जुन यो फोकस गरिरहेको छ किशोर किशोरीमा लागु पदार्थको लत बढाउन डिजिटल एक्सपोजर मुख्य कारक बनिरहेको छ जुन एकदमै सेन्सिटिभ कुरा पनि हो र एकदमै गम्भीर कुरा पनि हामीले ध्यान दिनुपर्ने कुरा यस विषयमा पनि म चर्चा गर्ने नै छु तर अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

SBS कोरका रेडियो सुन्ने हुनुहुन्छ. कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय हल्का फुल्काको सेकेन्ड आवरमा र चर्चा गर्ने नै छु किशोर किशोरीमा लागू पदार्थको लत बढाउने डिजिटल एक्सपोजर मुख्य कारक. स्कुल कलेज पढ्दै गरिरहेका किशोर किशोरीहरू लागू पदार्थको लतमा पर्ने समस्या धेरै छ. छिमेकी देश भारतमा यसबारे एक अध्ययन भएको छ जसमा स्कुली किशोर किशोरीहरूमा यो लत बढ्दै गएको देखाएको छ. 2025 2026 गरिएको यो सर्वेक्षणको रिपोर्ट द ल्यान्डस्टेड यो रिसर्च हेल्थ स्वास्थ्य साउथ इस्ट एसियामा प्रकाशन गरेको छ. अध्ययनले किशोर किशोरीहरू लागू पदार्थ प्रयोगको सबैभन्दा उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ. भारतका विभिन्न जिल्लामा रहेका नाम चलेका निजी तथा सरकारी गरी 108 विद्यालयमा 8,000 बढीजना चाहिँ सर्वेक्षण गरिएको रिपोर्ट उल्लेख छ. अनुसन्धानकर्ताहरूले विश्व स्वास्थ्य सङ्गठनको स्क्रिनिङ विधि प्रयोग गरिरहेको बताएका छन्. यो सर्वेक्षणले 5 किशोर किशोरी लागू पदार्थको प्रयोगको मध्यमदेखि चाहिँ उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ. धुम्रपान, मदिरा र अन्य लागु औषधिको प्रयोगकर्ता कारणले स्क्रिन गरिएको छ. र अवश्य पनि यसबारेमा हामी जानकारी राख्दै गर्ने नै छौँ. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

पीएफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले हल्का फुल्का कमी सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु किशोर किशोरीमा लागु पदार्थको लत बढाउन डिजिटल एक्सपोजर मुख्य कारक रहेको छ र यसै गरी अहिले यो जसरी सर्वेक्षणकामा हेर्दाखेरि यो सर्वेक्षणले चाहिँ पाँचमध्ये एक किशोरीको चाहिँ यो कुरामा देखाएअनुसार चाहिँ अब अहिले गोरखपुर उत्तर प्रदेशहरूदेखि लिएर कति विद्यालयहरूमा समेटेको कुराहरू पनि रहेको छ र अहिले उल्लेखनीय जे जति गुवाहाटी र देवघर विद्यालयहरूमा पनि अहिले जोखिम गरेको चाहिँ कुराहरू लगाइरहेको छ र डिजिटल एक्सपोजर चाहिँ ठुलो कारक रहेको छ अध्ययनले किशोर किशोरीहरूलाई लागु पदार्थ प्रयोगको जोखिममा धकेल्न डिजिटल एक्सपोजर सबैभन्दा ठुलो कारक भएको बताएको छ प्रविधिको प्रयोग बढ्दो रहेकाले यसले लतमा पर्नका लागि सहयोगी भूमिका खेलेको अध्ययनको निष्कर्ष छ बालबालिकाहरू इन्टरनेटको दुनियाँमा जति धेरै हराउँछन् त्यति नै खराब सङ्गत र लतमा फस्ने जोखिम बढ्ने अध्ययनकर्ताको दावी छ अर्को मुख्य कारण भनेको चाहिँ लागु पदार्थको सहज उपलब्धता रहेको सर्वेक्षणले देखाएको छ यसपछि लागु पदार्थ प्रयोग गरी किशोर किशोरीहरूमा रहेको अनुकूल दृष्टिकोण पनि अर्को कारण मानिएको छ र यस विषयमा अल्प विषय पनि म चर्चा गर्ने नै छु अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

FBS खोरका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ र म चर्चा गरिरहेको छु यस समय तपाईँको समक्ष किशोर किशोरीमा लागु पदार्थको लत पढाउने डिजिटल एक्सपोजर मुख्य कारण रहेको छ. र यसै गरी अहिलेको यो समयमा चाहिँ विद्यालयको वातावरण, सामाजिक र आर्थिक अवस्था, व्यक्तिगत स्वभाव जस्ता कारकहरूले पनि किशोर किशोरीहरूलाई लागु पदार्थतर्फ डोराउन भूमिका खेलेको अध्ययनको रिपोर्टमा उल्लेख छ. रोकथामका लागि बहुस्तरीय हस्तक्षेपको आवश्यकता औँलाएको छ. समुदायमा आधारित हस्तक्षेप र उनीहरूकै साथीको नेतृत्व आधारित हस्तक्षेपले यसलाई कम गर्न सक्ने सुझाव चाहिँ अध्ययनकर्ताले देखाएको छ. र अवश्य पनि श्रोता, यसै चर्चाहरू म तपाईँको माझमा गर्दै नै गर्नेछु, तर अहिलेको लागि भने हामी लाग्नेछौँ यो मिठो गीत सुन्ने क्रमतर्फ. र त्यस पछाडि चाहिँ म तपाईँको माझमा राख्ने नै छु. अहिले केही क्षणमा भने नुहाउने यी पाँच बानीले चाहिँ ल्याउन सक्छ छालामा समस्या, चर्चा हुने नै छ.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

हामी छौँ हल्का फुल्काको दोस्रो घण्टामा र अब पनि म चर्चा गर्नेछु नुहाउने यी पाँच बानीले ल्याउन सक्छ छालाको समस्या। अब धेरैलाई लाग्छ बारम्बार नुहाउँदाखेरि राम्ररी साबुनले शरीर सफा गर्न छाला अझ स्वस्थ रहन्छ, तर वास्तविकता पनि फरक छ। नुहाउने क्रममा गरिने केही सामान्य गल्तीले छालाको प्राकृतिक चिलोपन हटाएर यसको सुरक्षा तह कमजोर बनाउँछ। परिणाम स्वरूप चाहिँ छाला सुक्खा हुने, तन्किएको महसुस हुने, खस्रो देखिने, संवेदनशील बन्ने समस्या बढ्न सक्छ। त्यसैले छालालाई स्वास्थ्य र कोमल राख्न सही तरिकाले नुहाउनु एकदमै जरुरी हुन्छ। पहिलो रहेको छ धेरै तातो पानीले नुहाउने। धेरैलाई तातो पानी लामो समयसम्म नुहाउँदा मनपर्छ, विशेष गरी चिसो मौसममा यो अझ सामान्य बानी हो, तर यही बानीले छालाको सबैभन्दा बढी क्षति गर्न सक्छ। र यसै गरी अर्को रहेको छ दोस्रो, कडा साबुन र धेरै सुगन्ध भएको उत्पादन प्रयोग गर्ने। सबै साबुन छालाका लागि चाहिँ सामान हुँदैन। कडा र रसायनयुक्त साबुन, एन्टिब्याक्टेरियल साबुन वा धेरै सुगन्ध भएका यी बडी वासहरूले चाहिँ छालाको सुरक्षा तहलाई कमजोर बनाउँछ। यसका उत्पादनमा चाहिँ छालामा जलन, सुक्खापन, एलर्जीको सम्भावना हुन्छ। विशेष गरी संवेदनशील तथा सुक्खा छाला भएकाले हल्का सुगन्धी रहित छाला मैत्री क्लिन्जर प्रयोग गर्नु एकदमै उपयुक्त हुँदछ। तेस्रोमा रहेको छ लुगा वा तौलियाको जोडले घोट्ने। कतिपय मानिस नुहाउँदा लुगा फ्रस ब्रस र यसै गरी स्क्रबले चाहिँ छाला एकदम घोट्छन्। नुहाइसकेपछि तौलियाले सुकाउने कडा रगड्ने बानी छ, यसले छालाको बाहिरी तहलाई चाहिँ सानो चोट पुर्याउन सक्छ, जसले गर्दाखेरि चाहिँ जलन, रातोपन र सुक्खापन बढाउँछ। र यसै अनुसार अवश्य पनि हामी चौथो मासी दिनमा धेरै पटक नुहाउने बानीको पनि कुरा गर्ने नै छौँ। र गर्मी मौसममा पसिना धेरै आउने भएकाले कतिपय मानिस दिनमा दुई तिन पटक नुहाउँछ, यसले पनि छालालाई चाहिँ प्राकृतिक तहलाई चाहिँ बारम्बार बिगार्दछ। र कार्यक्रममा म केही क्षणमा अवश्य पनि कसले चाहिँ विशेष सावधानी अपनाउनुपर्छ भन्ने विषयमा चर्चा गर्नेछु। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र नुहाउने तरिकाहरू बारेमा म कुरा गरिरहेको छु. अब निम्न यो व्यक्तिले चाहिँ नुहाउँदा बढी ध्यान दिनुपर्छ. जसको एक्जिमा भएका व्यक्ति, सोरायसिस भएका व्यक्ति, मधुमेह भएका व्यक्ति, प्राकृतिक रूपमा सुक्खा छाला भएका, संवेदनशील छाला भएका व्यक्ति, वृद्ध वृद्ध जसको छाला प्राकृतिक चिलोपन उमेरसँगै घट्दै जान्छ. अब छालालाई स्वस्थ राख्नको लागि के ध्यान दिने त? केही सामान्य परिवर्तनले छाला लामो समयसम्म स्वस्थ हाइड्रेटेड राख्न मद्दत गर्छ. नुहाउने समय 5-10 मिनटभित्र सीमित राख्ने, धेरै तातो होइन मन तातो पानी प्रयोग गर्ने, हल्का र सुगन्ध रहित साबुन वा क्लिन्जर रोज्ने, लुडो वा ब्रसको छाला जोड्ने नघोट्ने, नरम तौलियाले बिस्तारै थिच्दै छाला सुकाउने, नुहाउने 3-5 मिनटभित्र मोइस्चर लाउने, धेरै पसिना आएर पटक पटक नुहाउनु परे हल्का क्लिन्जर प्रयोग गर्ने, प्रत्येक पटक नुहाएपछि मोइस्चराइजर लगाउने बानी बसाल्ने. र अवश्य पनि श्रोता, यो थियो आज मैले चर्चा गरिसकेको छु नुहाउने 5 बानी जसले छालामा ल्याउन सक्छ समस्या. र स्किनहरू अहिले यो समयहरूमा धेरै केमिकलयुक्त कुराहरू आएको छ बजारमा, जसले एकदमै अहिले समस्याहरू गरेको छ र हामी आफै नै जोगिनुपर्ने अवस्था रहेको छ. र आज पनि जानकारीमूलक कुरा भएको छ भन्ने आशा गर्दछु. र नेक्स्ट विक यस्तै कुराहरूमा ल्याउने उपस्थित हुनेछु. रोक्छ तथ्यहरू भन्दै यो मिठो गीत इन्जोय गर्नुहोस्. म पनि बिदा लिनेछु. नमस्ते, बाई बाई.

0: AM FM online apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
0: यो
1: BFBS
0: गोरखा रेडियो हो।
2: पूर्व प्रधानमन्त्रीका एकजना स्वकीय सचिवले अख्तियार दुरुपयोग गर्न सुन्धार आएको छानबिन स्वीकार्नता रहेको बताएका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालले आर्थिक अनियमितता र पदको दुरुपयोग नगरेको भन्दै अनुसन्धानका लागि तयार रहेको बताउनु भएको हो। सार्वजनिक नोट जारी गर्दै दाहालले आफूहरूलाई सुन्नै नसकिने आरोप लगाइएको बताउनु भएको छ। भदौ 24 घर जल्ने बेला सुन र अवैध नगद भेटिएको आरोप लगाउँदै अख्तियारले छानबिन थालेको भनिएका बेला दाहालको भनाई आएको हो। अख्तियारले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउपाका स्वकीय सचिव भानु देउपा, केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य समेतसँग बयान लिने खबर बाहिरिएका थिए। गएको 4 महिनामा 11,400 कर्मचारी कारवाहीमा परेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
3: अघिल्लो वर्ष यही अवधिमा करिब 3,000 मात्रै कारवाहीमा परेका थिए। कार्यालय मार्फत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आचार संहिता उल्लङ्घन गर्ने 10,268 समेत उनीहरूलाई कारवाही गरेको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म दर्ता भएका 1,298 उजुरी मध्ये 86% उजुरी फर्स्युट भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो कार्य सम्पादन 12% बढी हो। गएको चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झन्डै 3 गुणाले बढाएर 924 पुर्याइएको छ। यस अवधिमा तोकिएको पोसाक नलगाउने 645 र कार्यकक्षमा अनुपस्थित 91 कर्मचारी कारवाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा 318 कार्यालय अनुगमन गर्दा 2,775 कर्मचारी कारवाहीमा परेका थिए।
2: नवलपुरको गैडाकोट 14 भागरको जंगलमा हराएका 2.5 वर्षीय बालकको 50 घण्टापछि सकुशल उद्धार भएको छ। दिउँसो हराएका शिवान तामाङलाई मंगलबार दिउँसो हराएका शिवान तामाङलाई सुरक्षाकर्मी र स्थानीयवासीले खोजी गर्ने क्रममा 2 रात र 3रो दिन खोजी गर्ने क्रममा 5 किलोमिटर टाढा जंगलमै फेला परिएको हो। आमा बुबा रोजगारीका लागि भारत बस्दै आएका शिवान हजुरआमासँग बस्दै आउनु भएको थियो। हजुरआमा यमकुमारीले आले जंगल गएका बेला शिवान हराएपछि तत्कालै प्रहरी टोली खटाइएको थियो। अस्थायी प्रहरी पोस्ट बेतहिदामा कार्यरत प्रहरी हवलदार प्रतीक थापा मगर पनि खोजीमा जानुभएको थियो।
4: 3:30 बजे नै मुख भएर 4 जनाको टोली गएर त्यसपछि सोधपत गर्दै हामी जंगलतिर लाग्या हो, च्याउ खन्नलाई गएको हो भन्ने कुरो बुझिएपछि हामी जंगलतिर लायौँ र खोला खल्तीतिर हेर्दाखेरि नै हामीले नभेटिसकेपछि फेरि हामीले माथिल्लो हाम्रो निकायमा जिल्ला प्रहरी कार्यालय र गणेकोटलाई जानकारी गराएर फेरि थप मद्दत बोलाएर त्यसपछि रात सोधिन पानी पनि परेको थियो। रातभरि राति लगभग 12 बजेसम्म पनि खोज्यो हामी जङ्गलको एरियामै र खोल्सा खोल्सीमा, त्यसपछि भेटिएन। त्यसपछि त्यो दिन 12 बजेपछि पानी बेसरी परेको कारणले हामी माथि जानै सकिएन। अनि भोलिपल्ट फेरि हामी थप मद्दत सहित सशस्त्र बोलाएर फेरि माथि डाँडासम्म गइयो, सबैतिर चाहिँ गइयो। जुन बच्चा भेटेको ठाउँमा चाहिँ हामी पुगेको छैन, आज मात्रै पुग्यो। अब अनि हामी एकपट्टिको पाटामा गएको, दोस्रोपट्टि पाटामा चाहिँ बच्चा पुगेको रहेछ। अनि लगभग भनेको घटनास्थलबाट चाहिँ 5 किलोमिटर 4.5 किलोमिटर माथि पुगेर चाहिँ बच्चा भेटिएको हो।
2: राज्य व्यवस्था समिति बैठकमा रासोपाका सांसद यज्ञमणि न्यौपानी अख्तियारका पदाधिकारीमाथि खनिनु भएको छ। प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाव दिएको घटनाबारे आम सञ्चारलाई सूचना दिएको भन्दै न्यौपानीले आक्रोश पोख्नु भएको हो।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तपाईँहरूका विरुद्धमा गैर कानुनी काम गरेको हो भने त्यसका विरुद्धमा तपाईँहरूले मुद्दा उठान गर्नुभयो कि भएन, उजुरी कहीँ हाल्नुभयो कि भएन, उजुरी नहालिकन पदमा पनि बस्ने अनि सञ्चार माध्यमलाई समाचार दिनका लागि शपथका सिद्धान्त विपरीत हुन्छ कि हुँदैन, अभियोजन गर्दाखेरि मान्छे व्यक्ति र अवस्थिति हेरेर अभियोजन गर्ने प्रचलन हो कि होइन, यदि प्रधानमन्त्रीको कार्यालयमा बोलाउँदाखेरि र तपाईँहरूलाई प्रेसरले मुद्दा दायर गर्नुभएको हो, पत्रिकामा दिएको स्टेटमेन्ट गलत हो भने ती पत्रिका विरुद्ध जानुहोस्। तपाईँहरूले भनेको सही हो भने तपाईँहरूमाथि के शङ्का लाग्यो भने भोलि मेरै सभापतिमाथि मुद्दा उठान गर्दै भनेर 7 घण्टाका ठाउँमा 9 घण्टा राखिदियो उठान गर्ने।
2: युक्रेनको किममा रुसले गरेको भारी क्षेप्यास्त्र आक्रमणमा 11,000 मृत्यु भएको छ, 40 घाइते भएका छन्। राष्ट्रपति जेलेन्स्कीले प्रतिरक्षा क्षेप्यास्त्र नहुँदा आक्रमणमा क्षति भोग्नु परेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा विज्ञ म्याथ्यु स्टिमले युक्रेन युद्ध अन्त्य हुने छाट देख्नु भएको छैन।
6: Unfortunately, it's probably going to continue because the capacity to have the ballistic missile interceptors, particularly the PAC-3s, is going down. Ukraine is basically at the bottom of its inventory, and Russia is increasing its production capacity of the missiles.
0: Your BFBS Kulkar Radio.

0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्य चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्ले
1: 40 वर्षसम्म 1% 1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्यालढोका बन्द हुँदैछ। अब हामीले लिने भएको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
0: चालु आर्थिक वर्षको बजेटमा 2 खर्ब 12 अर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान पनि करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ। रासोपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आएका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुशासन र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ।
2: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
0: अब खबर फटाफट।
3: चैते धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैते धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि सुरु हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मदन भण्डारी राजमार्ग बनाउँदा घरजग्गा गुमाएका गुल्मीको रिडी भेण्डुवा र रिडी खर्ज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेण्डुवा खण्डका 138 जना र रिडी खर्ज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहुँ ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकेडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा एकपटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित पोखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु सहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 रुपियाँमा पाइने आलु धरानी टहरी पुग्दा 80 सम्ममा बिक्री।
0: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने हुनुभएको छ।
3: पत्नी मेगन मार्कल र 2 सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
4: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
3: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते 89.5 मेगाहर्ज एफएममा बिएफपिएस रेडियो अहिले सुनिरहनु भएको छ। यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताले भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ। मलाई जहाँसम्म लाग्छ बहुसङ्ख्यकले हामीलाई बिएफपिएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ। यहाँहरूलाई स्वागत छ आजको यो प्रभातकालीन आवाज कार्यक्रममा र कार्यक्रम लिएर उपस्थित भइसकेको छु म लाल शाही र आज मेरो साथमा हुनुहुन्छ बहिनी वृन्दा राई। हामी दुवैजनाको यहाँहरूलाई हार्दिक नमन अनि कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। आज शुक्रबार 21 अगस्त 2026 साल, तदनुसार भदौ 5 गते 2083 विक्रम सम्बत। हजुर, शुक्रबारको कार्यक्रम सुरु भयो। शुक्रबार भन्ने बित्तिकै अलिकति जिउ चङ्गा भएको महसुस हुन्छ। तपाईँलाई कस्तो हुन्छ वृन्दा बहिनी?
2: हजुर दाजु, मलाई पनि पक्का पनि त्यस्तै हुन्छ। गुड फ्राइडे भन्नु बित्तिकै होइन मनबाट खुसी भएर आउँछ दाजु।
1: तर एउटा कुरा मैले नोट गरेँ, गुड फ्राइडे वर्षमा एकपल्ट मात्रै आउँछ, ह्याप्पी फ्राइडे भन्नुभएको भए सायद त्यो ठिक हुन्थ्यो होला।
2: हजुर दाजु, पक्कै पनि।
1: ओके, जो हाम्रो वृन्दा राई बहिनी केही समयदेखि तालिमरत हुनुहुन्छ र अबको केही दिनमा उहाँले नौलो किरण कार्यक्रम लिएर तपाईँहरू सामु उपस्थित हुनुहुनेछ। उहाँलाई अलिकति इन्करेजमेन्ट चाहिन्छ, तपाईँको साथ सहयोग चाहिन्छ, पक्कै पनि दिनुहुनेछ। अनि अहिलेसम्मको तपाईँको तालिम कस्तो भइरहेछ त?
2: एभ्री डे नयाँ नयाँ च्यालेन्जेसहरू आइरहेछ दाजु है।
1: हजुर,
2: तर हजुर जस च्यालेन्जेसलाई चाहिँ तपाईँहरूको साथ सहयोगले चाहिँ मैले च्यालेन्जेससँग चाहिँ लड्दै गइरहेको जस्तो महसुस चाहिँ भइरहेछ दाजु, सिक्ने महसुस।
1: तर यस्तो रहेछ, यो स्टुडियो डेस्कमा एक्लै नबसिकन पार लाग्दैन, किनभने अहिले हामी अब दुईजना छौँ यहाँ र एक आपसमा अब कोअपरेसन भइराखेको छ, कसरी कार्यक्रम रन गर्ने अनि के गर्नुपर्छ, के कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरा हामी गरिरहन्छौँ। तर एक्लै स्टुडियोमा बस्दाखेरि सुरुमा एकदमै सशङ्कित भइन्छ सबभन्दा पहिला, अनि सशङ्कित भइसकेपछि अब हामीलाई आफ्नो बोल्ने कला भन्दा यो इक्विपमेन्टसँगको फेमिलराइजेसनले ठुलो अर्थ राख्छ हेर्नुहोस्। अनि ध्यान बढी यता इक्विपमेन्ट अपरेट कसरी गर्ने भन्नेतर्फ लाग्छ, त्यही भएर कोही कोही बेला आफूले यो गर्छु यो बोल्छु भनेको कुरा पनि बिर्सने गर्दछ, त्यस्तो हुन्छ सुरु सुरुमा।
2: हजुर हो रहेछ दाजु, जस त्यो पनि त्यो कुरा मैले पनि हिजो अस्तिको जुन म धनराज दाजुसँग बसेँ कार्यक्रम मजेरीमा, हो त्यो कुराहरू चाहिँ मैले पनि महसुस गरिरहेको थिएँ दाजु र अहिले पनि गरिरहेको छु।
1: हजुर, तर बिस्तारै बिस्तारै सब ठिकठाक हुन्छ, अवश्य पनि हाम्रो श्रोताले स्वीकार्नुहुनेछ। पहिला सुरुका दिनहरूमा सबै त्यस्तै हो, अब कोही मानिस एकैचोटि एक्सपर्ट भएर आउँदैन, जो मान्छे पनि सिकारु नै हुने हो, त्यसबाट बिस्तारै बिस्तारै सिक्दै लड्दै पढ्दै अगाडि बढ्ने हो, त्यसमा तपाईँ अछुतो हुनुहुन्न, पक्कै पनि राम्रो गर्नुहुनेछ, शुभकामना छ यहाँलाई।
2: धन्यवाद दाजु।
1: हजुर, अब कार्यक्रम सुरु गरौँ र आजको कार्यक्रमको पहिलो गीत रामकृष्ण ढकालले गाउनु भएको सुन्दर नेपालबाट सुरु भइसकेको छ र यो सुन्दर नेपाल देशप्रेमको भावनाले ओतप्रोत भएको गीत थियो र यो गीतबाट कार्यक्रम अगाडि बढ्यो। ब्रुनाईको समय अहिले बिहानको 7:14 गएको छ र तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ र त्यसका अलावा तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने 9419332844 पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे एल्बर्ट हबर्ड भन्नुहुन्छ, पोजिटिभ एनिथिङ इज बेटर देन नेगेटिभ नथिङ। केही नभएको नकारात्मक भन्दा जस्तो सुकै सकारात्मक पनि राम्रो हुन्छ। हो पनि, हामी सधैँ सकारात्मक सोच लिएर अगाडि बढ्यौँ भने एक न एक दिन सफल भइनेछ। टुडे इन हिस्ट्री आजको दिन सन् 1911 सालको कुरा हो 21 अगस्त 1911 को कुरा द मोनालिसा इज स्टोलन फ्रम द लुभ म्युजियम बाई इटालियन डेकोरेटर भिन्सेन्जो पेरुजिया रिकभर्ड इन 1913 हजुर मोनालिसा त्यस्तो चर्चित पेन्टिङ हराएको थियो र एकजना इटालियन डेकोरेटरले चोरेका रहेछन् भिन्सेन्जो पेरुजिया भन्नेले चोरेर लगेका रहेछन् र दुई वर्षपछि मात्रै भेटिएको थियो 1913 सालमा मात्र त्यो फिर्ता आएको हो द मोनालिसा फेमस बर्थडे आजको दिन सन् 1986 सालमा जन्मेका हुन् उसेन बोल्ट उनको परिचय मैले दिइराख्नु पर्दैन होला जमैकन स्प्रिन्टर ओलम्पिक गोल्ड मेडलिस्ट 100 मिटर्स 200 मिटर्स 2008 सालमा 2012 सालमा 2016 सालमा लगातार तीन ओलम्पिकमा उनले गोल्ड मेडल जित्न सफल भएका थिए एकदमै च्याम्पियन स्प्रिन्टर भनौँ उनको जन्म जमैकाको सेयरवुड कन्टेन्टमा भएको थियो 21 अगस्त सन् 1986 सालमा अब हेल्थ टिप्स अभोइड अल्ट्रा प्रोसेस्ड फुड्स अल्ट्रा प्रोसेस्ड फुड कतिको खाने गर्नुहुन्छ हुन त अल्ट्रा प्रोसेस्ड फुड के हो भनेर जान्न जरुरी छ खासमा अल्ट्रा प्रोसेस्ड फुड के हो त खानेकुरामा इन्ग्रिडियन्ट बढी मोडिफाई गरेर त्यसको ओरिजिनल फर्मबाट मोडिफाई गरेर मिठो बनाइएको हुन्छ तपाईँको प्यालेटलाई एकदमै आकर्षित तुल्याउँछ त्यसले अनि त्यसमा एडेड सुगर हुन्छ हाइली रिफाइन्ड ओयल सल्ट प्रिजर्भेटिभ्स आर्टिफिसियल स्विटनर्स कलर्स आदि आदि हालेर मिठो बनाइएको हुन्छ र खाँदा मिठो हुन्छ अनि त्यसले गर्दा बढी खाने सम्भावना हुन्छ अनि बढी खाइसकेपछि त्यसबाट फाइदाभन्दा बेफाइदा नै धेरै होला जस्तै स्न्याक केक्स फास्ट फुड फ्रोजन मिल्स प्याकेज कुकिज चिप्स आदि आदि पर्दछन् र यसबाट जोखिम भनेको टाइप 2 डायबिटिज ओबेसिटी मोटोपन हार्ट डिजिज र अरू क्रोनिक कन्डिसनहरूको खतरा हुन्छ जोखिम बढ्छ त्यसैले अल्ट्रा प्रोसेस्ड फुड भरसक अभोइड गर्नुहोला खानुहुन्छ भने यदा कदा कहिले कहिले मात्र खानु राम्रो हुन्छ तर भरसक टाढै रहौँ यसबाट अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आजको दिन अधिकतम तापक्रम यहाँ 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ दिनभर घमाइलो रहनेछ आज सेरिया अब नेपाल काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ मेघ गर्जनका साथ हल्का पानी पर्ने सम्भावना छ र मन्द गतिमा हावा बहनेछ काठमाडौँमा अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 21 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज आजको दिन घमाइलो रहनेछ तर समय समयमा बदली हुने सङ्केत छ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला र आज कार्यक्रमको तेस्रो घन्टामा होइन दोस्रो घन्टामा याद गर्नुहोला आज शुक्रबार परेकोले हामी शुक्रबार आजको सन्दर्भ कोट्याउनेछौँ र आजको सन्दर्भ हाम्रा सहकर्मी वृन्दा राईले प्रस्तुत गर्नुहुनेछ आज प्रतीक्षा साँच्दै गर्नुहोला अब एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे अनमोल गुरुङ र अस्मिता अधिकारीको यो गीत स्वीकार्नुहोस् बाबरी रङ्ग

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS, BFPS. Gorkha Radio.

बाचा भयो तिमीलाई मेरो, बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो स्वप्न सुमनको स्वरमा। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। तपाईँ यदि हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो जरुरी सूचना छ। स्पाउसेस कफी मर्निङ आउँदो 24 तारिक सोमबारको दिन बिहान 9 देखि 10:30 बजेसम्म हुँदैछ। चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा यो कार्यक्रम हुँदैछ र यो विशेष कार्यक्रम हो किन पनि भने नयाँ गोर्खा मेजर साहेबको अहिले ह्यान्डओभर टेक ओभर हुँदैछ। कृष्ण लोक्सम, मेजर कृष्ण लोक्सम साहेब आउनुभएको छ र मेजर दिल्ली कुमार राई साहेब र उहाँको बिचमा अहिले ह्यान्ड ओभर टेक ओभर पनि हुँदैछ र यसै सिलसिलामा जिएम कि श्रीमती महिमा लिम्बू हुनुहुन्छ, उहाँलाई स्वागत गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना भएको हो। बिएफबी स्पाउसेस कफी मर्निङ सोमबार 24 तारिकको दिन बिहान 9 बजेदेखि 10:30 बजेसम्म यो कार्यक्रम हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा। तपाईँहरू विशेष गरी दिदीबहिनीहरू जानुहुनेछ अनि महिमा लिम्बूलाई विधिवत रूपमा स्वागत गर्नुहुनेछ।

हेर्दा राम्रो माछा पुछ्रे धर्मेन्द्र सेवनले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। फुटबल प्रेमीहरूलाई अब अलिकति चासोको विषय हुन सक्छ, किनभने आजदेखि नयाँ प्रिमियर लिग सिजन सुरु हुँदैछ र प्रिमियर लिग सिजन सुरु भइसकेपछि हामी निकै व्यस्त रहन्छौँ, किनभने आफ्नो आफ्नो टिमलाई सपोर्ट गर्ने ध्यानमा कोही बेला त समय गएको पनि पत्तै हुँदैन। हुन त ब्रुनाईमा खेल अलि राति मात्रै हुन्छ, युकेमा अब दिनमा हुने खेल यहाँ राति आउने भयो, तर पनि कति अब आफ्नो टिमलाई सपोर्ट गर्नको लागि राति अबेलासम्म बसेर पनि हेरिरहेका हुन्छन्। अब निन्द्रा बिग्रिने दिन आए, किनभने आजदेखि प्रिमियर लिग सुरु हुँदैछ। आज पहिलो खेल आर्सेनल भर्सेस कोभेन्ट्री। हजुर, फुटबलमा हुन त धेरै मानिसहरू एकदमै क्रेजी भएको सुन्छौँ हामी, युकेमा फ्यानहरूको तपाईँले तमासा देख्नुभएकै होला, यति साह्रो ज्यान फाल्छन्, किन फाल्छन् त्यो भन्न सकिन्न तर मानिसहरू आफ्नो टिमलाई सपोर्ट गर्नको लागि, आफ्नो क्लबको लागि कहाँ कहाँ पुग्दैनन्। अब कसरी अर्थ समायोजन गरिरहेका हुन्छन् म भन्न सक्दिनँ। मानिसहरू टाढा टाढासम्म पनि आफ्नो क्लबको खेल हेर्न गइरहेका हुन्छन्। हुन त उनीहरूलाई सिजन टिकट एकदमै सुपथ मूल्यमा वितरण गरिएको हुन्छ, तर त्यो निःशुल्क त होइन, तर पनि मानिसहरू फुटबल हेर्नको लागि ज्यान फालेर कहाँ कहाँ पुग्छन्। मेलिना राई अनि डेभिड शङ्करको गीत अब हामी सुन्छौँ, सल्लेरीको वन। इन्जोय।

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

छेवाङ लामाको कहाँ छौ मिठोकी सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रममा अब भने पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 152.84 रुपियाँ, बिक्री दर 153.44 रुपियाँ। युरो एकको खरिदर 178.91 रुपियाँ, बिक्री दर 179.61 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 208.55 रुपियाँ, बिक्री दर 209.37 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 192.06 रुपियाँ, बिक्री दर 192.81 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 108.93 रुपियाँ, बिक्री दर 109.36 रुपियाँ। कनेडियन डलर एकको खरिदर 111.02 रुपियाँ, बिक्री दर 111.46 रुपियाँ।

रियाल एकको खरिदर 41.93 रुपियाँ, बिक्री दर 42.10 रुपियाँ। थाई भाट एकको खरिदर 4.65 रुपियाँ, बिक्री दर 4.67 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.61 रुपियाँ, बिक्री दर 41.78 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.79 रुपियाँ, बिक्री दर 37.94 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 10.97 रुपियाँ, बिक्री दर 11.01 रुपियाँ। स्वीडिश क्रोनर एकको खरिदर 16.17 रुपियाँ, बिक्री दर 16.24 रुपियाँ। डेनिश क्रोनर एकको खरिदर 23.93 रुपियाँ, बिक्री दर 24.03 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.49 रुपियाँ, बिक्री दर 19.56 रुपियाँ। कुवेती डिनार एकको खरिदर 498.26 रुपियाँ, बिक्री दर 500.21 रुपियाँ। बारेन डिनार एकको खरिदर 405.40 रुपियाँ, बिक्री दर 406.99 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 397 रुपियाँ, बिक्री दर 398.56 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सङ्गीततर्फ नै लाग्छौँ। समीर श्रेष्ठ एन्ड बियोन्ड द क्लाउड्सको गीत सुनौ अब, अनावश्यक।

Sunt eu nunțiu Sharon Balamilai Batson. हजुर यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्त्यतिर आइपुग्यौँ. ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब 4.5 मिनट बाँकी रहेको छ. कार्यक्रमको पहिलो घण्टालाई अब समापन गर्दैछु आकाश सुनुवारको एउटा गीतबाट. उनको रूप भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ र दोस्रो घण्टामा आजको राशिफल हामी सुनाउनेछौँ र दोस्रो घण्टामा आज हाम्रो डेली सप्लिमेन्ट आजको सन्दर्भ हुनेछ. आजको सन्दर्भ प्रस्तुत गर्नुहुनेछ मेरा सहकर्मी वृन्दा राईले. अब हामी कार्यक्रमको दोस्रो घण्टातर्फ लम्काउँदैछौँ. स्वीकार्नुहोस् यो गीत आकाश सुनवारको उनको रूप.

सरकारले विद्युत खरिद सम्झौता खोल्न प्रक्रिया अगाडि बढाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा गठित उपसमितिले 7 दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेश गर्नेछ। उपसमितिमा विद्युत विकास विभागका उप महानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडीए शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने व्यापार शाखाका निर्देशक सदस्य सचिव छन्। राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासित गरिएको छ। पार्टी कार्य सम्पादन समितिले आफूलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि थापाले पनि पार्टीको कारवाही विरूद्ध अदालत जाने बताउनु भएको छ। राप्रपा केन्द्रले समयमा मार्ग निर्देशन नदिएपछि आफूले संसदीय दलको बैठक राखेर निर्णय लिएको थापाको भनाइ छ। संसदीय दल बैठकमा बहुमत सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएको उहाँले बताउनु भएको छ। थापाले आफ्नो पार्टीबाट योग्य सांसदहरू मन्त्री भएको र डेलिभरी दिएर देखाउने पनि दावी गर्नुभएको छ। ललितपुरको बालकुमारीदेखि बल्कु सड़क खण्डमा स्मार्ट सड़क बत्ती जडान गरिएको छ। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने 7.9 किलोमिटर चक्रपथ खण्डमा स्मार्ट स्ट्रीट लाइट सञ्चालनमा ल्याएको हो। नयाँ प्रणाली सञ्चालनमा आएसँगै बालकुमारीदेखि सातो बाटो र एकान्तको नहुँदै बल्कुसम्मको सड़क खण्डमा रात्रिकालीन यात्रा थप सहज र उज्यालो भएको छ। चक्रपथ निर्माण सम्पन्न भएको 7 वर्षपछि सड़क बत्ती जडान गरिएको छ। यो योजना ललितपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरण को संयुक्त सहकार्यमा सम्पन्न भएको हो। गृहमन्त्री सुदन गुरुङ तथा ललितपुर महानगरपालिकाका प्रमुख श्री बाबु महर्चन्दी स्मार्ट बत्तीको उद्घाटन गर्नुभएको हो। धवल शमशेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राज संस्था र हिन्दू अधिराज्यका पक्षमा जनमत सृजना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ। काठमाडौँमा बसेको जय नेपाल पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संविधान संशोधनका लागि वर्तमान सरकारले राज सुझाव संकलन गरिरहेको सन्दर्भमा संवैधानिक राज संस्था र हिन्दू अधिराज्यका पक्षमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो। बैठकले गौहत्या तथा गाईको मासुको खपतमा रोक लगाउन राज्य लगायत सम्बन्धित पक्षमाथि दबाव सृजना गर्ने उद्देश्यले भदौ महिनामा दबावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको